नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ। ब्रुनाईको समय अहिले बिहानको 8:10 गएको छ र कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टाको डेली सप्लिमेन्ट। आज शुक्रबार परेकाले हामी आजको सन्दर्भ कोट्याउनेछौँ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ अनि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। वृष राशि, काम थाल्ने र पछिका लागि सम्भावनाको खोजी गर्ने समय छ अनि आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिथुन राशि, सबैलाई समेटेर काम लिन नसक्दा पछि परिएला अनि समयको तालमेल नमिल्दा योजना अधुरै रहन सक्छ। कर्कट राशि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ अनि भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सिंह राशि, चुनौतीपूर्ण कामको दायित्व लिनाले दुःख पाइएला अनि सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। कन्या राशि, प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ अनि फाइदाको स्रोत पहिल्याउन सकिएला। तुला राशि, काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झने छन् अनि पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। वृश्चिक राशि, बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला अनि समयको प्रतिकूलताले काम बिग्रन सक्छ, सचेत रहनुहोला। धनु राशि, कुनै अवसर आए पनि विरोध हुनाले काममा बाधा पर्न सक्छ अनि आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउन सक्छ। मकर राशि, अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अल्म ल्याउन सक्छ अनि सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ने देखिन्छ। कुम्भ राशि, खर्चको जोह गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला, केही पाउन केही वस्तु त्याग्नु पर्ला अनि यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। मीन राशि, नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्, नोकरी तथा व्यवसायमा फाइदा हुनेछ अनि आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामको थालनी हुनेछ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनौ दि एलिमेन्ट्स ब्यान्डको ए जीवन।

0: BFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

करण परियारको बिलिन सपना बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ र दोस्रो घण्टामा अब आजको डेली सप्लिमेन्ट, आजको सन्दर्भ। आजको सन्दर्भमा हामीले अहिलेको एकदमै जल्दो बल्दो विषयवस्तु कोट्याउन चाहन्छौँ। आर वी लुजिङ एभ्री डे लाइफ स्किल्स? हामीले बिस्तारै बिस्तारै एभ्री डे लाइफ स्किल्स बिर्सदै गएको हो। नयाँ जेनेरेसनको आगमनसँगै उनीहरूले त्यसमा ध्यान नदिएको हो कि? यस विषयमा हामी छोटो चर्चा गर्नेछौँ। यतिखेर पोर्चुगल र क्रोएसियाको बिचमा वर्ल्ड कप राउन्ड अफ 32 खेल भइरहेको छ। भर्खरै पोर्चुगलले पेनल्टी पाएर एक गोल गर्न सफल भएको छ र पहिला 1-0 डाउन थिए उनीहरू क्रोएसियासँग। अहिले पोर्चुगल 1-1 भएको छ र रोनाल्डोले पेनल्टी हानेका थिए र उनले गोल गर्न सफल भए। हाम्रो एभ्री डे लाइफ स्किल्स बिस्तारै बिस्तारै डिसअपियर हुँदै गएको हो त भन्ने प्रश्न अहिले तड्कारो रूपमा हामी माझ आएको छ कि समयको साथमा बिस्तारै बिस्तारै परिवर्तन हुँदै आएको हो त भन्ने पनि प्रश्न अगाडि आउँछ। तर यो नै ठिक हो भनेर भन्न सायद नमिल्ला, तर पनि अहिले यसो बुझ्दाखेरि हाम्रो नयाँ पिँढीका भाइ बहिनीहरूले बिस्तारै बिस्तारै पुराना लाइफ स्किल्सलाई केही हदसम्म बिर्सँदै गएको भन्ने पक्कै साँचो कुरा हो। हुन पनि टेक्नोलोजीले अहिले सबै कुरो बदलिदिएको छ। बिस्तारै बिस्तारै मानिसहरू टेक्नोलोजीमा पूर्ण रूपले निर्भर पर्दै गएका छन्। त्यसले गर्दा सानातिना एभ्रिडे टास्कहरू बिस्तारै बिस्तारै मानिसहरूले छोड्दै गएका छन् र प्र्याक्टिकल नो हाउ भन्ने कुरा बिर्सँदै गएका छन्। सानोतिनो कुरा गर्न पनि अहिले गाह्रो पर्छ। एउटा उदाहरण पेश गर्छु म। पेपर म्याप रिड गर्नको लागि अहिलेका नयाँ पिँढीका भाइ बहिनीहरूलाई त्यो अभ्यस्त छैन, किनभने उनीहरू सेटेलाइट नेभिगेसनको थ्रुबाट, जिपिएस थ्रुबाट अथवा स्मार्टफोनको नेभिगेसन प्रयोग गरेर एक ठाउँदेखि अर्को ठाउँमा गाडीमा जाने गर्दछन्। अब कारणवश मोबाइल डेटाले काम गरेन, तपाईँको स्मार्टफोन चलेन, बिचमा जाँदै हुनुहुन्थ्यो, त्यति बेला के गर्ने? एउटा गन्तव्यमा पुग्नको लागि जुन म्याप हेरेर त्यसलाई फलो गरेर जानको लागि अलिकति तपाईँको स्किल्स चाहिन्छ, लाइफ स्किल्समै पर्दछ त्यस्ता कुराहरू। र ती कुराहरूबाट अहिले समयको परिवर्तनले अथवा टेक्नोलोजीले जुन नयाँ कुराहरू ल्याएको छ त्यसले गर्दा मानिसहरू पुराना एकदमै ट्रेडिसनल कुराहरूलाई ध्यान दिन छाडिसके। अब बेसिक होम रिपेयर्सको कुरा गरौँ। अब कुनै पानीको ट्यापमा वासर फेर्नु पर्यो, अब एउटा पिक्चरलाई भित्तामा ह्याङ गर्न पर्यो, अनि डोर ह्यान्डल, अब लुज भएको डोर ह्यान्डललाई फिक्स गर्न पर्यो, अनि लाइट स्विच चेन्ज गर्ने अथवा फ्युजहरू चेन्ज गर्ने आदि इत्यादि कुराहरू लाइफ स्किल्स अन्तर्गत पर्दछन्, जुन कुरा पुराना जेनेरेसनका अलि पाका मानिसहरूले सहजै गर्न सक्छन् किनभने उनीहरूको समयमा त्यो नै गर्नु पर्दथ्यो, तर अहिले भन्न सकिन्न। अब सेविङ एन्ड क्लोदिङ रिपेयर्स, अब यो कुराहरूमा अहिले हाम्रा विशेष गरी
नयाँ पिँढीका हाम्रा भाइ बहिनीहरू दिदी बहिनीहरू जसले पुराना सेविङ स्किल्स सिलाइ अनि सानातिना कुराहरू रिपेयर गर्ने लुगाफाटो सिलाउने फाटेको टाल्ने आदि कुराहरूमा लाइफ स्किल्स घटिसक्यो छैन सिधै टेलरकोमा लगे भइहाल्यो पैसा दिए पुगिहाल्यो किन आफै गर्नु पर्यो भन्ने एउटा तर्क पनि हुनसक्छ तर त्यो लाइफ स्किल्स तपाईँकोमा छ भने त्यसले तपाईँलाई फाइदा नै गर्छ अब यसमा कुकिङ पनि पर्दछन् पुराना अलि पाका पुरुष महिला जम्मैले किचन स्किल्स बिस्तारै आमाकोबाट सिकेको हुन्छ धेरै जसोले र उनीहरूले कुनै निर्देशन बिना नै पकवान आदि इत्यादि तयार पार्न सक्छन् अथवा पकाउन सक्छन् तर अहिले हामी एकदमै परिचालित छौँ केबाट परिचालित भन्दाखेरि अब युट्युबमा इन्ग्रिडियन्टहरू हेऱ्यो अनि पकाउने तरिका हेऱ्यो त्यही अनुसार गर्न बस्यो तर जहिले पनि के हुँदो रहेछ भने मलाई पनि त्यो अनुभव छ किनभने मैले पनि समय समयमा रेसिपीहरू डाउनलोड गरेर पकाउन कोसिस गर्छु र त्यो गरिरहँदाखेरि के हुन्छ भने त्यो हेर्दै जाँदा सबै आफूलाई आएको जानेको जस्तै हुन्छ गरिन्छ तर त्यसको भनौँ अब एक दुई महिनापछि फेरि त्यही पकवान तपाईँले गर्नु पर्यो भने त्यसैलाई पकाउनु पर्यो भने नेल पहिलाको त्यो सबै बिर्सिसकेका हुन्छ फेरि तपाईँले आफ्नो स्मार्टफोनमा खोज्नुपर्ने हुन्छ गर्दाखेरि लाइफ स्किल्स भन्ने कुरा पहिले हामीले सिक्दै आएको जेनेरेसन अपन जेनेरेसन त्यो बिस्तारै बिस्तारै फेड हुँदै गएको अहिलेको यो वर्तमान रियालिटी हो अब यसमा डिआइवाई स्किलहरू पर्दछन् फाइनेन्सियल स्किल्स मेमोराइजिङ फोन नम्बरहरू पर्दछन् अहिले त्यो जरुरी भएन सबै स्मार्टफोनमा राखिएको हुन्छ तर कथम कदाचित तपाईँले स्मार्टफोन हराउनु भयो भने के हुन्छ हुन त आई क्लाउडमा खोज्छु भन्नुहुन्छ होला सबै त्यो सर्वसुलभ नहुन पनि सक्छ त्यस्तो अवस्थामा के गर्ने भन्ने कुरा आउँछ तर पुरानाहरूले लाइफ स्किल्स जाने भन्दैमा नयाँहरूलाई नजरअन्दाज गर्न खोजिएको होइन किनभने नयाँ पिँढीका भाइ बहिनीहरूले नयाँ स्किल्स सिकेका छन् जस्तै टेक्नोलोजीमा उनीहरू एकदमै चुस्त छन् अनि उनीहरूले छोटो समयमा धेरै काम गर्न सक्छन् भिडियो एडिटिङ कोडिङ डिजिटल डिजाइन सोसियल मिडिया म्यानेजमेन्ट अनलाइन कोलाबोरेसन साइबर सेक्युरिटी अवेरनेस आदि आदि कुरामा एकदमै फेरि नयाँ पिँढीका भाइ बहिनीहरू चुस्त छन् उनीहरूले एकभन्दा सबै कुरो गर्न सक्छन् छोटो समयमा अनि यी सबै कुराहरू लाइफ स्किल्स नै त हुन् पहिलेको पुराना पिँढीका हाम्रा अग्रजहरूले सिकेका कुराहरू मात्रै लाइफ स्किल्स हुन् र नयाँ पिँढीले अघि हामीले मेन्सन गऱ्यौँ त्यस्ता कुराहरू पनि त लाइफ स्किल्समा पर्दछन् हजुर अब हरेक जेनेरेसनले आफ्नो आफ्नो स्किल्स गेन गरिराखेको हुन्छ अनि सोसाइटी यस्तै किसिमले अगाडि बढ्दै जाने हो मुख्य च्यालेन्ज पुरानो यो ट्रेडिसनल स्किल्सलाई प्रिजर्भ गर्नु होइन बरु नयाँ कुराहरूलाई इम्प्रेस गर्दै अगाडि बढ्नु हो पुराना कुराहरू अझै पुनर्ताजगी गर्नु राम्रो कुरा हो तर ती कुराहरू कति बिस्तारै बिस्तारै समयले फेड गर्दै लगेको हुन्छ त्यही भएर नयाँ कुराहरूमा नै बढी ध्यान केन्द्रित गर्नु राम्रो होला तर यस्ता कुरा गरिरहँदाखेरि साधारण डिआइवाई स्किल्स
र लाइफ स्किल्स तपाईँलाई थाहा छ भने त्यसले तपाईँलाई परेको बेलामा पक्कै पनि मद्दत गर्नेछ, फाइदा हुनेछ। र त्यो पनि यदि त्यसलाई बरकरार राख्नुभयो भने फाइदा नै हुनेछ। आजको लागि आजको सन्दर्भ यति नै। अब गीत सुनौ बी8 को मैच्याङ।

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

मिठो गीत सुन्दै हुनुहुन्थ्यो फुल होइन प्रविशा अधिकारी र प्रताप दासको स्वरमा. यतिखेर वर्ल्ड कपको लाइभ खेल भइरहेको छ, पोर्चुगल भर्सेस क्रोएसिया 1-1 बराबरीमा अहिले खेल छ. 85 मिनट भइसकेको अवस्था हो र यो खेल पनि एक्स्ट्रा टाइममा जाने सङ्केत छ. हेरौँ के हुन्छ, म यहाँहरूलाई अपडेट गर्दै गर्नेछु. वर्ल्ड कपमा आज बिहान भएको, केही समय अगाडि भएको, ब्रुनाईको समय बिहान भन्दैछु म, 3 बजे खेल भएको थियो, जसमा स्पेन भर्सेस अस्ट्रियाको खेल थियो. स्पेनले 3-0 एकदमै सहज जित निकाल्यो राउन्ड अफ 32 र स्पेन राउन्ड अफ 16 प्रवेश गरेको छ भने अस्ट्रियाको वर्ल्ड कप यात्रा टुङ्गिएको छ. र आज हुने अर्को खेल ब्रुनाईको समय बिहान 11 बजे सुरु हुनेछ, स्विट्जरल्यान्ड भर्सेस अल्जेरियाको हो र यो खेल 11 बजे सुरु हुनेछ ब्रुनाईमा. र भोलि ग्रुप स्टेजेसको अन्तिम खेल हो, ग्रुप स्टेज क्षमा चाहे राउन्ड अफ 32 अन्तिम दिन हो, किनभने 5 तारिकदेखि राउन्ड अफ 16 खेलहरू हुनेछन्. अहिलेसम्म राउन्ड अफ 32 खेलहरू भइराखेका छन् र भोलिको दिन 4 तारिक अस्ट्रेलिया भर्सेस इजिप्ट, अर्जेन्टिना भर्सेस केप भर्डे र कोलम्बिया भर्सेस गाना, यी 3 खेलहरू हुनेछन् भोलिका दिन. र अहिले पोर्चुगल भर्सेस क्रोएसिया भइराखेको छ भने आज अर्को खेल स्विट्जरल्यान्ड भर्सेस अल्जेरियाको हो. अनि 5 तारिकदेखि राउन्ड अफ 16 खेलहरू तय भइसकेका छन्, किनभने पहिले खेल राउन्ड अफ 32 सेलेक्ट भएर अगाडि बढेकाहरूको तालिका सार्वजनिक भइसकेको छ. र 5 तारिक आइतबारको दिन हो, क्यानाडा भर्सेस मोरक्को अनि प्याराग्वाई भर्सेस फ्रान्स, अनि 6 तारिक ब्राजिल भर्सेस नर्वे अनि मेक्सिको भर्सेस इङ्ल्यान्ड. अब राजन मगरको गीतमा टक्र्याउँछु, किन किन.

जाली शब्द अशिरा शाहको गीत सुनेर इन्जोय गरिराख्नु भएको थियो. अब क्विक वर्ल्ड कप अपडेट गरिहालौँ. पोर्चुगलले भर्खरै एक गोल थप्न सफल भएको छ र अहिले पोर्चुगल भर्सेस क्रोएसियाको खेल 2-1 भइरहेको छ र टाइम अहिले 95 मिनट भइसक्यो. इन्जरी टाइम 10 मिनटको थपिएको थियो भनेपछि अझै 5 मिनट जति बाँकी छ खेल. तर पोर्चुगलको अग्रता छ 2-1 अग्रता र क्रोएसियाको अब यात्रा टुङ्गिने हो कि होइन 5 मिनटले निर्धारण गर्नेछ. अब हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ र दोस्रो घण्टालाई अब समापन गर्दैछु सुशान्त केसी र इन्द्रकला राईको यो गीत बारदलीबाट. इन्जोय.

0: भेनेजुएलामा 237 भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एकजनाको जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीले 140 टन भग्नावशेष मुनि फँसेका हर्नान गिललाई उनको अवस्थिति पत्ता लगाएको 100 घण्टा भन्दा बढी समयपछि सुरक्षित रूपमा बाहिर निकालेको बीबीसीले जनाएको छ। गत जुन 24 भेनेजुएलामा गएको 2 शक्तिशाली भूकम्पमा हालसम्म करिब 2,300 जनाको मृत्यु भएको पुष्टि भएको छ भने अझै पनि 10,000 मानिस बेपत्ता छन्। उनीहरूको खोज तथा उद्धार कार्य जारी छ। 8 दिनपछि जीवितै उद्धार गरिएका हर्नान गिलको उद्धारमा संलग्न चिलीका एक अग्नि नियन्त्रकले आफूले अहिलेसम्म सामना गरेका उद्धार अभियान मध्ये यो प्राविधिक रूपमा सबैभन्दा जटिल भनेका छन्। कोस्टारिकाको रेड क्रसमा कार्यरत प्यारामेडिक एलन माड्रिगले गिललाई पूर्ण रूपमा ठिक अवस्थामा भग्नावशेषबाट बाहिर निकालेको जानकारी दिनुभयो। आइतबार भग्नावशेषभित्रबाट आएको गिलको छिउडा आवाजले पहिलो पटक सुन्ने व्यक्ति नै माड्रिगल नै थिए। चितवनमा 2,20,000 बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइएको छ। पीपीआर एक प्रकारको मोर्बिल्ली भाइरसको संक्रमणका कारण लाग्ने रोग हो।
1: पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्युपानेका अनुसार यो रोग लागेपछि 50-90% बाख्रा मर्ने गर्छन्। रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडा पखाला लाग्ने, नाकबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने जस्ता लक्षण देखिने उहाँले बताउनु भयो। यो रोग सुरुमा 3-5 दिनसम्म देखिन्छ र 7-10 दिनभित्र बाख्रा मर्न सक्छन्। संक्रमित बाख्राको जुठो नाकबाट निस्कने सिँगानबाट आँसुको माध्यमबाट रोगी बाख्राले खोक्दा र हाच्यु गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट संक्रमण फैलिने भएकाले सचेत रहनुपर्ने डाक्टर न्युपानेको भनाइ छ। साथै खानेपानी, दानाको डुट र प्रयोग गरिएको सोत्तरबाट पनि संक्रमण फैलन सक्ने उहाँले बताउनु भयो। चितवन जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएका र तीमध्ये 2,20,000 खोप लगाइएको न्युपानेले बताउनु भयो। पीपीआर संक्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान पनि जलाउने वा गाड्ने गर्नुपर्छ। यो रोगबाट बचाउन 3 महिना उमेर पुगेका सबै स्वस्थ भेडा बाख्रालाई प्रत्येक 2 वर्षमा रोग विरुद्धको खोप लगाउनु पर्ने उहाँको सुझाव छ।
0: फिफा विश्वकपमा क्रिस्टियानो रोनाल्डोले पहिलो पटक नकआउट चरणमा गोल गर्नु भएको छ। फिफा विश्वकप 2026 अन्तर्गत क्रोएसिया विरुद्धको राउन्ड 32 खेलमा रोनाल्डोले पेनल्टीमा बराबरी गोल गर्नु भएको हो। यद्यपि पोर्चुगल अहिलेको स्थितिमा क्रोएसिया सँग 2-1 अग्रता बनाएको छ। पोर्चुगलका लागि अर्को गोल रामोसले थप्नु भएको हो। पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका 60 घर पहिरोको जोखिममा छन्। असार 4 र 5 गते अत्यधिक वर्षा भएपछि हिलिहाङ 5 सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो। पहिरोले घर भत्काएपछि मालवासे टोलका दुर्गामणि खुदाङ, शरण कुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पादुलाङको परिवार विस्थापित भएको छ। उनीहरूलाई अन्यत्र बसोबासको व्यवस्था गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिनुभएको छ। चीनीय प्राविधिकले परीक्षण सम्पन्न गरेपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारी चल्न थालेका छन्। बेलीब्रिज परीक्षणका लागि असार 15 गतेदेखि रोकिएका सवारी साधन केरुङतर्फ आवत जावत गर्न थालेका हुन्। गत वर्ष लिन्दो खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवत जावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो। सो बेलीब्रिज वर्षायामका लागि उपयुक्त छैन भन्ने परीक्षणका लागि चीनीय पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो। पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारी साधन आवागमन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। पुलको परीक्षण गर्नुका साथै नटलाई पुनः कस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि 22 कन्टेनर सहित साना तथा ठूला सवारी साधन केरुङ प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो। उहाँका अनुसार चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्रागन फ्रुट बोकेको साना ठूला 33 सवारी साधन नेपाल भित्रिएका छन्। विद्यालयहरूले अबदेखि विद्यार्थीको कपाल काट्न वा कटाउन नपाउने भएका छन्। सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीमा जबरजस्ती विद्यार्थीको कपाल काट्न नपाउने व्यवस्था राखिएको छ। यसअघि विद्यालयले विद्यार्थीको इच्छा विपरीत कपाल काट्ने र काट्न लगाउने गरेको गुनासो आउने गरेको थियो। नियमावलीको नियम 25 कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न गराउन नदिने भएको छ। लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याई दण्ड दिने, आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्ने काम गर्न पनि रोक लगाइएको छ। शुल्क नतिरेका कारण विद्यार्थीलाई अपमानित गर्न नपाइने प्रावधान पनि नियमावलीमा राखिएको छ। तक अहिलेका खबर।

BFBS Gurkar Radio. नमस्ते, स्वागत गरे फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गर्यौँ। एउटा रोइला गीतबाट नमस्तेले छोएन भन्ने गीत थियो, पुरुषोत्तम गैरे, अर्जुन सापकोटा र साथीहरूको स्वरमा यो गीत सुन्यौँ र यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो। यतिखेर मैले यहाँहरूलाई वर्ल्ड कप राउन्ड अफ 32 खेलको अपडेट गराउन चाहे। पोर्चुगल भर्सेस क्रोएसियाको खेल अन्त भएको छ र पोर्चुगलले 2-1 क्रोएसियालाई हराउन सफल भयो अनि राउन्ड अफ 16 प्रवेश गरेको छ पोर्चुगल। तर एकदमै नाटकीय ढङ्गबाट खेलको अन्त्य भयो, किनभने खेलको अन्तिम चरणमा क्रोएसियाले एक गोल गर्न सफल भएको थियो, तर त्यो गोल भार चेक गर्दाखेरि अफसाइड भनियो र खेलमा त्यो गोल सदर भएन। त्यही भएर पोर्चुगलले क्रोएसियालाई हराउन सफल भएको छ। तर क्रोएसिया समर्थक अनि क्रोएसियाका खेलाडीहरू बिल्कुलै खुसी छैनन् त्यो भार डिसिजनमा। हुन त अब भार डिसिजनले कतिलाई एकदमै दुखी बनाएको छ। यही खेलमा पनि केही समय अगाडि रोनाल्डोले गरेको एउटा गोल अफसाइड घोषणा गरियो, भारले दिएन र उनको गोललाई सदर मानिएको भए सायद पहिला नै पोर्चुगलले जितिसकेको हुन्थ्यो। तर खैर, पोर्चुगलको यो जितले अब उनीहरूलाई राउन्ड अफ 16 पुर्याएको छ र राउन्ड अफ 16 अब पोर्चुगलको अर्को खेल कोसँग हुनेछ भनेर केही समयपछि म जानकारी गराउनेछु। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling सपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ। त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ। अब सुनौ, वर्षा कर्माचार्य र सुशान्त खत्रीको स्वरमा रहेको यो गीत जानी नजानी।

0: स्टार रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

कलकत्ते काई हो रोज मोक्तान र अविनाश घिसिङलाई सुन्दै हुनुहुन्थ्यो. मिठो गीत, हुन त यो रिमेड भर्जनको गीत हो. जयनन्द लामाले गाउनु भएको ओरिजिनल सङ हो यो, तर रोज मोक्तान र अविनाश घिसिङको रिमेड भर्जनको गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. प्रभातकालीन आवाज कार्यक्रममा तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने आउँदै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ. आज इन्टरनेसनल प्लास्टिक ब्याग फ्री डे. हजुर, प्लास्टिक ब्यागले वातावरण कत्तिको प्रदूषित गरिरहेको छ भन्ने कुरो जगजाहिर छ, हामीले राम्रोसित बुझेका छौँ. र प्लास्टिक ब्यागको प्रयोग हुन त धेरै घटेको हामी पाउँछौँ, तर पनि कति ठाउँमा अझै पनि त्यसको प्रयोग बढिरहेको छ अथवा कन्टिन्यू भइराखेको छ. तर प्लास्टिक ब्याग वातावरणमा छरपष्ट भएर त्यो अब अरू उपकरणहरू, भन्नुको मतलब कागज कपडा जस्तो तुरुन्त सड्ने खालको नभएका कारणले यसले वातावरणमा दुर्गामी असर पार्दछ भन्ने कुरो सबैले बुझेका छन्, तर कति मानिसहरूले त्यो थाहा पाई पाई पनि प्रयोगमा ल्याइरहेका छन्. र आज यो इन्टरनेसनल प्लास्टिक ब्याग फ्री डेको अवसर पारेर अलिकति भए पनि अवेरनेस ल्याउन एकदमै जरुरी छ, किनभने अहिले पृथ्वीको अवस्था दयनीय भइसक्यो. हामीले हेर्दा हेर्दै वातावरण यति धेरै प्रदूषित भइराखेको छ, त्यो भन्नै पर्दैन. त्यही भएर आफ्नै घरबाट सुरु गरौँ प्लास्टिक ब्याग कम प्रयोग गर्नका लागि. हजुर, आज इन्टरनेसनल प्लास्टिक ब्याग फ्री डे.

जति टाढा केविन ग्लान तामाङलाई सुन्दै हुनुहुन्थ्यो. केविन ग्लान तामाङ नेपाल आइडलका एक प्रत्याशी हुनुहुन्थ्यो, केही वर्ष अगाडिको कुरा हो. तर केविन ग्लान तामाङका नयाँ गीतहरू भने त्यति सुन्न पाइएको छैन. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि हर्नबिल हेल्पिङ ह्यान्ड्सको बिङ्गो नाइट आउँदो 8 जुलाईका दिन हुने भएको छ. बुधबारको दिन हो, बेलुकी 7 बजे सुरु हुनेछ हर्नबिल स्कुलमा. र हर्नबिल हेल्पिङ ह्यान्ड्स जो जो हुनुहुन्छ उहाँहरूको लागि हो यो बिङ्गो नाइट, बेलुकी 7 बजे बुधबार 8 तारिक हर्नबिल स्कुलमा. बिएफपिएस गोर्खा रेडियो सुनिरहनु भएको छ. तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ कार्यक्रमको तेस्रो घण्टामा. कार्यक्रमको त भनेर भने के कार्यक्रम, प्रभातकालीन आवाज. हजुर, प्रभातकालीन आवाज कार्यक्रम ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुन्दै हुनुहुन्छ. आज जङ्गल वारफेयर डिभिजनको 50th एनिभर्सरी फ्यामिलीज डे हुँदैछ. दिनको 2 बजेदेखि रातको 9 बजेसम्म मेडिसिना लाइन्समा, र यो कार्यक्रममा सबैलाई, ब्रिटिस फोर्सेस ब्रुनाईमा बसोबास गर्नुहुने सबैलाई आमन्त्रण गरिएको छ. तर त्यसका लागि तपाईँले क्युआर कोड स्क्यान गरेर साइन अप गर्नुपर्ने हुन्छ. र यो कार्यक्रम मेडिसिना लाइन्समा हुनेछ र विविध क्रियाकलापहरू समावेश गरिएका छन्। विशेष गरी परिवारजनका सदस्यहरू, नानी केटाकेटीहरूले भरपूर मनोरञ्जन लिनेछन्। खानपानको व्यवस्था छ, अनि वाटर स्लाइड, गन लेन, स्नेक्स एन्ड रेप्टाइल्स, फेस पेन्टिङ, वाटर बलुन फाइट, किड्स एन्ड एडल्ट्स राफल्स, एन्ड जङ्गल इन्सेक्ट एन्ड प्लान्ट इटिङ आदि आदि हुनेछन्। र यो रमाइलो कार्यक्रममा परिवारको साथमा गएर तपाईँले मनोरञ्जन लिन सक्नुहुनेछ भरपूर. आज 2 बजे सुरु हुँदैछ मेडिसिना लाइन्समा.

हुन सक्छ म बियोन्डको गीत सुन्दै हुनुहुन्थ्यो. ईएमभी चिप टेक्नोलोजीको विषयमा सुन्नु भएकै होला. हुन त सुरुवात कसरी भएको रहेछ भने युरोपे मास्टर कार्ड एन्ड भिजा ईएमभीबाट चिप टेक्नोलोजी सुरु भएको. पहिले पहिले म्याग्नेटिक स्ट्रिपमा डेटा राखिन्थ्यो अरे कार्डमा, तर ईएमभी कार्ड सुरु भएदेखि यो 1986 सालमा सुरु भएको रहेछ. फ्रान्सले सबभन्दा पहिला इम्प्लिमेन्ट गरेको रहेछ, त्यसपछि जर्मनी र अरू देशहरूले बिस्तारै बिस्तारै फलो गर्दै गए. र अहिले हामीले जुन आफ्नो वालेटमा बोकेर हिँड्छौँ कार्ड, त्यसमा ईएमभी चिप टेक्नोलोजी प्रयोग गरिएको हुन्छ. र यो टेक्नोलोजी ग्लोबल स्ट्यान्डर्ड हो क्रेडिट अनि डेबिट कार्ड सेक्युरिटीका लागि. अनि यसमा सानो माइक्रो प्रोसेसर इम्बेड गरिएको हुन्छ र हरेक मोडर्न पेमेन्ट कार्डमा यो पाइन्छ. तपाईँ हाम्रो वालेटमै छ, धेरै टाढा पनि जानु परेन चेक गर्नका लागि. र यसमा जुन टेक्नोलोजी अहिले प्रयोगमा आएको छ, यसले पहिला प्रयोग गरिएका म्याग्नेटिक स्ट्राइप सिस्टमलाई रिप्लेस गरेको हो. किनभने म्याग्नेटिक स्ट्राइप सिस्टमलाई त्यहाँ भएका डेटाहरू त्यहाँबाट चोरी हुन सक्ने सम्भावना भएकोले यसलाई रिप्लेस गरेर यो नयाँ प्रविधि भित्राइएको हो भनिएको छ. हुन त अहिले नयाँ प्रविधिमा पनि त्यति सेफ नहुनसक्छ, किनभने स्क्यामरहरू र ह्याकरहरूले तपाईँको डिटेल चोरेर लैजान सक्छन्. र त्यसको सेक्युरिटीको लागि हामीले हर प्रयास गर्नुपर्ने हुन्छ. र यो ईएमभी चिप टेक्नोलोजी 1986 साल 3 जुलाईमा सुरु भएको रहेछ फ्रान्सबाट. हजुर, अब गीत सुनौ दि अरोरा लाइट्सको एक्लो छु.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नपसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

Avern Javern, Arizit Singh, Nikita Gandhi lesson there, and you're going to be a Hindi geet. प्रभात कालीन आवाज कार्यक्रमको यो तेस्रो घण्टा हो. ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि 12 मिनट बाँकी रहेको छ र आजको लागि कार्यक्रम अवधि पनि हामीसँग त्यति मात्रै बाँकी छ. अझै पनि समय रहेकाले यदि जोडिन चाहनुहुन्छ भने आउँदै गर्नु होला. वर्ल्ड कपको खेलहरू हेरिराख्नु भएको होला. हुन त एकदमै लाइभ खेल हेर्नको लागि बडो गाह्रो हुन्छ, समय मिल्दैन, रातको समय अब अनिदो बसेर हेर्न सकिन्न. तर पनि आफूलाई मन परेको टिम खेल्दैछ भने त अब नहेर्ने कुरै भएन. जसरी हुन्छ हेरिन्छ हेरिन्छ. पोर्चुगल र क्रोएसियाको खेल भर्खरै सकियो र अब अर्को खेल ब्रुनाईको समय 11 बजी सुरु हुनेछ, स्विट्जरल्यान्ड भर्सेस अल्जेरियाको. र आज जितेका मध्येका स्पेन र पोर्चुगल राउन्ड अफ 16 भिड्ने भएका छन् र ब्रिटिस फोर्सेस ब्रुनाईवासीले बिएफएस टिभी बक्सबाट खेल हेर्ने मौका पाउनु भएको छ होला र च्यानल 12 तपाईँले हेर्न सक्नुहुन्छ. च्यानल 12 भनौँ, केही च्यानलहरू छन् यसो हेर्दै गर्नुहोला. च्यानल नम्बर 12 वर्ल्ड कप हेर्न सकिन्छ. हजार यात्रा सज्जा एन्ड द लोडिङको गीत अबको पालोमा.

Hazar Yatra, Sajja and the Loading Cookie. अब राउन्ड अफ 16 को खेल इङ्ल्यान्डको आउँदो मन्डे हुँदैछ र मन्डे युके समय बिहानको 1 बजे सुरु हुनेछ. मेक्सिको भर्सेस इङ्ल्यान्ड, ब्रुनाईको हो भने बिहान 8 बजे हो र युकेको टाइम 1 बजे सुरु हुने मेक्सिको भर्सेस इङ्ल्यान्ड खेलका लागि सरकारले घोषणा गरेको यो अहिले सुन्नमा आएको छ. बिहान 5 बजेसम्म युकेका पबहरू खुला रहने भएका छन् त्यो दिन. भनेपछि पबमा एकदमै रमाइलो गर्दै ड्रिङ्क पिउँदै बिहान 5 बजेसम्म खेल हेर्न पाउँछन्. तर सोमबारको दिन हो, फेरि अफिस त जानु पर्यो, काममा त जानु पर्यो, कसरी जाने हो त्यो आफ्नो जिम्मेवारी. तर युकेका हाम्रा फ्यानहरू, इङ्ल्यान्ड फ्यानहरूले 5 बजेसम्म पबमा बसेर ड्रिङ्क पिउँदै खेल हेर्न पाउने भएका छन्. हुन त 5 बजेसम्म अब ड्रिङ्क खाएर त काममा जान त गाह्रै पर्ला. त्यही माथि अब इङ्ल्यान्डले जित्यो भने त एकदमै खुसी भएर एकदम हर्षले गदगद हुँदै काममा जान सकिएला, अलिकति त्यो एउटा एड्रेनलिन रस पनि हुन्छ. तर हारेको अवस्थामा भने त्यो सम्भव छैन. हामी आजको कार्यक्रमको अन्ततिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँट्यो. जाँदा जाँदै रूप कुमार राईको गीत तिमीलाई भेटौँ भन्ने यहाँहरूलाई सुम्पदै बिदा हुन्छु. शुक्रबारको बाँकी पल अनि विकेन्ड एकदमै सुखमय अनि रमाइलोसँग बितोस्. हाम्रो भेट सोमबार हुनेछ. तबसम्मको लागि मलाई बिदा दिनुहोस् अनि यो गीतको समाप्तिपछि 10 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हाम्रा सहकर्मी धनराज राई आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर. म भने बिदा हुन्छु. हस्त, नमस्ते, बाई.

0: दुई युरोपियन राष्ट्र पोर्चुगल र स्पेन फिफा विश्वकप 2026 को अन्तिम 16 मै भिड्ने भएका छन्। बिहान भएको खेलमा क्रोएसियामाथि 2-1 पुनरागमन जित हात पारेपछि पोर्चुगलले छिमेकी स्पेनसँग भिडन्त पक्का गरेको हो। पोर्चुगलले एक गोल गरेपछि परेको स्थितिमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा खेल बराबरी गरेको थियो। यस्तै रामोसले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गर्दै जित दिलाउनु भयो। स्पेन आज बिहान चाँडै भएको खेलमा अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम 16 मा स्थान बनाउन सफल भएको हो। युरोपका दुई छिमेकी राष्ट्रलाई विश्वकप उपाधिको दावेदारका रूपमा हेरिए पनि अब एक टिमको यात्रा भने अन्तिम 16 मै समाप्त हुनेछ। बिना कारण पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई अब 3 लाखदेखि 10 लाख रुपियाँसम्म जरिवाना हुने भएको छ। नेपाल आयल निगमले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरेर यस्तो व्यवस्था गरेको हो। यस्तै 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजल वितरण रोक्का गर्ने पनि कानूनी व्यवस्था छ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठा उठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीमण्डलसँगै आफ्नो सचिवालयमा पनि व्यापक हेरफेर गर्ने तयारी गर्नुभएको छ। राष्ट्रपाको महाधिवेशनपछि पार्टी पदाधिकारी बनेका सचिवालय सदस्यलाई पार्टी काममा खटाउने र सचिवालयमा नयाँ विज्ञ तथा पूर्व सचिव ल्याउने योजना छ। राहदानी छपाई ठेक्का प्रकरण र कार्यशैलीका कारण केही सल्लाहकार तथा स्वकीय सचिवमाथि असन्तुष्टि रहेको बताइएको छ। सरकारले मन्त्रालयहरूको सय भुँदे कार्यसूची र कार्य सम्पादन मूल्याङ्कनको समीक्षा गरिरहेको छ। यही आधारमा कमजोर प्रदर्शन गरेका केही मन्त्रीलाई हटाउने तयारी छ। स्वास्थ्य, कृषि, उद्योग, सूचना तथा महिला मन्त्रालयका मन्त्रीको कार्य सम्पादन प्रति प्रधानमन्त्री असन्तुष्ट रहेको जनाइएको छ। यद्यपि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल पार्टी नेतृत्वको समर्थनका कारण सुरक्षित रहने सम्भावना देखिएको छ। इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा उहाँका छोरा तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी नजाने हुनुभएको छ। सुरक्षाका हिसाबले पनि उहाँ बुवाको अन्तिम संस्कारमा उपस्थित नहुने बीबीसीले जनाएको छ। इजरायलबाट आक्रमण हुन सक्ने डरले मोज्तबालाई सुरक्षा एजेन्सीले अन्त्येष्टि समारोहमा नजान सल्लाह दिएका छन्। यद्यपि यसबारे थप आधिकारिक जानकारी अहिलेसम्म दिइएको छैन। अमेरिका र इजरायलले गत फेब्रुअरी 28 संयुक्त हवाई हमला गरी मारेका इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको बल्ल अन्त्येष्टि गर्न लागिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका 4,000 बढी निषेधित क्षेत्र प्रवेश पास रद्द गरिएको छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ। विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र प्रवेश पास जारी गर्ने गरिन्छ। यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो। पासको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ। यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो। समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए। 13,023 फोटो सहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरी समितिले ती मध्ये 4,072 एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो।
0: फिफा विश्वकप 2026 राउन्ड अफ 32 अन्तर्गत आज बिहान स्विजरल्याण्ड र अल्जेरिया खेलेका छन्। दक्षिण कोरियाले भिजा शुल्क बढाएको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकको भिजा शुल्क बढेको काठमाडौँमा रहेको कोरियाली दूतावासले जनाएको छ। ईपीएस शाखा ग्वार्कोले पनि सूचना जारी गर्दै सीसीभीआई भिजा शुल्कमा 600 रुपियाँ बढेको उल्लेख गरेको छ। यसअघि भिजा शुल्क 10,700 थियो। शुल्क बढेर 11,300 रुपियाँ पुगेको छ। गैराती देशैभर पानी परेको छ। एक दुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। र सुकुम्बासीलाई बर्दियाबाट जग्गाको लालपूजा वितरण थालिएको छ। अवस्था अहिलेसम्मका

0: यो BFBS गोरखा रेडियो हो।
1: नमस्ते नमस्ते नमस्ते, यो BFBS गोरखा रेडियो नै हो श्रोता, र BFBS गोरखा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा हामी प्रवेश गरिसकेको छौँ। प्रभावकालीन आवाज कार्यक्रम लाल शाही दाजुको साथमा तपाईँले श्रवण गर्नुभयो तीन घण्टाका लागि, भने अब अर्को तीन घण्टाका लागि म धनराज राई उपस्थित भइसकेको छु तपाईँहरूसँग मिठा मसिना कुरा गर्न, राम्रा राम्रा मिठा मिठा कर्णप्रिय गीतहरू, सुमधुर गीतहरू सुन्ने सुनाउने क्रममा उपस्थित भइसकेको छु। र आज शुक्रबार हो श्रोता, हाम्रो ब्रुनाईमा त शुक्रबार भइसक्यो, 10:10 पनि गइसक्यो। तपाईँहरूकोतिर त कति ठाउँमा बिहिबारमै हुनुहुन्छ तपाईँहरू, कोही बिहिबारको मध्यराति पुगिसक्नुभयो, कोही शुक्रबार बिहानैमा प्रवेश गरिराख्नु भएको छ। तपाईँहरू जुन समयमा जहाँबाट जुन परिस्थितिमा जुन माध्यमबाट हामीलाई श्रवण गर्दै हुनुहुन्छ, मझेरी कार्यक्रमलाई साथ दिँदै हुनुहुन्छ, तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत फेरि पनि। हजुर, आज शुक्रबार भनिहाले, 3 जुलाई 2026 हाल हो श्रोता। तदनुसार असार 19 गते विक्रम सम्बत 2083 साल। हजुर, आजको कार्यक्रममा हामी केही सदा जस्तै केही मिठा मिठा चियो चर्चाहरू गर्नेछौँ, गीत सङ्गीतहरू सुन्ने अनि सुनाउने प्रयास सदा जस्तै भइ नै रहनेछ। र तपाईँहरू यदि हामीसँग प्रत्यक्ष रूपमा जोडिएर कुराकानी गर्न चाहनुहुन्छ भने, अथवा तपाईँहरूको केही विशेष दिनहरू परेको छ, विशेष समय परेको छ, एनिभर्सरी हुन्छ, तपाईँहरूको बर्थडे हुन्छ, होइन, थुप्रो किसिमको के दिनहरू हुन्छ, तपाईँहरूको त्यस्तो केही छ र हामी मार्फत चाहिँ विशेष सन्देश पठाउन चाहनुहुन्छ, सुन्न चाहनुहुन्छ भने हामीलाई प्रयोग गर्न सक्नुहुन्छ, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, अथवा तपाईँले चाहिँ के अरे फेसबुक मेसेन्जर मार्फत पनि हामीलाई सम्पर्क गरेर बताउन सक्नुहुनेछ। राजेश पाल राई र नोगेन लिम्बुले गाउनुभएको सेवारोबाट गीत सुरु गऱ्यौँ। तपाईँहरू सम्पूर्णलाई सेवा, सेवारो, फ्याफुल्ला, झोरले, नमस्कार, अरू के छ, तपाईँहरू सम्पूर्णलाई सोही अनुसारको चाहिँ नमस्कार, नमन, अभिवादन। अब एउटा गीत सुनौ न त, दाङको घारी बबालीले गाउनुभएको छ। यो गीत सुनेपछि फेरि हामी अन्य कुराकानी गर्नेछौँ।

हजुर, दाङको घारी सुन्यौ, मिठो जोसिलो गीत सुन्यो श्रोता। र अब एकैछिनमा म तपाईँलाई ती ओठहरूमा अन्जु पन्त र फिरोज बस्नेतले गाउनु भएको गीत सुनाउँछु। त्योभन्दा अगाडि छोटकरीमा मौसमको चर्चा गरौँ। ब्रुनाईमा बिहानको 10:15 भयो श्रोता, र अहिले 25 डिग्री सेल्सियस तापक्रम रहेको छ सेरिया ब्रुनाईमा, जहाँ चाहिँ हाम्रो स्टुडियो छ, र 30 डिग्री सेल्सियस आजका लागि अधिकतम तापक्रम चाहिँ अनुमान गरिएको छ सेरिया ब्रुनाईमा। ब्रुनाईका अन्य स्थानका श्रोता, तपाईँले कहाँबाट सुन्दै हुनुहुन्छ भने यसो हाम्रोतिर त यस्तो पो हुँदैछ, यस्तो पानी पर्दैछ, अथवा घाम टन्टला पुर लागेको छ भनेर यसो ताजा विवरण हामीलाई पनि यसो दिनुहोस् है। आज दिनभरि नै थन्डरी सावर्स एन्ड लाइट विन्ड भनिएको छ। सेरियामा चाहिँ अहिले पानी परिरहेको अवस्था छैन श्रोता, घाम लागिरहेको छ। बोल्दै यसो पछाडि झ्याल बाहिर पनि हेर्दैछु, घाम लागिरहेको छ, बादल कता कता लागेको हो कि भन्ने चाहिँ भान भइरहेको छ। दिनभरिमा बदली भई भारी वर्षा हुने सम्भावना भने उच्च नै देखाइएको छ सेरिया ब्रुनाईमा। नेपालमा बिहानको 8 बज्यो श्रोता, 8:01 पनि गयो बोल्दा बोल्दै। 21 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम, अहिलेको 29 डिग्री सेल्सियस अधिकतम तापक्रम आजको लागि मापन गरिएको छ भने छिटफुट वर्षा हुने अनि मन्द गतिको हावा चल्ने अनुमान गरिएको छ भने मध्याह पख चाहिँ बदली भएर भारी वर्षा हुने देखाइएको छ। तपाईँहरूले त्यही अनुसारले आफ्नो तयारी गरेर चाहिँ बाहिर हिँडुल गर्नुहोला, आफ्नो काममा जानुहोला। अब पटहोल्सहरू निकै धेरै छन् काठमाडौँ उपत्यकामा, यसो तपाईँले सधैँ हिँड्ने बाटो यता चाहिँ पटहोलहरू छ भनेर पानी जमेको ठाउँतिर धेरै जोस गरेर हतार गरेर नहिँड्नुहोला, न गाडी स्कुटरहरू बाइकहरू नकुदाउनुहोला। ज्यानै जोखिममा, आफ्नो अथवा अन्य कसैको ज्यान पनि जोखिममा पर्ने सम्भावना उच्च रहन्छ। हजुर, बेलायतमा बिहानको 3:16 17 मिनटै गयो श्रोता। अहिले लन्डनमा 14 डिग्री सेल्सियस तापक्रम रहेको छ, खुला आकाश छ, मन्द गतिमा हावा चलिरहेको छ भने आज शुक्रबारको दिन पनि तपाईँहरूको रमाइलो घमाइलो हुनेछ। 14 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 26 डिग्री सेल्सियसको आसपासमा चाहिँ अधिकतम तापक्रम रहने पूर्वानुमान गरिएको छ। दिनभरि जसो नै रमाइलो घमाइलो नै छ, तपाईँहरूको कता कता बादलका रेसा धर्साहरू पनि देखाइएको छ, तर ओभरअल तपाईँहरूको खुला आकाश हुनेछ, मन्द गतिमा हावा चल्ने आज प्रक्षेपण गरिएको छ। हजुर, तीन ठाउँको त हामीले सुन्यौँ, अन्य स्थानका श्रोताहरू तपाईँहरूले पनि यसो तपाईँहरूको ठाउँको मौसमी विवरणहरू पठाउनुहोस्। आजको तपाईँको प्लान के छ, शुक्रबार के गर्दै हुनुहुन्छ, विकेन्ड कतिखेर छुट्टी हुन्छ, अथवा अब कतिको त सुरु भएको छैन, अथवा विकेन्डको प्लान के छ, सुनाउनुहोस् है यसो आएर। अब तपाईँले केही सुनाउने होला आज भन्दै गर्दाखेरि मैले चाहिँ तपाईँलाई गीत सुनाउनेतिर लागे। अन्जु पन्तलाई सुनौ, फिरोज बस्नेतले साथ दिनुभएको छ ती ओठहरूमा।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, तामाङ सेलो सुन्नुभयो सन्तोष लामा वाइबाको आवाजमा यो डम्फुको तालैमा नाचौँ न भन्ने भाव थियो। तपाईँले पनि यसो नाच्ने मौका पाउनुभयो, नाच्ने मौका पाउनु भएन, काम गर्दै हुनुहुन्छ, रेडियो पछाडि ब्याकग्राउन्डमा बजिराखेको थियो भने तपाईँले पक्कै टाउकोसम्म त हल्लाउनु भयो होला। मैले पनि सोही गरेँ श्रोता। आज पोर्चुगल र क्रोएसियाको रातिको समयमा त मैले त हेर्न भ्याइनँ, तर अघि बिहान यता काम आउनुभन्दा अगाडि आधी घन्टा जस्तो हेर्ने मौका पाएको थिएँ। साह्रै रोमाञ्चक खेल भएको थियो पोर्चुगल र क्रोएसिया बिचको। अन्तमा पोर्चुगलले 2 गोल लगाएर क्रोएसियालाई हराउन सफल भयो। 1 गोल क्रोएसियाको चाहिँ अफलाइन अफलाइन नै भन्छ जस्तो लाग्यो, अफसाइड भन्छ श्रोता, फुटबल नहेर्ने मान्छे परे म जस। 1 गोल चाहिँ रद्द भयो, नत्र ड्र भएको थियो। म त पेनाल्टी सुट आउटमा जाने रहेछ भनेर सोचेको थिएँ, भएन। र अब केही क्षणमा चाहिँ तपाईँको स्विट्जरल्यान्ड र अल्जेरियाको बिचमा खेल हुन गइरहेको छ। राउन्ड अफ 32 नै हो श्रोता। तपाईँले यो टाइम ट्राभलरमा कतिको विश्वास गर्नुहुन्छ श्रोता? एउटा अहिले अनौठो दावी प्रस्तुत गर्ने व्यक्ति अगाडि आइरहेका रहेछन् र सामाजिक सञ्जाल अनि विभिन्न सञ्चार माध्यमहरूमा भाइरल भइरहेका छन्। उनले गरेको एउटा अनौठो दावीले धेरैको ध्यान खिचेको रहेछ। मेरो पनि हिजो यसो के छ त भनेर खोज्दाखेरि ध्यान खिच्यो र उनले आफूलाई चाहिँ सन् 2118 आएको टाइम ट्राभलर बताउने गरेका रहेछन्। ती व्यक्तिको नाम रहेको छ अलेक्जेन्डर स्मिथ। उनले चाहिँ 2118 अथवा भविष्यमा भनौँ न तेस्रो विश्वयुद्ध हुने र अमेरिकी गुप्तचर संस्था सिआइएसँग गोप्य प्रविधिहरू रहेको दावी गरेका छन् उनले। उनका अनुसार उनलाई सन् 1981 सिआइएको एक गोप्य कार्यक्रम मार्फत सन् 2118 पठाइएको थियो। उनले भविष्यमा अमेरिका र उत्तर कोरिया बिचको तनावले तेस्रो विश्वयुद्ध निम्त्याउने तर त्यस पछाडि मानव समाज अझ एकीकृत र शान्तिपूर्ण बन्ने दावी पनि गरेका छन्। साथै उनले एआई, उड्ने सवारी साधन अनि एलियनसँगको सम्पर्क र यो टाइम ट्राभल समेत भविष्यमा सम्भव हुने बताएका छन्। उनले यसो भनिरहँदा श्रोता, वैज्ञानिक र विज्ञहरूले यी दावीहरूको कुनै विश्वसनीय प्रमाण भने रहेको स्पष्ट पारेका छैनन्, नभएको स्पष्ट पारेका छन् भनौँ न श्रोता। उनीहरूका अनुसार यो कथा मुख्य रूपमा यो कन्सपिरेसी थ्योरी भनौँ र साइन्स फिक्सन प्रति मानिसहरू को आकर्षणको उदाहरण चाहिँ हो। ऊ अब भने चाहिँ उनीले यो कन्सपिरेसी थ्योरी र साइन्स फिक्सनमा धेरै विश्वास गर्ने मान्छे हुन् कि जस्तो लाग्यो यो भन्दै गर्दा। यद्यपि यो घटनाले सामाजिक सञ्जालमा फैलिने अपुष्ट जानकारी र गलत सूचनाप्रति सचेत रहनुपर्ने आवश्यकता भने पुनः स्मरण गराएको छ। समाचारमा आएको विशेष यो सोसियल मिडिया अझै त्यसमाथि पनि फेसबुक र टिकटकमा आएको कुरा चाहिँ अब 100% सत्य हुन्छ, यसलाई चाहिँ वैज्ञानिक रूपमा नै विश्वासिलो मान्न सकिन्छ भन्न चाहिँ सही नहोला श्रोता। निकै विचार गरेर गमेर मात्रै हामीले विश्वास गर्नुपर्ने हुन्छ, अरू सोर्सहरू पनि खोज्नुपर्ने हुन्छ विश्वसनीयताको लागि। तपाईँले पनि कतिको विश्वास गर्नुभयो, मैले पनि साह्रै यो भाइरल ट्रेन्डिङ भिडियोमा यो उमा चाहिँ मैले त्यति विश्वास गरिनँ, तर रोचक समाचार थियो यो तपाईँहरूका लागि। हजुर, यो रोचक समाचार पछाडि दिग्विजयलाई सुन्न जाउँ तिम्रो संसारमा।

लैजाऊ न तिम्रो संसारमा दिग्विजयले गाउनुभएको मिठो गीत सुन्यो श्रोता। आज ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूको लागि एउटा विशेष दिन परेको छ र यो विशेष दिन हो जङ्गल वारफेयर डिभिजन को 50 एनिभर्सरी के भन्ने यो जन्म जयन्ती भनौँ जन्मदिवस को अवसरमा फ्यामिलीज डे आयोजना गरिएको छ र यो आज मध्याह दुई बजेदेखि साँझको रातको भनौँ 9 बजेसम्म मेडिसिन अलायन्समा हुन आँटिरहेको छ। श्रोता तपाईँहरू फुर्सदिलो हुनुहुन्छ ब्रुनाईभित्रै हुनुहुन्छ भने सम्पूर्णलाई स्वागत गरिएको छ, के अरे आमन्त्रण गरिएको छ। फ्री इभेन्ट हो, धेरै एक्टिभिटीहरू छन्, ब्राईबाट फुडहरू छ, वाटर स्लाइड छ केटाकेटीको लागि, नर्फ गन लेन छ यो केटाकेटीको लागि नै हो, स्नेक्स अनि रेप्टाइल्सहरूको प्रदर्शन हुनेछ, तपाईँहरूले छुन पनि पाउन सक्नुहुन्ला कति त, फेस पेन्टिङ छ, वाटर बलुन फाइटहरू छ, के यो पनि केटाकेटीहरूकै लागि छ, किड्स एन्ड एडल्ट राफल्स हुनेछन् यो दुइटैको लागि हो, जङ्गल इन्सेक्ट प्लान्ट इटिङ अब जङ्गलमा के कस्ता चाहिँ खानेकुराहरू खाइन्छ भनेर कति किसिमका बोट बिरुवाहरू यो वनस्पतिहरू चाहिँ हामीले खान सक्छौँ भनेर उहाँहरूले त्यो पनि देखाउनुहुनेछ, तपाईँहरूले चाख्न पनि पाउनुहुनेछ अनि त्यसका साथमा यसो पेय पदार्थहरू पनि चाहिँ पिउन सक्नुहुनेछ र फ्री ट्रान्सपोर्ट होम छ तपाईँहरू 7 बजे, 8 बजे र 9 बजे चाहिँ उहाँहरूले सटल बस उपलब्ध गराउनुहुनेछ। तपाईँले निष्ठुक्क भएर अब ड्रिङ्कहरू चाहिँ पिउने पदार्थहरू पिउन सक्नुहुन्छ र घर सुरक्षित रूपमा पुग्न सक्नुहुनेछ सटल बसको प्रयोग गरेर। क्युआर कोड उपलब्ध गराइएको छ हाई पेजमा, उक्त हाई पेजमा भएको क्युआर कोडलाई स्क्यान गर्नुहोस् र यसो दर्ता गर्नुहोस् आफूलाई, आफ्नो परिवारलाई, आफ्ना साथीभाइ, नम्बरी, गुरुजी, साहेबहरूलाई। अब सुनौ सिक्का नोटैमा मेलिना राई र समीर खरेलले गाउनुभएको छ यो गीतलाई।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो।

हजुर, राम साईली म त किराँतीकी छोरी भन्ने कि गीत गाउने कलाकारहरू हुनुहुन्थ्यो, यश कुमार, खुसी थुलुङ, टङ्क तिमिल सिन्हा अनि मेलिना राई, थुप्रै कलाकारले पो गाउनु भएको रहेछ। मिठो गीत सुन्यो श्रोता, तपाईँहरू मझेरी कार्यक्रमको पहिलो घन्टामा हुनुहुन्छ, म धनराज राईको साथमा। अब ब्रुनाईमा बिहानको 11 बज्नको लागि 12 मिनट बाँकी रहेको छ श्रोता। तपाईँहरूले यो मदिरा सेवन कतिको गर्नुहुन्छ? मदिरा सेवन अब जो कोहीले गरिन्छ, धेरै थोरै, कतिले चाहिँ अलिकति पनि गर्नुहुन्न, त्यो आफ्नै ठाउँमा छ। तर यहाँ मैले गर्न खोजेको कुरा चाहिँ विश्वका सबैभन्दा बढी मदिरा सेवन गर्ने देशहरू कहाँ कहाँ रहेछन् भनेर यसो खोजेको थिएँ। र प्रति व्यक्ति वार्षिक शुद्ध अल्कोहल सेवन, यो अल्कोहल कन्जम्सनको आधारमा तयार गरिएको एउटा सूची निकालिएको रहेछ भर्खर। यो सूचीमा चाहिँ अधिकांश के अरे स्थान चाहिँ युरोपेली देशहरूले ओगटेका रहेछन्। अध्ययनले 15 वर्ष वा सोभन्दा माथिका व्यक्तिको औसत वार्षिक मदिरा सेवनलाई चाहिँ आधार मानेर यो लिस्ट भनौँ न सूची निकालेको रहेछ। विशेषज्ञहरूका अनुसार अत्यधिक मदिरा सेवनले कलेजो, मुटु र मस्तिष्कमा गम्भीर असर पार्नका साथै सडक दुर्घटना, हिंसा र अन्य स्वास्थ्य समस्याका जोखिम बढाउने गर्दछ। त्यो तपाईँ हामी सबैलाई अवगतै छ। त्यही भएर हामी कुनै पार्टी फङ्सन इभेन्टहरू हुँदाखेरि डु नट ड्रिङ्क एन्ड ड्राइभ एउटा सचेतना म्यासेज चाहिँ हामीले सुन्ने गर्दछौँ, अथवा आफैले अर्गनाइज गरेको ठाउँमा हामीले भन्ने पनि गर्दछौँ। त्यसैले धेरै देशहरूमा मदिरा सेवन नियन्त्रण गर्न जनचेतना अभियान, कर वृद्धि र कडा कानुनी व्यवस्थाहरू लागू गरिरहेका छन्। अब कुन कुन देशहरू चाहिँ अग्रभागमा पर्दा रहेछन् त्यो मदिरा कन्जम्सन सेवनको लिस्टमा भन्दाखेरि, मैले नसोचेको देश रहेछ, पहिलो नम्बरमा लात्भिया परेछ, यो युरोपियन देश नै हो। दोस्रो स्थानमा पनि मैले नसोचेको चेज रिपब्लिक पर्दो रहेछ। त्यस पछाडि लिथुनिया, अस्ट्रिया, इस्टोनिया, छैठौँ नम्बरमा फ्रान्स, सातौँमा आयरल्यान्ड, आठौँमा लक्जमबर्ग, नौमा जर्मनी, दसौँमा हङ्गेरी, 11 स्पेन, यसरी चाहिँ पर्दो रहेछ। र बेलायत त साह्रै त्यो ऊमा पनि छैन, युरोपियन देशहरूको 20 नम्बरसम्म पनि यसो हेर्दैछु छैन। 20 नम्बरमा मोल्डोभा भन्ने देश रहेको छ। त्यस पछाडि अब 15 पोल्यान्ड परेको छ। पोल्यान्ड पनि हामी यसो कोही कोही बेला सोसियल मिडियातिर हेर्दाखेरि हामीले निकै सडकतिर रन्थनिएर हिँडेका मान्छेहरूको भिडियो पोल्यान्ड बुल्गेरियातिरको हामीले हेर्ने गरेका छौँ, देख्ने गरेका छौँ। बेलायतको चाहिँ परेको रहेनछ, एउटा राम्रै कुरा होला। त्यो मथुहरूको देश भनौँ न, अब त्यो शब्द ठिक चल्यो चलेन, तर नपर्दो रहेछ। खुसी लाग्यो हामी बेलायतमा बसेर काम गर्ने मान्छेहरूले यो कुरा सुन्दाखेरि पढ्दाखेरि खुसी लाग्दो रहेछ। तपाईँहरूले पनि यसो लिस्टहरू अन्य थाहा जस्तो लाग्छ भने यसो खोज्नुहोस्, र तपाईँले त गलत भन्नुभयो भनेर यसो जानकारी दिनुहोस् न, म करेक्सन गरिहाल्छु। लु है त श्रोता, त्यति गरिदिनुहोस्। तपाईँले खोज्दै गर्नुहुँदाखेरि 888 र मोहन लामाले गाउनु भएको मनका कुरा सुन्न जाउँ।

मनका कुरा सुन भन्ने गाउने कलाकार हुनुहुन्थ्यो 888 र मोहन लामा। श्रोता, हामी कार्यक्रम मझेरीको पहिलो घण्टाको बसाइबाट अब दोस्रो घण्टाको डेस्टिनेसनतर्फ प्रस्थान गर्ने बेला भएको छ। अब म तपाईँलाई झरनाको चिसो पानी यो मिठो गाना सुनाउँदै दोस्रो घण्टातर्फ उडान भर्दैछु। यो गाउने ओरिजिनल गायक सुरेश अधिकारी हुनुहुन्थ्यो भने राजु लामा मङ्गोलियन हार्टबाट चाहिँ यो गीतलाई रिमेक गरेर गाउनुभएको छ। यो गीत सँगसँगै हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्नेछौँ। त्यस पछाडि यो गीत पछाडि नेपालबाट प्राप्त भएको समाचार सुन्नुहुनेछ भने अनि त्यस पछाडि हामी फेरि दोस्रो घण्टामा भेटौँ है। त गीत सुन्नुहोस् र बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोस्। दोस्रो घण्टामा भेटौँ।

युएईमा काम गर्दै गरेका पाँचजना नेपाली युवाले जितेको 3 करोड दिराम 1 अर्ब 30 करोड रुपियाँको चिट्ठा रकम स्वदेश ल्याउने पहल सुरु भएको छ। गोर्खाका तैयब खान, पाल्पाका सन्दीप विक, नवलपुरका युवराज गैरी, कास्कीका शिशिर पौडेल र रूपन्देहीका सुदीप न्यौपानेले जितेको चिट्ठा करमा स्वदेश ल्याउने विषयमा पहल थालिएको हो। चिट्ठामा जितेको रकम कसरी सुरक्षित र वैधानिक रूपमा नेपाल भित्राउने भन्ने विषयमा छलफल गर्ने पाँचजना हिजो अबुधाबीको नेपाली दूतावास पुग्नु भएको हो। युएईका लागि नेपाली राजदूत तेजबहादुर छेत्रीलाई भेटेर उहाँहरूले सरकारको नीति अनुसार वैधानिक बाटोबाट स्वदेश पठाउने वातावरण बनाइदिन अनुरोध गर्नुभएको हो। राजदूत छेत्रीले रकम पठाउन दूतावासले समन्वय गर्ने र जितेको पुँजीबाट नेपालमै रोजगारी सिर्जना गर्ने योजनामा लगानी गर्न सुझाव दिनुभएको छ। नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाका पूर्व सदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असै थमन विक हत्या प्रकरणमा प्रहरीले पक्रेको छ। उच्च अदालत जनकपुरले कोइरीलाई 5 वर्ष कैद सजाय हुने फैसला गरेपछि प्रहरीले गएको साँझ महोत्तरीको गौशाला 5 को एमाले पार्टी कार्यालयबाट पक्रेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले अदालतको फैसला अनुसार कोइरीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो। कोइरीलाई पक्राउपछि जिल्ला सदरमुकाम जलेश्वर लगिएको छ। सशस्त्र प्रहरीका असै थमन विकको 2072 साल भदौमा मधेस आन्दोलनका क्रममा हत्या भएको थियो। जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्स मार्फत जनकपुर लैजाँदै गर्दा बाटोमै रहेका केही व्यक्तिले उनलाई एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गरेका थिए। सोही घटनामा उनको मृत्यु भएको थियो। वैदेशिक रोजगार विभागले आरके मेन पावरलाई 3 लाख जरिवाना गरेको छ। वैदेशिक रोजगार ऐन 2064 को प्रावधान विपरीत काम गरेको भन्दै विभागले आरके मेन पावर ग्रुपलाई 3 लाख रूपियाँ जरिवाना सहित सचेत गराएको हो। यो मेन पावरले नियम विपरीत व्यक्तिगत श्रम स्वीकृति सम्बन्धी काम गरेर कामदार पठाएको पाइएको छ। दुई युरोपियन राष्ट्र पोर्चुगल र स्पेन फिफा विश्वकप 2026 को अन्तिम 16 भिड्ने भएका छन्। बिहान भएको खेलमा क्रोएसियामाथि 2-1 को पुनरागमन जित हात पारेपछि पोर्चुगलले छिमेकी स्पेनसँग भिडन्त पक्का गरेको हो। पोर्चुगलले 1 गोलले पछि परेको स्थितिमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा खेल बराबरी गरेको थियो। यस्तै रामोसले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गर्दै जित दिलाउनु भयो। स्पेन शुक्रबार बिहानै चाँडै भएको खेलमा अस्ट्रियालाई 3-0 हराउँदै अन्तिम 16 स्थान बनाएको हो। युरोपका दुई छिमेकी राष्ट्रलाई विश्वकप उपाधिको दावेदारको रूपमा हेरिए पनि अब एक टिमको यात्रा अन्तिम 16 समाप्त हुनेछ। बिना कारण पेट्रोल पम्प बन्द गर्ने व्यवसायलाई अब 3 लाखदेखि 10 लाख रुपियाँसम्म जरिवाना हुने भएको छ। नेपाल आयल निगमले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरेर यस्तो व्यवस्था गरेको हो। यस्तै 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजल वितरण रोका गर्ने पनि कानूनी व्यवस्था गरिएको छ। पेट्रोलियम व्यवसायले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीमण्डलसँगै आफ्नो सचिवालयमा पनि हेरफेरको तयारी गर्नुभएको छ। राष्ट्रपतिको महाधिवेशनपछि पार्टी पदाधिकारी बनेका सचिवालय सदस्यलाई पार्टी काममा खटाउने र सचिवालयमा नयाँ विज्ञ र पूर्व सचिव ल्याउने योजना छ। राहदानी छपाई ठेक्का प्रकरण र कार्यशैलीका कारण उहाँ केही सल्लाहकार र स्वकीय सचिवमाथि असन्तुष्ट रहेको बुझिएको छ। सरकारले मन्त्रालयहरूको 100 बुँदे कार्यसूची र कार्य सम्पादन मूल्याङ्कनको समीक्षा गरिरहेको छ। यही आधारमा कमजोर प्रदर्शन गरेका केही मन्त्रीलाई हटाउने तयारी छ। स्वास्थ्य, कृषि, उद्योग, सूचना र महिला मन्त्रालयका मन्त्रीको कार्य सम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको जनाइएको छ। यद्यपि अर्थमन्त्री सोनी मुआगले र परराष्ट्र मन्त्री शिशिर खनाल पार्टी नेतृत्वको समर्थनका कारण सुरक्षित रहने सम्भावना छ। विश्व स्वास्थ्य संगठनले स्पेनको क्यानरी आइसल्याण्डको टेनेरिफमा पुगेको पानी जहाजमा देखिएको हान्टा भाइरस प्रकोप समाप्त भएको घोषणा गरेको छ। हान्टा संक्रमित अन्तिम व्यक्ति निको भएर क्वारेन्टिनबाट निस्केपछि संगठनले प्रकोप सकिएको घोषणा गरेको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमबी जहाजमा संक्रमणको हल्लापछि संक्रमणको आशंका गरिएका सहितका यात्रुलाई क्वारेन्टिनमा राखेर परीक्षण गरिएको थियो। परीक्षणबाट 12 जनामा संक्रमण पुष्टि हुँदा 1 जनामा सम्भावित संक्रमण देखिएको थियो। 3 जनाको भने मृत्यु भएको थियो। मे 25 यता हान्टा भाइरसको बिरामी फेला नपरेको पनि संगठनले जनाएको छ। संक्रमित फेला परेको जहाज मे 18 निदरल्याण्ड्सको रोटरड्याम बन्दरगाह पुगेको थियो। गैराति देशैभर पानी परेको छ। 1-2 ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ।

हजुर, बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम मझेरीमा हुनुहुन्छ श्रोता। दोस्रो घण्टामा प्रवेश गऱ्यौँ। अलि लामो गीत सुन्यो श्रोता। यहाँ हाम्रो स्टुडियोमा चाहिँ छोटो मिटिङ भइरहेको थियो, त्यसै कारणले हामीले झन्डै 7 मिनटको गीत सुन्यौँ। मिठो गीत थियो श्रोता। अहिले सारिका घिमिरे भनेर नचिन्ने श्रोता कमै हुनुहुन्छ र तपाईँले यो गीतलाई पनि पक्कै मजाले पूर्ण रूपमा सुन्ने मौका पाउनुभयो र यसो गुनगुनाउनु पनि भयो होला। भावुक गीत थियो श्रोता, मन त पर्यो नै तपाईँलाई। हार्दिक स्वागत छ अनि नमस्कार। फेरि पनि कार्यक्रम मझेरीको दोस्रो घण्टामा म धनराज राईले आजको हाम्रो मझेरी कार्यक्रमलाई चाहिँ दोस्रो घण्टामा लिएर ल्यान्ड गराइसकेको छु। अब एकैछिन एक घण्टाको दोस्रो घन्टै बसाइमा हामी चाहिँ विभिन्न किसिमका जानकारीहरू, सदा जस्तै कुराकानीहरू, चियो चर्चाहरू, गीत सङ्गीतहरू, जानकारीहरू आदान प्रदान गर्दै सुन्दै सुनाउँदै चाहिँ यो दोस्रो घन्टालाई पनि पुरा गर्ने चाहिँ एउटा लक्ष्यका साथ उपस्थित भइसकेको छु। र अब हामी किन ढिला गर्ने, अर्को गीतमा लागिहालौँ। सुजिल कर्मचारीले गाउनुभएको छ लन्डनमा कस्तो रहेछ त, लन्डनमा के कुरा गर्नुभएको छ, चियो चर्चो गर्नुभएको छ, हावापानीको कुरा गर्नुभयो होला, माया प्रेमका कुरा गर्नुभएको छ होला, सुनौ है त।

हजुर, सजाउनु छ तिमीलाई यो स्पन्दनमा लन्डनको सहरमा सुजिल कर्मचार्यले गाउनुभएको मिठो गीत सुन्यो श्रोता। भन्दाखेरि लन्डनमा कति बज्यो बेलायतमा? बिहानको 4:18 गएछ। ब्रुनाईमा बिहानको 11:18 गयो। नेपालमा भने 9:03 बिहानको 9:03 गयो। तपाईँहरू अफिस पुगिसक्नुभयो, नेपालका श्रोताहरू कार्यालय पुगिसक्नुभयो, स्कुल पुगिसक्नुभयो, छोराछोरीलाई बसमा पुर्याइसक्नुभयो र घर फर्किँदै हुनुहुन्छ। घरमा अब तपाईँहरूले चिया कफी खाजा खानुहुन्छ होला, आरामले एकछिन बस्नुहुन्छ छोराछोरी गइसके, अथवा तपाईँ आफ्नो काम अरू के छ त्यो दैनिकीमा लाग्नुहुन्छ। तपाईँहरूको सम्पूर्णको दिन आज शुभ रहोस्। सेरियामा 25 डिग्री सेल्सियस तापक्रम रहेको छ। अधिकतम तापक्रम अलिकति शीतल भएको छ, 29 डिग्री सेल्सियसमा झरेछ श्रोता। 30 डिग्री सेल्सियस थियो अघि हामीले कार्यक्रम सुरु गर्दाखेरि र थन्डरी सावर्स भनिएको छ श्रोता। थन्डरी सावर्स त भइरहेको छैन, फेरि घाम पनि चट्ट लागिरहेको छैन, टन्टलापुर घाम छैन, शीतल रहेको छ आजको अहिलेको अवस्था। आजको भन्दा पनि मध्याह पख भने अलि भारी बर्सात हुने सङ्केतहरू चाहिँ देखाइएको छ मौसमी विवरणमा। हेर्दै जाउँ के हुन्छ, म तपाईँहरूलाई अपडेट गराइ नै हाल्नेछु। इन द मिन टाइम तपाईँहरूले पनि तपाईँहरूको एरियामा, तपाईँहरू रहनुभएको क्षेत्रमा, देशमा के कसो छ यसो बताउँदै गर्नुहोस् है। फेसबुक मेसेन्जर छँदैछ, इमेलमा लेख्नु भए पनि हुन्छ अथवा कल गर्नुभए पनि हुन्छ। कलका लागि 2 सिभिलियन नम्बर छन्, 1 मिलिटरी नम्बर छ। तपाईँहरू जुनसुकै माध्यमबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। अब गीत सुनौ, अर्जुन कटवाल गाउँदै हुनुहुन्छ चियाको बोटैमा।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

रेसमा पुनानी यस्ती यो गीतले गाउनु भएको ब्युटिफुलम अनि ह्यान्डसमम भन्ने गीत सुन्यो श्रोता. मिठो गीत हामीले पक्कै पनि शुक्रबारे बसाईलाई यो गीतले मनोरञ्जन पूर्ण बनायो भन्ने मैले पूर्ण विश्वास लिएँ श्रोता. फुटबलमा अहिले अल्जेरिया र स्विट्जरल्यान्ड बीच खेल भइरहेको छ. पहिलो हाफको 27 मिनटमा खेल चाहिँ सुचारु भइरहेको छ. स्विट्जरल्यान्ड एक गोलले अग्रता लिइरहेको अवस्था रहेको छ श्रोता. आज शुक्रबारको मझेरी कार्यक्रमको बसाइमा हामी जेनेरेसनल इस्युज यो पुस्ता सम्बन्धीको विषयहरूलाई केही कुरा गर्ने गर्दछौँ र आज चाहिँ हामी ड्राइभिङको कुरा गरौँ न श्रोता. अब हजुरबुवाको स्टेयरिङ व्हीलदेखि जेनजीको स्मार्ट कारसम्मका कुरा चाहिँ आज कसरी संस्कृतिमा परिवर्तन, ड्राइभिङ संस्कृति विशेष गरेर परिवर्तन भएको छ भन्ने छोटो चर्चा गर्नेछौँ. तपाईँलाई एउटा प्रश्नबाट सुरु गर्न चाहेँ. के तपाईँलाई याद छ तपाईँको बुवा अथवा कति कता हजुरबुवाले पहिलो पटक गाडी चलाउन कहिले सिक्नुभयो अनि आजका युवाहरूले गाडी सिक्ने तरिका कतिको फरक छ त उहाँहरूको दाँजोमा भन्ने प्रश्न मैले तेर्स्याउन चाहेँ. साँच्चै भन्ने हो भने गाडी चलाउन ड्राइभिङ भनेको केवल एउटा गाडी चलाउन भनेको एउटा सिप मात्र होइन, यो समाज, प्रविधि, अर्थतन्त्र र पुस्तागत सोचको ऐना पनि हो भनेर भन्ने गरिन्छ. सन् 1960, 70 र 80 दशकमा धेरै देशहरूमा किशोर अवस्थामै ड्राइभिङ लाइसेन्स लिनु स्वतन्त्रताको प्रतीक मानिन्थ्यो. अमेरिका, युरोप र अस्ट्रेलिया जस्ता देशहरूमा 16 देखि 18 वर्षको उमेर पुग्न साथ युवाहरूले ड्राइभिङ सिक्ने परम्परा थियो. तर आजको जेनजी पुस्तामा यो प्रवृत्ति परिवर्तन हुँदै गएको अनुसन्धानहरूले देखाएका छन्. अमेरिकाको AAA फाउन्डेसन तथा विभिन्न विश्वविद्यालयका अनुसन्धान अनुसार पछिल्ला 2 दशकमा युवाहरूले ड्राइभिङ लाइसेन्स लिने उमेर ढिलो बनाउँदै लगेका छन्. एक अध्ययनले त झन्नै 70% युवाले कम्तीमा 1 वर्ष वा त्योभन्दा बढी समय लाइसेन्स लिनका लागि ढिलाइ गरेको देखाएका छन्. यसका कारण आर्थिक भार, सार्वजनिक यातायातको उपलब्धता र डिजिटल जीवनशैलीलाई प्रमुख मानिएको रहेछ श्रोता. अब सोचौ न त पुरानो पुस्ताले कसरी गाडी सिक्थे. धेरै जसोले आफ्नो परिवारका सदस्य, साथीभाइ वा अनुभवी चालकसँग सिक्ने गर्दथे. त्यो बेलामा गाडीहरू प्राय म्यानुअल गियरका हुन्थे. क्लच, गियर र ब्रेक को तालमेल मिलाउनु नै ठुलो चुनौती हुन्थ्यो. मैले पनि निकै समस्या भोगेँ श्रोता यो सिक्दाखेरि. कहिले नमिल्ने, घ्याराक घ्याराक भएर गाडी चाहिँ अघि मरिहाल्ने हुन्थ्यो. पछि निकै समय लाग्यो बानी बस्नको लागि. गाडी चलाउनु भनेको सिप मात्र होइन, प्रतिष्ठाको विषय पनि थियो. तर आजको पुस्ता, आजका धेरै युवाहरूले ड्राइभिङ स्कुल, युट्युब ट्युटोरियल, सिमुलेटर र कतिले त मोबाइल एपहरूको सहायताबाट गाडी चलाउन सिकिरहेका छन्। अहिले त गाडीहरू पनि म्यानुअल नभएर अटो, इलेक्ट्रिक र ड्राइभिङ असिस्ट टेक्नोलोजीको प्रयोग भएले सिकाइ प्रक्रिया नै परिवर्तन गरिदिएको छ. अर्को रोचक तथ्य चाहिँ के छ भने नि श्रोता, पुराना पुस्ताले गाडीलाई स्वतन्त्रताको प्रतीक माने भने नयाँ पुस्ताले गाडीलाई आवश्यकता अनुसार प्रयोग हुने साधनका रूपमा हेर्न थालेका रहेछन्. केही अनुसन्धानहरूले जेनजी पुस्ता कार किन्नुभन्दा राइड सेयरिङ सेवा, सार्वजनिक यातायात र साझा यातायात प्रणालीतर्फ आकर्षित भएको देखाएको छ. तर यो कथा यतिमै सीमित छैन. हालैका केही अनुसन्धानहरूले धेरै जेनजी युवाहरूले फेरि निजी सवारी साधनको प्रयोग बढाउन थालेको देखाएका छन्. विशेष गरी रोजगारी, यात्रा र व्यक्तिगत स्वतन्त्रताका कारण उनीहरू पुनः गाडीप्रति आकर्षित भइरहेका रहेछन् श्रोता. फरक यति मात्र हो कि उनीहरू गाडीको ब्रान्डभन्दा बढी सुरक्षा, इन्धन बचत, प्रविधि र वातावरणीय प्रभावलाई प्राथमिकता दिँदा रहेछन्.
पुराना पुस्ताका चालकहरू प्राय सडक अनुभव, अनुमान र व्यक्तिगत निर्णयमा भर पर्थे, तर अहिलेको पुस्ता जीपीएस, गुगल म्याप्स र स्मार्टफोन एप्सहरूमा धेरै विश्वास गर्छन्। आज धेरै युवा चालकहरू गन्तव्यभन्दा पहिले नै ट्राफिक अवस्था, पार्किङ सुविधा र इन्धन खर्च समेत मोबाइलबाट हेरेर यात्रा सुरु गर्छन्। यद्यपि अनुसन्धानले एउटा चुनौती पनि देखाएको रहेछ श्रोता, राम्रा पक्ष मात्रै छैन नराम्रा पक्षहरू पनि देखाएको रहेछ। केही अनुसन्धानहरूमा नयाँ पुस्तामा मोबाइल फोनको प्रयोगका कारण डिस्ट्र्याक्टेड ड्राइभिङ अर्थात् ध्यान विचलित भएर गाडी चलाउने समस्या बढ्दो रूपमा देखिएको रहेछ। अर्कोतर्फ उनीहरूले आधुनिक सुरक्षा प्रविधि, ह्यान्ड फ्री प्रणाली र स्मार्ट सुरक्षा सुविधाहरूको प्रयोग पनि बढी मात्रामा गर्ने गरेको पाइएको छ। अब अन्त्यमा एउटा रोचक प्रश्न, फेरि पनि सुरु पनि प्रश्नबाटै अन्त्य पनि प्रश्नबाटै गरौँ आजको हाम्रो चर्चाको। अबको 20 वर्षपछि सम्झिनुहोस्, आजका हाम्रा छोराछोरी बालबालिकाले हामीलाई सोध्लान्, तपाईँहरू आफै गाडीको स्टेरिङ व्हील समातेर गाडी चलाउनुहुन्थ्यो, गाडी आफै चल्दैन थियो र? सायद त्यो दिन धेरै टाढा छैन, किनकि पुस्ता बदलिँदै जाँदा केवल चालक मात्र होइन ड्राइभिङको अर्थ नै परिवर्तन पनि हुँदै गएको छ। हजुर, यो असम्भव भन्ने कुरा केही पनि छैन श्रोता। अब जेनजी अथवा युवा पुस्ता अथवा अहिलेको जेन अल्फाहरूको कुरा गर्यो भने अहिले 20 वर्षपछि उनीहरूले पक्कै सोध्नेछन्, मैले त तपाईँहरूले गाडी त हातले चलाएको देखेँ, हामी त अचेल त हात खुट्टा केही नचलाइकन आरामले सुतेर पनि पुग्छौँ भन्ने दिन साह्रै टाढा नहोला यो लेखले भने जस्तै। र राम्रै हो श्रोता, प्रविधिको विकास हो, हामीले स्वीकार्नु नै पर्छ र समयअनुसार हामीले चल्न भने सिक्नु नै पर्छ जस्तो लाग्छ, ड्राइभिङ सिके जस्तै। तपाईँहरूलाई पनि शुभकामना दिन चाहेँ, म आफैलाई पनि शुभकामना छ। अब शुभकामना दिँदै लिँदै अन्जु पन्तलाई सुन्न जाउँ, देउरालीको कसम भन्दै हुनुहुन्छ।

0: तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो।

0: श्रोता ओरिजिनल गीत नै सुन्यो. धेरै कलाकारहरू हुनुहुन्थ्यो, तीर्थ कुमारी, ध्रुवराज खड्कालाई साथ दिँदै हुनुहुन्थ्यो अन्य गायक गायिकाले पनि. तपाईँहरूले समाचारतिर सुनि नै हाल्नुभएको होला, सुन्नुभएको छैन भने थाइल्यान्डमा यो हिजो भएको घटना हो श्रोता. यो मुक्दाहान प्रान्तमा चाहिँ एउटा बालकले चलाएको पिकअप ट्रक, 11 वर्षीय बालक रहेछन् उनले चाहिँ, यो बौद्ध भिक्षुहरू चाहिँ पदयात्रामा गइरहेको हिँडिरहेको बेलामा साह्रो दुःख नमिठो तरिकाले चाहिँ के भन्छ नेपाली एउटा ठेट भाषामा भनौँ न, ज्योति दिँदाखेरि चाहिँ 9 भिक्षुको चाहिँ अन द स्पट नै ज्यान गएको छ भने 13 सख्त घाइते भएका छन्। ती घाइतेहरूमध्ये पनि कतिको त गम्भीर अवस्था रहेको जानकारी चाहिँ अधिकारीहरूले दिएको छन्। उक्त घटनामा अनुसन्धान गरिरहेको पनि छन् उनीहरूले, किन त्यो 11 वर्षीय बालकले गाडी कुदाए भन्ने कुरा पनि अनुसन्धानको घेराभित्र परिरहेको कुराहरू आइरहेका छन्। हजुर, के अरे, यो इनिसियल फाइन्डिङ भनौँ न, प्रारम्भिक अनुसन्धानमा चाहिँ ती बालकले आफ्ना अभिभावकको अनुमति बिना नै पिकअप ट्रक चलाएका थिएछन्। अब अनुमति नभएपछि त्यो कति चकचक्यो होला त्यो बालक, सोच्नुहोस् त, गाडीको चाबी कहाँ भेटे ती बालकले, स्टार्ट गर्न कसरी जानेका हुन्, अनि अब हाइटले नि भ्याए कि भ्याएन, खुट्टा र स्टेरिङ व्हीलको हात समाउने ठाउँमा कति अल्का थिए 11 वर्षीय अब एसियन मुलुकका नागरिकहरू मान्छेहरू साह्रै धेरै अल्गता हुँदैनन्। उनले पिकअप ट्रक भनेपछि फेरि अलि हाइट भएकै हुन्छ, कसरी कुदाए भन्ने कुरा चाहिँ यहाँ मेरो मनमा प्रश्न गुन्जिरहेको छ श्रोता. उनले सवारी साधनमाथिको नियन्त्रण गुमाएको हुँदा सडकको छेउबाट हिँडिरहेका भिक्षुहरूलाई चाहिँ ठक्कर दिएको अनुसन्धानमा खुलेको छ. त्यो अब भिडियो क्लिपहरू सार्वजनिक भएका छन्, यो खुल्नै परेन, देखिएकै घटना हो. दुर्घटनाका बेला भिक्षुहरूको टोली चाहिँ धार्मिक पदयात्रामा सहभागी जनाइरहेका थिएछन् श्रोता. उनीहरूले घटनापछि चाहिँ उद्धार टोली र स्वास्थ्य कर्मी तत्कालै घटनास्थलमा पुगेका थिए. यो दुःखद घटनाले चाहिँ थाइल्यान्डमा फेरि पनि एकपल्ट यो सडक सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ. साथै हामी पनि मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ श्रोता. हजुर, 11 वर्षीय बालकले चाहिँ अब 9 भिक्षुहरूको ज्यान लिएका छन्, अन्य घाइते 13 मध्येमा केहीको अवस्था चाहिँ, माफ गर्नुहोस् यहाँ हाछ्यु आएर मैले अभोइड गर्नै सकिनँ, गम्भीर अब स्वास्थ्य अवस्था रहेको छ. उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नमा तपाईँले पनि मलाई साथ दिनुहुन्छ भने पक्कै विश्वासका साथमा अब हामी चाहिँ पैसा खोज्नु जाउँ. खोइ पैसो भन्दै हुनुहुन्छ नवाज अन्सारी, कहाँ गएछ पैसो सुनिहालौ.
1: बच्चामा एउटा गीत सुनाइदियो कि जिन्दगीको के भरोसा, यो त एउटा खेलौना हो. अब यो खेलौना भन्ने शब्दबाट चाहिँ के आयो भन्दाखेरि, हुँदा बच्चामा खेलौना सेलौना खेल्दा हुन्थ्यो, गाडी होइन भाँडाकुटी टाइप्सको. अब अहिले ठुलो भयो, अहिले चाहिँ खेलौना चेन्ज भयो, हुन्छ नि एक्चुअल घर गाडी, हुन्छ नि अब पेट पनि पाल्नै पर्यो है, वरिपरिको मान्छे नै हेर्नु पर्यो, सबै चिज गर्नुको लागि पैसा कमाउनु पर्यो, पैसा कमाइ पनि रहेको छ.

हजुर, खै पैसो खै पैसो, गरिबको त चमेली बोल दिने कोही छैन भन्ने गीत सुन्दै थियो नवाज अन्सारीको आवाजमा। आज बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म तपाईँहरू ब्रुनाई ग्यारिजनका श्रोता, विशेष गरी ज जसका चाहिँ नानीहरू 2-3 वर्षका छन्, ट्रिटप्सको सेटिङ्समा जानुभयो, आज त्यहाँ ओपन डे थियो, तपाईँहरूको अब नयाँ आउने शैक्षिक सत्रदेखि चाहिँ ट्रिटप्समा नानी केटाकेटीहरूलाई भर्ना गर्न चाहनुभएको थियो भने पक्कै पनि जानुभयो, कुनै कारणले बिर्सिनुभयो छुट्यो भने पिर नगर्नुहोस्, तपाईँले यसो रिसेप्सनमा, हर्नबिल स्कुलको रिसेप्सनमा फोन गरेर यस्तो यस्तो भयो, के छ कसो छ भनेर सोध्नुभयो भने पनि अवश्य नै तपाईँले अन्य जानकारी प्राप्त गर्नुहुनेछ। तपाईँहरूलाई सिधै अब त छुट्यो सक्यो पाइँदैन पक्कै भन्नुहुन्न, उहाँहरूले अन्य केही जानकारी पक्कै नै दिनुहुनेछ। हजुर, अब हामी ज्याक दि भिरेमा सुन्छौँ, स्वरूप राज आचार्य अनि मेलिना राईले गाउनुभएको गीत सुन्छौँ र यो गीत नै हाम्रो दोस्रो घण्टाको बसाइको अन्तिम गीत हुनेछ। श्रोता, यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ र त्यस पछाडि हामी फेरि तेस्रो यानि कि अन्तिम घण्टामा भेट हुनेछ हाम्रो। तबसम्म बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। हामी भने तेस्रो घण्टाको लागि उडान भन्यो, तेस्रो घण्टामा पुगेपछि ल्यान्डिङ गर्नेछौँ।

0: युएईमा काम गर्दै गरेका पाँचजना नेपाली युवाले जितेको 3 करोड दिराम 1 अर्ब 23 करोड रुपियाँको चिट्ठा रकम स्वदेश ल्याउने पहल सुरु भएको छ। गोर्खाका तैयब खान, पाल्पाका सन्दीप विक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल, रूपन्देहीका सुदीप नेउपानेले जितेको चिट्ठा रकम स्वदेश ल्याउने विषयमा पहल थालिएको हो। चिट्ठामा जितेको रकम कसरी सुरक्षित र वैधानिक रूपमा नेपाल भित्र्याउने भन्ने विषयमा छलफल गर्न पाँचैजना हिजो अबुधाबीको नेपाली दूतावास पुग्नु भएको थियो। तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिकाले आउँदो आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। 17 नगरसभामा सार्वजनिक गरिएको बजेटले युवा स्वरोजगार प्रवर्धनलाई कति समेट्न सक्यो त? बबिता राईको रिपोर्ट।
1: म्याङलुङ नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 45,95,00,000 भन्दा बढीको बजेट सार्वजनिक गरेको छ। कृषि, स्वास्थ्य र सड़कलाई प्राथमिकता दिए पनि स्थानीय युवाहरू भने बजेटप्रति सन्तुष्ट छैनन्। युवा लक्षित कार्यक्रम नहुँदा बसाई सराई र वैदेशिक रोजगारीमा जाने दर बढेको छ। यसपल्टको नीति कार्यक्रम तथा बजेटले पनि युवाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम नआएको म्याङलुङ एकका युवा सुरज निङ्लेकु बताउनुहुन्छ।
2: बजेटलाई सरस्वती हेर्दाखेरि चाहिँ युवाहरूलाई चाहिँ रोक्ने खालको कुनै किसिमको चाहिँ उनीहरूले योजना बनाएको देखिँदैन, बजेटहरू छुट्याएको देखिँदैन। युवाहरूलाई चाहिँ अलिकति रोक्न सकेको भए, उनीहरूलाई स्वरोजगार हुने खालको चाहिँ कुनै कार्यक्रमहरू आएको भए युवाहरू चाहिँ जिल्लामै अड्किन्थे, यसले चाहिँ बसाई सराईलाई पनि अलिक कम गर्थ्यो।
1: 88,000 जनसङ्ख्या रहेको तेह्रथुमबाट गत वर्ष मात्रै 3,706 जना युवा विदेशिएका आप्रवासन स्रोत केन्द्र तेह्रथुमको तथ्याङ्कमा छ। बजेटमा रोजगार प्रवर्धनका लागि करिब 28,00,000 रुपियाँ विनियोजन गरिएको छ, तर यो पर्याप्त नभएको म्याङलुङ नगर कार्यपालिका सदस्य तथा 5 नम्बर वडा अध्यक्ष राजकुमार सेनेको भनाइ छ।
3: पालिकाभित्र एउटा अल्पमतमा भएको कारणले गर्दाखेरि, हामी प्रतिपक्षमा भएको कारणले गर्दाखेरि हाम्रो सहभागिता त्यत्रो प्रभावकारी ढङ्गले रहेन। साथीभाइले पनि त्यति यसरी गर्ने भन्ने गरेको चाहिँ हामीलाई सोधपोछ पनि भएन, सल्लाह परामर्श पनि भएन। तर जसरी आए पनि बजेट युवा लक्षित कार्यक्रम त म देख्नै देख्दिनँ, होइन। अब म्याक्सिमम वार्डहरूले पनि युवाहरूको लागि लक्षित गरेर इन्डिकेट गरेर प्रोग्रामहरू ल्याएको देखिँदैन।
1: युवा लक्षित र युवा स्वरोजगार प्रवर्धन गर्ने कार्यक्रमलाई नगरपालिकाको बजेटले समेट्न नसके गुनासो आइरहँदा नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङफे भने विभिन्न सिपमूलक कार्यक्रम मार्फत युवा लक्षित कार्यक्रम समेटिएको दावी गर्नुहुन्छ।
4: यसपालि चाहिँ युवाहरूलाई विशेष गरेर ट्रेनिङहरू चाहिँ प्रशस्त मात्रामा बजेट विनियोजन गरेका छु। ड्राइभर तालिम, त्यस पछाडि कुक तालिम, त्यस पछाडि मोटरसाइकल तालिम, लोकसेवा आयोग तालिम, त्यस पछाडि आइटी तालिम, यी सबै कुरा चाहिँ नि टेक्निसियल सम्बन्धी तालिमहरू चाहिँ विशेष गरेर आजको अन्तिम बजेटको फोकसिङ नै युवाहरूलाई लक्षित गरेर कार्यक्रम राखेको छु मैले।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ। विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र प्रवेश पास जारी गर्ने गरिन्छ। यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो। पासको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो। समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए। 13,023 वटा फोटो सहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरी समितिले ती मध्ये 4,072 वटा एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो। पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्युपानेका अनुसार यो रोग लागेपछि 50-90% बाख्रा मर्ने गर्छन्। रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडा पखाला लाग्ने, नाकबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने जस्ता लक्षण देखिने उहाँले बताउनुभयो। यो रोग सुरुमा 3-5 दिनसम्म देखिन्छ र 7-10 दिनभित्र बाख्रा मर्न सक्छन्। संक्रमित बाख्राको जुठो, नाकबाट निस्कने सिँगानबाट, आँसुको माध्यमबाट रोगी बाख्राले खोक्दा र हाच्यौं गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट संक्रमण फैलिने भएकाले सचेत रहनुपर्ने डाक्टर न्युपानेको भनाइ छ। साथै खानेपानी, दानाको डुट र प्रयोग गरिएको सोत्तरबाट पनि संक्रमण फैलन सक्ने उहाँले बताउनुभयो। चितवन जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएका र तीमध्ये 2,20,000 खोप लगाइएको न्युपानेले बताउनुभयो। पीपीआर संक्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सामान पनि जलाउने वा गाड्ने गर्नुपर्छ।
0: अवस्था खबर यति नै। नमस्कार।

नमस्ते बीएफपीएस गोर्खा रेडियो बाट र बीएफपीएस गोर्खा रेडियो ब्रुनाईको मझेरी कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। श्रोता, म धनराज राईले मझेरी कार्यक्रमको तेस्रो घण्टाको चाहिँ कार्यक्रममा ल्यान्डिङ गराइसकेको छु कार्यक्रमलाई। अब यो अन्तिम बसाई, अन्तिम घण्टाको बसाईमा पनि हामी मिठा मिठा गीतहरू सुन्ने सुनाउने, तपाईँहरूको केही अनुरोधहरू छन् भने ती गीतहरू सुन्ने, तपाईँका केही सन्देशहरू छन् भने सुन्ने अनि सुनाउने अभिप्राय सहित उपस्थित फेरि पनि भइसकेको छु। हार्दिक स्वागत छ फेरि पनि ब्रुनाईमा। अहिले मध्याह्नको 12:10 गयो श्रोता, र बेलायतमा बिहानको 5:10 गयो। नेपालमा 10 लागि 5 रहेको छ, र एवं रीतले अन्य संसारका विभिन्न स्थानमा विभिन्न समयमा तपाईँहरूले सुनिराख्नु भएको छ। वासिङटन डिसीमा मध्यरातको 12:10 गएछ श्रोता, र हामी कति घन्टा, 12 फरक परेछौँ भने अब यता फेरि अन्य स्थानमा कहाँ कहाँ कति कति बज्यो हेर्दै जाउँ। लस एन्जलसतिर त बेलुकीको 9, बिहिबारको बेलुकीको 9 मात्रै बज्दै रहेछ। अस्ट्रेलियातिर गयौँ भने ब्रिजबेनमा मध्याह्नको 2:11 गएको रहेछ। रियादमा बिहानको 7:11 गएको छ। युरोपमा बिहानको 7:11 गएको छ। मध्यपूर्व र यो युरोप त एउटै टाइम जोनमा पो छ कि क्या हो, तपाईँहरू एउटै टाइम जोनमा हुनुहुन्छ, तर जे होस् जुनसुकै टाइम जोनमा हुनुभए पनि तपाईँहरूले बिएफएस गोर्खा रेडियोलाई सुनिराख्नु भएको छ। म धनराजले तपाईँहरूलाई चाहिँ रमाइलो गराउने प्रयास गरिरहेको छु। हामीले तेस्रो घन्टाको सुरुमा सुन्यौँ यवेश थापाले गाउनु भएको फिर फिरे, मिठो अलि भावुक गीत सुन्यौँ तर मिठो गीत सुन्यो। अब किन ढिला गर्ने, माया छ मनमा छ भन्दै हुनुहुन्छ एसडी योगी र रेशमा पुन, यो गीत सुनौ।

हजुर देखाउनै पर्छ र माया त मनमा छ नि, छँदैछ किन पिर गर्ने, यस्तो भाव बोकेको गीत हामीले सुन्यो श्रोता एसडी योगी र रेशमा पुनको आवाजमा। विश्वकप हेर्दै हुनुहुन्छ भने फुटबल अहिले स्विट्जरल्यान्ड भर्सेस अल्जेरियाको खेल भइरहेको छ, 56 मिनेटमा दोस्रो हाफको खेल चाहिँ सञ्चालन भइरहेको छ श्रोता। स्विट्जरल्यान्डले 2 गोल हानिसकेको अवस्था छ, 10 मिनेटमा एम्बोलोले गोल गरे पहिलो गोल स्विट्जरल्यान्डका लागि, त्यस्तै आन्दोयेले 46 मिनेटमा दोस्रो गोल गरेका रहेछन् स्विट्जरल्यान्डका लागि। तपाईँलाई यो अपडेट भइगयो हेर्नु भएको थिएन भने। हजुर ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताका लागि एउटा जरुरी सूचना, अब आउँदो जुलाई 8 दिन बुधबारको दिन पर्छ श्रोता, यो चाहिँ टुगर लाइन्सभित्रको बटालियन पोस्ट रुम चाहिँ बन्द हुने भएको छ, केही विशेष कारणले होला त्यो दिन चाहिँ। अब तपाईँले दुःख नगर्नु होला, बुधबारको दिन पर्छ, बिहिबार 9 जुलाईदेखि चाहिँ फेरि सुचारु रूपमा नै खुल्ने जानकारी प्राप्त भएको छ। 8 जुलाईका दिन चाहिँ नजानु होला, बुधबारका दिन श्रोता। अब तिम्रो नशालु आँखाले भन्ने गीत सुन्छौँ र यो गीतलाई गाउनुभएको छ सत्य र स्वरूप राज आचार्यले। सत्यराज र स्वरूप राज आचार्य दाजुभाइले गाउनुभएको गीत सुनौँ हामी, अनि फेरि कार्यक्रममा हामी अगाडि बढ्नेछौँ।

0: सरकार रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: PFVS गोर्खा रेडियो।

हजुर, एमी लाई हामीले सुन्यौं। श्रोता गोविन्द इमसङ अनि ड्यानी सुब्बाले गाउनु भएको थियो यो गीतलाई। हजुर, गत 24 जुनमा के भन्न आँटेको थिएँ, अड्केक भयो श्रोता। 24 जुनमा आएको भेनेजुएलाको यो शक्तिशाली भूकम्प मा चाहिँ परेर 8 दिनसम्म सपिङ मलको भग्नावशेष मुनि फसेको एकजना सुरक्षा गार्डलाई सकुशल उद्धार गरिएको समाचारहरू तपाईँले कतिको सुन्नुभयो? हिजो बेलुकीतिर चाहिँ यो समाचारहरू आएका थिए। अहिले कति 12-13 घन्टा हुन आँट्यो होला, 14-15 घन्टा भयो। उक्त 43 वर्षीय हर्नान अल्बेटो गिल फ्लोरेस चाहिँ भूकम्प जाँदाखेरि मलको सुरक्षा कक्षमै थुनिएर बसेका थिएछन्। थुनिए भन्दा पनि अब भत्कियो अनि उनी त्यहाँ ब्लक भएका थिएछन्। उनको सुरक्षा कक्ष पूर्ण रूपमा नढलेका कारण सानो ठाउँ बनेको थियो, जहाँ चाहिँ यसो हावा चाहिँ निस्कन सक्ने जस्तो स्पेस थिएछ भनौँ न। नढलेको कारणले गर्दा स्पेस इनफ भयो उनले सास फेर्न अथवा उनको ज्यान जोगिन, जसले चाहिँ उसको ज्यान पनि जोगायो, उक्त सेक्युरिटी पोस्ट भनौँ न। उदा टोलीले केही दिन अघि उनी जीवित रहेको पत्ता लगाएका थिए, तर साँघुरो र अप्ठ्यारो भएकाले कति 140 टन चाहिँ रबलले थिचिएको थियो भन्ने कुराहरू पनि हामीले सुनेका थियौँ समाचारहरूमा। त्यसो भएकाले गर्दा साँघुरो सुरुङ बनाएर खाना पानी र अक्सिजन चाहिँ त्यो उद्धार टोलीले उनीसम्म पुर्याएको थिएछ श्रोता। अन्तत उनीलाई 8 दिन पछाडि चाहिँ यो अन्तर्राष्ट्रिय उद्धार टोलीको सहयोगमा सुरक्षित रूपमा बाहिर निकालिएको रहेछ श्रोता। उद्धारपछि त्यहाँ उपस्थित सबैले चाहिँ जोरदार तालीका साथमा उनको स्वागत गरेको थिए। यो घटनालाई चाहिँ भूकम्पपछिको सबैभन्दा प्रेरणादायी उद्धार मध्येको एक मानिएको छ। उक्त भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको र 10,000 मानिस चाहिँ अझै पनि सम्पर्कमा नआएको कुराहरू तपाईँले पक्कै पनि सुन्नुभयो, पढ्नुभयो, र अझै पनि आशा मरिहालेको छैन। 8 दिनमा पनि हुन त हर्नान अल्बेटो गिल फ्लोरेस उनी लक्की भए, उनले चाहिँ अक्सिजन पाए, खाना पाए, पानी पाए, अब सबैको त्यस्तो नहोला, तर पनि आशा अझै जीवित छ भन्ने उद्धार टोलीको चाहिँ भनाइरहेको कुरा हामीले सुन्यो श्रोता। हजुर, अब एउटा गीत सुन्छौँ हामी काफले, र यो गीतलाई चाहिँ परदेशी घिमिरे माइलोज्यूले अनुरोध गर्नुभएको छ। उहाँले केही समय अगाडि सम्पर्क गर्नुभएको थियो। उहाँले चाहिँ हेलो नमस्ते डिआर राई सर भन्नुभएको छ। नमस्ते घिमिरेजी, तपाईँलाई स्वागत छ, सुनेर साथ दिइराख्नु भएको छ र प्रतिक्रिया पनि जनाइहाल्नु भएको छ। सेम एज युजुअल, आज पनि हजुरको लभली प्रोग्राम मजेरी सुरुदेखि होइन 15 मिनट पछिदेखि सुन्दै 8.4 किलोमिटर जगिङ सकेर रुममा आएर सरसफाइ गर्दैछु भन्नुभएको छ। अब घिमिरेजीलाई त के भन्ने, प्रत्येक दिन उहाँले दिनै छुटाउनुहुन्न होइन, यसो छुट्टीको दिन त आराम पनि गर्नुपर्छ घिमिरेजी। साह्रै शारीरिक थकान भयो भने पनि के अरे शरीरलाई आराम पनि चाहिन्छ, कहिलेकाहीँ ब्रेक लिनुहोस् है, फेरि साह्रो पर्ला बुढेसकालमा। अब सरसफाइ गर्न थाल्नुभएछ, अब विकेन्डको छुट्टीमा सरसफाइ गर्नै पर्यो भन्नुभएको छ, गर्नै पर्यो, नत्र भने फेरि त्यही मैला फोहोरले नै तपाईँ अहिले तन्दुरुस्त हुनुहुन्छ, शनिबार आइतबार फेरि रुगामार्कीले समाउला, चिसो लाग्ला, के होला, स्वास्थ्यको लागि त्यो त गर्न नै पर्छ। आज 10 किलोमिटरको टार्गेट थियो, बट अलि ढिला भएकोले घाम चर्किएको र छोट्याएर अहिले यहाँ छोट्याए भन्नुभएको रहेछ। 10 किलोमिटर टार्गेट उहाँले अब कति गर्नुभयो, 8.4 किलोमिटर गर्नुभयो, त्यो पनि काफी छ जस्तो लाग्यो मलाई। अघि 7:15 समयको कुरा गरेको थिएँ, 7:15 भएको भन्नुभयो, अनि 29 डिग्री सेल्सियस तापक्रम पनि रहेको जानकारी दिनुभयो, धन्यवाद छ तपाईँलाई। र अब हजुरको समयमा मैले एउटा गीत काफले सुनाऊ
सुनौ है हजुर भन्दै बिदा हुनुभएको छ. ह्याभ अ ग्रेट डे, ग्रेट गुड फ्राइडे भन्नुभएको रहेछ र सबैको जय होस् पनि भन्नुभएको छ. तपाईँको पनि गुड फ्राइडे होस् घिमिरेजी, र तपाईँको छुट्टी रमाइलोसँग बितोस्, आराम गर्नुहोस् र रिकभर हुनुहोस्, अब अर्को दिनको लागि तयारीका साथ आउनुहोस्. र यो गीत नै मैले कैलाश अनिता लिम्बू भाइले पनि सम्पर्क गर्नुभएको थियो केही समय अगाडि, कुनै पनि एउटा गीत सुनाइदिनु होला दाजु भन्नुभएको थियो आफ्नै अभिरुचिमा. मेरा इष्टमित्र, फेसबुकका साथीहरू, मझेरी कार्यक्रम सुनेर बस्नु नै सम्पूर्ण श्रोतालाई सुनाउन चाहन्छु भन्नुभएको थियो कैलाश अनिता लिम्बू भाइले ननिटन युकेबाट. अब तपाईँहरू दुईजनालाई एकै सँगालोमा चाहिँ काफले गीत सुनाउन गइरहेको छु. झुमा लिम्बू र सुजन चापाकाईले गाउनुभएको छ यो गीतलाई. प्लिज इन्जोय.

हजुर, जानु कि नजानु दोधारमा हुनुहुन्थ्यो झुमा लिम्बू अनि सुजन चापाकाई। अब जानुभयो कि जानु भएन, तपाईँले चलचित्र हेर्नुभयो र त्यसमा तपाईँले पक्कै पनि थाहा पाइहाल्नुभयो गइन् कि गइनन्। हजुर, यो गीत बज्दै गर्दा परदेशी घिमिरे माइलेज्यूले थप जानकारी दिनुभएको थियो र उहाँले चाहिँ अघि एउटा छोटो स्क्रिनसट पनि पठाउनु भएको छ। 8,865 पाइला लिनुभएछ आजको जगिङ जाँदाखेरि। उहाँ 8.4 किलोमिटरको जगिङमा उहाँको पाइला त्यति निकै लामो पाइला चालेर कुद्नु हुँदो रहेछ, नत्र भने 8 किलोमिटरमा त मान्छेको कति मान्छे छोटो पाइला लिनेहरूको त झन्नै 10,000 स्टेप्स चाहिँ पुग्छ मेरो चाहिँ अनुमानमा। म पनि छोटो छोटो पाइला लिएर कुद्ने मान्छे भएकोले मैले त्यो चाहिँ यसो अन्दाज गरेँ, तर अहिले घिमिरेजीले फेरि अहिले भनिहाल्नुहुन्छ तपाईँ कुद्नु थाल्नुभयो भनेर, मैले कुद्न थालेको छुइनँ घिमिरेजी। र अर्को चाहिँ कैलाश अनिता लिम्बू भाइ र म त गाउँले जिल्लावासी हो नि पनि भन्नुभएको थियो, र उहाँहरू चाहिँ विराट चोक मा परदेशी घिमिरे माइलोज्यू अनि विराटनगर चाहिँ के अरे कैलाश अनिता लिम्बू भाइ हुनुहुँदो रहेछ। तपाईँहरू गाउँले जोडीलाई दाजुभाइलाई मैले एउटै गीत बजाएको ठिकै भएछ भन्ने मैले महसुस गरेँ र घिमिरेजीले धन्यवाद भनिसक्नुभयो र कैलाश अनिता लिम्बू भाइ ननिजनबाट पनि इन्जोय गरे भनिसक्नु भएको छ। तपाईँहरू दुईजनालाई नै धन्यवाद। खर्क गुरुङ मामा आइपुग्नु भएको छ। खर्क गुरुङ मामा एकैछिन प्रतीक्षा गर्नु होला, तपाईँको गीत भने मैले अलि भेट्न सकिराखेको छुइनँ। मैले यहाँ लाइब्रेरी खोतल्दैछु, भेटेको खण्डमा म बजाइहाल्नेछु, होइन भने म यहाँ आज डाउनलोडहरू गर्नुपर्ने पो हुन्छ कि, त्यो भएन भने म तपाईँलाई अन्य कुनै गीत सुनाउनेछु मामा। अब भने काला कुर्तेले सुनौ, सिपी लोहनी र अरुणा लामाले गाउनुभएको छ। काला कुर्तेले के गर्यो, जागिर खाने अथवा के गर्ने कुरा गर्दै हुनुहुन्छ होला, हेरौँ है त।

भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनु पर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जस मार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

हजुर, फुलमाया प्रियतम सुन्यो श्रोता, अर्जुन सापकोटा र शान्ति श्री परियारले गाउनुभएको मिठो गीत सुन्यो। यो अर्जुन सापकोटाको आवाज त यो प्रकाश सपुतको जस्तो जस्तो मिलेको रहेछ, अनि झन्डै प्रकाश सपुत भनेको श्रोता अर्जुन सापकोटा रहेछ, उहाँको गीत मैले त्यति नसुनेको रहेछु, त्यही भएर प्रकाश सपुतकोसँग मिलेको जस्तो लागेको मलाई, माफ गर्नुहोला त्यसको लागि। के तपाईँले कहिले एउटा कुरामा ध्यान दिनुभएको छ श्रोता? मैले पनि देखेको छुइनँ, कुनै पनि खुल्ला ठाउँमा हिँड्दा तपाईँ कुन दिशातर्फ मोडिरहनु मोडिनुहुन्छ

0: मानिसहरू एक्लै हिँड्दा पनि यही प्रवृत्ति देखिएको छ। वैज्ञानिकहरूका अनुसार, वैज्ञानिकहरू भनौँ अथवा त्यो रिसर्चरहरूका अनुसार, मानिसहरू किन बायाँ तर्फ मोडिन रुचाउँछन् भन्ने कुराको कारण स्पष्ट अझै पनि पत्ता लागेको चाहिँ छैन। यो हाम्रो शरीरको यो जैविक संरचना, जैविक भन्नाले बायोलोजिकल बिल्ड भनौँ न, मस्तिष्कको कार्यप्रणाली वा अन्य कुनै प्राकृतिक कारणसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ। उनीहरूको यो खोजले भविष्यमा यो विमानस्थल, रङ्गशाला, सपिङ सेन्टर वा आपतकालीन मार्गहरूमा डिजाइनलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ। अब यसो तपाईँले पनि सोच्नुहोस्, यसो विचार गर्नुहोस्, गम्नुहोस् श्रोता, आफू कुन दिशातर्फ मोडिँदै हुनुहुन्छ एक्लै हिँड्दाखेरि, अथवा तपाईँसँग अरू कोही हिँड्दै हुनुहुन्छ भने अलिकति ढल्किने, मोड्ने भन्दा फनक्कै फर्किने त होइन रहेछ, तर आफ्नो गेट चाहिँ, त्यो मुभमेन्ट चाहिँ अलिकति क्लकवाइज नभएर एन्टी क्लकवाइज घुमेको जस्तो महसुस हुन्छ भने, यो वैज्ञानिकहरूले गरेको फाइन्डिङ्सलाई तपाईँले पक्कै पनि बुझ्नुहुन्छ होला। मैले पनि अब याद गर्नुपर्ने भयो, म पनि कता ढल्किएर हिँड्दा रहेछु। तपाईँले पनि गर्नुहोस्, म पनि गर्दै गरौँ। अब भने एउटा गीत सुन्नतर्फ लाग्छौँ, र यो गीतका लागि अनुरोध गर्ने श्रोता हुनुहुन्छ हाम्रा खर्क गुरुङ मामा। उहाँले चाहिँ अलि अगाडि नै गीतको लागि अनुरोध गर्नुभएको थियो, गीत नभेटेर यहाँ खोज्दा खोज्दा बल्ल बल्ल भेटिएको छ। मामा, तपाईँलाई धन्यवाद आइदिनु भएकोमा। र अब हामी हरियो डाँडा माथि हलो जोत्ने साथी धर्मराज थापाले गाउनु भएको गीत सुन्नेछौँ, खर्क गुरुङ मामाको अनुरोधमा। उहाँले सम्झना चाहिँ हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, नमस्ते भन्नुभएको छ। मामालाई पनि नमस्ते, अनि अबको बज्ने गीत तपाईँले इन्जोय गर्नुहोला।
1: हाँ हाँ

हलो समय बाजो खान्छ कमाई हिउँद वर्षा भरी जोत्छ यसै गरी

यतिका दिन गयो बसेर के भयो, काम गर्ने दिन सबै भाइ हिँड।

हजुर हरियो डाँडामाथि हेलो जोत्ने साथी धर्मराज थापा लोक केसरी पनि भनेर चिन्ने गर्दछौँ उहाँलाई र उहाँले गाउनुभएको पुरानो गीत यो गीत पनि धेरै भर्जनमा धेरै कलाकारहरूले गाउनुभएको छ तर अघि भनिहालेँ मैले ओरिजिनल जस्तो मिठो स्वादिलो त केही पनि हुँदैन काहीँ पनि हुँदैन सुन्नमा अलिक फरक त पर्छ तर ओरिजिनल भनेको ओरिजिनलै हो हात्ती छाप चप्पल र हात्ती छाप चप्पल र चप्पलमा केही फरक छ भनेको जस्तै हो श्रोता ओरिजिनल भनेको ओरिजिनलै हो हजुर म अब तपाईँहरूलाई देउरालीमा बतास चल्यो प्रेमध्वज प्रधानले गाउनुभएको यो गीत सुनाउँछु त्योभन्दा अगाडि भने ब्रुनाई ग्यारिजनका श्रोताका लागि एउटा छोटो जानकारी दिन चाहे श्रोता यो चाहिँ विशेष गरेर यो चिटचाट कम्युनिटी सेन्टरमा अवस्थित फोर्सेस पोस्ट अफिसको यो जुलाई महिनाको लागि जेनरल अकाउन्टिङ रेट जिएआर भन्छौँ पहिला चाहिँ एक्सचेन्ज रेट भन्थ्यौँ अहिले ग्यारिजन जेनरल अकाउन्टिङ रेट भन्छ अब यो जुलाई महिनाका लागि तपाईँले एक पाउन्ड बराबर ब्रुनाई डलर 1.7205 पाउनुहुन्छ वान पाउन्ड इक्वल्स टु ब्रुनाई डलर 1.7205 पाउनुहुन्छ र तपाईँले चाहिँ महिनामा चारपल्टसम्म राशन कार्ड चलाएर चाहिँ पैसा झिक्न सक्नुहुनेछ कति अब हिजोदेखि आजदेखि सुरु भयो हिजो र अस्ति त बिग्रेको थियो आजदेखि सुरु भयो अब आज झिक्नु भने तिनपल्ट बाँकी रह्यो हजुर देउरालीमा बतास चल्यो प्रेमध्वज प्रधानको आवाजमा रहेको यो गीतको लागि अनुरोधकर्ता आउनुभएको छ हाम्री नयाँ सहकर्मी बहिनी वृन्दा राई रे उहाँले चाहिँ यो गीत मार्फत उहाँको आफ्नो श्रीमान कलर सार्जन सुभाष राई टुआरजिआर सिएसएस कम्पनीका कोटमा सिक्यू हुनुहुन्छ उहाँ र उहाँका लागि डेडिकेट गर्न चाहनु भएको छ र बहिनीले सुन्दै हुनुहुन्छ होला भाइले पनि सुन्दै हुनुहुन्छ होला यो गीत राख्दै तपाईँहरूलाई वृन्दा बहिनी तपाईँहरूलाई मैले विकेन्डको शुभकामना व्यक्त गर्न चाहे तपाईँहरूको शुभ के अरे यो सप्तान्त रमाइलोसँग बितोस् र सम्पूर्ण श्रोताहरूमा पनि मैले बिदा माग्ने बेला भयो कार्यक्रम मझेरीको समय सकियो अब तपाईँहरूको सप्तान्त सुखमय रहोस् सुखद रहोस् स्वास्थ्य रहनुहोस् खुसी रहनुहोस् सुखी रहनुहोस् सप्तान्तमा रमाइलो गर्नुहोस् परिवार साथीभाइहरूसँग यसो भेटघाटका कार्यक्रमहरू होलान् डु नट ड्रिङ्क एन्ड ड्राइभ विकेन्डमा प्लिज यति चाहिँ मैले भन्न चाहेँ र म भने अब बिदा लिन्छु हामी सोमबार साबिक समयमा भेट गर्नेछौँ नमस्ते बाय बाय हैप्पी वीकेंड।

0: रुसले युक्रेनका फौजी निशानाका साथै सांस्कृतिक सम्पदामाथि रातभर हवाई हमला गरेको छ। रुसी सिमानाबाट 20 माइल टाढा ड्रोन आक्रमणको निशानामा परेको कला संग्रहालय रहेको ठाउँमा संवाददाता साइमन न्यूटन पनि हुनुहुन्छ। उहाँका अनुसार दोस्रो विश्वयुद्धमा समेत बचेको संग्रहालय क्षेत्रमा कर्मचारीहरूले भग्नावशेष हेर्न बाध्य छन्।
1: Engulfed in flames, parts of the roof collapsed. The next morning, staff and volunteers try and rescue what they can.
2: Since 1970, she's been the director.
3: That's her life.
1: Valentina Mizgina is in charge of the museum.
2: What does this lady feel about the Russians doing this? She loves this museum, clearly. She's been here for so many years.
3: Her heart aches.
1: Museum staff spent 4 years preparing for this moment, moving thousands of its most valuable works into storage. Ukraine says it shoots down most of the drones and cruise missiles Russia launches, but faster ballistic missiles are much harder to intercept.
0: विद्यालय तहका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आएको राष्ट्रिय सेवा दलको दायरा व्यापक रूपमा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। विशेष परिस्थिति, युद्ध वा आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिई राष्ट्र सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदनबाट पारित भए साबिकको राष्ट्रिय सेवा दल ऐन 2027 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ कानूनी बाटो खुल्नेछ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संसदमा दर्ता राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको उद्देश्य बदलिँदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। साबिकको ऐन विद्यालयमा अध्ययनरत विद्यार्थीमा मात्र सीमित थियो। नयाँ विधेयकमा अतिरिक्त विशेष परिस्थितिमा जुनसुकै नेपाली नागरिक र संस्थालाई समेट्ने व्यवस्था प्रस्ताव गरिएको छ।
4: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ। विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र प्रवेश पास जारी गर्ने गरिन्छ। यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो। पासको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो। समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए। 13,023 फोटो सहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरी समितिले ती मध्ये 4,072 एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो।
0: विश्वकप फुटबलमा स्विजरल्याण्डले पनि अन्तिम 16 स्थान पक्का गरेको छ। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा अल्जेरियालाई 2-0 स्तब्ध पार्दै स्विजरल्याण्डले प्री क्वार्टर फाइनल यात्रा तय गरेको हो। स्विजरल्याण्डले अब कोलम्बिया र घाना बीच हुने खेलको विजेतासँग खेल्नुपर्नेछ। नेपाली समयको आज बिहान भएको खेलमा क्रोएसियालाई 2-1 हराउँदै पोर्चुगलले पनि प्री क्वार्टर फाइनलमा स्पेनसँगको भेट निश्चित गरेको छ। थप जानकारी सहित अमेरिकाबाट जो रोशन।
5: More late drama at this World Cup as Portugal squeezed through with a 2-1 win over Croatia. Gonçalo Ramos got the critical goal in the 94th minute, but Croatia had a goal ruled out with the last kick of the game by VAR. Cristiano Ronaldo's penalty levelling after Ivan Perisic's opener. They'll play Spain in a clash of neighbours in the last 16.
0: अब सरकारले इन्फ्लुएन्सरको माध्यमबाट हुने विज्ञापनदेखि प्रायोजित सामग्री स्पोन्सर्ड कन्टेन्टसम्मको नियमन गर्ने भएको छ। मन्त्री परिषदले पारित गरेको विज्ञापन नीति 2083 आगामी 2 वर्षभित्रै सरकारले स्पोन्सर्ड कन्टेन्ट तथा इन्फ्लुएन्सर मार्केटिङलाई सो घोषणा गर्न लगाउने प्रावधान समेटिएको छ। यसको कार्यान्वयन विज्ञापन बोर्ड मार्फत गरिनेछ। अहिले इन्फ्लुएन्सरको माध्यमबाट वस्तु तथा सेवाको प्रचार प्रसार गरिए पनि सो काम पैसा लिएर गरिएको सर्वसाधारणलाई थाहा हुँदैन। नयाँ नीति यस्तो कन्टेन्टको सो घोषणा गर्नुपर्ने व्यवस्था गरेको हो। सरकारले परम्परागत विज्ञापन प्रणालीलाई व्यवस्थित गर्दै डिजिटल विज्ञापन, एआई, इन्फ्लुएन्सर मार्केटिङ, स्पोन्सर्ड कन्टेन्ट र डिप फेक जस्ता नयाँ प्रविधिलाई कानूनी दायरामा ल्याउने गरी नीति जारी गरेको हो।

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म देशमणि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता, शुक्रबार हामी माता सन्तोषीको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। जगन माता पार्वतीकै स्वरूपमा पूजित अर्धनारीश्वर भगवान शिवको स्वरूपमा पूजित हुनुहुन्छ सन्तुष्टिकी देवी माता सन्तोषी। त्यसैले हामीद्वारा उपासित शिवकै अर्धाङ्गिनी स्वरूप अर्धनारीश्वर स्वरूप माता सन्तोषीको सन्तुष्टिकालाई साथ हामी सन्तुष्टिको प्राप्तिको लागि उपासना गर्ने गर्दछौँ। त्यस्तै माता सन्तोषीले हामी सबैलाई निरन्तर रूपमा मनोकाङ्क्षा पूर्ण हुने तथा सन्मार्गगामी हुने आशीर्वाद दिनुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यसमा विभिन्न विषयहरूको चर्चा गर्ने गर्दछौँ। ती चर्चाहरू हामी निरन्तर रूपमा गर्दै आइरहेका छौँ र आजको कार्यक्रममा धर्म मात्रै हाम्रो मित्र हो र धर्म बाहेक हाम्रो अरू केही पनि छैन, त्यो मित्र छैन भनेर भनिएको छ। त्यसैलाई हामी संक्षेपमा चर्चा गरौँ। दारा पुत्रा धनम वा परिजन सहितो बन्धुवर्ग प्रियो वा माता भ्राता पिता वा ससुर कुलजना भृत्य ऐश्वर्य वित्ते विद्या रूपम विमल भवनम यौवनम यौवनम वा सर्वम व्यर्थम मरण समय धर्म एक सहाय। एउटा श्लोक छ हाम्रो अगाडि र यसले बताएको कुरालाई हामी थोरै चर्चा गरौँ। दारा भनेर स्त्रीलाई अथवा श्रीमतीलाई भनिन्छ, पुत्रा भनेको छोराहरू छोराछोरी, धन अथवा सम्पत्ति, परिजनसहित भनेको बन्धुवर्ग, हाम्रो जति पनि आफन्तहरू छन् नाता नाला यी सबै, बन्धुवर्ग भनेर अरू मित्रहरूलाई अरू आफ्नो हाम्रा जो साथीभाइहरू छन् तिनीहरूलाई भनियो र तिनीहरू प्रिय अथवा अप्रिय दुवै किसिमका हाम्रा अरू विभिन्न व्यक्तित्वहरूसँगको सम्बन्ध छँदैछ। त्यसै गरी माता भ्राता भनेको दाजुभाइ, पिता पिता भइहाल्नुभयो, त्यस्तै ससुर कुलजना ससुरालीतर्फका हाम्रा आफन्तहरू, भृत्य भनेको नोकर, ऐश्वर्य वित्ते भनेको ऐश्वर्य ऐश्वर्य भनेको पद प्रतिष्ठाहरू हाम्रा सम्पत्तिका विभिन्न अवस्थाहरू र वित्त भनेको सम्पत्ति सुन चाँदी धन नगदका कुरा भए। त्यसै गरी विद्या रूप विमल भवनम, विमल भवन भनेको एकदम शुद्ध धेरै ठुलो हाम्रो वासस्थान, यौवन भनेको शरीर चाहिँ एकदम तन्दुरुस्त युवा अवस्थाको हाम्रो एउटा अवस्था शक्तिशाली अवस्था, र यौवन भनेको अर्को कामले मदमत्त भएको स्त्री प्रसङ्गका लागि अथवा पुरुष प्रसङ्गका लागि तयार अवस्थामा रहेको जो मदमत्त अवस्था छ त्यसको, सर्वम व्यर्थम मरण समय धर्म एक सहाय। यी जति पनि बताइयो माथि यी सबै व्यर्थ छन् अरे, ती कुनैको काम छैन अरे। कतिखेर भन्दा जब मर्ने समय आउँछ, जब हाम्रो मरणासन्न अवस्थामा हामी पुग्छौँ, तब यी कुनै चिजको कुनै पनि अर्थ छैन। श्रीमती धन सम्पत्ति आफन्त माता पिता ससुरा अरू जति पनि ऐश्वर्य वित्त नोकर विद्या रूप भवन यौवन युवती यी सब चिजहरूले हामीलाई मर्ने बेलामा कुनै पनि मद्दत गर्दैनन्, केही पनि सहयोग गर्दैनन्। केवल यिनीहरूले हामीलाई जीवन धारण गरुन्जेलीका लागि मद्दत गर्छन् र त्यसपछि नरकतर्फ पठाउनलाई यिनीहरूले हामीलाई छोडिदिन्छन् र त्यतिखेर हाम्रो सहायक अथवा हाम्रो सहयोग गर्ने हाम्रो मित्र चाहिँ के हुन्छ भन्दा त्यो धर्म मात्रै हो र धर्म मात्रै हाम्रो एकमात्र सहयोगी हुन्छ। त्यसैले यी सब चिजहरूतर्फको जो आसक्ति छ त्यसलाई त्याग गरेर हामी धर्म पालनको एउटा आफ्नो मित्र आफ्नो जो मार्ग छ जो आफ्नो चिज छ त्यसतर्फ अगाडि बढ्ने प्रेरणा प्राप्त गर्नलाई नि यी विविध किसिमका सत्सङ्गका माध्यमहरूको उपयोग गरिरहेका छौँ र त्यसै अन्तर्गतको हाम्रो यो कार्यक्रम पनि हो। आदरणीय श्रोता, त्यसैले हामीले यस कार्यक्रमलाई यही रूपमा तपाईँ समक्ष प्रस्तुत गर्ने कोसिस गरिरहेका छौँ, किनभने अध्यात्मलाई छोडेर हाम्रो कर्तव्यलाई छोडेर अरू विभिन्न विषयहरूको जतिसुकै व्याख्या गरे पनि हामी रित्ताको रित्तै हुन्छौँ। त्यसैले हामीले यतातर्फ अग्रसर हुने प्रेरणा भगवानबाट प्राप्त गरौँ। यही भगवानसँग प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

हामी बिएफबिएस गोर्खा रेडियोको शुभ जागरण कार्यक्रम अन्तर्गत हाम्रो धर्मलाई नै एकमात्र मित्रको रूपमा प्रस्तुत गर्ने जो भाव छ त्यसको चर्चा गर्दैछौँ र यसै सन्दर्भलाई यता सबै भए हाम्रा यी जति पनि लौकिक चिजहरू छन् यी मरण समयमा अथवा मरेपछि कुनै पनि चिज काममा नआउने रहेछन्। अब यसतर्फ त हामीले सचेत हुनै पर्यो र धर्म भनेको के हो र त्यसको धर्म सहाय हो त धर्म हाम्रो सहायको मित्र हो भने त्यसलाई कसरी प्राप्त गर्ने के हो त धर्म भनेको त्यसको विषयमा यो श्रीमद् भागवतको महात्म्यमा एउटा श्लोकले त्यसलाई बताएको छ त्यसलाई हेरौँ। धर्मम भजस्व सततम् त्यज लोक धर्मान् सेवस्व साधु पुरुषान् जय काम तृष्णाम् अन्यस्य दोष गुण चिन्तनमासु त्यक्त्वा सेवा कथा रसमहो नितराम पिबतम। यसले के भन्छ भने धर्म भजस्व सततम् निरन्तर रूपमा धर्मको भजन गर धर्मको सेवा गर भजन भनेको सेवा अथवा स्मरण हो भनेर उल्लेख गरिएको छ। सततम् निरन्तर रूपमा धर्मलाई भज धर्मकै सेवा गर धर्मकै चिन्तन गर धर्मकै स्मरण गर। धर्म भनेको के हो श्री वाल्मीकि रामायणमा महर्षि वाल्मीकिले धर्मलाई बताउँदै भन्नुभएको छ यो मारिचको मुखबाट बताउनु भएको एउटा श्लोक छ रामो विग्रहवान धर्म भगवान् श्रीरामको जो शरीर छ त्यो नै धर्म हो जो भगवान् जो धर्म हो त्यो नै भगवान्को विग्रह हो अथवा धर्म भनेकै भगवान् हो र भगवान् भनेकै धर्म हो। त्यसैले धर्मम भजस्व सततम् भगवान्को निरन्तर रूपमा सेवा गर भगवान् नै धर्म हो भगवान्कै सेवा गर भगवान्कै पूजा गर भगवान्कै स्मरण गर भगवान्कै चिन्तन गर र भगवान्मै तल्लिनता हो। सततम् एकछिन गरेर छोड अनि संसारको सम्पूर्ण कुराहरूमा लाग यो हुन सक्दैन तर सुरु गर्ने एकछिनबाट नै हो। आजको आजै सततम् हुन सक्दैन निरन्तर गर्न सकिँदैन वर्षौँ वर्षको लामो समयको अभ्यासबाट त्यो अवस्था आउला त्यो छुट्टै कुरा हो आउँछ भनिएको छ। त्यसैले पहिले सुरु त गर्नु पर्यो यति भोजन खाइसकेपछि अघाइन्छ भन्ने तर एक गाँस खाएर खै त अघाएको भनेर त्यो भएन खाँदै जाऊ अघाउँदै जानेछौ अन्तिम गाँसमा तिमी अघाउनेछौ त्यसै गरी तिम्रो जीवनको अन्तिम अवस्थामा भगवान्को भजन गर्दै गयो भने तिम्रो कल्याण निश्चित छ भनेर यस सन्दर्भमा भनिएको छ। अर्को धर्म भनेको मनुष्यले धारण गर्ने धारणा हो जसले लगेर परलोकमा सुख प्रदान गरोस् भगवान्को भजन गर्ने र मनुष्यले धारण गर्ने धारणा भनेको एउटै चिज हो। मनुष्यले एउटा सत्यलाई धारण गर्छ मनुष्यले एउटा झुटो कुरो कहिल्यै गर्दैन ठगी चोरी बेमानी जो हिंसा यी छँदैछन् नगर्ने कुराहरू हाम्रा शास्त्रहरूले उल्लेख गरेका छन् परम्पराले बताएका छन् र हाम्रो दैनिक जीवनमा पनि यस्ता विषयहरू हामीले सुन्ने गरेकै छौँ। त्यो भएर धर्मम भजस्व सततम् त्याज लोक धर्म धर्म भगवान्को भजन गरेर मात्रै हुँदैन लोक धर्मलाई पनि त्याग गर्नु सक्नु पर्यो भनेको लोकमा चलिआएको गरिआएको जो परम्परागत यी विभिन्न व्यवस्थाहरू छन् विभिन्न चिन्तन धाराहरू छन् विभिन्न कर्महरूको एउटा जालो छ त्यसलाई त्याग्नुपर्छ लोक धर्महरूलाई त्याग्नुपर्छ। भगवान् श्रीकृष्णले श्रीमद् भगवद् गीतामा भन्नुभएको छ सर्वधर्मान् परित्यज्य मामेकम् शरणम् व्रज अहम् त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मासु च तिमी चिन्ता नगर सम्पूर्ण पापहरूबाट म उद्धार गर्छु म तिमीलाई निकाल्छु तर तिमी सम्पूर्ण धर्महरूलाई त्यागेर मेरो शरणमा आऊ। त्यसैले त्यस्ता लोक धर्महरूलाई त्यागेर शरणमा जाने चेष्टा गर यही भगवान्ले भन्नुभएको छ र यो भागवतको श्लोकले बताएको चर्चाहरू हामी गर्दैछौँ। यो भागवतको महात्म्यमा उल्लेख गरिएको छ यो श्लोक सेवस्व साधु पुरुषान् जहि काम तृष्णान् भगवान्को भजन गर सततम् लोक धर्महरूलाई त्याग्ने प्रयास गर र सेवस्व साधु पुरुष साधु पुरुषहरूको सेवा गर सेवन गर साधु पुरुषहरूलाई सेवा गर साधु पुरुषलाई नमस्कार गर साधु जो भगवान्का भजनमा लागेका महात्माहरू छन् उनीहरूलाई चाहिँ श्रद्धा गर र काम तृष्णा जो तृष्णा छ इच्छाहरू छ कामनाहरू छ वासनाहरू छ यिनीहरूलाई पनि त्याग्ने कोसिस गर त्यसरी साधुको सेवा गर्यौ भने तिमी धर्मको सेवा गरेको मानिनेछ र त्यसले मरणकालमा तिमीलाई सहयोग गर्नेछ
मरणकालमा मात्र होइन मरिसकेपछि जो अगाडिको यात्रा छ, यहाँ एउटा धारणा गलत के छ भने हाम्रो समाजमा मरेपछि सबै कुरा सिद्धियो, यही शरीर हुँजेली, यो एकदमै गलत धारणा छ। यो शरीर हुँजेलीको दुःख त के छ, मृत्यु पश्चातको दुःख भयङ्कर बताइएको छ, यो शास्त्र झुटो हुन सक्दैन आदरणीय श्रोता। त्यसैले मानिसहरूले के रूपमा बुझ्छन् त्यो मानिसहरूको आफ्नो विषय बुझाएको एउटा अवस्था हो, तर मरेपछि सिद्धियो भन्ने जो यो छ यो साह्रै मूर्खतापूर्ण धारणा छ र यसको पक्षमा लाग्नु हुँदैन, किनभने यो मनुष्य जीवन श्रेष्ठत्व यत्तिकै भएको होइन, यो श्रेष्ठ हुनुको कारण छ धर्मको भजन, धर्मको सेवा, धर्मको स्मरणमा लाग्ने जो हामीसँग विवेक छ, त्यही विवेकको जागृतिको लागि नै हाम्रो यो मनुष्य यो नि श्रेष्ठ भनिएको हो भनेर बुझ्नु पर्दछ। त्यसैले यतातर्फ हाम्रो दृष्टि जान सकोस्, हाम्रो यात्रा अगाडि बढ्न सकोस्, भगवान्ले यही कृपा गर्नुहोस्, यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

हामी यो श्रीमद् भागवत महात्म्यको यो धर्मको विषयमा चर्चा गर्दैछौँ, किनभने हाम्रो मित्र को हो, जीवनभरिको मित्र र मृत्यु पश्चातको मित्र के एउटै हो भन्दा जीवनभरिकोलाई हामी अर्कै मानिरहेका छौँ र मृत्युको समयमा तिनीहरूले हामीलाई सहयोग गर्न सक्ने रहेन रहेछन्, उनीहरूसँग कुनै क्षमता रहेन रहेछ, हामीले पनि उनीहरूलाई गर्न सक्ने रहेनछौँ। त्यसैले धर्मले नै सबैको कल्याण गर्ने रहेछ। त्यसैले धर्मम भजस्व सततम त्यजलोक धर्मान् सेवस्व साधु पुरुषान् जय काम तृष्णाम अन्यस्य दोष गुण चिन्तन मासु त्यक्त्वा, अन्यस्य अरूको दोष अथवा गुणको चिन्तनलाई आँसु त्याग्दा तुरुन्तै त्यागिहाल, यसलाई राख्दै नराख, अरूको चर्चै नगर, उसले यसो गर राम्रो पनि नभन नराम्रो पनि नभन, किन जो भन्छौ। अहिले यो हाम्रो कोरोनाले पनि हामीलाई केही शिक्षा दिएको छ कि मनुष्यहरूको नजिकै कति 2 मिटर यो एउटा व्यवस्था छ, कतिसम्म गयो भने चाहिँ त्यो सरिहाल्छ, त्यस्तै अरूको कुरा गर्यो भने त्यसको त्यो रोग सरिहाल्छ। तपाईँले गुणको चिन्तन गर्नुभयो अथवा दोषको चिन्तन गर्नुभयो भने दुइटैबाट तपाईँलाई जसको चिन्तन गर्नुहुन्छ त्योसँग भएको रोग छ, त्यो रोग तपाईँलाई सर्नेछ र त्यसले फेरि संसारकै एउटा व्यवस्थामा हामीलाई लानेछ। त्यसैले दोष र गुणलाई चाहिँ को जो चिन्तनको एउटा व्यवस्था छ त्यसलाई त्यागेर सेवा कथा रसम हो निरत नितराम पिबतम, सेवा र कथा, सेवा साधुहरूको सेवा, सज्जनहरूको सेवा र भगवान्को कथाको जो रस छ त्यसलाई निरन्तर पिबतम, निरन्तर पिउ, पानी पिए जस्तो जसरी निरन्तर रूपमा हामीलाई तीर्थ लाग्छ दैनिक रूपमा, त्यसै गरी निरन्तर रूपमा भगवान्का यी विभिन्न सेवा कथा रूपी अमृत छन् तिनलाई पिउने गर, बास यही हो धर्मको सेवा, यसैबाट तिम्रो कल्याण हुन्छ। यसमा कुनै पनि तर्क वितर्क नगर, कसैको कुरा नसुन, मेरा कुरा सुन र यही कुरा म बताउँछु तिमीलाई, किनभने तिमी मेरा हो भनेर भगवान्ले नै यी सारा शास्त्रहरूको निर्माण गराउनु भएको, आफै विभिन्न अवतारको रूपमा अवतरित भएर शास्त्रहरूको व्यासी भगवान्कै अवतार हो, वाल्मीकि मुनिले धेरै लामो समयसम्म भगवान्को नाम त्यो पनि उल्टो मरा मरा मरा मरा राम राम जप्न पनि सक्नुहुन्न थियो, त्यति पापी हुनुहुन्थ्यो वाल्मीकि ऋषि, तर मरा मरा मरा मरा भनेर उल्टो जपेर पनि उहाँले ब्रह्म समान हुनुभयो र भगवान्को यो जो रामायण छ सबभन्दा सुरुको संसारको सबैभन्दा यो सृष्टिको सब पहिलो काव्य हो र वाल्मीकि मुनिले भगवान्को अवतार भइसकेपछि भगवान्ले चरित्रहरू गर्नुभन्दा पहिले नै रामायण लेखेर जे लेख्नुभएको थियो वाल्मीकि मुनिले त्यही कुरालाई भगवान्ले आफ्नो चरित्रमा अभिनय गर्नुभयो भन्न पनि सकिन्छ एक प्रकारले। त्यसैले त्यस्ता महर्षि वाल्मीकि रत्नाकर डाको हुनुहुन्थ्यो पहिले, भगवान्को नामको स्मरणले निरन्तर रूपमा नारदजीको कृपाबाट उहाँले भगवान्को यशोगान गर्नुभएको छ र त्यसैमा राम हो विग्रहवान धर्म भनेर राम नै धर्मको स्वरूप हो भनेर बताइएको कुराको चर्चा गऱ्यौँ। यस चर्चाले भगवान् श्रीराममा हाम्रो प्रेम बढोस् र नहुने प्रेम नभएकाहरूलाई प्रेम प्राप्त होस् र भएकाहरूको प्रेम बढ्दै जाओस्, यही भगवान् श्रीरामसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्रीराम जय राम, जय जय राम, नमस्कार।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: गएको एक दिनमा देशभर भएका गाडी दुर्घटनामा 114 जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेशमा गएको 24 घण्टामा कोही पनि घाइते नभएको जनाएको छ। विभिन्न दुर्घटनामा मध्य प्रदेशमा 47 र कोशीमा 37 जना घाइते भएका कार्यालयको भनाइ छ। उदयपुर, सिन्धुली, सप्तरी र दैलेखमा 1-1 जनाको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ। काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी केही दिनका लागि बन्द भएको छ। मुहानमा बाढी पसेपछि आजदेखि अस्थायी रूपमा बन्द गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता बिरबहादुर चन्दले जानकारी दिनुभएको छ। मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा सुन्दरी जल प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति रोकिएपछि उपत्यकामा पनि बन्द भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति सञ्चालन गरिने चन्दले बताउनु भएको छ। निरन्तर वर्षा भएमा काठमाडौँमा जल आपूर्ति गर्न केही समय लाग्नेछ। कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डाक्टर सुरेश आचार्य नियुक्त हुनुभएको छ। कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले डाक्टर शर्मालाई नियुक्त गर्नुभएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले उल्लेख गर्नुभएको छ। विधान र नियमावली अनुसार साउन 1 गतेदेखि लागू हुने गरी आचार्यलाई नियुक्त गरिएको हो। डाक्टर आचार्य कांग्रेस प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासंघका पूर्व सभापति हुनुहुन्छ। चितवन जिल्लामा 2,20,000 बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ। पिपिआर एक प्रकारको मर्विल्ली भाइरसको संक्रमणका कारण लाग्ने रोग हो।
1: पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्युपानेका अनुसार यो रोग लागेपछि 50-90% बाख्रा मर्ने गर्छन्। रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडा पखाला लाग्ने, नाकबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने जस्ता लक्षण देखिने उहाँले बताउनु भयो। यो रोग सुरुमा 3-5 दिनसम्म देखिन्छ र 7-10 दिनभित्र बाख्रा मर्न सक्छन्। संक्रमित बाख्राको जुठो नाकबाट निस्कने सिंगानबाट आँसुको माध्यमबाट रोगी बाख्राले खोक्दा र हाच्यु गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट संक्रमण फैलिने भएकाले सचेत रहनुपर्ने डाक्टर न्युपानेको भनाइ छ। साथै खानेपानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तरबाट पनि संक्रमण फैलन सक्ने उहाँले बताउनु भयो। चितवन जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएका र तीमध्ये 2,20,000लाई खोप लगाइएको न्युपानेले बताउनु भयो। पिपिआर संक्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान पनि जलाउने वा गाड्ने गर्नुपर्छ। यो रोगबाट बचाउन 3 महिना उमेर पुगेका सबै स्वस्थ भेडा बाख्रालाई प्रत्येक 2 वर्षमा रोग विरुद्धको खोप लगाउनु पर्ने उहाँको सुझाव छ।
0: युएईमा काम गरेका 5 जना नेपाली युवाले जितेको 3 करोड दिराम अर्थात 1,23,00,000,000 रुपियाँको चिट्टा रकम स्वदेश ल्याउन पहल सुरु भएको छ। गोर्खाका तैयब खान, पाल्पाका सन्दीप पिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र बन्दैका सुदीप नेपानेले जितेको रकम फिर्ता ल्याउने विषयमा पहल थालिएको हो। चिट्टामा जितेको रकम कसरी सुरक्षित र वैधानिक रूपमा नेपाल भित्राउने भन्ने विषयमा छलफल गर्न 5 जना हिजो अबुधाबीको नेपाली दूतावास पुग्नु भएको छ। युएईका लागि नेपाली राजदूत तेजबहादुर छेत्रीलाई भेटेर उहाँहरूले सरकारको नीतिअनुसार वैधानिक बाटोबाट स्वदेश पठाउने वातावरण बनाइदिन अनुरोध गर्नुभएको हो। राष्ट्र क्षेत्रले रकम पठाउन दूतावासले समन्वय गर्ने र जितेको पुँजीबाट नेपालमै रोजगारी सिर्जना गर्ने योजनामा लगानी गर्न सुझाव दिनुभएको छ। युक्रेनको किएवमा 27 जनाको ज्यान जाने गरी रुसले गरेको हमलामा आफ्नो बन्दोबस्ती भवन पनि ध्वस्त भएको रेडक्रसले जनाएको छ। आक्रमणमा 3,00,000 राहत सामग्री ध्वस्त भएको रेडक्रसको भनाइ छ। किएवबाट बीबीसीका सरा रेस्पोन्सका अनुसार युक्रेनी ड्रोन हमलाको जवाबमा भन्दै रुसले आक्रमण गरेको छ।
2: Now Russia is saying that this was a response to Ukraine increasing its drone attacks inside Russia itself, targeting oil refineries there. But the fact is that Russia has been doing this to Ukraine, killing civilians and hitting residential areas for more than 4 years now.
0: विश्वकप फुटबलमा स्विजरल्यान्डले पनि अन्तिम 16मा स्थान पक्का गरेको छ। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा अल्जेरियालाई 2-0 स्तब्ध पार्दै स्विजरल्यान्डले प्री क्वार्टर फाइनल यात्रा तय गरेको हो। स्विजरल्यान्डले अब कोलम्बिया र घाना बीच हुने खेलको विजेतासँग खेल्नुपर्नेछ। नेपाली समयको आज बिहान भएको खेलमा क्रोएसियालाई 2-1 हराउँदै पोर्चुगलले पनि प्री क्वार्टर फाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ। थप जानकारी सहित अमेरिकाबाट जो रसन।
3: More late drama at this World Cup as Portugal squeezed through with a 2-1 win over Croatia. Gonçalo Ramos got the critical goal in the 94th minute, but Croatia had a goal ruled out with the last kick of the game by VAR. Cristiano Ronaldo's penalty levelling after Ivan Perisic's opener.
0: You're listening to the Khabar. Namaskar.

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ. सुरेश लामा र रानी साक्यले गाउनु भएको गीत हामीले अहिले सुन्दै थियौँ. र यसभन्दा अगाडि मैले अघिल्लो आवरमा मिठा मिठा गीत सुनाएकै हुँ, तर सुन्न पाउनु भएनछ भन्ने कुरा हाम्रो धनु बहिनीले फोन गर्नुभयो अनि थाहा पाएँ. हाम्रो धनु बहिनीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. उहाँ फान्ब्रो निवासी हुनुहुन्छ र कामतिर जाँदै हुनुहुन्छ उहाँ आफ्नो सेतो घोडा दौडाउँदै एनएचएसको. र उहाँलाई एकदम आभारी छु जानकारी गराउनु भयो, थ्याङ्क यू. र अरू श्रोताले पनि यहाँहरूले पनि मेसेज गर्नुभएको छ, धेरै धन्यवाद छ. आज हाम्रो यो अघि त म सुरुवात राम्रै गर्दै थिएँ, चेक गर्दै थिएँ, ठिकै थियो. त्यसपछिबाट चाहिँ ठिक छ, आज एकदम भइरहेछ, प्रोग्राम गइरहेछ भनेको एकचोटि हामी क्रस चेक गर्छौँ जहिले पनि, होइन, गइरहेछ भनेको त आज त गएनछ फेरि एकछिनमा. अनि त्यसले गर्दाखेरि मैले सुनाएको गीत त होइन, तर अरू मिठा मिठा गीत तपाईँले सुन्न पाउनुभयो, सुन्दै हुनुहुन्थ्यो. र अब आजको कार्यक्रम नमस्ते युकेमा वेलकम गर्न चाहन्छु, फेरि पनि नमस्ते भन्दै यहाँहरूलाई. र शुभ शुभ समयको कामना गरौँ. लुकिङ गुड अहेड भन्नु पर्यो हजुर, तपाईँको कार्यक्रमहरू छ नि विभिन्न ठाउँमा, त्यसैले र नभए पनि लुकिङ गुड, होइन, फुटबल पनि इन्जोय गर्दैछौँ हामीले, यहाँनिर तपाईँहरूले टेनिस पनि इन्जोय गर्दै हुनुहुन्छ, अब भलिबल पनि हाम्रो दिदीबहिनीहरूले खेल्दै हुनुहुन्छ, प्र्याक्टिस गर्दै हुनुहुन्छ, बास्केटबल टिमको पनि उतातिर त्यस्तै मारामार छ, होइन, तयारीमा भन्न खोजेको. र बास्केटबल टिमको पनि यसपालि उहाँहरूको पनि खेल छ. सो यो आउँदैछन् एकदम लुकिङ गुड अहेड, हेर्दाखेरि धेरै छन् कार्यक्रमहरू. र यसपालि 4 जुलाईमा बिहान 10 बजीदेखि साँझ दिउँसो 6 बजीसम्म नै हुन्छ ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स पार्क लन्डनमा चाहिँ बास्केटबल त्यहाँनिर टुर्नामेन्ट हुन्छ, फाइनल हुन्छ हजुर. सो यो पनि छ, तपाईँहरू यतातिर आउनु भ्याउनुहुन्न भने उतातिर जान पर्ने हुन्छ, जान सक्नुहुन्छ र सपोर्ट गर्नुहोस् आफ्नो आफ्नो टिमलाई, आफ्नो आफ्नो छोराछोरीलाई, नानीहरूलाई, होइन, भाइ बहिनीहरूलाई सपोर्ट गर्न जानको लागि तयार रहनु होला यो शनिबार बिहानको 7 बजेर अहिले 11 मिनट गएको छ. वेदर मौसमको चर्चा गर्न लागिरहेको छु म यो बेलामा. मौसम आज मौसम त ठिकै छ भन्नुपर्छ हजुर, त्यति तापक्रम बढिसकेको छैन, अलिअलि बिस्तारै बिस्तारै बढ्ने क्रममा चाहिँ हो, तर धेरै एकदमै तातो त भइसकेको छैन. र आज नर्दर्न आयरल्यान्डमा पानी परिरहेको छ र यो पानी निरन्तर परिरहन्छ नर्दर्न आयरल्यान्डमा, अनि दिउँसो भरे साँझतिर फेरि अपराह्नतिर एक्चुली नर्दर्न आयरल्यान्डबाट पानी फैलिएर फेरि स्कटल्यान्डतिर पुग्छ, स्कटल्यान्डको पश्चिम भेगसम्म पानी पर्छ आज दिउँसो. र मिडल्यान्ड अनि उत्तरी इङ्ल्यान्डमा र स्कटल्यान्डमा प्राय बादल लाग्छ आज उत्तरी इलाकातिर, अनि दक्षिणी भेगतिर बाँकी इङ्ल्यान्ड र वेल्समा चाहिँ फेरि घाम लागिरहन्छ दिनभरि. आज हामी कहाँ पनि मजाले घाम लागिरहेको छ, अहिले बिहानै आँखामा टकटकी घाम परिरहेको थियो हजुर आउँदाखेरि. र तपाईँहरू पनि बिहान गाडी चलाउनुहुन्छ, बिहान हिँड्नुहुन्छ भने चाहिँ घाम आँखामा पूर्वतिर तपाईँ लाग्दै हुनुहुन्छ भने पक्का आँखामा यस्तो तिरबिराउने घाम लाग्छ भनेर मैले अस्ति पनि चर्चा गरेको थिएँ. र हाम्रो धनु बहिनीले, उहाँले पनि त्यस्तै फिल गर्नुहुँदो रहेछ कि, पुरा कालो चस्मा लगाएर बिहानै, हजुर, कालो चस्मा लगाएर उहाँले पनि त्यो घामको पोलाई, यो गाडी कुदाउँदाको घामको पोलाई त मलाई राम्रै थाहा छ भनेर उहाँले लेख्नु भएको थियो. र दैनिक 5-6 घन्टा लगातार ड्राइभ, त्यसमाथि पनि सिधै आँखामै घाम, यता फर्कियो भने उस्तै, उता फर्कियो भने पनि उस्तै, झ्याल खोल्यो भने घामले पोल्छ, बन्द गऱ्यो भने सिसाबाट छिरेको घाम झन् कडा, जिन्दगी यस्तै छ दिदी भन्दै उहाँले कालो चस्मा लगाएर कुल भएर गाडी कुदाएको जस्तो देखिए पनि भित्रभित्र घामसँग लड्दै लड्दै हिँड्नुपर्छ भनेर उहाँले भन्नुभएको थियो. सो आज पनि त्यस्तै छ घामको स्थिति यतातिर चाहिँ, तपाईँहरूकोतिर कस्तो छ कुन्नी. एनिवे, आजको यो घाम बिहानै लागिसकेको छ यहाँ. र आज तापक्रम हेर्ने हो भने चाहिँ लन्डन एरियामा म्याक्सिमम भनेको 26 डिग्री सेल्सियस, र उता माथि स्कटल्यान्डतिर र बेलफास्टतिर हेर्ने भने 16-18 डिग्री सेल्सियस, कार्डिफतिर 23 डिग्री सेल्सियस हुन्छ. र भोलि शनिबारको दिन फेरि प्राय बादल लाग्छ, स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा पानी पनि पर्ने सम्भावना छ, उत्तरी इङ्ल्यान्डसम्म समेत छिटफुट वर्षा हुन्छ त्यहाँनिर, अलिअलि मात्रै, थोरै थोरै ए आयो र भन्ने खालको हजुर भित्र पसिरहनु भएको छ भने एकछिनमा कहिले कहाँनिर मिस गर्नुहुन्छ, हुन्छ थाहा हुँदैन. एनिवे,
अर्को भोलि शनिबार चाहिँ यता साउथ वेस्ट इङ्ल्यान्डमा चाहिँ प्राय आकाश उग्रिरहन्छ, त्यहाँ घमाइलो भइरहन्छ। र तापक्रम भोलि शनिबार लन्डनमा 29 डिग्री सेल्सियस, कार्डिफतिर 22, बर्मिङहामतिर 25, बेलफास्टतिर 20, माथि स्कटल्यान्डमा 16-17। माथि स्कटल्यान्डमा त कुल नै हुन्छ, हजुर, कुलर वेदर नै हुन्छ भन्नु पऱ्यो, चिसो चिसो शीतलै हुन्छ। र अब यो त्यसपछि अब पर्सि आइतबार, अब भोलि शनिबार भइहाल्यो होइन, पर्सि आइतबारतिर पनि हेर्ने भने तापक्रम यस्तै नै छ, लन्डनतिर अलि बढी नै हुन्छ, कतिले चाहिँ 30 डिग्री सेल्सियस पुग्न सक्छ भन्ने भनेका छन् होइन, अनुमानित तापक्रम त्यो हो। तर लन्डनमा चाहिँ 28 डिग्री वरपर चाहिँ रहि नै रहन्छ, यो कन्टिन्यू रहन्छ 28-29 डिग्री चाहिँ अर्को सातासम्म, आइतबार मङ्गलबार, अब आइतबार सोमबार मङ्गलबार होइन, अनि बुधबार बिहिबार त अझै बढेर 30-31 डिग्री सेल्सियस पुग्छ भन्ने देखिरहेको छु लन्डनतिर। अनि कार्डिफतिर पनि यो आइतबार त 23-24 हो, अनि त्यसपछिबाट बढ्दै 24-25, अनि एकैचोटि नेक्स्ट बुधबार चाहिँ 27-28 डिग्री सेल्सियसको तापक्रम देखेको छु कार्डिफतिर पनि। तर माथि उत्तरी इलाकातिर चाहिँ त्यति साह्रो फरक पर्दैन, बेलफास्टतिर मात्रै हो नेक्स्ट विक बुधबार बिहिबार 23 डिग्री हुने, अन्यथा 19 डिग्री सेल्सियस पर्सि आइतबार होइन। अनि माथि एडिनबर्गतिर चाहिँ त्यति नै प्रायः जस्तो पानी परिरहन्छ त्यतातिर आउने आइतबार सोमबार पनि होइन, अनि त्यसपछि तापक्रम 21-22 डिग्री नेक्स्ट विक बुधबार बिहिबार, अन्यथा म्याक्सिमम् भनेको 18 डिग्री नै रहन्छ। मौसमको चर्चा यति नै, अब गीत सुनाउँछु फेरि अर्को, अघि सुरेश लामा र रानी साकेले गाउनु भएको गीत सुन्यौँ, अब सुन्दैछौँ सुगम पोखरेल र समीक्षा अधिकारीलाई।

वेलकम ब्याक, नमस्ते. फेरि पनि आज बिहानीको यो सो नमस्ते युके कार्यक्रममा यहाँहरूलाई स्वागत गर्छु. पुनः हाम्रो भर्खर भेट भएको छ भने एक्चुली अघि नै बाटो हो तपाईँहरूसँग साथ रहेको त. तर कसरी कसरी म अफेयर भएको छु. पुरै बटनहरू त एकदम ठिक ठिक ठाउँमा थियो. अस्ति पनि त्यस्तै भएको थियो है. बटन एकदम ठिक ठाउँमा छ, प्रेस गरेकै हो, जहाँ जहाँ प्रेस गर्नुपर्ने हो स्विच अन गरेकै हो होइन, अझै अगाडि नै आएर. तर के भइरहेको छ आज? एनिवे, आज पछि फेरि इन्जिनियरलाई फोन गरेँ, हाम्रो धनु बहिनीले फोन गर्नुभयो र यहाँहरूले पनि मलाई बिहानदेखि जानकारी गराइरहनु भएको छ, यसको लागि धेरै धन्यवाद छ है. अघि नै हाम्रो दिपेन्द्र प्रजापतिजी उहाँ जापानबाट समेत हामीलाई मलाई लेख्नु भएको छ कि यहाँनिर. आज पनि आशा दिदी एक्लै कसैले नसुन्ने गरी भुल्या भोलै हुनुहुन्छ कि क्या हो, हामी त गीत र समाचार मात्रै सुन्दैछौँ त. के आशा दिदीले बिहान उठ्न आलाराम राख्नै बिर्सिनु भयो, उठ्ने आलाराम नै राख्न बिर्सिनु भयो कि क्या हो भनेर लेख्नु भएको छ कि उहाँले जापानबाट. हजुर, होइन आलाराम त यो बिर्सेको होइन, तर साँच्ची नै तपाईँले भने जस्तै तपाईँले जे कल्पना गर्नुभएको छ, जे भने भन्नुभएको छ, एक्लै म बोलेको बोलेकै रहेछु क्या. अनि हाम्रो धनु बहिनीले पनि भन्दै हुनुहुन्थ्यो, होइन आशा दिदी एक्लै तपाईँ आफै मात्रै बोल्ने भनेर मलाई फोन गर्नुभएको थियो. यहाँ हामीले त सुने छैन त, किनभने उहाँले मैले फोन त्यहाँ होल्डमा राखेँ नि त, किनभने बोल्दै थिएँ, बोल्दै गर्दा फोनमा कुरा गर्न मिल्दैन होइन. अनि फोन होल्डमा राखेको धनु बहिनी हुनुहुँदो रहेछ, उहाँले चाहिँ एक्लै मात्रै बोल्ने, तपाईँ आफै, हामीले त सुने छैन नि त भनेर भन्दै हुनुहुन्थ्यो. हजुर, आज त्यस्तै भयो साँच्चै नै. एनिवे, पछि ठिकठाक भयो. थ्याङ्क यू यहाँहरूलाई, एकदम वेल विसरहरू हुनुहुन्छ है, थ्याङ्क यू. र आलाराम चाहिँ बायोलोजिकल आलाराम त बिहानै लाग्छ, 4 बजे नै लाग्छ कि हाम्रो. त्यसैले बिहान बानी उठ्ने बानी भइसकेपछि चाहिँ आलाराम चाहिँ बिहान 4 बजे नै लाग्छ. यो बायोलोजिकल आलाराम है, त्यो घन्टी पनि होइन, आफ्नो घन्टी पनि, त्यो घन्टी लगाउनु बाहेक त्यो घन्टी अलि पछि बज्छ, तर आफ्नो क्लक चाहिँ त्यो छिटै कहिलेकाहीँ चाहिँ त्यसरी अगाडि बज्छ. एनिवे, अब आजको वैदेशिक विनिमय दर के छ, सुन्न चाँदीको मूल्य अलिकति राखिहालौँ, आजको डेट के छ होइन, यहाँहरूलाई जानकारी गराउँ. अघि नै मिस गर्नुभएछ.

आज विक्रम सम्वत 2083 साल असार महिनाको 19 गते हो, शुक्रबारको दिन। तदनुसार जुलाई 3 तारिक सन् 2026 को दिन आज वैदेशिक विनिमय दर पाउन्ड स्टर्लिङको हेर्दा 1 को खरिद दर 103 रुपैयाँ 26 पैसा, बिक्री दर 104 रुपैयाँ 6 पैसा। पाउन्ड स्टर्लिङ फेरि एकचोटि, 1 को खरिद दर 203 रुपैयाँ 26 पैसा, बिक्री दर 204 रुपैयाँ 6 पैसा। अनि आज सुन र चाँदीको मूल्य फेरि बढेछ हौ। सुन र चाँदीको मूल्य आज 2,90,700 रुपियाँ पुगेको छ। प्रति तोला सुनको मूल्य 2,90,700 रुपियाँ पुगेको छ भने चाँदी प्रति तोलाको 4,615 रुपियाँ छ आज प्रति तोलाको। सुन चाँदी व्यवसायी महासङ्घले तोकेको यो भयो सुन र चाँदीको मूल्य। अब फेरि अर्को गीत सुनाए। यो गीत छ अमन प्रधान अनि सुचिन्दा श्रेष्ठले गाउनु भएको हो।

0: गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध, यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

समय बिहानको 7:33 गयो। हामीले अहिले समीक्षा अधिकारी अनि कृष्ण केसीले गाउनु भएको गीत सुन्दै थियौँ भने अब चाहिँ सुन्छौँ राशिफल। सबभन्दा पहिले मेष राशि। आज मेष राशिलाई अलमलमा परेको कामलाई मिलाउने अवसर प्राप्त हुनेछ। सानो विषयलाई समयमै टुङ्ग्याउनु भयो भने पछिका जिम्मेवारी पनि सहज बन्दै जानेछन्। त्यसैले आज लापरवाही नगर्नु राम्रो हुनेछ। वृष राशिको घरमा रमाइलो वातावरण बन्न सक्छ। आज आफन्त वा परिवारका सदस्यसँग भएको कुराकानीले मन हल्का बनाउनेछ, साथै एउटा पुरानो सम्झनाले अनुहारमा मुस्कान पनि ल्याउन सक्छ अनि आफ्ना मानिससँग बिताएको समय विशेष रहला। मिथुन राशि। नयाँ सिप सिक्ने वा कुनै प्रविधिसँग परिचित हुने अवसर आउन सक्छ। सुरुमा गाह्रो लागेको कुरा बिस्तारै बुझ्न थाल्नुहुनेछ र धैर्य साथ अघि बढ्नु राम्रो होला। कर्कट राशिको आज किनमेल वा घरका आवश्यक सामग्री जुटाउने काम बन्न सक्छ। कुनै वस्तु छान्न हतार नगर्नु होला अनि त्यस वा सन्तुष्ट आज सन्तुलित खर्चले चाहिँ मनलाई ढुक्क बनाउनेछ। सिंह राशिलाई बाल बालिका वा आफूभन्दा साना व्यक्तिसँगको भेटले आज तपाईँको दिन रोचक बन्नेछ। उनीहरूको कुरा सुन्दाखेरि नयाँ दृष्टिकोण मिल्ला, सामान्य कुराबाट पनि प्रेरणा लिन सकिनेछ आज। कन्या राशि। घर वा कार्यस्थल व्यवस्थित गर्ने सोच आउन सक्छ। अनावश्यक सामान छुट्याएर आवश्यक कुरामा ध्यान दिनुभयो भने वातावरण मात्र होइन मन पनि हल्का महसुस होला। तुला राशि। कुनै निमन्त्रणा वा सामाजिक कार्यक्रममा सहभागी हुने सम्भावना देखिन्छ आज। नयाँ व्यक्तिसँग भएको चिन्जानले भविष्यमा राम्रो सम्बन्धको आधार तयार गर्न सक्छ र खुला मनले सबैसँग घुलमिल हुन उपयुक्त होला। वृश्चिक राशि। आफ्नो अनुभव अरूलाई काम लाग्ने अवस्था बन्न सक्छ आज। तपाईँले दिएको सल्लाह वा सहयोगको प्रशंसा हुनेछ, त्यसबाट आत्मसन्तुष्टि पनि प्राप्त होला। धनु राशिको भने आज धार्मिक वा आध्यात्मिक वातावरणतर्फ मन आकर्षित हुनेछ। केही समय प्रार्थना, ध्यान वा शान्त स्थानमा बिताउँदा मनको चञ्चलता कम होला, साथै सोचमा पनि स्पष्टता आउनेछ। कुनै सामाजिक वा पारिवारिक सम्मेलनमा सहभागी हुने अवसर प्राप्त पनि हुनेछ। मकर राशि। अधुरो रहेको अध्ययन, लेखन वा पढ्ने विषय फेरि अघि बढाउन मन लाग्ने छ आज। नयाँ कुरा सिक्ने बानीले आत्मविश्वास बढाउला, त्यसको उपयोग छिट्टै गर्न सकिनेछ। कुम्भ राशि। आउ जाउ वा यात्राको योजना बन्न सक्छ। समयको सही व्यवस्थापन गर्नुभयो भने थोरै प्रयासमा धेरै काम पुरा गर्न सकिएला। दिनको सुरुवातदेखि नै योजना मिलाएर अघि बढ्नु राम्रो हुनेछ। अन्तमा मीन राशि। भित्र लुकेको सकारात्मक सोचलाई बाहिर ल्याउने समय आएको छ। लेखन, सङ्गीत, चित्रकला वा आफूलाई मनपर्ने कुनै पनि काममा ध्यान दिनुभयो भने मनले खोजेको सन्तुष्टि प्राप्त हुनेछ। मीन राशिको राशिफलसँगै आजको लागि समाप्त भयो राशिफल। हाम्रो पात्रबाट हामीले राखिसक्यौँ, अब हामी गीत सुन्छौँ अर्को। यति बेला गाउँदै हुनुहुन्छ द एलिमेन्ट्सका मेम्बरहरू।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

यो हल्का हल्का नजरको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो राजमान तामाङ अनि मेलिना राई. समय बिहानको 7:46 गएको छ बेलायतको स्थानीय समय. नेपालमा चाहिँ दिउँसोको 12:00 अहिले 31 गइसक्यो. ब्रुनाई र हङकङतिर दिउँसोको 2:46 गएको छ. र यो बिहानीको समय नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ. म आशा छु अघिदेखि तपाईँसँगै छु, 9:00 रहनेछु र 9:00 भने काठमाडौँको सौगात लिएर आइपुग्नुहुन्छ विनोद दाई. आज 9:00 अगाडि मैले शुक्रबारको दिनमा चाहिँ सधैँ छिनोफानो हुन्छ है, एकजना लक्की विनरको नाम निस्कन्छ भनेर भन्ने गर्थे, तर यो साता चाहिँ छैन. यो साताको प्रश्न नै यस्तो छ कि शनिबारसम्म तन्किनु पर्ने र यसको एन्सर चाहिँ शनिबार मात्रै थाहा हुने, त्यसैले गर्दाखेरि एन्सर मलाई पनि थाहा छैन, तपाईँलाई पनि थाहा छैन. यो चाहिँ एक किसिमको गेसिङ गेम हो र जसको उत्तर चाहिँ हामीले भोलि 5:00 थाहा पाउँछौँ, शनिबार भोलि. किन भन्दाखेरि नेपालको भोलि नै हुँदैछ, भोलि क्विन्स एभेन्यू अलरसटमा ब्रिगेड भेला हुँदैछ. बृहत भेला हो यो. ब्रिगेड अफ गोर्खा आजका मेम्बरहरू लगायत तपाईँहरू विभिन्न पल्टनबाट एक्स मेम्बरहरू पनि हुनुहुन्छ भने, अथवा पल्टनकै मेम्बर हुनुहुन्न, बाहिरकै मेम्बर हुनुहुन्छ भने पनि तपाईँहरू त्यहाँ आएर इन्जोय गर्न सक्नुहुन्छ. क्विन्स एभेन्यू अलरसटमा फ्री इन्ट्री हो र त्यो दिन चाहिँ भोलिको दिन अल्डरसटमा चाहिँ नेपाल कप फाइनल हुन गइरहेको छ. अनि काठमाडौँ कप भेटरनहरूको अवकाश प्राप्त भएका भूपू सैनिकहरूको पनि अर्को टोली हुन्छ, उहाँहरूको पनि म्याच हुन्छ त्यहाँ फाइनल गेम. र यस्तै गरिकन दिदीबहिनीहरूको पनि भलिबल टिमको चाहिँ लेडिज भलिबल टिमको पनि म्याच हुन्छ त्यहाँ, र उहाँहरूको पनि 8 टिम छ फेरि. हजुर, त्यो फाइनल उहाँहरूको छुट्टै रौनकता हुन्छ त्यहाँनिर पनि दिदीबहिनीहरूको. वा, यस्तो रमाइलो हुन्छ. सो तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुन्छ. अनि यति मात्र होइन, फेरि बास्केटबल टिमको अर्कै छ, छुट्टै छ फेरि बास्केटबल टिम. बास्केटबल टिमको चाहिँ उता ब्रुनेली

दुईवटा युनिट पुगेका छन्, वान आरजिआर र क्युजिएस फाइनलमा, र वान आरजिआर भर्सेस क्युजिएसको यो फाइनल फुटबल गेममा चाहिँ कसको धेरै गोल हुन्छ होला, कसले धेरै धेरै स्कोर गर्छ होला, प्रश्न यही नै हो। अब तपाईँले गेस मात्रै गर्नुपर्छ कि वान आरजिआर भन्नु पऱ्यो कि क्युजिएस भन्नु पऱ्यो। हजुर, द क्विन्स गोर्खा सिग्नल्स। ओके, यही नै हो मेरो प्रश्न। अब यो नेक्स्ट विक मात्रै छिनोफानो हुन्छ, मन्डे सुन्दै गर्नु होला है त। अब गीत सुनाउ फेरि अर्को एउटा गीत। हजुर, यो गीत एउटा छोटो मिठो गीत छ। यो गीत चाहिँ हाम्रो उहाँ अल द वे नेपाल झापा दमकमा हुनुहुन्छ, उहाँले चाहिँ यहाँ त 33 डिग्री छ, एयरकन लाएर बसेको छु, बिएफबी सुन्दैछु भनेर भन्दै हुनुहुन्छ हाम्रो रामप्रसाद लिङदिनज्यूले झापाबाट। उहाँ यता नर्मली डोनकास्टरमा बस्नुहुन्छ तर अहिले झापानमा, झापा दमकमा हुनुहुन्छ, निकै भयो त्यतातिर बस्नु भएको, जानुभएको, र त्यहाँबाट चाहिँ सुनाइदिनुहोस् न है भनेर भन्नुभएको छ। जुन हेरे जुनै टाढा रे, पूर्णिमा लामाले गाउनुभएको गीत, सुन्दै हुनुहुन्छ होला हाम्रो रामप्रसाद लिङदिनज्यूले झापा दमकमा, सुन्दै हुनुहुन्छ भने थम्सअप गर्नु होला है त।

अर्को छोटो मिठो गीत थियो पूर्णिमा लामाले गाउनुभएको जुन हेरे जुनै टाढा. हाम्रो झापा दमकमा हुनुभएको रामप्रसाद लिङदेनजी हुनुहुन्छ, पक्कै पनि सुन्दै हुनुहुन्छ होला भन्ने सोचिरहेको छु. अघि नै उहाँले चाहिँ झापा दमकमा त्यो एयरकन लाएर 33 डिग्रीको घाममा बसिरहेको छु, एसी लाएर बसेछु भनेर भन्नुभएको थियो उहाँले. एनिवे, अब आजको कार्यक्रम नमस्ते युकेको यो कार्यक्रमको यो आवरमा समाचार सुन्ने बेला हुन लागेको छ. 7:54 एक्चुली 55 मिनट गयो, 5 मिनट बाँकी छ 8 बज्दाको लागि. अर्को एउटा गीत तपाईँको लागि छ, टिका बमजन अनि अन्जु पन्तले गाउनुभएको गीत सुन्दै हामी समाचारतिर लाग्छौँ. र यो साताको प्रश्न अघि पनि राखेको थिएँ, अब फेरि पनि एकचोटि रिपिट गर्छु. जुलाई 4 तारिक भोलि शनिबारको दिनमा हुने नेपाल कप फाइनलमा पुगेका दुई युनिटहरू वान आरजीआर र क्युजिएस मध्ये कुन पल्टनको स्कोर अर्थात् गोल धेरै हुन्छ होला, कुन पल्टन नै जित्छ होला यसपालिको नेपाल कप, त्यति नै हो मेरो प्रश्न. सिम्पल एज द्याट. हजुर, अब चाहिँ यो 4 तारिक भोलि उहाँहरू नेपाल कप त सधैँ ब्रिगेड भेला बृहत होइन, यसका अलावा बागलुङ समाजको पनि भेटघाट कार्यक्रम छ भोलि एम्पायर हलमा. र यति मात्र होइन,

सयपत्री परियार समाज युकेको पनि भेटघाट कार्यक्रम छ भोलि नै दिउँसो 2 बजेदेखि एम्पायर हलमा नै। अब अर्को गीत मैले राखेँ, यो गीत गाउने कलाकारहरूको नाम त मैले अघि पनि लिएको छु नि होइन, त्यही पनि एकचोटि फेरि रिमाइन्ड गराउँ। टिका बमजन अनि अन्जु पन्त हुनुहुन्छ। यो गीत पछि समाचारको हेडलाइनहरू लिएर म आउनेछु। अनि आज क्यु जेलरका दिदीबहिनीहरूको कुराकानी सुन्छौँ, उहाँहरूसँग गरेको कुराकानी। एक्चुअली उहाँहरूको बर्थडेको दिनमा गरेको थिएँ मैले कुराकानी, र उहाँहरूको भलिबल खेलको तयारी कस्तो हुँदैछ त्यस सम्बन्धी हामीले फोकस गरेका छौँ कुराकानीलाई। एकछिनमा नेक्स्ट आवरमा सुन्नेछौँ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: नेपालमा वित्तीय ग्राहक सन्तुष्टिबारे पहिलो पटक सर्वेक्षण गरिने भएको छ। ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले गाउँ र सहरमा समेत गरिने सर्वेक्षणमा 10,500 बढी ग्राहकलाई प्रश्न सोधे बताउनु भएको छ।
1: मुलुकका 77 जिल्लाका सबै प्रकारका पालिका, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट ऱ्यान्डम स्याम्पलिङको विधिबाट वडा छनौट गरिनेछ। छनौट गरिएका छानिएका वडाहरूबाट सिस्टमिक ऱ्यान्डम स्याम्पलिङको विधिबाट उत्तरदाता छनौट गरिनेछ। मतदाता नामावलीमा रहेका व्यक्तिहरू तथा बाक्लो बस्तीकाहरूमा भने स्थान छनौट गरी 10,405 नमुना सङ्कलन गरिनेछ।
0: सर्वेक्षणबाट प्राप्त नतिजाले भविष्यमा नीति बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छ।
1: सर्वेक्षणबाट प्राप्त हुने नतिजाले वित्तीय सेवालाई थप प्रभावकारी बनाउन एवं गुणस्तरयुक्त बनाउन र नेपाल राष्ट्र ब्याङ्कलाई नीतिगत व्यवस्थाहरूको समीक्षा एवं सुधार गर्न आवश्यक मार्गदर्शन प्राप्त हुनेछ।
0: ब्याङ्कले सर्वेक्षणका लागि शिक्षक कर्मचारीहरूलाई परिचालन गर्नेछ। बिना कारण पेट्रोल पम्प बन्द गर्ने व्यवसायलाई अब 3,00,000-10,00,000 रुपियाँसम्म जरिवाना हुने भएको छ। नेपाल ऑयल निगमले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरेर यस्तो व्यवस्था गरेको हो। यस्तै 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजल वितरण रोका गर्ने पनि कानूनी व्यवस्था गरिएको छ। पेट्रोलियम व्यवसायले मूल्य घट्ने अनुमान गर्दै मंगलबार ऑयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले बुधबार साँझ नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। डोल्पामा बन्दै गरेको 106 मेगावाट क्षमताको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले मुड्के चुला 4 इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि कोशी ढुङ्गा साबित हुने बताउनुभयो। आयोजना निर्धारित समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले यसको सफल कार्यान्वयनका लागि तिनै तहका सरकार, स्थानीय समुदाय तथा सरकारवाला बीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भएको छ। त्रिभुवन विमानस्थल क्षेत्रका 4,000 बढी निषेधित क्षेत्र प्रवेश पास रद्द गरिएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ। विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र प्रवेश पास जारी गर्ने गरिन्छ। यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो। पासको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो। समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए। 13,023 फोटो सहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरी समितिले ती मध्ये 4,072 एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो।
0: रुसले युक्रेनका फौजी निशानाका साथै सांस्कृतिक सम्पदामाथि रातभर हवाई हमला गरेको छ। रुसी सिमानाबाट 20 माइल टाढा ड्रोन आक्रमणको निशानामा परेको कला संग्रहालय रहेको ठाउँमा सम्वाद तथा सामान न्युटन पनि हुनुहुन्छ। उहाँका अनुसार दोस्रो विश्वयुद्धमा समेत बचेको संग्रहालय क्षेत्रमा कर्मचारीहरूले भग्नावशेष हेर्न बाध्य छन्।
3: Engulfed in flames, parts of the roof collapsed. The next morning, staff and volunteers try and rescue what they can.
4: Since 1970, she's been the director.
5: That's her life.
3: Valentina Mizgina is in charge of the museum.
4: What does this lady feel about the Russians doing this? She loves this museum, clearly. She's been here for so many years.
5: Your heart aches.
3: Museum staff spent 4 years preparing for this moment, moving thousands of its most valuable works into storage. Ukraine says it shoots down most of the drones and cruise missiles Russia launches, but faster ballistic missiles are much harder to intercept.
0: र विश्व स्वास्थ्य संगठनले स्पेनको क्यानरी आइल्यान्डको टेनरिफमा पुगेको पानी जहाजमा देखिएको हन्टा भाइरस प्रकोप समाप्त भएको घोषणा गरेको छ। हन्टा संक्रमित अन्तिम व्यक्ति निको भएर क्वारेन्टिनबाट निस्केपछि संगठनले प्रकोप सकिएको घोषणा गरेको हो। अहिलेसम्मको खबर यति। नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले 8:11 गएको छ र यो समय नेपालबाट त होइन, युकेबाट नै कार्यक्रम सञ्चालन भइरहेको छ। म आशा छु तपाईँको साथमा अब 9 बजीसम्म मात्रै रहन्छु, धेरै समय छैन। एकछिनमा हामी क्युओ जेलाका दिदीबहिनीहरूको भलिबलको तयारी कस्तो भइरहेको छ त्यो कुराकानी सुन्नेछौँ। र अहिले चाहिँ पत्र पत्रिकाका हेडलाइनहरू के छन् आजको, त्यो अगाडि पेजमा भएका विषय प्रसङ्गहरू, तस्विरहरू कस कसका छन् होइन, कहिले काहीँ त्यो पनि पढ्छन्। किन भन्दा एकदम धेरै तस्विर हुन्छ कि एउटै व्यक्तिको अथवा एउटै प्रसङ्ग धेरैले समेटेका हुन्छन्। सो यो पनि छ आजको पत्र पत्रिकाको हेडलाइनहरूमा। र आज सबभन्दा धेरै हामीले तस्विर भन्दाखेरि एकदम आकर्षक तस्विर हामीले सबै पत्र पत्रिकामा देख्न सक्छौँ, प्रिन्सेस क्याथरिनको, हजुर। र उहाँ चाहिँ हिजो विम्बल्डन कोर्टमा चाहिँ हिजो जानुभएको थियो, द प्रिन्सेस अफ वेल्स ले चाहिँ टेनिस गेम हिजो जोइन गर्नुभयो, ब्रिटिस स्टारहरूलाई पनि भेट्नु भएको थियो उहाँले होइन, र उहाँ चाहिँ हिजो त्यहाँ फ्यानहरूसँग पनि कुरा गर्नुभयो अरे उहाँले, र निलो सुटमा हुनुहुन्छ उहाँको तस्विर, यस्तो आकर्षक आएको छ होइन। अस्तिमा मात्रै 3-peak च्यालेन्ज उहाँले गरेर आउनुभएको, र उहाँ विम्बल्डनमा हिजो पुग्नुभयो, फ्यानहरू एकदम सरप्राइज पनि भएका थिए, कतिले चाहिँ पर्सनली टिकटहरू सेलिङ गरिरहेको भेटेर उहाँसँग कुरा पनि गर्नुभयो क्युमा होइन। र उहाँले पछि चाहिँ प्रिन्सेस अफ वेल्स चाहिँ पछि सर एन्डी मुरेसँग 1 कोर्टमा हुनुहुन्थ्यो, त्यहाँ गेम पनि उहाँले हेर्नुभयो, र तिनै तस्विरहरू छन् उहाँको चाहिँ आज देख्न सक्छौँ हामी। र यसबाहेक चाहिँ आज पत्रिकामा अब हुनेवाला प्रधानमन्त्री, जसको नाम बारम्बार आइरहेको छ होइन, पूर्व ग्रेटर म्यान्चेस्टरका मेयर र अहिले मेकरफिल्डका सांसद हुनुहुन्छ उहाँ, बाई इलेक्सनमा उहाँ जित्नु भएको, उहाँ आउनुभएको है जितेर अगाडि, र उहाँको बारेमा नै उहाँले के भन्नुभएको छ भन्ने कुराहरू अगाडि आइरहेका छन्। आज उहाँले चाहिँ एउटा इन्टरभ्यूमा भन्नुभएको कुरा पत्रिकाले धेरै लेखेको छ, र यसमा चाहिँ उहाँले चाहिँ लेबर पार्टी, आफ्नो पार्टीको जुन म्यानिफेस्टो छ त्यसमा चाहिँ स्टिक रहनुहुन्छ अरे उहाँ चाहिँ, र अरू अब अरू ठाउँहरूमा चाहिँ उहाँले विशेष गरिकन पब्लिकको फाइनेन्सलाई लिएर चाहिँ उहाँ निकै सचेत हुनुहुन्छ, र उहाँले चाहिँ आफू लेबर म्यानिफेस्टोमा स्टिक रहने लेबर यसमा चाहिँ के छ भने, जस्तो मेन रेट अफ इन्कम ट्याक्सहरू, VAT, नेसनल इन्सुरेन्सहरू चाहिँ इन्क्रिज नगर्ने भन्ने पहिला लेबर पार्टीको म्यानिफेस्टो थियो, हजुर, लेबर पार्टीको प्रमिस भनौँ न हो, यो अनुसार चाहिँ उहाँले गर्नुहुन्छ। तर अरू ठाउँतिर चाहिँ फेरि पैसा त निकाल्नु पर्यो होइन, त्यसले गर्दाखेरि अरू फ्लेक्सिबिलिटीहरू अरू ठाउँमा चाहिँ छन्, हेर्न सक्ने, मुभमेन्टहरू गर्न सक्ने कुराहरू र रुमहरू छन् त्यहाँ अरू, यसो पैसा कहाँबाट ल्याउने कहाँबाट नल्याउने भन्ने कुराहरू चाहिँ उहाँले गर्नुहुनेछ, र यसमा उहाँको ध्यान गइरहेको रहेछ। सो उहाँको यो नयाँ इन्टरभ्यूमा चाहिँ उहाँले त्यो भन्नुभएको छ, र यसमा अरू ट्याक्सेसहरू चाहिँ बढ्न सक्ने सम्भावनाहरू रहेका छन्, कतिपय घट्ने सम्भावनाहरू रहेका छन् होइन। सो यो आज उहाँले चाहिँ भन्नुभएको रहेछ, त्यही कुरा नै आज पत्रिकामा हामीले धेरै देख्न सक्छौँ। र यसबाहेक अब इङ्ल्यान्ड भर्सेस मेक्सिको गेम को लागि इङ्ल्यान्डवासी, मेक्सिकोवासी पनि एकदम अत्यन्तै उत्साहित भएर त्यसको प्लान गरिराख्नु भएको छ, यहाँहरूले सब बुक गरिसक्नुभयो होला, कता कता गएर हेर्ने, कता बस्ने होइन, हलिडे पनि कतिले त बुक गर्नुभयो होला, अथवा त्यतैबाट सिधै गेम हेरेर काममा पनि जाने सम्भावना पनि हुन्छ कतिको चाहिँ, सायद जिन्दगीमा एकचोटि त हो भनेर कति जान पनि सक्नुहुन्छ होला होइन, तर बच्चाहरूलाई चाहिँ गाह्रो हुन्छ, ध्यान दिनुपर्ने हुन्छ है, नसक्ने त भोलिपल्ट हेर्दा पनि भइहाल्यो। र यो समय चाहिँ अब राति सोमबार राति भनौँ न, सोमबार बिहानै भनौँ, 1 बजे त बिहानको समय भयो होइन, र सोमबारको बिहान 1 बजे राति चाहिँ किक अफ हुन्छ गेम इङ्ल्यान्ड भर्सेस मेक्सिको, र यसको लागि चाहिँ यसपालि पब अनि बारहरू बिहान 5 बजेसम्म, सोमबार बिहान 5 बजेसम्म फ्यानहरूको लागि खुला गरिनेछ भन्ने कुरा चाहिँ आएको छ अहिले, हजुर। र पबहरूको यो उनीहरूको जुन लाइसेन्सिङ आवर छ त्यसलाई चाहिँ बढाएर वो यो वर्ल्ड कप गेम
को लागि चाहिँ बिहान पाँच बजे सोमबार बिहान पाँच बजेसम्म नै पब र बारहरू खोलिने छ अरे यो इङ्ल्यान्ड म्याचको लागि इङ्ल्यान्ड म्याचलाई फ्यानहरूको लागि हो. सो यो छ यसपालि. अब तपाईँहरू कसरी तपाईँ म्याच हेर्नुहुन्छ डिपेन्ड्स तपाईँमै भर पर्छ होइन. तर मानिसहरू चाहिँ प्रायः जसो गएर के गर्दो रहेछ भने बारमै गएर पबमै गएर हेर्छन् कि ठुलो स्क्रिनमा. र एक किसिमको त्यहाँ गएर एक्लै घरमा हेर्नु र त्यहाँ गएर हेर्नुमा आकाश जमिनको फरक हुन्छ. हजुर, त्यहाँ भिन्दै रौनक त हुन्छ, एक्लै घरमा बस्नु र हेर्नु चाहिँ त्यहाँ फेरि फरक पर्छ. त्यसैले गर्दाखेरि अब त्यो आफ्नो आफ्नो चोइस हो हुन त है. हजुर, यो पनि छ आज पत्र पत्रिकाको अर्को हेडलाइन भने. अर्को चाहिँ फेरि हिजो हामीले यो कुरा गरेका थियौँ, आज पनि यो आएको छ, इमिग्रेसन ल चाहिँ इमिडिएटली तत्काल चेन्ज गर्नु पर्यो भन्ने कुरामा चाहिँ आएको छ एकदमै प्रेसर अहिलेको पार्टीलाई, लेबर पार्टीलाई जो सरकारमा छ. यो चाहिँ कुन इमिग्रेसन लमा भन्ने हिजो हामीले कुरा गरेका थियौँ. एकजना व्यक्ति 73 वर्षीय चाहिँ पाकिस्तानबाट आएका हुन् होइन, सबिर यी व्यक्तिको नाम. र उनी चाहिँ जेलबाट, अब उनी 20 वर्ष प्लस जेलमा बस्नु पर् जेल सजाय भएको मान्छे अहिले छुटेका छन्, निस्केका छन्, हिजो निस्के. 14 वर्षको सेवा उनले जेलमा बिताएपछि चाहिँ उनी छुटेका छन्. र उनलाई चाहिँ पाकिस्तान पठाउन मिलेन, बाहिर पठाउन मिलेन, यहीँ नै बस्छन्. र उनको चाहिँ सिटिजनसिप, नागरिकता त उनको हटाइएको छ होइन, ब्रिटिस नागरिकता. तर पनि कमनवेल्थको इमिग्रेसनको लले चाहिँ उनलाई प्रोटेक्ट गरेको छ, डिपोर्ट गर्न दिएन, अर्थात् यहाँबाट बाहिर पठाउन मिलेन, बहिर्गमनको लागि मिलेन. किन भन्दाखेरि कमनवेल्थको यो एक्टले, कमनवेल्थको यो पाकिस्तान पहिले त्यतिखेर कमनवेल्थ हुँदाखेरि 1971 इमिग्रेसन एक्ट अनुसार चाहिँ उनीहरू जान मिल्दैन. सो त्यो त्यसले गर्दाखेरि त्यो नियम चाहिँ तुरुन्तै परिवर्तन गर्ने प्रेसर चाहिँ लेबर पार्टीलाई आएको रहेछ, त्यही नै कुरा आज छ. र अर्को एउटा यहाँलाई गुड न्युज सुनाउँछु है. डिस्काउन्ट र सपिङ भाउचरहरू चाहिँ मानिसहरूलाई दिइनेछ. यो 20 मिनट हिँड्नु भयो भन्ने कुरा छ है. एनएचएसले ब्याक गरेको प्लान हो यो. ब्रिटेनवासीलाई चाहिँ मुभ गराउने, अर्थात् वक गराउने, हिँड्नको लागि प्रेरित गराउने र आफ्नो शरीरलाई स्वस्थ बनाउनको लागि प्रेरित गर्ने हिसाबले चाहिँ एनएचएसले ब्याक गरेको, अर्थात् सपोर्ट गरेको यो स्किम हो, योजना. र यसमा चाहिँ मानिसहरू डेली वक गर्न सक्छन्, आफ्नो टार्गेट राख्न सक्छन् र यो मिट डेली वॉकिंग टार्गेट भनेर यो क्याम्पेन चाहिँ पहिले सर ब्रेन्डन फोस्टर, जो चाहिँ फोर्मर पूर्व ओलम्पिक मेडलिस्ट हुनुहुन्छ, यस्तै गरिकन सर केथ मिल्स अनि एयर माइल्स, उहाँहरूले चाहिँ सपोर्ट गर्नुभएको होइन. लन्डन ओलम्पिक सुप्रिमोहरू उहाँहरू हुनुहुन्छ र उहाँहरूले चाहिँ यसलाई सपोर्ट गर्ने गर्नुभएको, क्याम्पेन पनि गर्नुभएको. र मानिसहरूलाई चाहिँ 20 दिनमा 20 मिनट हिँड्नको लागि, र 20 मिनट हिँडेपछि चाहिँ 1 महिनामा 26.2 माइल्स हिँडिन्छ हरेक दिन 20 मिनट हिँड्ने हो भने. र यो चाहिँ म्याराथन, लन्डन म्याराथनको माइलेज भयो होइन. र यसरी महिनामा चाहिँ यहाँहरूले चाहिँ लन्डन म्याराथनै गर्न सक्नुहुन्छ, म्याराथनै गर्न सक्नुहुन्छ. र यो गरे बापत तपाईँहरूले अब साइनअप गर्नुपर्ने हुन्छ एनएचएस, यो डिजिटल प्लेटफर्मको आफ्नै एप छ, यसमा चाहिँ साइनअप गर्ने होइन. र तपाईँहरूलाई चाहिँ अब हाई स्ट्रिटहरूको, अनलाइन रिटेलरहरूको लोयल्टी स्किमदेखि लिएर भाउचरहरू, सुपर मार्केट, कफी चेनहरूको होइन, त्यसमा चाहिँ केही सुविधाहरू दिइनेछ कि. सो के हो यो फाइन्ड आउट गर्नुपर्नेछ, मैले पनि तपाईँले पनि गर्नुहुनेछ पक्कै पनि होइन. आफ्नो स्वास्थ्यको लागि त्यो भाउचरहरू पनि त्यसले नै सहयोग गर्छ होइन. त्यो त एउटा एक किसिमको त्यो अगाडि प्रेरणा दिनको लागि मात्रै, यो मोटिभेट गर्नको लागि त्यो राखिएको छ. तर पनि त्यसकै लागि भए पनि, अथवा यस एपमा जोइन गर्दाखेरि अब धेरै मानिसहरूले जोइन गर्छन् नि त होइन, र धेरै मानिस अब हिँडिरहेका हुन्छन्, धेरैले आफ्नो स्वास्थ्य सुधार गरिरहेका हुन्छन्, डायबिटिज, ब्लड प्रेसर, कोलेस्ट्रोल केही पनि लाग्दैन होइन, लाग्नबाट जोगाइरहेका हुन्छन्. सो तपाईँले पनि पक्कै यो खोजेर जोइन गर्नुहुनेछ. हजुर, यति नै हो पत्र पत्रिकाका हेडलाइनहरू आजको लागि. अब गीत सुनाऊ, अनि गीत सुनेपछि आजको अर्को पार्टमा हामी लाग्छौँ. यो गीतहरू सुनेपछि क्युओजेलआरका दिदीबहिनीहरूले भलिबल, यो भोलि हुने
लेडिज भलिबल टिमको लागि कसरी तयार गर्दै हुनुहुन्छ, उहाँहरू को को हुनुहुन्छ, सबै त होइन, केहीसँग कुराकानी गरेको छु खेलाडीहरूसँग। यो चाहिँ उहाँहरूको बर्थडेको अवसरमा वहीँ गेल ब्यारेक्स पल्लो सर्टमा भेट्दाखेरि कुरा गरेको थिएँ। सो आज सुनाउने मौका पाएको छु, उहाँहरूलाई एकछिनमा सुन्नुहुनेछ।

0: BFBS Gorkha Radio.
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्. यदि तपाईँ सन् 2018 डिसेम्बर भन्दा अगाडि अवकाश प्राप्त हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ. यसको लागि हेर्नुहोस् gov.uk/veteran-card.
0: यो BFBS गोर्खा रेडियो हो.

0: आज क्यू ओज्याला रहेको अल्डरसर्टको गेल ब्यारेक्सभित्र मैले भलिबल टिम हाम्रो क्यू ओज्यालाका लेडिज भलिबल टिमलाई भेटेको छु र उहाँहरूसँग उहाँहरूको तयारी कस्तो भइरहेको छ भन्ने कुरा यहाँहरूलाई सुनाउन चाहन्छु। र यो क्यू ओज्यालाका लेडिज भलिबल टिमको टिम क्याप्टन सुनिता पूर्जा बहिनी हुनुहुन्छ, उहाँले लिड गरिरहनु भएको छ यो टिमलाई। सुनिता बहिनी, तपाईँलाई फेरि पनि वेलकम गर्छु। बिएफ बेसमा लास्ट इयर पनि हामी कुरा गरेका थियौँ है। नमस्ते।
1: नमस्ते आशा दिदी, यसरी आइदिनु भयो हजुरलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु दिदी।
0: सुनिता बहिनी, तपाईँ त अब पहिल्यैदेखि भलिबल खेल्नु भएको है, यसपालि अब फेरि पनि खेल्दै हुनुहुन्छ, कस्तो छ तपाईँहरूको तयारी?
1: दिदी हाम्रो चाहिँ तयारी एकदम राम्रै भएको छ भनौँ। हाम्रो नयाँ नयाँ बहिनीहरू आउनुभएको छ, हाम्रो पुरानै मेम्बरहरू पनि हुनुहुन्छ, तर अहिले चाहिँ नयाँ नयाँ बहिनीहरू आएर चाहिँ हामीलाई चाहिँ एकदम राम्रो लागेको छ दिदी।
0: अब नयाँ बहिनीहरू कति हुनुहुन्छ, पुरानो एक्सपिरियन्स कति हुनुहुन्छ तपाईँको टिममा अहिले?
1: हाम्रोमा दिदी पुरानो भन्दा नयाँ बहिनीहरू चाहिँ धेरै आउनुभएको छ अहिलेलाई। उहाँहरू चाहिँ कोही नेपाल खेल्नुभएको, कोही अब सिङ्गापुरे भान्जीहरू हुनुहुन्छ बहिनीहरू, होइन सिङ्गापुरमा खेल्नुभएको, उहाँहरूको उताको एक्सपिरियन्स भन्नुभयो दिदी।
0: सुनिता बहिनी, अब कतिको होप गर्नु भएको छ यसपालि तपाईँहरूको टिमको तर्फबाट जित्ने?
1: ट्रेनिङ अनुसार त हाम्रो जेस राम्रै छ दिदी, भन्न सकिँदैन दिदी, राम्रै भइरहेछ हाम्रो टिम चाहिँ।
0: हजुर, हाम्रो सुनिता पूर्जा बहिनी क्यू ओज्यालाको लेडिज भलिबल टिमको टिम क्याप्टन। सुनिता बहिनी, लु तपाईँको टिमलाई अल द बेस्ट है। थ्याङ्क यू।
1: थ्याङ्क यू दिदी, यसरी बोल्ने मौका दिनुभयो, एकदम थ्याङ्क यू भन्न चाहन्छु। अनि यहीँबाट चाहिँ हाम्रो जिम्नी सर बहिनी, अनि भाइ, अनि हाम्रो दिदी बहिनीहरू, जति पनि हामीलाई हाम्रो ट्रेनिङदेखि लिएर जति पनि हेल्प गर्नुभएको छ सबैलाई चाहिँ एकदम थ्याङ्क यू भन्न चाहन्छु दिदी।
0: हजुर, उहाँ हुनुहुन्छ सुनिता पूर्जा, हाम्रो क्यू ओज्यालाको लेडिज भलिबल टिमको टिम क्याप्टन। अनि यस्तै गरिकन उहाँको टिममा अरू बहिनी पनि हुनुहुन्छ र हाम्रो जिएमनी बहिनी पनि खेल्नुहुन्छ, सरु शाह, उहाँ पनि यहीँ हुनुहुन्छ, उहाँ पनि यसपालि खेल्नुहुन्छ अरे। सरु बहिनीलाई पनि बिएफएसमा निम्त्याउन चाहन्छु। बहिनी नमस्ते।
2: नमस्ते दिदी, हजुरलाई थ्याङ्क यू आइदिनु भयो हाम्रो यो इन्टरभ्यूमा पनि एकछिन बोल्ने मौका दिनुभयो, त्यसको लागि धन्यवाद।
0: हजुर, आजको यो कार्यक्रम यहाँहरूको एकदमै रमाइलो राम्रो भइरहेको छ। अब यसको अलावा भलिबलको तयारी यहाँहरूको अलिकति त्यसबारेमा पनि म जानकारी लिन चाहन्छु, कतिको ट्रेनिङ हुँदैछ बहिनी?
2: हजुर, हामी ट्रेनिङ त गरिरहेको छौँ दिदी, तर अब त्यही हो, अहिले हाम्रो यो क्यू ओज्यालर चाहिँ अहिले फैलिएर बसेको छौँ, त्यसले गर्दाखेरि हामी सबैजना अनि लाइफ कमिटमेन्ट पनि अलिकति नै छ, किनभने अब बहिनीहरू अलि सबैजना पढ्ने, कोही आफ्नो काममा व्यस्तता हुनुहुन्छ, त्यसले गर्दाखेरि अलिकति च्यालेन्जिङ छ दिदी, तर पनि बहिनीहरूले आफ्नो समय निकालेर आउनुभएको छ। आई थिङ्क इट वाज मोर अफ हामी एउटा टिम भएर खेल्ने, दिदी बहिनीको एउटा बन्ड स्ट्रङ बनाउने हो, अनि हाम्रो क्यू ओज्यालाई रिप्रेजेन्ट गर्ने, त्यो आई थिङ्क राम्रो भएर गइरहेको छ। ट्रेनिङ गर्नुभन्दा दिदी बहिनी गफ गरेर बस्नु मजा भइरहेको जस्तो फिलिङ भइरहेको छ दिदी। ट्रेनिङ पनि राम्रो छ, ट्रेनिङ पनि चलिरहेछ। हामीले अब अस्ति भर्खरै एउटा सिभिलियन यो अल्डरसर्ट भलिबल टुर्नामेन्टमा चाहिँ लु हामी यसरी सबैजना ट्रेनिङ गर्न त जम्मा हुन्छौँ, बाहिरकोसँग खेलेर हेरौँ न त भन्ने एउटा इच्छा भएर हामीले एन्टर गरेको थियौँ। आई थिङ्क वी ह्याड अ भेरी गुड गेम, अब बाहिरकोहरूसँग खेल्दा कस्तो एक्सपिरियन्स हुन्छ भनेर, अनि त्यो एक्सपिरियन्स चाहिँ हामीले लियौँ, रमाइलो भयो दिदी।
0: त्यसो भए चान्स धेरै छ, हाई छ कि ओज्यालाको दिदी बहिनीहरूको जित्ने यसपालि?
2: त्यो चाहिँ अब अन द डे नै हेरौँला दिदी। अब यो भनेको आई थिङ्क ब्रिगेडले यसरी अर्गनाइज गरेको चाहिँ यो हामी सबैजना दिदी बहिनीहरू एउटा रमाइलो होस्, फुटबललाई मात्रै फोकस ब्रिगेड भेलामा दिदी बहिनीको पनि एउटा इनपुट होस् भनेर गर्नुभएको होला, त्यो पनि मलाई लाग्छ राम्रो भयो, किनभने हामीले अरू पल्टनको बहिनीहरू दिदीहरूलाई पनि भेट्ने मौका पाउँछौँ। जित हार भन्ने कुरा अब कहिले कसले कहिले कसले, तर आई थिङ्क रिप्रेजेन्टिङ आफ्नो पल्टनलाई गरेर त्यो खेल्न पाउनु भनेको आई थिङ्क सबै दिदी बहिनीलाई ह्याट्स अफ, टाइम निकालेर त्यो दिन छुट्टी बुक गरेर आउने हो, अनि त्यसको लागि जित हार भन्ने कुरा त गेम खेलेपछि एउटाले जित्ने एउटाले हार्ने भइहाल्छ, तर वी आर अप फर इट दिदी।
0: ल, यसको लागि अल द बेस्ट सरु बहिनी यहाँलाई, यहाँको टिमलाई। सरु बहिनी, लु तपाईँ पनि अब स्वयं खेल्दै हुनुहुन्छ क्यारे, आफ्नो टिमलाई त झन् आफै लिड गर्दै हुनुहुन्छ है, अनि तपाईँले चाहिँ भलिबल कहाँ सिक्नु भएको थियो होला?
2: म चाहिँ नेपालमा भलिबल नखेलेको मान्छे परे, म वान आरजिआर पोस्टिङ चाहिँ 2014-16 ब्रुनाईमा पोस्टिङ थिएँ, त्यतिखेर चाहिँ वान आरजिआरमा चाहिँ मेरो कोच भनौँ न छमन दाई, नेत्र भाइहरू उहाँहरू हुनुहुन्थ्यो, उहाँहरूले नै त्यो मलाई ठटारा ठटारा सिकाउनु भएको हो, त्यही 2 वर्ष सिकेको भरमा अहिले 10 वर्षपछि फेरि पिचमा जाँदैछु।
0: वाह, 10 वर्षपछि पो जाँदै हुनुहुँदो रहेछ है, तपाईँलाई अल द बेस्ट है त सर बहिनी। थ्याङ्क यू।
2: हजुर, थ्याङ्क यू दिदी, हजुरले पनि अब बोल्ने एउटा मौका दिनुभयो, थ्याङ्क यू हजुरलाई।
0: हाम्रो क्युओजेएलआरको जिएमनी बहिनी हुनुहुन्थ्यो सरु शाह, भलिबल टिममा हुनुहुन्छ उहाँ। आज मैले यो गेल ब्यारक्सको परेड ग्राउन्डमा भलिबलको पनि कुरा गर्न लागिरहेको छु हाम्रो बहिनीहरूसँग, क्युओजेएलआरका लेडिज टिमसँग हो स्पेसली। र अब अरू हुनुहुन्छ यहाँ मसँग एलाइजा, एलिजा भनौँ कि एलाइजा भनौँ।
3: Namaste didi, thank you. Dear Bandananda, you can call me Eliza or you can call me Eliza, whatever suits you.
0: Okay. Eliza Ghale, hai na ta pura naam?
3: Hajur.
0: Ani Eliza, husband ko naam chai?
3: Mera husband ko naam chai Vivek Gurung ho.
0: Hajur. Eliza chai Singapore bada aunu bhako re bhanne suneko hai. Kahile aunu bhako yahan?
3: Ma last year, but then ma student visa bani a few years back to aako chu, and I went back and I got married and I came back again last year.
0: Oh, ani student visa ma tapai aunda kheri ko jun tyo baki thiyo ni padhna tyo finish bhayo ki continue cha?
3: Aba continue garna cha, maile hiatus lechu, aba ma back parchu ki padhna tyo subject, I'm still thinking about it.
0: Aba volleyball khelna ko lagi ekdam ready hai ni ta?
3: Yes, ready ta chu, yes, excited.
0: कहाँ सिकेको भलिबल खेल्न?
3: म सेकेन्डरी स्कुल सिङ्गापुरमा भलिबल टिममा थियो, बट देन लाइक फ्यु कति इयर्स अगो हो, सो त्यही एक्सपिरियन्सले म यहाँ अहिले खेलिरहेको छु भनौँ न।
0: यो फर्स्ट टाइम हो जोइन गरेको लेडिज भलिबल टिम?
3: हजुर, फर्स्ट टाइम हो।
0: कसरी थाहा भयो त टिमको बारेमा?
3: मलाई नुयाङ दिदीले मलाई, बिकज आई थिङ्क हाम्रो हस्बेन्ड फुटबलमा सँगै हुनुहुन्छ, अनि देन उसले इन्ट्रोड्युस गर्नुभएको थियो मलाई, बिकज सी नोज मलाई भलिबल मनपर्छ भनेर, अनि सी वाज लाइक आऊ जोइन गर्न आऊ भनेर त्यसरी आएको म टिममा।
0: ल एलाइजा, अल द बेस्ट है त एलाइजालाई।
3: थ्याङ्क यू सो मच दिदी।
0: एलाइजा पछि फेरि अर्को पनि सिङ्गापुरबाटै आएको रे भन्ने सुने मैले त है, उहाँहरूको टिममा त पुरै सिङ्गापुरको हाम्रो भान्जीहरू भन्नुपर्छ, नानीहरू पो रहेछ नि त है। शशी पनि हुनुहुन्छ, शशी लिम्बू है, पुरा नाम होइन शशी?
4: हजुर।
0: ओके, शशीलाई पनि बिएफबिएसमा वेलकम छ।
4: थ्याङ्क यू दिदी।
0: बिएफबिएस सुनिन्छ?
4: कहिले कहीँ सुनिन्छु
0: हो। कहिले हो यहाँ आएको यो अल्लो सर्टमा? ओ के भयो जेएलआरमा?
4: म चाहिँ के यो पल्टनमा भएको चाहिँ इट्स बिन लाइक 8-9 इयर्स भइसक्यो, अनि आई बिन प्लेइङ फर द जेआर फर्स्ट, हाम्रो फर्स्ट टिमै हुँदाखेरि वान अफ द ओल्डेस्ट प्लेयर हो सुनिता दिदीहरूसँगै, हामी फर्स्ट 6 टिम थियौँ। अनि आई बिन प्लेइङ भलिबल, म त सानै 12 वर्षदेखि खेलेको हो, अनि सिङ्गापुर पनि खेलेको, आई वाज इन द सिङ्गापुरको स्कुल टिममै थिएँ, मेरो कोच चाहिँ चाइनिज कोच थियो, अनि सी वाज रियली स्ट्रिक्ट है हामीसँग, बट लाइक अब उसको पुसले गरेर यस आई बिन स्टिल प्लेइङ, अनि ठिकै खेल्छु, अब स्टिल टिममै छु होइन, सपोर्ट गर्छौँ इच अदरलाई हामी है।
0: वा, अब सिङ्गापुरमा आफ्नो कोचसँग सिकेको भनेपछि द्याट्स अ डिफ्रेन्ट स्टोरी है, द्याट्स अ डिफ्रेन्ट थिङ, आई मिन त्यो लेभलै फरक हुन्छ, डिफ्रेन्ट हुन्छ नि त। त्यसैले गर्दाखेरि यस्तो राम्रो टिम रहेछ नि त हाम्रो क्युओजेएलआरको लेडिज भलिबल टिममा चाहिँ। शशी लिम्बूसँग अलिक कुराकानी गर्दैछु। सो शशी, अब धेरै वर्षको एक्सपिरियन्स रहेछ नि त होइन, अब एभ्री टाइम डिफ्रेन्ट डिफ्रेन्ट टिमसँग खेल्नुपर्छ नि त होइन, हाउ डु यु फाइन्ड द्याट?
4: यस, अब अलिकति च्यालेन्जिङ हुन्छ किनभने पुरानो टिमसँग खेलेको चाहिँ अब डिफ्रेन्ट थियो, हाम्रो अलिकति एक्सपिरियन्स थियो, हामीले इच अदरसँग हामीले अब अन्डरस्ट्यान्ड गर्थ्यौँ, हाम्रो कम्युनिकेसन थियो, टिम वर्क थियो। अब नयाँ बहिनीहरू आउनुहुन्छ, अलिकति बहिनीहरूलाई हामीले ट्रेन गर्नु पऱ्यो, अब उनीहरूलाई हामीले चाहिँ अलिकति फ्रिली बोल्नु, डोन्ट बी अनकम्फर्टेबल भनेर हामीले एन्करेज गर्नुपर्छ, बट लाइक इट टेक्स टाइम, बट हामीले पुस गर्छौँ, उनीहरूलाई सपोर्ट गर्छौँ,
0: इच अदरलाई त सपोर्ट गर्ने होइन। अनि हस्बेन्डहरूले चाहिँ कतिको सपोर्ट गर्नुभएको छ?
4: गर्नुहुन्छ, मेरो हस्बेन्डको नाम चाहिँ अनिल तामाङ हो, उहाँलाई सपोर्ट त गर्नुहुन्छ किनभने मेरो छोरा छ सानो, अनि घरमा मलाई हेल्प गर्नुहुन्छ, अब यसो अलिकति के अब बच्चा हेर्नु चाइल्ड केयरमा, अब म प्र्याक्टिस गएको बेलामा उसले डिनरहरू हेल्प गर्छ मलाई।
0: अब शशी त सानैदेखि भलिबल खेलेको है, अनि त्यो भलिबल खेल्दाखेरि छ नि शशी, कसैले एकचोटि पनि नखेलेको मान्छेलाई चाहिँ त्यो हात छ नि, अब त्यो त ड्यामेज हुने चान्स हुन्छ, अनि त्यसको टेक केयर गर्नको लागि के गर्नुपर्छ भनेर खेल्नु सजेस्ट?
4: बेसिकली अब फर्स्ट टाइममा चाहिँ अब अलिकति सबैजनाको दुख्छ, बिकज अब यु हेभ नेभर प्लेड द्याट गेम बिफोर नि त, अनि सुन्निन्छ, अब आइस कम्प्रेसन गर्ने हो, अनि अलिक ब्रेक दिने हो 1 विकसँग, अनि कम ब्याक अगेन, छोड्नु चाहिँ हुँदैन, खेल्नुपर्छ, एक्सर्साइज पनि गर्नुपर्छ, फिटनेस एट द सेम टाइम, अनि आफ्से आफ आई थिङ्क इट बिकम्स अ हेबिट, बिकज म जहिले 1 इयर पछाडि आउँछु आइ एम फाइन मलाई चाहिँ लाग्छ।
0: ओके, त्यो त अब एकदम प्रोफेसनल प्रो नै हो नि त, त्यस्तो अब सानोदेखि सिकेको होइन, प्रोफेसनल खेलाडी जस्तै हो नि त शशी, त्यसैले गर्दाखेरि यु माइट फाइन्ड इट ओके, बट इन माई केस, मेरो केसमा हो भने आई विल रन अवे, त्यो भलिबल आउने बित्तिकै त्यो उठाउने त होइन, आई विल जस्ट रन है। एनिवे शशी थ्याङ्क यू, अनि अल द बेस्ट भलिबल कम्पिटिसनको लागि है।
4: थ्याङ्क यू दिदी।
0: शशी लिम्बू पछि अब हाम्रो अर्को बहिनी पनि फेरि हाम्रो लेडिज भलिबल टिमको सिङ्गापुरबाटै नै हुनुहुँदो रहेछ त है, पुरा यता यो किबो जेलहरू त एकदमै पपुलर छ त सिङ्गापुरबाट आउने हाम्रो भान्जीहरू नानीहरूको लागि त. हाम्रो टिममा अर्को सबरिना लामा पनि हुनुहुन्छ, सबरिना लामालाई पनि म निम्त्याउँछु बिएफ बेसमा. हेलो सबरिना.
5: हेलो दिदी, नमस्ते.
0: अनि आज कस्तो भइरहेछ? हामी बर्थडेमा भेटिरहेका छौँ.
5: हजुर, रमाइलो भइरहेछ दिदी, रमाइलो भन्नु पर्ला सबैजनालाई भेट्नु पाउँदा.
0: वर्षेनी आउनुहुन्छ होला नि सधैँ?
5: हजुर.
0: अहिले कहाँ बस्नु भएको छ?
5: म चाहिँ अहिले एन्सबरी भन्ने स्टोन हेन्जको नजिक बस्छु, त्यहाँदेखि आएको.
0: ओके, त्यसो भए त तपाईँहरूको टिम अब बर्थडेमा त भेट भयो, भलिबलको लागि चाहिँ कसरी तपाईँहरू प्र्याक्टिस गर्दै हुनुहुन्छ त?
5: साह्रो हुन्छ टाइम मिलाउने, तर सकेसम्म मिलाउँछु. म अलिकति प्र्याक्टिसको लागि चाहिँ आउनु पाएको छैन, एकचोटि आयो मेरो चाहिँ लास्ट फ्रेन्डली म्याच हो त त्यतिखेर हो, तर बिस्तारै हुँदैछ, अब आज पनि हुँदैछ हाम्रो प्र्याक्टिस, त्यही भएर. हजुर,
0: के यो पहिलोचोटि हो तपाईँको?
5: होइन, म जस्ट लास्ट इयर चाहिँ ब्रेक लिएको थियो, तर पहिला त म रेगुलर टिममै थियो.
0: रेगुलर टिममा भनेपछि सो वेयर डिड यु लर्न टु प्ले भलिबल देन?
5: जस्ट सिङ्गापुर भन्दाखेरि सिकेको हो. हाम्रो चाहिँ गर्ल्स क्लब हुन्थ्यो सिङ्गापुरमा, त्यहाँदेखि सुरु भएको हाम्रो गर्ल्स क्लबमा एकदम के एक्टिभिटिजहरू हुन्थ्यो त्यतिखेर, कम्पिटिसन, भलिबल कम्पिटिसन, त्यहीँदेखि सुरु भएको.
0: के स्कुलमा कम्पलसरी हुन्थ्यो?
5: स्कुलमा त म कुनै स्कुलमा जोइन गर्नेहरूले जोइन गर्थ्यो, तर म चाहिँ हाम्रो स्कुलमा चाहिँ थिएन भलिबल. म चाहिँ प्राइमेरी स्कुल हुँदा सफ्ट बल खेल्थ्यो, भलिबल चाहिँ खेल्दैन थियो. सो हामी चाहिँ त्यही गर्ल्स क्लबकोदेखि नै सुरु भएको.
0: सो स्पोर्ट्समा चाहिँ त्यतिखेरदेखि नै प्रिपेयर भइसकेको रहेछ, होइन? एनी स्पोर्ट्स सानोदेखि खेल्यो भने चाहिँ यु विल लाइक इट लेटर पनि, होइन र? एनिवे सबरिना, लु त सबरिनालाई पनि एकदमै अल द बेस्ट है, त्यही भलिबल पिचमा भेटौँला 4 जुलाईको दिनमा. सबरिना, थ्याङ्क यू, अल द बेस्ट.
5: हुन्छ, थ्याङ्क यू दिदी, थ्याङ्क यू सो मच, बाई.
6: BFPS गोर्खा रेडियो. चालिस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर.
7: BFPS गोर्खा रेडियो.

समय बिहानको 7:47 गएको छ. यति बेला नमस्ते युके कार्यक्रमको हामी अन्तिम चरणतिर छौँ. अब धेरै छैन, 12 मिनट जति बाँकी रह्यो. 8:48 भइसक्यो एक्चुअली. र अब हामीले अहिले चाहिँ गीत सुन्यौँ. गीतभन्दा अगाडि क्यु जेलारका भलिबल टिमसँगको कुराकानी थियो, लेडिज भलिबल. र भोलि ब्रिगेड भेलाको दिनमा चाहिँ त्यो भलिबल खेल अनि यस्तै गरिकन फुटबल, काठमाडौँ कप सबै हुन्छ. तपाईँहरू आएर इन्जोय गर्न नभुल्नुहोला. जो पनि आउन सक्नुहुन्छ, द क्विन्स एभेन्यू अल्डरसटमा फ्री इन्ट्री हो. सो जो पनि आएर इन्जोय गर्न सक्नुहुन्छ. खानेकुराहरूको स्टलहरू पनि त्यहाँ हुन्छन्, एकदम धेरै त हुँदैन तर पनि मिठो हुन्छ, ताजा ताजा खान पाइन्छ त्यहाँनिर. इन्जोय गर्ने भेटघाट होइन, सबै पल्टनका साथीहरूसँग तपाईँहरू त्यहाँ गर्न सक्नुहुन्छ. र यो छ भोलिको दिनको, त्यसैले भोलि के हो जेलारका दिदीबहिनीहरूको तयारी कस्तो छ सोधिरहेको थिएँ. अरू दिदीबहिनीसँग कुरा गर्न अलिकति अवसर मिलेन, तर त्यहीँ भेटिहाल्छौँ हामी होइन. र भोलि बिहेबेसलाई यसो भेट्न पनि आउन सक्नुहुन्छ. र अहिले मैले ब्याकग्राउन्डमा हेरिरहेको छु कि के हेरिरहेको छु भन्दा, हाम्रो कृष्ण चामलिङ दाजुले पुरा खन्दै हुनुहुन्छ. त्यो खनेको हेर्दैछु म. बारी खन्दै हुनुहुन्छ उहाँले, त्यहाँनिर कहाँनिर आफ्नो बगैँचामा खन्दै हुनुहुन्छ. र बारी खनेर पुरा त्यो बिहान बिहानदेखि हो उहाँले खनेर भिडियो पनि अलिकति क्लिप पठाइदिनु भएको छ.

त्यहाँनिर चाहिँ टेन्टहरू टाङ्दै गरेको, हाम्रो दाजुभाइहरूले तयार गर्दै गरेको टेन्टहरू टाङ्गेर त्यहाँनिर कति टाँगिसक्नु भएको रहेछ, कति टाङ्ने अवस्थामा त्यहाँ राख्नु भएको रहेछ, हो त्यो टाङ्दै गरेको भिडियो पठाइदिनु भएको छ क्लिप, यसको लागि धेरै धन्यवाद छ हाम्रो धनु बहिनीलाई पनि। र यस्तै गरिकन धेरै श्रद्धाले हामीलाई सम्पर्क गर्नुभएको छ, तपाईँहरूलाई हामी सधैँ आभार व्यक्त गर्न चाहन्छौँ। र हाम्रो यसरी मेसेज पठाउनुहुनेहरूमा चाहिँ थुप्रै हुनुहुन्छ, आज हामीलाई सम्पर्क यता इमेलमा गर्नुभएको शेरबहादुर गुरुङ बर्नटोकबाट, सुशील गुरुङ पार्क रोयल लन्डनबाट, होइन यस्तै थाम नर्थ थाम्सुआङजीले पनि एउटा सूचना पठाइदिनु भएको छ, किराती याक्थुङ चुङलुङ युकेको कार्यक्रमको हामीले पाएका छौँ, धेरै धन्यवाद छ यहाँलाई। र बिबी बज्राचार्य पनि वेम्ली लन्डनबाट आउनु भएको छ। अनि यस्तै हामीलाई हिजो हाम्रो मन्जु बहिनी बर्मिङहामबाट सुन्दै हुनुहुन्छ होला, तपाईँको मेसेजहरू हामीले प्राप्त गरिरहेका छौँ। खालि फेसबुकमा तपाईँले हाम्रो कन्भर्सेसन कसरी छुट्यो, किन छुट्यो थाहा भएन, हाम्रो केही श्रोतासँग छुटेको छ, हाम्रो रामकृष्ण गुरुङ मामा पनि हो उहाँ, अनि अर्को श्रोता एकजना हुनुहुन्छ ठ्याक्कै नाम आएन, हजुर उहाँसँग पनि हाम्रो टुटेको छ, यसरी नै तपाईँ जसरी नै उहाँको पनि त्यस्तै उहाँहरूको पनि त्यो हुँदै नहुने कि जति गर्दा पनि नहुने भइरहेको छ। तर हाम्रो मन्जु बहिनीले चाहिँ यता बर्मिङहामबाट हामीलाई मेसेज चाहिँ पठाउनुहुन्छ भोइस मेसेजमा, कहिलेकाहीँ त्यही मेसेज पनि कहिलेकाहीँ त यतातिर लामो अन्तर्वार्ता हुँदा सुनाउनु मैले भ्याउँदिनँ, मिस गर्नुपर्ने अवस्थाहरू आउँछ है, मिस गरिरहेको हुन्छु। र उहाँले पठाउनु भएको छ, हिजो पनि पठाउनु भएको छ, दिदी मेरो मेसेज त किन हो र पाउनुहुन्छ कि हुँदैन, सुन्नु पनि पाइएन, सुन्नु पा के अरे पाएको पनि भन्नुभएको छैन भनेर भन्दै हुनुहुन्थ्यो, पाइरहेको छु मन्जु बहिनी, त्यही समयमा मैले यो कहिलेकाहीँ यतातिर उल्लेख गर्न नपाए पनि, तपाईँको मेसेज सुनाउन नपाए पनि मेसेजहरू चाहिँ पाएका छौँ है। अनि मैले उहाँले चाहिँ केही कुरा सोध्नलाई फोन गर्ने भन्नुभएको थियो, मैले तपाईँले पठाउनु भएको जुन भोइस मेसेजमा इमेल तपाईँको आउँछ नि हजुर, त्यहाँबाट मैले तपाईँलाई यो इमेल गर्न खोजेको, त्यहाँ त इमेल एड्रेसै आउँदैन त हो तपाईँको, हजुर तपाईँको इमेल एड्रेस नै त्यहाँ देखिँदैन कि, हाम्रो उता एसएसबिसीको पो देखिन्छ, हाम्रो अफिसको पो देखिन्छ, तपाईँले रिप्लाई गर्न खोज्दाखेरि तपाईँले केही कुरा सोध्न चाहन्छु, कुरा गर्न चाहन्छु भनेर भन्नुभएको थियो, र रिप्लाई गर्न खोजेँ तपाईँको त्यहाँनिर इमेलै देखिँदैन, मैले पनि देखिँदिनँ तपाईँको, र पर्सनल इमेलबाट यसो पठाउनुहोस् त फेरि एकचोटि, पर्सनल तपाईँको इमेल अर्को छ भने अर्कोबाट यसो पठाउनु भयो भने आउँछ कि, होइन भोइस मेसेज भने त्यस्तै मेसेज मात्रै पठाइदिनु भए हुन्छ। र हामी सबैलाई तपाईँहरूले कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो नामको बिचमा चाहिँ डट हुन्छ कि, त्यो त्यसमा पठाउनु पनि सक्नुहुन्छ, जस्तो मेरो यहाँ कामको इमेलमा पनि पठाउन सक्नुहुन्छ, asha.pun@bfbs.com, हजुर यो चाहिँ हाम्रो आफ्नो नामको बिचमा चाहिँ डट हुन्छ कि, नाम फर्स्ट नेम र सरनेमको बिचमा डट हुन्छ, त्यसमा पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हजुर। ओके, त्यहाँ तपाईँले फोन यसमा फोन गर्नु होला भनेर भन्नुभयो, त्यहाँ फोन नम्बर पनि देखिन्न, तपाईँको इमेल एड्रेस पनि देखिएको छैन, त्यसैले नत्र म तुरन्तै तपाईँको मेसेज आउने बित्तिकै गरिहाल्थेँ, होइन सायद तपाईँको अर्जेन्ट थियो होला केही, एनिवे दुःख कुरा तपाईँसँग सम्पर्क हुन सकेको छैन, यसो फेरि कन्ट्याक्ट गर्नु होला है त, मैले हाम्रो इमेल एड्रेस पनि राखेको छु bfbsgorkha@bfbs.com, यो पनि हाम्रो इमेल एड्रेस हो जो चाहिँ ब्रुनाईबाट काठमाडौँबाट अनि बेलायतबाट सोहरू भइरहेको बेलामा हामी रेगुलर हेर्ने गर्छौँ। हामीलाई धनवीर पुन्जेवले गुड मर्निङ आशा बहिनी भनेर पठाउनु भएको छ, यस्तै गरिकन मनु राणा दिदी उहाँ पनि ह्याभ अ ग्रेट विकेन्ड भन्नुभएको छ, अनि हुमा लिम्बू पनि आउनु भएको छ अल्डरसटबाट, होइन प्रश्नको उत्तरहरू लिएर सबै आउनु भएको छ है, ह्याप्पी फ्राइडे भन्दै, धनी कुमारी लावती लिङ्देन उहाँ, चेम थापा, मिनापुन, एलबी गुरुङ उहाँहरू सबै आउनु भएको छ, र धनकुमारी लावतीको फेसबुकबाट, उहाँको फेसबुक यस्तै नचलेको भएर रामप्रसाद लिङ्देनजी डोनकास्टरबाट हो, तर अहिले चाहिँ झापा धरानमा हुनुहुन्छ, गीत सुन्नुभएको छ खुसी लाग्यो, थ्याङ्क यू आशा बहिनी भनेर पठाउनु भएको छ। अनि यस्तै हामीलाई सम्पर्क गर्नुभएको एलबी गुरुङ, विष्णु गुरुङ, होइन कृष्ण चामलिङ दाजुले त उहाँ खनेको भिडियो पठाइदिनु भएको छ, बारी खनेको यहीँ युकेमा के रोप्नु भएको छ, कुन्नी रोप्ने क्रममा हुनुहुन्छ। अनि यस्तै गरिकन मिम गुरुङ मिलन, भूपाल गुरुङ, ओम प्रसाद थापा काउचा दाई, हिमाल छेत्री सबै आउनु भएको छ बिहान, होइन ओम थापा दाईले अर्को मेसेज पनि पठाउनु भएको छ, उहाँहरूको चाहिँ यो आउने 5 जुलाईमा आइतबार चाहिँ BGWS ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीको चाहिँ भेटघाट हुँदैछ, र यो चाहिँ यो आइतबार हो,
उहाँहरूले भन्नु यो बिहान 11 बजेदेखि साँझ 7:30 बजेसम्म हुन्छ है फार्मरो ग्रेन्ज स्कुलमा भनेर उहाँले भन्नुभएको छ। यो सूचना

पठाउनु भएको छ। लु तपाईँहरूको यो भेटघाट इन्जोय गर्नुहोस्। र हाम्रो थामबहादुर राई पनि आउनुभयो होइन, अनि लेखबहादुर गुरुङ, मेघ मल्ल, ज्ञानु गुरुङ, धनु गुरुङ, टिका पूर्जा, दिपेन्द्र प्रजापति, वीरबहादुर पुन, कुलबहादुर राणा, बम बहादुर गुरुङ, सबै आउनु भएको छ। दिपेन्द्रजीले आशा दिदी बिहान उठ्ने अलार्म राख्नु बिर्सिनु भयो कि आज भनेर भगि नै उहाँले भन्नुभएको थियो, किन भन्दा प्रोग्राम आधी घन्टा त गएनछ, यहाँहरूले नै भन्नुभयो त्यसपछि थाहा पाएँ। र यो वर्ल्ड कपको सिजनमा कुनै पनि अलार्मको भर हुँदैन है दिदी भनेर उहाँले भन्नुभएको छ। साँच्ची हो, त्यो चाहिँ हो, किन भन्दा हेर्नुहोस् न, यही सोमबार राति 1 बजे हेर्नुपर्छ अनि कहाँबाट भर हुनु त होइन, सिधै काममा आउने त होला नि, यस्तै छ एनिवे। हजुर, अनि हाम्रो अरू श्रोता टङ्क शेरचन, मिमा ममता पूर्जा, नुतन भुषाल, अनि नुतन भुषालजीले नि हो हजुर बोलेको सुनिएन त, भर्खरै सुने भनेर भन्नुभएको, जानकारी दिनुभएको अघि नै, थ्याङ्क यू। निता राई, शोभा गुरुङ, जस कन्दङ्गा, पदमसिंह गुरुङ, लगनजी बार्सिलोनाबाट, खड्के गुरुङमा सबै आउनु भएको छ, अघि नै हो आउनु भएको, खुसी लाग्यो, धेरै धन्यवाद साथ दिनुभएकोमा। र अब प्रश्न एकचोटि राख्दै छुट्टिन्छु है, यो प्रश्नको उत्तर तपाईँले भोलि दिउँसोसम्ममा दिन सक्नुहुन्छ, 5 बजेसम्ममा आन्सर हामीलाई थाहा हुन्छ। अहिले त मलाई थाहा छैन आन्सर केही पनि, किन भन्दाखेरि फुटबलकै कुरा छ। भोलि शुक्रबार, भोलि शनिबार द क्विन्स एभेन्यू अल्डरसटमा हुने ब्रिगेड भेलामा हुने यो नेपाल कप फाइनलमा विजयी चाहिँ को हुन्छ होला, वानरजिआर अर क्युजिएस भनेर हामीले सोधेका छौँ। दुईवटा युनिटहरू फाइनलमा पुगेका छन्, वानरजिआर र क्युजी, दुईवटा युनिटमध्ये कसको चाहिँ गोल धेरै हुन्छ होला, त्यही नै हो मेरो प्रश्न। बस यति नै आजको लागि, अब यसपालिको लकी विनर मन्डे मात्रै हामी भन्छौँ, अनि हाम्रो विनर को हुनुहुन्छ त्यतिखेर एनाउन्स गरौँला। राम गुरुङ बर्नटोकबाट भर्खरै आउनु भएको छ है, उहाँ प्रश्नको उत्तर दिँदै गर्नु होला है त। हस्, अब म आशा छुट्टिन्छु, यहीसम्म आएर नेपाल कपमै भेटौँला हामी अब, अनि तपाईँहरूको यो विकेन्डमा अरू कार्यक्रमहरू पनि छन्, इन्जोय गर्नुहोस्, नभुल्नुहोस् बास्केटबल पनि छ है यसपालि, युके नेपाल बास्केटबल टिमले अर्गनाइज गरेको बास्केटबल पनि हुन्छ बिहान 10 बजेदेखि ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स पार्कमा लन्डनमा, भोलि नै हुन्छ एनबी युकेको फाइनल, बास्केटबल फाइनल, युथहरूको अर्को एक्साइटिङ गेम छ त्यहाँनिर, त्यो पनि फलो गर्न नभुल्नु होला। लौ त अब प्रकाश दूतराज र मेलिना राईले गाउनु भएको यो गीत राखेको छु मैले, छुट्टिन्छु यहीसम्म आएर, ह्याभ अ नाइस विकेन्ड, बाई बाई, नमस्ते।

0: दैलेखमा पर्ने कर्णाली नदीमा खसेको फोर्स गाडीको खोजी फेरि सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका 6 जना गोताखोरले हिजो नदीमा खसेको गाडी खोजी सुरु गरेका हुन्। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 सडकबाट खसेको गाडी हिजो 5 घण्टासम्म खोजिएको डिआइए जयराज सापकोटाले जानकारी दिनुभएको छ। दुर्घटनापछि अचेत अवस्थामा भिरमा अड्केका 1 जना पुरुषको उद्धार गरी अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको छ। सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडीमा 7 जना थिए भन्ने खुलेको छ। काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी केही दिनका लागि बन्द भएको छ। मुहानमा बाढी पसेपछि आजदेखि अस्थायी रूपमा बन्द गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता बीरबहादुर चन्दले जानकारी दिनुभएको छ। मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा सुन्दरी जल प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति रोकिएपछि उपत्यकामा पनि बन्द भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति सञ्चालन गरिने चन्दले बताउनु भएको छ। निरन्तर वर्षा भएमा काठमाडौँमा जल आपूर्ति गर्न केही समय लाग्नेछ। युएमा काम गर्दै गरेका 5 जना नेपाली युवाले जितेको 3.23 करोड रुपियाँको चिट्टा रकम स्वदेश ल्याउने पहल सुरु भएको छ। गोर्खाका तैयब खान, पाल्पाका सन्दीप पिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रूपन्देहीका सुदीप नेपानेले जितेको चिट्टा रकम स्वदेश ल्याउने विषयमा पहल थालिएको हो। चिट्टामा जितेको रकम कसरी सुरक्षित र वैधानिक रूपमा नेपाल भित्राउने भन्ने विषयमा छलफल गर्न 5 जना हिजो अबुधाबीको नेपाली दूतावास पुग्नु भएको थियो। युएका लागि नेपाली राजदूत तेजबहादुर छेत्रीलाई भेटेर उहाँहरूले सरकारको नीतिअनुसार वैधानिक बाटोबाट स्वदेश पठाउने वातावरण बनाइदिन अनुरोध गर्नुभएको छ। राजदूत छेत्रीले रकम पठाउन दूतावासले समन्वय गर्ने र जितेको पुँजीबाट नेपालमै रोजगारी सिर्जना गर्ने योजनामा लगानी गर्न सुझाव दिनुभएको छ। चितवनमा 2,20,000 बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ। पिपिआर एक प्रकारको मोर्बिल्ली भाइरसको संक्रमणका कारण लाग्ने रोग हो।
1: पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्युपानेका अनुसार यो रोग लागेपछि 50-90% बाख्रा मर्ने गर्छन्। रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडा पखाला लाग्ने, नाकबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने जस्ता लक्षण देखिने उहाँले बताउनु भयो। यो रोग सुरुमा 3-5 दिनसम्म देखिन्छ र 7-10 दिनभित्र बाख्रा मर्न सक्छन्। संक्रमित बाख्राको जुठो, नाकबाट निस्कने सिँगानबाट, आँसुको माध्यमबाट रोगी बाख्राले खोक्दा र हाच्छ्यु गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट संक्रमण फैलिने भएकाले सचेत रहनुपर्ने डाक्टर न्युपानेको भनाइ छ। साथै खानेपानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तरबाट पनि संक्रमण फैलन सक्ने उहाँले बताउनु भयो। चितवन जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएका र तीमध्ये 2,20,000 खोप लगाइएको न्युपानेले बताउनु भयो। पिपिआर संक्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सामान पनि जलाउने वा गाड्ने गर्नुपर्छ। यो रोगबाट बचाउन 3 महिना उमेर पुगेका सबै स्वस्थ भेडा बाख्रालाई प्रत्येक 2 वर्षमा रोग विरुद्धको खोप लगाउनु पर्ने उहाँको सुझाव छ।
0: विमानमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सले दुबईका लागि आज तय भएको उडान भोलिका लागि सार्ने निर्णय गरेको छ। एयरलाइन्सले सूचना जारी गर्दै दुबईबाट भोलि फर्किने मितिमा कुनै परिवर्तन नगरिएको उल्लेख गरेको छ। एयरलाइन्सले उडान तालिका सार्दा यात्रुमा असुविधा परेको हुन सक्ने भन्दै माफी पनि मागेको छ। एयरलाइन्सले 4 विमान मार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिने गरेको छ। युक्रेनको किएभमा 27 ज्यान जाने गरी रुसले गरेको हमलामा आफ्नो बन्दोबस्ती भवन पनि ध्वस्त भएको रेडक्रसले जनाएको छ। आक्रमणमा 3,00,000 राहत सामग्री ध्वस्त भएको रेडक्रसको भनाइ छ। किएभबाट बीबीसीका सरा रेन्सफोर्डका अनुसार युक्रेनी ड्रोन हमलाको जवाबमा भन्दै रुसले आक्रमण गरेको छ।
2: Now Russia is saying that this was a response to Ukraine increasing its drone attacks inside Russia itself, targeting oil refineries there. But the fact is that Russia has been doing this to Ukraine, killing civilians and hitting residential areas for more than 4 years now.
0: 16 दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले स्वर्ण सहित 3 पदक जित्न सफल भएको छ। भुटानको थिम्पूमा जारी प्रतियोगितामा 1 स्वर्ण 1 रजत र 81 पदक जितिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका सचिव दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभएको छ। पुरुष स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर मुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण जित्नु भएको छ। महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जित्दा पुरुष स्पोर्ट्स फिजिक 170 सेन्टिमिटरमाथि पुकार साक्यले काँस्य पदक हात पार्नु भएको छ। दक्षिण एसियाली शारीरिक सङ्गठनको पहिलो संस्करण देखिने नेपाल सहभागी हुँदै आएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर के भयो के भयो यो के भयो तिमीमा मात्रै मन गयो रे सुधारु त्यस्तै हुन्छ माया पिरतीमा परेपछि होइन लभ इज ब्लाइन्ड भनिन्छ के अरे होइन एनिवे यही गीतबाट यानिकी कलाकारको को हुनुहुन्छ युवराज चौलगाई र अनु चौधरी मिठो स्वर्गीय धनी भन्नुपर्छ अनुज बहिनी धेरै वर्ष अगाडि आउनुभएको थियो भर्खरै यो गीत सङ्गीतमा लाग्नुभएको थियो र सिक्दै पनि हुनुहुन्थ्यो अहिले एकदम राम्रो गाम नै भइसक्नु भएको छ हाम्रो शुभकामना छ सबैलाई उहाँलाई पनि समयको कुरा गरौँ नेपालमा अहिले ठिक दिनको 1:55 जाँदैछ तपाईँहरू हामीलाई विभिन्न ठाउँमा सुन्नुहुन्छ यो सञ्चालक विनोद खड्काको आजको शुक्रबारको दर्शन नमस्ते स्वीकार्नुहोला कार्यक्रममा स्वागत पनि र विभिन्न कुराहरू हामी यो काठमाडौँको सौगातमा राख्ने गर्दछौँ नेपालबाट प्रसारण हुने कार्यक्रम देश विदेशमा सुन्नुहुन्छ विशेष गरी बेलायतमा हुनुहुने हाम्रा पल्टनका सदस्यहरू बेलायतभरि हुनुहुन्छ स्कटल्यान्डदेखि तल साउथ सर्नीसम्म र भनौँ न अब 20-22 लोकेसनमा हुनुहुन्छ तपाईँहरूलाई भेरी भेरी गुड मर्निङ भन्न चाहन्छु बेलायतमा अहिले बिहानको 9 बजेर करिब कति ठ्याक्कै भन्नुपर्दाखेरि 11 मिनट गयो र आज शुक्रबार हो त्यसले गर्दाखेरि काम सकिवरि तपाईँहरू भोलिको लागि तयारी गर्दै हुनुहुन्छ होला भोलि चाहिँ एउटा ठुलो इभेन्ट हो हाम्रो ब्रिगेड अफ गोर्खासको क्यालेन्डर स्पोर्टिङ क्यालेन्डर मनपर्छ को एउटा महत्त्वपूर्ण दिन हो यसको लागि तपाईँहरू जानुको लागि तयारी गर्दै हुनुहुन्छ होला र यसको इतिहास लामो छ अब त्यो नेपाल कप फाइनल र ब्रिगेड भेला होइन जुन चाहिँ क्विन्स एभेन्यू हलो सर्टमा भइरहेको छ त्यसमा जानुहोला जाने प्लान गर्नुभएको छ राम्रोसँग जानुहोस् परिवारजन साथीभाइ पल्टनका साथीभाइ नम्बरी सिनियर्स जुनियर्स आफन्तजन होइन सबैलाई भेट्नुहोस् एउटा चाहिँ मेला पनि हो स्पोर्ट्स त एउटा न्यू हो तर मेला को उद्देश्य भेला गर्नुको उद्देश्य चाहिँ मेला बनाउनु होइन त किनभने समर पनि छ घाम लागेको छ जाडोमा त्यस्तो गर्न मिल्दैन गाह्रो पनि हुन्छ गर्दाखेरि जानुहोस् रमाइलो गर्नुहोस् है त अनि वान आर यु आर प्लेइङ क्विन्स गर्दा सिग्नल्स भोलि फाइनल काठमाडौँ कप पनि हुँदैछ र दिदी बहिनीहरूको भलिबल पनि हुँदैछ भनेर हाम्रो योग भाइले फेसबुकमा राख्नु भएको छ गएर आफ्नो आफ्नो टिमलाई चेयरअप गर्नुहोस् र मुख्य गरेर स्पोर्ट्सको निम्ति सबलाई भेटघाट र जो स्पोर्ट्स चाहिँ एकदमै स्पोर्टिङ स्पिरिटमा हुन्छ त्यो गएर हेर्नुहोला र विभिन्न स्टल्सहरूदेखि लिएर खानपानका व्यवस्था हुन्छन् जानुहोला इन्जोय गर्नुहोला र यदि तपाईँ कुनै बन्द व्यापार व्यवसाय गर्दै हुन्छ तपाईँलाई पनि सफलता मिलोस् तपाईँको एकदम व्यापारमा बढोत्तरी होस् हाम्रो शुभकामना छ र भोलिको एक्टिभिटिजहरू सबै राम्रो भएको सुन्न पाऊँ र जुन टिमले जित्नुहुन्छ हाम्रो अहिलेदेखि नै तपाईँहरूलाई एकदमै भनौँ न राम्रोसँग खेल्नुहोस् र जित्नुहोस् भनेर शुभकामना है त ओके अब फुटबल लाइभ हुन्छ भन्ने पनि जानकारी छ सिरिज बहिनी मात्रै स्टुडियोमा बस्ने आशा पुन बहिनी रूपा बहिनी र योगराजीको लिडरसिपमा चाहिँ लाइभ फुटबल पनि प्रत्यक्ष प्रसारण होइन आँखो देखा हाल भनिन्छ क्यारे होइन एज इट गोज लाइभ कमेन्ट्री पनि सुन्न पाउनुहुन्छ बिबिएस गोर्खा रेडियोको माध्यमबाट हामीले थालेको धेरै भयो धेरै ठाउँमा मैले पनि भाग लिएँ तर म नेपालमा छु करि करि आएको बेलामा पोहोर पनि गएको थिएँ यसपालि चाहिँ जान पाइनँ गर्दाखेरि आम गर्नु मिस यु अल एनिवे इन्जोय गर्नुहोला म चाहिँ नेपालमा बसेर सुन्छु कमेन्ट पनि गर्छु नि होइन भन्दै अब हामी लागौँ आजको दिनको कुराकानी गर्नलाई 19 गते हो शुक्रबारको दिन असार कृष्ण पक्षको तृतीया हो आज चाडपर्वहरू मैले केही देखिनँ तर अन्तर्राष्ट्रिय सहकारी दिवस पनि भोलि रहेछ अन्य चाडपर्वहरूको बारेमा विस्तारै कुराकानी गरौँला अब हामी समाचारतर्फ जाउँ समाचारको हेडलाइन्सहरूमा के छन् त्यो राखौँ आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावनामा रहेर लेख्दछ सेतोपाटी देशभर मनसुन सक्रिय रहेकोले बागमती कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जन सहित मध्यम वर्षा भइरहेको छ कोशी बागमती गण्डकी र लुम्बिनीका पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ श्रोताहरू अवेर हुनुहोला भन्दै अरू
के छ त सरसर्ती हेरौँ, देश विदेशका समाचार हेरौँ, कर्णालीतिर लगौँ श्रोताहरूलाई। कर्णालीमा खसेको गाडीको चालक र सहचालक चाहिँ सहोदर दाजुभाइ भएको दुःखदायी खबर यस्तो छ। दैलेखमा यात्रुवाहक गाडी कर्णाली नदीमा खसेको छ, जसमा चालक र सहचालक सहोदर दाजुभाइ तुलाराम र रामप्रसाद सुवेदी रहेको खुलेको छ। एकजनाको शव फेला परेको छ भने बेपत्ता गाडी र यात्रुको खोजी जारी छ, तर पानीको सतह बढेकोले खोजीमा अहिले कठिनाई भइरहेको बताइएको छ। यो फोटो सहितको समाचार मैले लिएँ सेतो पार्टीबाट। आज शुक्रबार हो, शुक्रबार चाहिँ धेरै जस्तो चलचित्रहरू रिलिज हुन्छ, नेपाली फिल्महरू, जसमा कबड्डी पाँचमा भिलेनका रूपमा देखिँदै विपिन कार्की भनेर बारखरी लेख्दैछ। अभिनेता विपिन कार्की कबड्डी पाँचमा आफ्टर द फाइनल म्याचमा खलपात्रको रूपमा देखिने भएका छन्। उनले प्रोटागोनिस्टको तुलनामा एन्टागोनिस्टको भूमिकामा स्वर र लुक्समा परिवर्तन गर्न सहज हुने बताएका छन्। चलचित्रमा दयाङ राई, मिरुना मगर लगायतको अभिनय रहेको छ भनेर भनिन्छ। मिरुनाजीलाई अस्ति भर्खर भेटेको थिएँ हाम्रो ब्रिटिस गोर्खाज नेपालको कार्यक्रममा। क्युओजिएलआरको सदस्यको सुपुत्री हुनुहुन्छ, उहाँसँग को फोटो मैले सेयर गरेको छु, फेसबुकमा हेर्नुहोला है त। अरू खबरहरूमा चाहिँ अब विदेशतिर जाउँ। युक्रेनमा यो वर्षको घातक रुसी हमला, 27 जनाको मृत्यु, 91 जना घाइते भएको समाचार यस्तो छ। रुसले युक्रेनको राजधानी किबमा गरेको भीषण आक्रमणमा कम्तीमा 27 जनाको मृत्यु र 91 जना घाइते भएका छन्। सयौं ड्रोन र मिसाइल प्रहार गरेको यो आक्रमण यो वर्षकै सबैभन्दा घातक भनेको छ। राष्ट्रपति जेलेन्स्कीले हवाई सुरक्षा प्रणाली ढिलो उपलब्ध गराएको आरोप लगाएका छन्। उद्धार कार्यले जारी छ भनेको छ भने ट्रम्पको कुरा छ, बारखरी लेख्दैछ यसलाई। ट्रम्पको नैतिकतामा किन उठ्यो प्रश्न? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक वित्तीय विवरणले उनको व्यक्तिगत आमदानीमा उल्लेखनीय वृद्धि देखाएको छ, विशेष गरेर फ्लोरिडाका रिसोर्टहरूबाट। यसले राजनैतिक भूमिका र निजी व्यवसायिक स्वार्थ बीचको सम्बन्धमा नैतिक प्रश्न उठाएको छ, व्हाइट हाउसले भने आरोप अस्वीकार गरेको छ। बिटकोइनको पनि चर्चा छ सुधारू। अब अन्य फुटबलको कुरा गर्दाखेरि रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम स्वरमा पुग्यो। पोर्चुगलले क्रोएसियालाई 2-1 हराउँदै विश्वकपको अन्तिम स्वरमा प्रवेश गरेको छ। पहिलो हाफमा गोल रहित रहेको खेलमा क्रोएसियाका इभान पेरिसिचले गोल गरे। क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत बराबरी गरेपछि गोन्जालो रामोसले इन्जुरी समयमा विजयी गोल गरे। पोर्चुगलको अर्को प्रतिद्वन्द्वी अब स्पेनसँग हुँदैछ। युरोपियन टिम आफआफमा लड्ने रहेछन्। ओके, अब यो दुःखद कुरामा एउटा सुखद कुरा आएको छ, त्यो पनि राखिहाल्नु। बारखरी लेख्दछ, भेनेजुएलाको भूकम्पको 8 दिनपछि भग्नावशेषबाट 1 व्यक्तिको जीवित उद्धार गरेको समाचार चारैतिर छ श्रोताहरू। अन्तर्राष्ट्रिय जगतले यसलाई कभर गरेको थियो हिजो, आज यहाँ राखिहाल्नु। भेनेजुएलामा 2 शक्तिशाली भूकम्प गएको 8 दिनपछि उद्धार कर्मीहरूले हर्नान गिल नामक एक पुरुषलाई 140 टन भग्नावशेष मुनिबाट जीवितै निकालेका छन्। उनी पार्किङ क्षेत्रको कंक्रिट सुरक्षा कक्षमा फँसेका थिए। 100 घण्टाभन्दा बढीको कठिन प्रयासपछि यो उद्धार सफल भएको हो। कति लाइभ पनि हेर्नुभयो होला। ओके, यति भन्दै अब हामी लागौँ मौसमतर्फ। देश विदेशका केही समाचार पनि तयार गरेको थिएँ, तर यो चाहिँ भन्नै पर्छ लाग्यो, किनभने यो मौसम सम्बन्धी कुरा छ। एल निनो तीव्र बन्दै राष्ट्रसभाबाट लिएको समाचार यस्तो छ, चरण मौसमको जोखिम बढ्ने भन्ने खबर हामी सबैले बुझ्नै पर्छ। संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान संगठन यानि कि डब्ल्युएमओले एल निनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी रहन आग्रह पनि गरेको छ। श्रोताहरू, छोटकरीमा मैले यो समाचार राखे भने मौसमले के भन्छ नेपालको, अलि डिटेलमा भनौँ। देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने देखिन्छ र तराईका भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ, हिमपातको पनि सम्भावना छ। देशका तराई भूभाग का थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कार्बन भ्याली आज 28 डिग्री सेल्सियस, आंशिक रूपमा बदली छ, पश्चिमी हावा छ। सुधारू पोखरामा आज 33 डिग्री सेल्सियस, यहाँ पनि केही बदली हुने देखाएको छ, तर मोस्टली क्लाउडी भनेको छ। धरानमा आज 41 डिग्री सेल्सियस, पूरा दिन घमाइलो छ, अधिकतम 42, न्यूनतम 29। यति भन्दै
अब तपाईँलाई एउटा मिठो गीत सुनाउँछु, त्यसपछि हाम्रो कुराकानी हुनेछ। अहिले आशिष थापाको गीतलाई सुगार्नुहोला।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: यो BFBS गोर्खा रेडियो हो।

0: आज सुन्नुभयो हे मैचा भन्ने बोलको गीत, शब्द संगीत सिरेक्स भन्ने सङ्गदल र एकल गायकको रहेछ। श्रोताहरू, अब हाम्रो आजको पाहुना छवि पाण्डेजी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। लुम्बिनी प्रदेशका कुराकानी र अलि फोकस उहाँले बुटोलतिर गर्नुहुन्छ, बाहिरबातिर गर्नुहुन्छ। धेरै हाम्रो श्रोताहरू त्यहाँबाट हुनुहुन्छ, संसारभरि नै पल्टनमा त त्यसै पनि हुनुहुन्छ भने अब अलिकति यहाँलाई जानकारी गरौँ। आजको यो बसाइमा श्रोताहरू, काठमाडौँको सौगात शुक्रबार हो, त्यसले गर्दाखेरि तपाईँलाई एकजना व्यक्तिको बारेमा अलिकति जानकारी दिन मन लाग्यो। को हुनुहुन्छ भन्दाखेरि, अहिलेसम्म उहाँलाई त्यतिको भनौँ न हिस्ट्रीले पनि अथवा इतिहासले बिर्सेको व्यक्ति। अनि एउटा आर्टिकल हामीले छापेका थियौँ बिजिएन र मैले यसलाई सेयर गरेको थिएँ। त्यो आर्टिकल पढेपछि प्रदीप गुरुङ भन्ने एकजना व्यक्ति हाम्रै पल्टनको हुनुपर्छ, उहाँले एउटा चिज गोर्खा म्युजियमलाई सफार गर्दै सेयर गरिदिनुभयो। अनि त्यसमा लेखेको कुरा मलाई पनि सुनाउन मन लाग्यो। सन 1899 एक नेपाली सैनिक यानि कि गोर्खा सैनिकले नाङ्गो खुट्टाले, स्वतः याद गर्नु, नाङ्गो खुट्टाले स्कटल्यान्डको एउटा पहाड दौडेर उक्लिए। एक घण्टासम्म कम समयमा फेरि तल झरे। उनले त्यस दिन बनाएको कृतिमान करिब एक शताब्दीसम्म, श्रोताहरू 100 इयर्ससम्म कसैले तोड्न सकेनन्। उनको नाम थियो हर्कवीर थापा, श्रोताहरू, र पर्वतारोहणको इतिहासले उनलाई अधिकांश मानिसहरूले थाहा पाएको भन्दा धेरै ठूलो सम्मान दिनुपर्ने थियो तर दिएन। उनको जन्म करिब सन 1870 भएको मानिन्छ, किनभने त्यतिखेर डेट अफ बर्थ भन्ने कसैको थिएन। कहिले जन्मिस् भन्दाखेरि भुइँचालो आएको साल जन्मे, बाढी आएको साल जन्मे भन्ने चलन थियो होइन त। त्यसले गर्दाखेरि हर्कवीरको जन्म चाहिँ मोटामोटी 1870 ईस्वीसम्मतिर भएको मानिन्छ। 1888 उनी 5 यानि कि 5 गोर्खा राइफल्समा भर्ती भए र उनले 29 वर्षसम्म सेवा गरे। उनी बेलायतको भूमिमा पाइला टेक्ने पहिलो गोर्खा सैनिक मध्ये एक पनि थिए भन्ने अर्को रेकर्ड पनि छ। फर्स्ट गोर्खा सोल्जर टु स्टेप इन द इङ्ग्लिस सोइल, होइन त। ओके, त्यसले गर्दाखेरि उनको यो लेजेन्डरी, उनलाई लेजेन्डरी बनाउने काम भने हिमालयन र स्कटल्यान्डका पहाडहरूमा उनले देखाएको अद्भुत क्षमता थियो, श्रोताहरू। 5 GR, ओके, अथवा 5 GRको एक सैनिकको हामी कुराकानी गर्दैछौँ। फेरि पनि भनौँ, हर्कवीर थापा, उहाँको बारेमा यो चरणमा कुराकानी पछि म यसलाई अलिकति तपाईँहरू बिचमा ल्याउने कोसिस गर्छु है त श्रोताहरू। ओके, यति भनेपछि हाम्रा मित्र हुनुहुन्छ लाइनमा, उहाँलाई स्वागत गरिहालौँ। छविजी नमस्ते, स्वागत छ यहाँलाई।
1: हजुर हजुर, नमस्ते नमस्ते हजुर, धन्यवाद।
0: ल त, मेरो कुरा सुन्नुभयो नि होइन त, एक गोर्खा सैनिकको कुरा, इतिहासले उहाँलाई चाहिँ हाइलाइट गर्न सकेन तर हामीले गरौँ, गोर्खा म्युजियमले गरिरहेको छ। म्युजियमको रेकर्डमा गएर अथवा चाहिँ म्युजियममा जाँदाखेरि धेरै कुराहरू पाइन्छ होइन। तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ पनि धेरै गोर्खा सैनिकहरू को थलो हो नि होइन, बटौलीको कुरा हो नि त होइन र।
1: हजुर हजुर, बुटवल, भैरवा, कपिल वस्तु भनेको चाहिँ पूर्व गोर्खाको चाहिँ एकदम ठुलो चाहिँ बसोबास भएको क्षेत्र हो।
0: तपाईँले एक दिन मलाई दुखेसो गरिदिनु थियो, के गरौँ, बुटवल भने चाहिँ गोर्खा टाउन भनेर भनिन्छ, गोर्खाहरू नै हुनुहुन्न, सबैजना बेलातिर जानुभयो भने जस्तो लाग्छ।
1: हजुर, एकदमै सही कुरा हो।
0: भन्नुहोस्, कथा के छ अहिले, स्थिति के छ?
1: अवस्था चाहिँ अब मैले भने जस्तै नै हो, किन भन्दाखेरि चाहिँ अब चाहिँ के अरे पूर्व गोर्खाहरू चाहिँ फेरि चाहिँ बेलायतबाट अथवा विदेशबाट चाहिँ बसाइसराई गरेर फेरि नेपाल आउने अवस्था सायद अब अहिलेको परिस्थितिमा देखिँदैन। त्यो हिसाबले चाहिँ गर्दाखेरि चाहिँ अब उहाँहरू हुँदै हुनुहुन्छ, विदेशतिर हुनुहुन्छ, अब भएको पनि चाहिँ फेरि चाहिँ बुटवल क्षेत्रबाट, भैरव क्षेत्रबाट चाहिँ फेरि बसाइसराई गरेर चाहिँ उहाँहरू फेरि चाहिँ अब युकेतिर, अब विदेशतिर, सिङ्गापुरतिर कहाँ कहाँ हुनुहुन्छ, उहाँ गएको अवस्था छ। तर तिनीहरू चाहिँ अब त्यो चाहिँ अब उहाँहरू फेरि विदेशबाट फेरि नेपाल फर्किएको भन्ने चाहिँ त्यस्तो चाहिँ समाचार सुन्न पाइएको छैन अहिलेसम्म। त्यो अवस्था हेर्दाखेरि चाहिँ यो वास्तवमा चाहिँ बुटवल, भैरवा जुन पूर्व गोर्खाहरूको त्यो बसोबास स्थल हो, पूर्व ब्रिटिस सैनिकहरूको बसोबास स्थल हो, त्यो भनेको चाहिँ अब एकादेशको कथा जस्तै हुन थालेको छ।
0: ओके, तर पनि तपाईँहरू उहाँहरू जहाँ भए पनि आफ्नो गाउँठाउँ लुम्बिनी प्रदेशका कुराहरू, बुटोल, भैरवा, पालपातिरको कुराहरू होइन, तपाईँ रूपन्देहीका कुराहरू सुनाइरहनु भएको छ नि होइन, तपाईँलाई अलिक सेन्स अफ सेटिस्फ्याक्सन पनि हुन्छ होला होइन त छविजी।
1: त्यो अब आत्मसन्तुष्टि अब हाम्रो त्यसलाई नै आयो, अब चाहिँ यहाँ बोलेर लेखेर अब चाहिँ प्रेसको माध्यमबाट चाहिँ हामीले चाहिँ जतिसम्म चाहिँ श्रोताहरूलाई दर्शकहरूलाई चाहिँ बुझाउन सक्छौँ त्यो भनेको हाम्रो यो आत्मसन्तुष्टिको अब एउटा समाज सेवाको काम पनि हाम्रो
0: हो नि। अब तपाईँले आजको कुरा मनसुनको कुरा अरू अरू गौतम बुद्ध विमानस्थलको कुरा थुप्रै ल्याउँछु भन्नुभएको छ छोटकरीमा भन्नु होला तर एउटा कुरा सोधिहालौँ यसपालि अनएक्सपेक्टेडै भन्नुपर्छ पहिला पहिला यो चाहिँ यो बेला चाहिँ टुरिस्ट सिजन होइन भनेर मानिएकोमा देशभरि नै भारतीय पर्यटकहरू आए छ्याप छ्याप्ती राम्रो कुरा हो बुटोलतिर लुम्बिनीतिर कति आए भनेर सोधिहालौँ
1: अब बुटोलतिर जस्तो चाहिँ अब बुटोल एउटा चाहिँ माध्यम हो बुटोल चाहिँ एउटा बाटो पर्छ बुटोलको बाटोबाट चाहिँ अब जस्तो मुक्तिनाथ भयो पोखरा भयो अब पर्यटक स्थलहरू जस्तो पालपालको चाहिँ अब रामदेवहरू भयो त्यहाँ रानीमहल भयो त्यो क्षेत्र चाहिँ जान्छन् तर बुटोल अब एउटा के गर्छ यो ट्रान्जिट पोइन्ट भएको हुनाले चाहिँ यो क्षेत्रमा चलपल बढेको छ बुटोल क्षेत्रमा चलपल बढेको छ यहाँ आउने के अरे बाहिर के अरे इन्डियाबाट आउने भारतबाट आउने यात्रीहरू चाहिँ बुटोलको बाटोबाट चाहिँ पोखरा लगायतका देशका विभिन्न स्थान जाने गर्दछन् त्यो हिसाबले चाहिँ बुटवल एउटा पर्यटक ट्रान्जिट हब पनि भएको छ पर्यटकीय हब भएको छ र त्यसले गर्दा निश्चित रूपमा चाहिँ बुटवल भैरव क्षेत्रमा चाहिँ पर्यटकीय चहलपहल बढेको छ र चाहिँ यहाँको चाहिँ बजार गुलजार गर्नमा बजार विस्तार गर्नमा चाहिँ भारतीय पर्यटकहरू विदेशी पर्यटकहरूको चाहिँ महत्त्वपूर्ण भूमिका चाहिँ देख्न सकिन्छ।
0: ओके अब त्यहाँ दुई चार दिन राख्ने प्रयत्न चाहिँ गर्नु पर्यो होइन भन्दै अब तपाईँका कुराहरूतिर आफै लाग्नुहोस् कुन कुन कुरालाई तपाईँ रेज गर्न चाहनुहुन्छ उठाउन चाहनुहुन्छ ल भन्नुहोस्।
1: हजुर अब पहिलो कुरा चाहिँ मौसमकै कुरा गर्नुपर्छ किन भन्दाखेरि चाहिँ मौसम विज्ञान विभागले चाहिँ हरेक दिन चाहिँ आज चाहिँ नेपालका विभिन्न स्थानमा भारी वर्षा हुन्छ भन्छ तर के भन्दाखेरि चाहिँ अब पश्चिम तराईमा त्यो भारी वर्षा कहाँ भइरहेको छ त्यो थाहा छैन। पश्चिम तराईका चाहिँ अब तराई क्षेत्र चाहिँ खास गरी रूपन्देही जिल्ला कपिलवस्तु पश्चिम नवलपरासीका किसानहरू अझै पनि के गरी चाहिँ धान रोपाई गर्न पाएका छैनन्। भूमिगत पानीको स्रोत के अरे चाहिँ झन् तल तल गहिरिँदै गएको छ त्यसले गर्दाखेरि चाहिँ पिउने पानीको समेत अभाव भएको छ एकदम चर्को गर्मी भइरहेको छ। मौसमविदले यति भनेकै थिए कि यो वर्ष अत्यधिक गर्मी हुनेछ र चाहिँ पानी पनि धेरै कम पर्नेछ त्यही हिसाबले चाहिँ सोद्धाखेरि चाहिँ अब यो पानी चाहिँ कहाँ पर्छ थाहा छैन। त्यस्तो चाहिँ काठमाडौँमा पोखरातिर यो अब पूर्वतिर चाहिँ कोशी प्रदेशमा बढी पानी परेको अवस्था देखिन्छ सुनिन्छ भने चाहिँ त्यो हिसाबमा तुलनामा चाहिँ पश्चिम नेपालमा चाहिँ एकदम काम के अरे पानी कम पर्दाखेरि चाहिँ यो चाहिँ अहिले रोपाइँको काम चाहिँ हुन सकेको छैन। धेरै कम मात्रामा चाहिँ रोपाइँ भएको छ जस्तो बुटवल क्षेत्रका तामनगर अब नयाँगाउँ बेलबास यो क्षेत्रमा सिँचाइ हुने क्षेत्रमा मात्र चाहिँ किसानले चाहिँ धान रोप्न पाएका छन् तर चाहिँ बाँकी क्षेत्रमा चाहिँ रोपाइँको काम प्रभावित भएको छ किसानको खेतमा अहिले धुलो उडिरहेको चाहिँ अवस्था चाहिँ छ।
0: ज्यू ओके स्थिति त्यो रहेछ भने पूर्व अर्थमन्त्री विष्णु पौडेलको गाउँको हुनुहुन्छ त्यहाँ के को यसको पक्राउले कस्तो प्रकारको तरङ्ग ल्याएको छ।
1: वास्तवमा चाहिँ यो चाहिँ यो धेरै पहिलादेखि नै बहसको विषय बन्दै आएको छ कि कुनै पनि व्यक्तिले पक्राउ गर्नुभन्दा पहिला उसको विषयमा सरकारले गहन रूपमा अनुसन्धान गरेर ऊ निश्चित रूपमा दोषी छ भने मात्रै अथवा उसले चाहिँ उसको चाहिँ अभियोगलाई चाहिँ लगाउनु जायज छ भने मात्रै चाहिँ के अरे पक्राउ गर्ने गर्नुपर्ने हो तर किनभने चाहिँ मान्छेलाई चाहिँ मानसिक रूपमा ह्यास गरेर चाहिँ उसलाई पहिल्यै पक्राउ गरेर अनि बल्ल सरकारले अनुसन्धान गर्छ। वास्तवमा यो चाहिँ अदालती प्रक्रिया अलि मिलेन कि भन्ने कुरा छ र विष्णु पौडेलको हकमा पनि चाहिँ रूपन्देहीका जनताले चाहिँ यही कुरा उठाएका छन् कि विष्णु पौडेल अब निश्चित रूपमा दोषी होलान् अथवा नहोलान् निर्दोष होलान् त्यो भोजको कुरा हो तर किन चाहिँ विष्णु पौडेललाई एउटा हेरासमेन्ट गर्ने एउटा मानसिक रूपमा त्रास दिने उसलाई सिकेर चाहिँ वास्तवमा चाहिँ अब चाहिँ यो मर्न एक किसिमको चाहिँ अब चाहिँ दोषी प्रमाणित नभए क्षतिपूर्ति अब कसले दिने अथवा उसलाई चाहिँ अब एक किसिमको चाहिँ अब मानसिक रूपमा त्रास दिएर चाहिँ भोलिको चाहिँ बिचरा उसको चाहिँ भविष्य चाहिँ को चाहिँ एउटा चाहिँ ग्यारेन्टी कसले गर्ने त्यसमा चाहिँ पहिला अनुसन्धान गरेर चाहिँ पछि मात्र पक्राउ गर्ने अवस्था चाहिँ अब चाहिँ अब नेपालमा त्यो गर्नुपर्छ त्यो भन्ने कुरा चाहिँ आएको हुँदाखेरि चाहिँ यसमा चाहिँ अब विष्णु पौडेल भएको भने रूपन्देही जिल्लाका नागरिकहरूले विष्णु पौडेल दोषी अथवा न निर्दोष जे भए पनि चाहिँ उहाँलाई चाहिँ मानसिक त्रास दियो पहिले पक्राउ गरियो उहाँलाई हेरेसमेन्ट गरियो भन्ने कुरा आएको हुँदाखेरि चाहिँ नेपाल सरकारले अथवा नेपालका कानुनविदहरूले चाहिँ संविधान के अरे चाहिँ न्यायाधीशहरूले चाहिँ पहिला चाहिँ सरकारले चाहिँ पहिला विस्तृत रूपमा चाहिँ उसको चाहिँ गोप्य रूपमा अनुसन्धान गरेर मात्रै चाहिँ त्यो मुद्दा के अरे चाहिँ ऊ दोषी छ भने मात्रै चाहिँ उसलाई दोषी पक्राउ गर्ने अनि बल्ल मुद्दा चलाउने प्रक्रिया सुरु गर्नुपर्छ। नत्र यो हिसाबले भन्यो भने चाहिँ मानिसलाई हेरेसमेन्ट हुन्छ ऊ आत्महत्या समेत गर्न चाहिँ बाध्य हुन्छ समाजमा उसको बेइज्जति हुन्छ भन्ने कुरा चाहिँ एउटा बहसको रूपमा चाहिँ अहिले आएको छ।
0: ओके अब अहिले धेरै कुरा चाहिँ के छ भने नि छविजी दुईटामा कुन पहिला रे के सुन्ने र थुन्नेमा कुन पहिला थुनेर सुन्ने कि सुनेर थुन्ने भन्ने बस्छ कि होइन, त्यसले गर्दाखेरि सुन्ने कि सुनेर थुन्ने कि थुनेर सुन्ने भन्ने कुरा धेरैमा लागू छ, धेरै ठाउँमा भइरहेको छ, तर अनुसन्धान त भयो होला भित्रभित्र. दीपक भट्टर भन्ने व्यक्तिलाई जो पक्राउ परेका छन् उहाँको जुन चाहिँ फाइनेन्सियल मिसम्यानेजमेन्ट अथवा इम्बेजलमेन्ट भन्ने कुरा छ होइन, त्यसमा जोडिएको भनेर कुरा आइरहेको छ. तर अब पछि त के हुन्छ, निर्दोष साबित हुन्छन् कि के हुन्छन् पछि समयले भन्दा, तर तपाईँको कन्सर्न चाहिँ जनताको कन्सर्न चाहिँ भनिदिनु भयो होइन. अब गौतम बुद्ध विमानस्थलको स्थिति के छ भनिदिइहाल्नुहोस् त.
1: अब यो सरले भने जस्तै हरेक सरकारका मन्त्रीहरूले चाहिँ अब नयाँ सरकार बन्दै गर्दाखेरि चाहिँ हरेक सरकारका मन्त्रीले लुम्बिनी भ्रमण गर्ने, अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको क्षेत्र चाहिँ निरीक्षण गर्ने, अवलोकन गर्ने, भ्रमण गर्ने गर्छन्. र सबै मन्त्रीहरूको चाहिँ त्यही कुरा हुन्छ, उनीहरूले आश्वासन दिन्छन् भैरवका व्यवसायलाई, लुम्बिनीका व्यवसायलाई तपाईँ निश्चित हुनुहोस्, टुक्काउनुहोस्, गौतम भैरवबाट चाहिँ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चाहिँ अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ भनेर भन्छन्. तर फेरि चाहिँ काठमाडौँ फर्किएपछि त्यो कुरा बिर्सिन्छन्. यो चाहिँ के अरे धेरै पहिलादेखि 2079 साल भनेदेखि मतलब करिब 4-5 वर्ष भयो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल चाहिँ उद्घाटन भएको. त्यसपछिका लगातार मन्त्री लगातार बनेका सरकारका मन्त्रीहरूले प्रधानमन्त्रीहरूले चाहिँ यही कुरा दोहोऱ्याएका छन्. तर के भन्दा चाहिँ तर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विगत 6 महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प छ, कुनै पनि अन्तर्राष्ट्रिय जहाज आएको छैन. त्यसले गर्दाखेरि चाहिँ भइरहेका व्यवसायी लुम्बिनीका व्यवसायहरू चाहिँ वास्तवमा सरकारसँग हरेक सरकारले उही आश्वासन मात्र दिने तर काम नगर्ने गर्दाखेरि चाहिँ वास्तवमा निराश हुनुपर्ने एउटा अवस्था छ. लुम्बिनीको पर्यटन व्यवसाय, भैरवको पर्यटन व्यवसाय र समग्र बुटवल क्षेत्र, रूपन्दी क्षेत्रको पश्चिम तराईको चाहिँ एउटा पर्यटन व्यवसायमा चाहिँ यसले ठुलो असर परेको छ. उही जुन जोगी आए पनि ऊ के अरे चाने छिरेको भने जस्तै बालन सरकार आए पनि अथवा के अरे त्योभन्दा अगाडि केपी ओली सरकार अथवा चाहिँ शेरबहादुर देव सरकार जुन सरकार आए पनि चाहिँ हरेक सरकारका मन्त्री प्रधानमन्त्रीहरू चाहिँ उही कुरा दोहोऱ्याउने तर काम कसरी नगर्ने भने चाहिँ एउटा बुटवलका, भैरवका र लुम्बिनीका पर्यटन व्यवसायको यो ठुलो चिन्ता र गुनासो छ.
0: ओके, चिन्ता गुनासो यथावत रहेछ. फेरि अर्को पनि एउटा यथावतको कुरा रहेछ, तपाईँले 3-4 वर्षदेखि 5-6 वर्षदेखि मलाई जहिले पनि बुटुल नारायणगढ सडक खण्डको कुरा गर्नुभयो, दाउन्नेको कुरा गर्नुभएको थियो, बाटो बनेन बनेन भन्नुभयो. अस्ति चाहिँ ओहो अब चाहिँ राहत मिल्यो, बाटो बन्यो, एकदम के अरे पहिरोबाट बस्ने प्रकारको बाटो बन्यो भने फेरि गोलमाल भएछ, के भयो गुणस्तरहीन भनेर तपाईँले एउटा नोट पठाउनु भएको रहेछ, के भयो फेरि चिन्ता त फेरि थपिएछ नि.
1: हजुर, सधैँ खुसी सधैँ के अरे दुखी भन्ने कुरा एउटा उठान छ नेपालमा. वास्तवमा त्यो बुटवल नारायणघाट सडक खण्डको विषयमा पनि के अरे मिल्न जान्छ. बुटवल नारायणघाट सडक खण्ड चाहिँ अब साउन 5 गते चाहिँ निर्माण सम्पन्न गर्नुपर्ने उसको चाहिँ निर्माण व्यवसायको चाहिँ एउटा ऊ छ. त्यो अनुसार चाहिँ निर्माण व्यवसायले सम्पन्न त गरिसकेको छ. तर कुरो के आयो भन्दाखेरि चाहिँ यो दाउनेदेखि पश्चिमपट्टि बुटवलदेखि दाउनेसम्मको जुन सडक छ त्यो सडक चाहिँ मा चाहिँ के अरे त्यो गुणस्तरहीन काम गरेको र चाहिँ गाडीहरू चल्दाखेरि चाहिँ अब बढी गर्मी भए पनि होला कालो पत्री उक्किने अनि त्यहाँबाट कलकत्रा उक्किने अनि त्यो दलदल बढी हुने त्यसले गर्दाखेरि चाहिँ यहाँ सडक उक्किएर चाहिँ ठुलो गाडीहरू चाहिँ त्यसमा चाहिँ अब दुर्घटना हुन सक्ने जोखिम देखिएपछि पश्चिम नवलपरासी क्षेत्र नम्बर 1 का सांसद सङ्घीय सांसद विक्रम खनाल सहितको टिमले चाहिँ त्यो चाहिँ बुटवल नारायणगढ सडक दाउने पश्चिम क्षेत्रको चाहिँ त्यो सडकको गुणस्तरको विषयमा चाहिँ अध्ययन के अरे चाहिँ यो प्रत्यक्ष रूपमा चाहिँ गरेर चाहिँ फिल्डमै गएर चाहिँ अध्ययन गरेको थियो. त्यो अध्ययन हेर्दाखेरि चाहिँ वास्तवमा चाहिँ बुटवल नारायणगढ सडक खण्डको दाउने पश्चिम क्षेत्रको चाहिँ सडक चाहिँ गुणस्तरहीन भएको बनेको र अब त्यसलाई फेरि चाहिँ पुनः चाहिँ त्यो बाटो बनाउनु पर्ने अवस्था देखिएको एउटा के अरे चाहिँ यो सडकतिर चाहिँ यो फेला परेको छ. त्यसले गर्दाखेरि चाहिँ यो बुटवल पश्चिम यो बुटवलदेखि पूर्व र दाउनेदेखि पश्चिम क्षेत्रको चाहिँ करिब करिब चाहिँ तपाईँको चाहिँ 50 किलोमिटर सडक फेरि चाहिँ रिफाइन फेरि गर्नुपर्ने अवस्था देखिएको छ. त्यसले गर्दाखेरि चाहिँ अब यद्यपि दाउने सडक दाउनेमा त त्यो चाहिँ ढलान भएको हुँदाखेरि चाहिँ त्यसमा समस्या छैन. अब बर्खामा त्यो सडक जाम हुने रोकिने त्यो अवस्था त हुँदैन. तर किन चाहिँ त्यसपछि त्यस यताको पश्चिमतिरको चाहिँ भाग चाहिँ गुणस्तरहीन सडक भएको हुँदाखेरि चाहिँ निर्माण व्यवसायले फेरि बनाउनु पर्छ, त्यसलाई फेरि मर्मत गर्नुपर्छ भन्ने एक किसिमको चाहिँ माग चाहिँ उठेको छ.
0: भने मतलब यथास्थितिमा फेरि आएछ स्टेटस को होइन. एनिवे तपाईँले धेरै कुराहरू आज गरिदिनु भयो, तर अन्तमा फेरि चोरको बिगबिगी पनि बढ्यो रे, सुन महँगो भएर हो कि के हो?
1: निश्चित रूपमा चाहिँ अब सुन त तपाईँ चाहिँ अब अहिलेको समयमा लगाउने नहुने अवस्था देखिएको छ. किन भन्दा तपाईँ सानो अब 1 तोला 10 ग्रामको सुनमा तपाईँ 3 लाख 4 लाख पर्न थालेपछि अब यहाँ चाहिँ सुन चोरको बिगबिगी सुन लुटपाट गर्नेको बेगि नै बढेको छ। रूपन्देही जिल्लामा विगत चाहिँ 15-20 दिनकै बिचमा चाहिँ 5 जना पक्राउ परेका छन्। पक्राउ परेका मात्रै धेरै चाहिँ भारतीय छन्। अब भारतबाट सङ्गठित रूपमै तपाईँको चाहिँ सुन चोरको लागि चाहिँ सुन लुटपाट गर्नको लागि मान्छेहरू आइरहेका छन्। खास गरी चाहिँ यो मन्दिरहरूमा अनि त्यहाँ चाहिँ यो सार्वजनिक बसहरूमा अनि हाट बजारहरूमा चाहिँ ती चोरहरू त्यसले चाहिँ खास गरी महिलाहरूको चाहिँ घाँटीमा मान्छेहरूलाई चाहिँ बढी लगाउने घाँटीमै लगाउँछन्। त्यो सिक्रीहरू चाहिँ एकान्तमा स्थलमा चाहिँ परेको अवस्थामा उनीहरूले लुटपाट गर्ने गर्दाखेरि चाहिँ अब यो सुन चाहिँ कसरी गर्ने सुनले गर्दाखेरि चाहिँ असुरक्षित जनताहरू महिलाहरू चाहिँ असुरक्षित भएको हो कि भन्ने चिन्ता पनि छ। र जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अस्ति चाहिँ प्रेस मिट नै गरेर 5 जना सुन चोर लुटपाट गर्नेहरूलाई चाहिँ पक्राउ गरेको छ। यति बेसी पक्राउ गरेर त्यो समस्या समाधान त हुँदैन किन भन्दाखेरि चाहिँ यस्तो सुरु त धेरै बिग बिग्रिएको छ। त्यसले गर्दाखेरि चाहिँ अब यो सुनले लगाउनु हुँदैन कि अन्त सुन महँगोको भएको कारणले गर्दा चाहिँ जनता चाहिँ अब जसले लगाउँछ ऊ चाहिँ उसको जीवन चाहिँ सुरक्षित हुँदैन कि भन्ने चाहिँ यो अवस्था चाहिँ देखिएको छ।
0: ओके, सुनै लाउनु पनि डरमर्दो भयो। त्यस कारण एउटा भनाइ छ, बजारमा देख्छु के म कुनै कुनै ठाउँमा सुन चाँदी अथवा चाहिँ नक्कली सुनको पसलमा देखिन्छ के एउटा साइन बोर्ड राखे सानो, सुन भन्दा कम छैन हराएमा पिर्सेन है, केवल त्यस्तै लेखे हुन्छ के होइन, त्योतिर काम चल्छ। त्यसले गर्दाखेरि त्यतिर पनि ध्यान दिनुपर्ने अवस्था आयो।
1: अस्ति भर्खर चाहिँ 12 जिल्लामा एउटा घटना भयो, 11 वर्षको बालकलाई सुन उसले चाहिँ कानमा लगाएको मुन्द्रा लुटपाट गर्ने उद्देश्यले चाहिँ उसको ज्यानै लिएको अवस्था चाहिँ पनि देखिएको छ। त्यसले गर्दाखेरि चाहिँ वास्तवमा चाहिँ अब चाहिँ अब नेपालमा एकान्तमा हिँड्दाखेरि चाहिँ मन्दिरमा जाँदाखेरि चाहिँ सार्वजनिक बसमा यात्रा गर्दाखेरि चाहिँ एकदम जोगिएर गर्नुपर्ने अथवा चाहिँ बढी चाहिँ महिलाहरूले सुन लगाउने हुँदा चाहिँ खासै महिलाहरू चाहिँ यसबाट बस्नुपर्ने अवस्था चाहिँ देखिएको छ।
0: ज्यू सही कुरा गर्नुभयो। फेरि सुन लाउने हाम्रो बानी छ, एउटा चलन हो होइन, अब ठाउँ हेरेर पनि लाउनु पर्छ। अब भिडभाड सबै ठाउँमा भएकोमा त त्यत्रो डर नहोला, तर एकान्तमा हिँड्नु परेपछि मोटरसाइकलबाट साइकलबाट चोर्नेहरू लुटेराहरू स्न्याचर्सहरू धेरै छन् होइन, गर्दाखेरि अब मेसेज त पास हुनै पर्यो भन्दै तपाईँलाई धन्यवाद छ छविजी। फेरि फेरि कुरा गर्ने गर्दै गरौँ है। हस् नमस्कार
1: नमस्कार।
0: हामीसँग प्रत्यक्ष कुराकानी हुनुहुन्थ्यो बुटोलका सम्वाददाता छवि पाण्डे, त्यसतर्फका कुराकानीहरू श्रोताहरू। अब एउटा मिठो गीत सुन न त, गाउने कलाकार हुनुहुन्छ राम भक्त जोजी जू र इतु बहिनी पनि हुनुहुन्छ श्रीमान श्रीमती।

0: यो BFBS
1: गोर्खा रेडियो हो। भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: हजुर, स्मिता घिमिरे हुनुहुन्छ, यो गीत गाउने कलाकार। यतिखेर एउटा कुराकानी गर्नुपर्ने थियो तर टेलिफोन नलागेको हुनाले मैले कुराकानी गर्न सकिनँ। खैर, यहाँलाई अब एकैछिन फेरि पनि हर्कवीर थापाको कुरातिर लगौँ। र फिफ्थ गोर्खा राइफल्समा उहाँ भर्ती हुनुभयो, 29 वर्षसम्म सेवा पुर्याउनु भयो भनेर अघि मैले भनिहालेँ। र 1890 सुरु भयो उहाँको पर्वतारोहणको यात्रा श्रोताहरू। जब उहाँ 5GR यानि कि फिफ्थ गोर्खा राइफल्सका कर्नल स्टुअर्टसँग मध्य एसियाको पामीर पर्वत श्रेणीको अभियानमा सहभागी हुनुभयो, त्यसको 2 वर्षपछि सन् 1892 उनी मार्टिन कन्भेको काराकोरम अभियानको लागि छनौट गरिएका केवल 4 गोर्खा मध्येमा एकमा पर्नुभयो। यो क्षेत्र आजको चीन र पाकिस्तानको सीमामा अवस्थित छ। श्रोताहरू, यस अभियानका लागि हर्कवीरलाई व्यक्तिगत रूपमा छनौट गरेका थिए लेफ्टिनेन्ट चार्ल्स ब्रुसले, जो फिफ्थ गोर्खा राइफल्सका अधिकारी तथा स्वयं पनि अनुभवी पर्वतारोही थिए। यही निर्णयले ब्रुस र हर्कवीर बीच गहिरो मित्रताको शुरूआत गर्यो अथवा भयो, जसले पछि हिमालय अन्वेषणको अर्को महत्वपूर्ण अध्याय निर्माण गर्यो। सन् 1892 अभियानले हिस्पायर हिमनदीको सर्वेक्षण गर्यो, नोसिक ला पन्ज्याङ पार गर्यो र 7,000 भन्दा अग्लो बोल्चोरो काङ्ग्री शिखरमा सफल आरोहण गर्न सफल भयो। तर यो अभियानले हर्कवीरको ज्यान समेत झन्डै लगेको रहेछ। के भयो भने पायोनियरको पिक चढ्दै गर्दा उनको खुट्टा मुनिको बरफ 81 भाँसियो र लगभग ठाडो बरफको भिरबाट तल चिप्लिन थाले। मार्टिन कन्भेले डोरी मजबुतसँग समातेर उनको त्यो भनौँ न अब मृत्युलाई बचाए। डोरी तन्किएपछि हर्कवीर बरफमाथि झन्डै पेन्डुलम झैँ छुन्निएर हल्लिन पुगेर केही बेर त्यहीँ बसे। अभियान समाप्त हुँदासम्म टोलीले पहिले कहिले नक्साङ्कित नगरेको करिब 2,000 वर्ग माइल भूभागको नक्साङ्कन गरिसकेको रहेछ। श्रोताहरू, त्यसपछि हर्कवीर र चार्ल्स ब्रुसको मित्रता कायम रह्यो र उनीहरू कश्मीरका पहाडहरूसँगै धेरै आरोहण गर्न थाले। त्यसपछि आयो त्यो बाजी जसले उनलाई हिमालय भन्दा बाहिर पनि अमर बनायो। यो चाहिँ स्कटल्यान्डको कुरा हो। श्रोताहरू, अब समाचारतिर जाउँ, त्यसपछि स्कटल्यान्डको कुरा गरौँ। होइन त इन्ट्रेस्टिङ कुरा, चार्ल्स र चाहिँ उहाँको भेटघाट र साथमा ब्रुसको मेलमिलाप, होइन, त्यसले गर्दाखेरि उहाँले अहिले जुन चाहिँ रेकर्डको कुरा हामी गर्दैछौँ, गोर्खा म्युजियमको वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ, फेसबुकमा जानुहोला। यस्ता यस्ता वीर गोर्खालीहरूको कथा गाथाहरू समेटेका छन्, छोटो छोटो स्टोरी होला र इतिहासले बिर्सेका कुराहरूलाई कहिले कहिले दोहोऱ्याउँदा राम्रो हुन्छ र कहिले कहिले तपाईँहरू भिजिट पनि गर्न सक्नुहुन्छ। र गोर्खा म्युजियमको कुरा गर्दाखेरि पोखरामा पनि एउटा गोर्खा मेमोरियल म्युजियम छ, त्यहाँ पनि गएर हेर्नुहोला। एकजना बहिनी सायद भान्जी हुनुहुन्छ, क्यारे हिजो अस्ति गएर टिकटकमा गोर्खाली गाथाहरूलाई चाहिँ हाइलाइट गर्दै हुनुहुन्थ्यो, एकदम इम्प्रेसिभ थियो। उहाँले बडो राम्रोसँग वीर गाथाहरू, धेरै गोर्खालीहरूको वीर गाथाहरू पढेर सुनाउनु भयो, देखाउनु भयो, मेडल्सहरू देखाउनु भयो, ती बहादुरीका पदकहरू देखाउनु भयो। त्यस कारणले गर्दाखेरि गोर्खालीहरूका छोराछोरीहरूले भान्जा भान्जीले गरेको योगदानको हामी कदर गर्छौँ। यसलाई समाचारतर्फ लागौँ।
1: सैन्य समुदायमा

0: बसाएपछि बैठक स्थगित गर्नुपरेको छ। बैठक सञ्चालन हुन बित्तिकै माइक्रोफोनबाट बोलेको सुन्न नसकेपछि बैठक स्थगित गरिएको हो। समस्या समाधान भएपछि अहिले नियमित गरिएको छ। माइक्रोफोनबाट आवाज नआए पनि केही बेर राष्ट्रिय सभाका अध्यक्ष राणा प्रसाद दाहालले बैठक सञ्चालन गर्नुभएको थियो। नसुनेपछि अध्यक्ष दाहालले 20 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। बैठकको कार्यसूचीमा विनियोजन विधेयकमा मन्त्रालयको छलफलको तालिका राखिएको छ। प्रधानमन्त्री पालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा अपरान्न 5 बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल कंग्रेसका नेता भीष्मराज आङदम्बेले जानकारी दिनुभयो। हाल निर्वाचन आयोगमा अध्यक्ष सहित 2, निर्वाचन आयोगमा प्रमुख आयुक्त सहित 2, राष्ट्रिय मानवाधिकार आयोगको सदस्यमा 1 र मुस्लिम आयोगका अध्यक्ष सहित 2 पद रिक्त छन्। राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सहित 2 पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 1 सदस्य पद रिक्त छ। थारू आयोगमा अध्यक्ष सहित 2 र मधेसी आयोगमा पनि अध्यक्ष सहित 2 पद रिक्त छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष सहित 3 र महिला आयोगमा 1 सदस्य पद खाली छ। गएको एक दिनमा देशभर भएका गाडी दुर्घटनामा 114 जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेशमा गएको 24 घण्टामा कोही पनि घाइते नभएको जनाएको छ। विभिन्न दुर्घटनामा मधेस प्रदेशमा 47 र कोशीमा 37 जना घाइते भएको कार्यालयको भनाइ छ। उदयपुर, सिन्धुली, सप्तरी र दैलेखमा 1-1 जनाको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ। नेपालमा वित्तीय ग्राहक सन्तुष्टिबारे पहिलो पटक सर्वेक्षण गरिने भएको छ। ब्याङ्कका प्रवक्ता गुरु प्रसाद पौडेलले गाउँ र सहरमा समेत गरिने सर्वेक्षणमा 10,500 बढी ग्राहकलाई प्रश्न सोधिने बताउनु भएको छ।
1: मुलुकका 77 जिल्लाका 100 प्रकारका पालिका, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट ऱ्यान्डम स्याम्पलिङको विधिबाट वडा छनौट गरिनेछ। छनौट गरिएका छानिएका वडाहरूबाट सिस्टमिक ऱ्यान्डम स्याम्पलिङको विधिबाट उत्तरदाता छनौट गरिनेछ। मतदाता नामावलीमा रहेका व्यक्तिहरू तथा बाक्लो बस्तीकाहरूमा भने स्थान छनौट गरी 10,405 नमुना सङ्कलन गरिनेछ।
0: सर्वेक्षणबाट प्राप्त नतिजाले भविष्यमा नीति बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको छ।
1: सर्वेक्षणबाट प्राप्त हुने नतिजाले वित्तीय सेवालाई थप प्रभावकारी बनाउन एवं गुणस्तरयुक्त बनाउन र नेपाल राष्ट्र ब्याङ्कलाई नीतिगत व्यवस्थाहरूको समीक्षा एवं सुधार गर्न आवश्यक मार्गदर्शन प्राप्त हुनेछ।
0: ब्याङ्कले सर्वेक्षणका लागि शिक्षक कर्मचारीहरूलाई परिचालन गर्नेछ। कंग्रेसको नीति प्रतिष्ठान कार्यकारी निर्देशकमा डाक्टर सुरेश आचार्य नियुक्त हुनुभएको छ। कंग्रेसका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्व प्रकाश शर्माले डाक्टर शर्मालाई नियुक्त गर्नुभएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले उल्लेख गर्नुभएको छ। विधान र नियमावली अनुसार साउन 1 गतेदेखि लागू हुने गरी आचार्यलाई नियुक्त गरिएको हो। डाक्टर आचार्य कंग्रेस प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासंघका पूर्व सभापति हुनुहुन्छ। अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायत र युरोपेली सहयात्री मुलुकहरूको रक्षा क्षेत्रमा विनियोजित रकमलाई लिएर फेरि आलोचना गर्नुभएको छ। नेटो शिखर सम्मेलन अघि राष्ट्रपति ट्रम्पको भनाई आएको छ। संवाद तथा जेम्स गुडर्सनका अनुसार ट्रम्पले सुरक्षाका लागि युरोपेली मुलुकहरू आफ्नो मुलुकमा भर पर्ने गरेको तर्क गर्नुभएको छ।
2: Donald Trump's once again turned up the pressure on NATO allies, accusing countries, including the UK, of relying on the United States for their defence. Posting on his Truth Social platform, the president claimed America spends far more on the alliance than anyone else, calling the situation ridiculous. His comments come ahead of next week's NATO summit, where defence spending is expected to dominate discussions. The Trump administration's already questioned whether some European countries are doing enough, with Defence Secretary Pete Hegseth warning the era of what he called free riding should be over.
0: विश्वकप फुटबलमा स्विजरल्यान्डले पनि अन्तिम 16मा स्थान पक्का गरेको छ। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा अल्जेरियालाई 2-0 स्तब्ध पार्दै स्विजरल्यान्डले प्री क्वार्टर फाइनल यात्रा तय गरेको हो। स्विजरल्यान्डले अब कोलम्बिया र घानाबीच हुने खेलको विजेतासँग खेल्नुपर्नेछ। नेपाली समयको आज बिहान भएको खेलमा क्रोएसियालाई 2-1 हराउँदै पोर्चुगलले पनि प्री क्वार्टर फाइनलमा स्पेनसँगको भेट निश्चित गरेको छ। थप जानकारी सहित अमेरिकाबाट जो रोशन।
3: More late drama at this World Cup as Portugal squeezed through with a 2-1 win over Croatia. Gonçalo Ramos got the critical goal in the 94th minute, but Croatia had a goal ruled out with the last kick of the...
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, बिएबिएस गोर्खा रेडियो सुन्दरमा छ, सञ्चालक विनोदहरूको साथमा छु र आज शुक्रबारको कार्यक्रम हो। शुक्रबार अब हामीले विविध कार्यक्रमहरू नै राख्छौँ र अहिलेलाई विश्वकपका नतिजाहरू तपाईँले हेरिरहनु भएको छ होला, होइन? बडो राम्रो राम्रो नतिजाहरू आइरहेका छन्। तपाईँको टिम पऱ्यो परेन थाहा भएन, तर जे होस् एकदमै भनौँ न रोमाञ्चक खेल बीचमा हिजोको यो भनौँ न अब भेटरन्सको द्वन्द सकियो, जसमा चाहिँ पोर्चुगलको 2, क्रोएसियाको 1, मोड्रिक र चाहिँ क्रिस्टियानो रोनाल्डो बीचको मित्रताको धेरै कुरा गरिएको छ। धेरै लामोसम्म हात समातेर अँगालो हालेर बिदा एकअर्कालाई बिदा दिएको कुरा जस्तो आइरहेको छ। अरू खेलमा चाहिँ स्पेनले 3-0 गरेर अस्ट्रियालाई जित्यो सोधारू। यसै गरी स्विजरल्यान्ड भर्खर क्वालिफाई भयो भन्ने कुरा आयो, होइन? अल्जेरियालाई 2-0। यी कुराहरू गर्नको लागि मित्र हुनुहुन्छ प्रकाश तिमिलसेनाजी, उहाँलाई म कार्यक्रममा ल्याइहालौँ। प्रकाशजी, मलाई सुन्नु भएको छ? नमस्ते। हिजो पत्रकार खेलकुद पत्रकारको भनौँ न अब मिट थियो, दिवस थियो, के कस्तो भयो सुनाइदिनुहोस् पहिला।
2: हिजो पनि हामी अलिकति कुरा गरेका थियौँ यो विषयमा, चाहिँ वर्ल्ड स्पोर्ट्स जर्नलिस्ट डेको अवसर पारेर नेपाल खेलकुद पत्रकार मञ्चले चाहिँ एउटा कार्यक्रम अन्तर्क्रिया जस्तो कार्यक्रम आयोजना गरेको थियो, जहाँ चाहिँ नेपालको एसियन गेम अब साढे 2 महिना जति पछि नेपालले एसियन गेम 20 एसियन गेम खेल्दैछ जापानमा, अनि त्यही विषय त्यही सन्दर्भ पारेर खेलकुद पत्रकार मञ्चले आयोजना गरेको त्यो कार्यक्रममा सरकार र ओलम्पिक कमिटी दुवै पक्षको सदस्य सचिव र एएफसीको के अरे एनएससीको अध्यक्ष दुवैजना आएर कार्यक्रममा भाग लिनुभयो। र उहाँले अहिले देखिरहेको अन्यले खालको एसियन गेममा सहभागिता कस्तो होला, के होला, सरकारी अध्यक्ष होला कि नहोला, योभन्दा अगाडि चाहिँ एनएससी र सरकारका बिचमा एउटा थालको द्वन्द पनि चलिरहेको थियो, एउटा अलमल पनि थियो। त्यो अलमललाई चाहिँ काहीँ न काहीँ त हिजोको कार्यक्रमले केही चिर्दै काम गरेको छ भन्ने लागेको छ मलाई चाहिँ।
1: ओके, जे होस् केही न केही भइरहेको छ, संवाद सुरु भएको छ, विच इज गुड। अब फुटबलको चर्चा गर्नुपर्दाखेरि हिजो पोर्चुगल र क्रोएसियाको बिचमा के हुन्छ भन्दाखेरि 2-1 नतिजा निस्किहाल्यो। तपाईँले हेर्न पाउनुभयो खेल?
2: हेरेँ मैले, हेरेँ।
1: कस्तो लाग्यो?
2: मलाई चाहिँ मैले जति एक्सपेक्ट गरेको थिएँ, मैले हिजो पनि भनेको थिएँ तपाईँसँग यो कुरा, जुन एक्सपेक्टेसन पोर्चुगलसँग राखिएको छ, रोनाल्डोसँग राखिएको छ, त्यो गेम चाहिँ अझै पनि देखिएको छैन। जुन हिजो क्रोएसियाले पनि बराबरीकै टक्कर दिएको थियो, केही हदसम्म पोर्चुगल माथि जस्तो देखिए पनि अब सुरुवात क्रोएसियाले गर्यो र त्यो पेनल्टी पाएपछि रोनाल्डोले बराबरी गोल गरेपछि अनि म्याच त्यसपछि चाहिँ झन् बढी रोमाञ्चक भयो। अनि अब इन्जुरी टाइम पनि धेरै भएको र त्यो इन्जुरी टाइमको 4 मिनटमा गोल गरिसकेपछि पोर्चुगलले त्यसपछि अब कमब्याक गर्नु पनि गाह्रो हो, लास्टमा गोल फर्काएको थियो क्रोएसियाले, तर त्यो चाहिँ अफसाइड भनेर दिइएन।
1: त्यो पनि अझ VAR-ले हेर्दाखेरि पनि अझै पनि हो होइन भन्नेमा दुविधा छ भनेर भन्छन् दर्शकहरू, तपाईँले चाहिँ कसरी हेर्नुभयो?
2: अब यो चाहिँ यस्तो छ, अब तपाईँले जब VAR-लाई स्वीकार गरिसक्नु भएको छ यो बाथिल्लो स्टेजमा भनेपछि अब त्यसका पनि केही कमजोरी रह्यो होला भन्ने कुरा त अन्यथा लिन मिलेन, तर मानवीय त्रुटि भन्दा चाहिँ टेक्नोलोजीको त्रुटि चाहिँ कम देखेँ मैले, त्यो हिसाबले अब एउटा सेन्टिमेन्टको हिसाबले ओहो त के हुन्थ्यो कि न रिजल्ट आफ्नो पक्षमा आउँथ्यो कि भन्नुलाई त ठिकै हो. जब तपाईँ प्रविधि नै प्रयोग गरिसकेपछि प्रविधिले सबै कुरा डिटेक्ट गरिहाल्छ. त्यो प्रकारले मलाई चाहिँ त्यस्तो ऊ लागेको छैन, किनभने जब तपाईँले त्यो सिस्टमलाई स्वीकार गरिसक्नु भएको
1: हो नि
2: तपाईँले त्यही सिस्टमलाई फलो गर्नुपर्ने हुन्छ भन्ने लाग्छ मलाई.
1: ओके, अब अर्को पनि आज शुक्रबार लेट गेम छ कि अस्ट्रेलिया अस्ट्रेलिया इजिप्टको गेम बाँकी नै छ कि हुँदैछ के भइरहेछ?
2: अब यस्तो छ, अब तिनवटा राउन्ड अफ 32 चाहिँ अब तिनवटा मात्रै म्याच बाँकी छ. भोलिसम्ममा चाहिँ त्यो सबै भोलि बिहानसम्ममा सबै म्याच सकिन्छ. त्यसपछि तपाईँको यो राउन्ड अफ 16 समीकरण पनि पुरा हुन्छ. अब आज हुने म्याच भनेको चाहिँ तपाईँलाई मैले आज तिनवटा म्याच हुनेछ, तिनवटा म्याचको बारेमा म तपाईँलाई बताउँछु. अब इजिप्ट र हामीले
1: हिजो
2: पनि कुरा गरेको छ अस्ट्रिया यो अस्ट्रेलिया अब एसियाको सम्भावना के अरे एसियाको एउटा मात्रै सम्भावना बाँकी रहेको अस्ट्रेलिया छ. अब एउटा आशा चाहिँ एसियाको अब आफ्नो टिमहरू हार्दै हार्दै गइसकेपछि धेरैले अब एउटा एसियन टिम अलिकति अगाडि जाओस् भन्ने एउटा अपेक्षा राखेको बेलामा चाहिँ अस्ट्रेलियाको अब राम्रो होस् भन्ने कामना गर्छु म गर्न चाहिँ. तर इजिप्ट चाहिँ बलियो छ, जसरी इजिप्ट अगाडि बढ्दै आएको छ त्यो हिसाबले इजिप्ट बलियो जस्तो लागिरहेको छ मेरो नजरमा. त्यही पनि अस्ट्रेलियाले अब कडा फाइट दिन्छ होला भन्ने आशा छ. यो खेल चाहिँ बेलुका 11:45 बजी सुरु हुन्छ आज. अब त्यसै गरी अब केप भर्डे र अर्जेन्टिनाको खेल छ 3:45 बिहान, र त्यसपछि अन्तिम खेल राउन्ड अफ 32 अन्तिम खेल चाहिँ घाना र कोलम्बिया बिचमा 7:15 छ भोलि बिहान.
1: अब यसमा चाहिँ अर्जेन्टिना र केप भर्डेमा भन्न सकिँदैन, हो फुटबल हो तर पनि अब महारथी धेरै ताल जितेको अर्जेन्टिना अहिले चाहिँ फेरि फर्ममा पनि छ. मेसीको अब उत्कृष्ट प्रदर्शन भइरहेको अवस्थामा केप भर्डेको चान्सेस तपाईँ प्रतिशतको हिसाबमा कति देख्नुहुन्छ?
2: अब फुटबलमा तपाईँले भनि नै हाल्नुभयो, सम्भावनाको कुरा त जसको पनि हुन सक्ने भइहाल्यो. हामीले जर्मनी आउट भएको पनि देख्यौँ, जसको चाहिँ स्टेजमा यात्रा सकिएला भन्ने लागेको थिएन. नेदरल्यान्ड्सको यो स्टेजमा यात्रा सकिएला जस्तो लागेको थिएन, तर अब त्यो नतिजा हाम्रो बिचमा आइसकेको छ. अब अर्जेन्टिनाबाट बढी एक्सपेक्टेसन चाहिँ किन हुन्छ भने एउटा कुरा त्यहाँ मेसी छन् र मेसीसँगै उत्कृष्ट खेलाडीहरूको एउटा संयोजन भएको टिम छ र राम्रो गरिरहेको पनि छ. यो ग्रुप राउन्डको खेल हेर्ने भने एकदमै आरामदायी जित निकालेर अगाडि बढेको छ. त्यो कारणले केप भेर्डे भनेको चाहिँ अब अहिले पहिलोचोटि वर्ल्ड कपमा क्वालिफाई भएको छ. अब उनीहरूले ग्रुप राउन्डबाटै अगाडि जान्छन् भन्ने म धेरैलाई डाउट थियो, तर जसरी उहाँहरूले प्रदर्शन गर्नुभयो त्यसको आधारमा चाहिँ अब अर्जेन्टिनालाई पनि सजिलो छैन भन्ने कुरा चाहिँ हो. अब दुवै टिमले 90 मिनट्स, अब यो त टिम गेम भयो, सधैँ मेसीको पर्फर्मेन्स पनि त्यही लेभलमा हुन्छ भन्ने छैन. हामीले पनि हेऱ्यौँ भने अरू खेलाडी अब हुन त उनको फर्म चाहिँ अरू खेलाडीको तुलनामा र उनको प्रदर्शन चाहिँ कन्सिस्टेन्सी चाहिँ हामी देख्छौँ. तर पनि कहिलेकाहीँ अब तपाईँले अपोनेन्टले पनि अब उनलाई बढी टार्गेट गरेर उनलाई चाहिँ रोक्ने भन्ने रणनीति लिएर काम गर्यो भने सायद फेरि उनलाई पनि खेल्न गाह्रो हुन पनि सक्छ. अब जसरी केप भेर्डेको खेलाडीहरूले खेलिराख्नु भएको छ, जसरी गोलकिपरको प्रदर्शन आइरहेको छ, 15, 16, 8, 10 एउटै म्याचमा चाहिँ उहाँले सेभ गरेको भन्ने जुन चर्चाहरू भइरहेको छ, त्यो कारणले अब सजिलो चाहिँ हुँदैन म्याच. तर फेभरेटको हिसाबले भन्यो भने चाहिँ मलाई लाग्छ अर्जेन्टिना नै फेभरेट.
1: ओके, अब खेल हो, यदि अपसेट भयो भने यसले चाहिँ वर्ल्ड हेडलाइन चाहिँ पाउँछै पाउँछ, होइन त? त्यसले गर्दाखेरि
2: फर्स्ट म्याच स्पेनलाई रोक्ने बित्तिकै हामीले त्यो कुरा देख्यौँ नि त, जसले खेल्यो त्यसले चाहिँ पहिलो म्याचबाटै संसारको एउटा ध्यान पनि तान्यो र धेरैलाई मैले भाइचुङ भुटियाको पनि सुनिरहेको थिएँ, उहाँको पनि मैले पहिलोचोटि यो टिमको नाम सुनेको, यो देशको नाम सुनेको भनौँ. मलाई लाग्छ साउथ एसियामा त धेरैले पहिलोचोटि नै नाम सुन्नु भएको होला त्यो केप भेर्डे भनेको.
1: ओके, गर्दाखेरि लेसी अब भनौँ न अब आफ्नो फ्यान फलोइङ त हुन्छ हुन्छ, तर यस्तो सानो देश जसले चाहिँ यस्तो उत्कृष्ट प्रदर्शन गरिरहेको छ, नामै नसुनेको देश होइन, पपुलेसन पनि धेरै थोरै, त्यसले गर्दाखेरि उनीहरू फिसिङ र फिसरी र पर्यटकहरू पर्यटनमा मात्रै ऊ गरेका यो सानो टिमलाई चाहिँ केही न केही एउटा मोरल सपोर्ट अथवा चाहिँ भनौँ सिम्पथी त हुन्छै हुन्छ नि, होइन त?
2: 100%. अब जस्तो यस्तो छ, आजको खेलमा अर्जेन्टिनाको समर्थकहरूले त अर्जेन्टिनालाई समर्थन गर्ने नै हाल्नुहुन्छ. त्यो बाहेक रेस्ट अफ जति बाँकी मान्छे हुनुहुन्छ उहाँहरूले चाहिँ मलाई लाग्छ आज केप भेर्डेलाई सपोर्ट गर्नुहुन्छ, सपोर्टको हिसाबले हेर्नु. किनभने अर्जेन्टिना धेरै अगाडि बढ्दाखेरि आफ्नो टिमलाई भोलि अवसर गर्ला भन्ने एउटा त्यो सेन्टिमेन्टले पनि काम गर्छ भने नयाँ टिमले जित्यो भने चाहिँ एउटा नयाँ अरू टिमहरूको लागि पनि भोलिको दिनमा वर्ल्ड कपमा पुग्न सक्ने भूगोलको आधारमा या जनसङ्ख्याका आधारमा होइन, फुटबल चाहिँ तपाईँको मेरिट बेसमा तपाईँले कस्तो खेल्नुहुन्छ त्यसको आधारमा अगाडि बढ्ने चिज हो भनेर एउटा म्यासेज दिनको लागि पनि आजको खेल त्यो हिसाबले पनि हेर्न सकिन्छ होइन। अब अर्जेन्टिना भनेको अर्जेन्टिना हो, अब जसले चाहिँ वर्ल्ड कप पनि तपाईँको चाहिँ पटक पटक जितिसकेको छ, अब अहिले च्याम्पियनको रूपमा अहिले खेलिरहेको छ, साबिक विजेताको डिफेन्डिङ च्याम्पियनको रूपमा, भनेपछि अर्जेन्टिना जहिले पनि तपाईँको फेभरेट टिम नै हो। जहिले पनि हामीले त्यो ग्रुप राउन्डबाट अगाडि बढ्न नसक्दा होस् या क्वार्टर फाइनलमा सेमी फाइनलमा हार्दा होस् या फाइनलमा तपाईँको चाहिँ हार्दाखेरि हामीले हेऱ्यौँ भने पनि 2014 त फाइनलमा हारेको हामीले देखेको, अब त्यो बेलामा पनि त जहिले पनि एउटा अर्जेन्टिना चाहिँ हेभी वेटको रूपमा फेभरेटको रूपमा त हेरिन्छ, नतिजा चाहिँ सधैँ एकै खाले आउँछ भन्ने जरुरी छैन। आज त दुवै टिमको लागि 90 मिनटको टाइम हो, आज 120 मिनटको टाइम हो भनौँ होइन। आज तपाईँको चाहिँ अस्ति तपाईँले हामीले देख्यौँ नि बेल्जियम र तपाईँको इङ्ल्यान्डको म्याचमा जसरी लास्टसम्म चाहिँ स्ट्रगल गर्नु परेको थियो टिमहरूले, त्यो आज अर्जेन्टिनाले गर्नु पर्दैन भन्ने त केही छैन नि त, हुनसक्छ आशा हो, अब यो आशा गरौँ राम्रो हुन्छ।
1: अब अस्तिको इङ्ल्यान्डको डिआर कङ्गो माथिको जित पनि इम्प्रेसिभै थियो क्यारे हुन त होइन, अब गोल डाउन भएर पनि पछि आएर जित्नु भनेको चाहिँ राम्रै एउटा चाहिँ भन्नु इन्डिकेसन हो होइन त।
2: यो त अब तपाईँलाई एउटा समर्थकको लागि त एकदमै थ्रिल म्याच हो, समर्थकले चाहिँ छिटो छिटो गोल गरेर आफू सुरक्षित भएर बस्न चाहेको चाहन्छ, सुरक्षित होस् भन्ने चाहन्छ, नेक्स्ट राउन्ड जाओस् भन्ने चाहन्छ। तर एउटा विशुद्ध तपाईँको दर्शकका रूपमा फुटबललाई हेर्ने हो भने त त्यस्तो इन्टरटेनिङ म्याच त तपाईँले कमै हेर्न पाउनुहुन्छ, जहाँ चाहिँ डाइङ मुभमेन्टमा गएर अन्तिम समयमा गएर रिजल्ट चाहिँ तपाईँको एउटा पक्षमा जान्छ भन्ने मेन्टल्ली मान्छे प्रिपेयर भइसकेको हुन्छ नि त। तपाईँको 7 मिनटमा पहिलो गोल खाएको टिमले 70 मिनट झन्डै भन्नुहोस् न तपाईँको चाहिँ डाउनमै 1-0 डाउनमै खेल्नु पर्यो, 75 मिनटमा 68 मिनट भनौँ 68 मिनट पछि गएर गोल बराबरी फर्काएपछि अब चाहिँ कम्प्याक गर्न सक्छ भने त्यसपछि मात्रै आशा आएको हो नि त। यदि त्यो चाहिँ त्यो एउटा सर्ट रोकिन्थ्यो भने त फुटबलमा त धेरै सर्ट त्यस्तो रोकिएको हुन्छ, धेरै ट्राई गर्दा पनि त सक्सेस हुँदैन कहिले पनि।
1: सानो कुराले धेरै क्लिक गर्छ, एउटा थ्रोले, एउटा ह्यान्डबलले, एउटा झगडाले, एउटा फ्री किकले गेम चेन्ज हुन्छ होइन। अनि
2: 3 सेकेन्ड महत्व छ भन्छ नि, त्यही
1: भएर
2: त्यस पछाडि फेरि के पनि भन्छ स्पोर्ट्समा भने यो चाहिँ तपाईँले गल्तीहरूको सिरिज अफ मिस्टेक्सको गेम हो भन्छ नि, तपाईँले जति कम गल्ती गर्नुभयो, जति अपोनेन्टको गल्तीको फाइदा उठाउन सक्नुभयो, त्यति तपाईँले चाहिँ जित्ने सम्भावना बढी हुन्छ भन्छ। त्यही भएर फुटबलमा त खेल्दाखेरि गल्ती त स्वाभाविक रूपमा हुन्छ हुन्छ, कुनै न कुनै रूपमा गल्ती हुन्छ, तर गल्ती जुन टिमले कम गर्छ त्यो टिमको जित्ने चान्स ज्यादा हुन्छ, डिसिप्लिन वेले खेल्छ उसको चाहिँ चान्सेस बढी हुन्छ भन्ने हो। यो स्टेजमा आउने कुरा, अब यो स्टेजमा खेल्ने टिमको त हामीले कम्पेयर गर्न त अब किनभने कुनै ऱ्याङ्किङको हिसाबले कोही 1 नम्बरमा होला, कोही 48 नम्बरमा, 50 नम्बरमा होला, तर त्यो दिनका लागि भनेको त उसको दुईवटा टिमको बराबरको हैसियत हुन्छ नि।
1: अनि ह्यारिकेनको विनिङ हेडरलाई कसरी बयान गर्नुहुन्छ?
2: हेडर चाहिँ विनिङ होइन, त्यो बराबरी
1: चाहिँ।
2: अब मैले चाहिँ ह्यारी केनको अहिलेको पर्फर्मेन्सलाई हामीले हेऱ्यो भने अब उहाँको 5 गोल भइसक्यो, आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने वर्ल्ड कपमा खेलाडी पनि बनिसक्नु भयो। र जसरी ह्यारी केनले चाहिँ बुन्डेसलिगामा जसको उहाँको एउटा कन्सिस्टेन्सी देखाएको छ, त्यो सिजनभरिमा सबैभन्दा राम्रो गर्ने प्लेयरमा पर्नुहुन्छ उहाँ, उहाँले अझै पनि भेट्न सकेका छैनन्। अनि अब एउटा लिडर हुन्छ नि, तपाईँको लिडर ट्रेनिङ फ्रम द फ्रन्ट भन्छ नि होइन, अगाडि बसेर एउटा जुन खालको टिमलाई लिड गर्नुभएको छ, जुन क्राइसिसबाट टिमलाई चाहिँ अगाडि बढाउनु भएको छ, त्यो क्राइसिसबाट पनि टिमलाई निकाल्नु भएको छ भने एक्सपेक्टेसन चाहिँ इङ्ल्यान्डले अब झन् थप्दै लगेको छ कि यो समयमा पनि इङ्ल्यान्डले खेल फर्काउन सक्छ भन्ने एउटा आशा दिलाएको छ। तर के छ भने इङ्ल्यान्ड फेरि सबै धेरै कुरा चाहिँ उनीमा मात्रै भर पऱ्यो भने चाहिँ त्यसले भोलि टिमलाई गाह्रो पार्न सक्छ कि, किनभने हामीले चाहिँ टिम गेमको अपेक्षा गर्छौँ बढी इन्डिभिजुअल, त्यो चाहिँ ह्यारिकेनमाथि अलिकति बढी बोझ, अलिकति बढी चाहिँ प्रेसर, अलिकति बढी दबाव छ कि भन्ने एउटा महसुस चाहिँ बल्ला भएको छ। व्यक्तिगत रूपमा उनको प्रदर्शनको कुरा गर्यो भने त अब हामीले यो पछिल्लो म्याचलाई मात्रै भन्यौँ भने पनि त्यो दुईवटा एउटा चाहिँ ड्र गरेको गोल र अर्को विनिङ गोल, त त्यो विनिङ गोल त उहाँले गरेको गोल त अहिले अब एकदमै चर्चाको विषय पनि परेको छ, वान अफ द बेस्ट गोल हो यो वर्ल्ड कपको भन्ने पनि आइरहेको छ। त्यस्तो चाहिँ उहाँको पर्फर्मेन्स छ, एकदम लिडर, उहाँ लिडरमा हुने एउटा क्वालिटी चाहिँ आदि देख्नुहोस्।
1: ओके, अब आगामी दिनका अर्को गेममा चाहिँ क्यानाडा मोरक्कोदेखि लिएर फ्रान्सको ब्राजिलको खेल आउँदैछ, प्याराग्वे फ्रान्स, ब्राजिल नर्वे, यो पनि इन्ट्रेस्टिङ होला जस्तो लाग्छ मलाई, यो सोमबारसम्मको खेल होइन त।
2: हजुर अब त अधिकांश खेल किनभने राउन्ड अफ 16 यहाँबाट तपाईँको अगाडि बढ्ने बित्तिकै क्वार्टर फाइनल टप 8 पुग्नुहुन्छ तपाईँ, त्यो भएको कारणले अब यहाँबाट चाहिँ कसैले पनि रिस्क लिन चाहँदैन, कसैले पनि यहाँबाट आउट हुन चाहँदैन। तपाईँ ग्रुप राउन्डबाटै आउट हुनु एउटा कुरा भयो, 32 आउट हुने एउटा कुरा भयो, वर्ल्ड कप अगाडि बढ्दै जाँदाखेरि धेरै कुराहरू मान्छेले बिर्सिँदै पनि जान्छन्, तर यहाँबाट चाहिँ अब त्यो के भने 8 टिमले चाहिँ तपाईँको के भने एकदमै निराश भएर फर्किँदै स्टेज आयो नि त यो त। अब यहाँ तपाईँको चाहिँ फ्रान्स पनि जान सक्छ, यहाँबाट ब्राजिल पनि बाहिरिन सक्छ, यहाँबाट इङ्ल्यान्ड पनि बाहिरिन सक्छ, पोर्चुगल स्पेन मध्ये एउटा त बाहिरिने निश्चित छ होइन। अब यो भएको अहिले हामीले तपाईँले जति नाम लिनुभयो क्यानाडा र मोरक्को मात्र एउटा मात्रै अगाडि बढ्छ, फ्रान्स र पाराग्वे मात्र एउटा मात्रै अगाडि बढ्छ, त्यस्तै ब्राजिल नर्वेको कुरा तपाईँको ब्राजिल अब 5 विजेता, नर्वे तपाईँको कति पछि आएर पहिलोचोटि वर्ल्ड कप खेल्दैछ
1: एनी टाइम गोल गर्न सक्ने ह्यालेन्ड त्यही छन् होइन, टाउकोले खुट्टाले हातले जिउले हरेक उल्टा सुल्टा सबै साइक्लिङ बाइक होइन सबै गर्न सक्छन् भन्न सकिँदैन होइन त।
2: यहाँ त अब तपाईँलाई अर्को सेकेन्ड चान्स छैन नि यहाँबाट,
1: हो नि
2: सेकेन्ड चान्स तपाईँको। अब हामीले हेऱ्यौँ भने तपाईँ स्पेन र पोर्चुगल आजको म्याचलाई मात्रै तपाईँले जज गर्नुभयो भने त पोर्चुगललाई गाह्रो देखिन्छ नि त, स्पेन त्यति राम्रो पर्फर्मेन्स उहाँहरूको रह्यो जसरी उहाँले डोमिनेट गर्न खेल्नुभयो होइन। अब त्यही आजको पोर्चुगलको पर्फर्मेन्स र स्पेनको पर्फर्मेन्स यही कन्टिन्यू हुने भने त स्पेनलाई दर्शकहरूले सक्दैन, तर अब स्पेनले पनि तपाईँको ड्र म्याच त खेल्यो हामीले देख्यौँ, पोर्चुगलले पनि ड्र म्याच त खेल्यो हामीले त्यो पनि देख्यौँ, त्यो पर्टिकुलर डेमा उसको कस्तो टिमले पर्फर्मेन्स गर्छ त्यसमा पनि धेरै फरक पर्छ, तपाईँले चेन्जेस कस्तो गर्नुहुन्छ त्यसमै पनि फरक पर्छ। अहिले पोर्चुगलले पनि हिजो चाहिँ त्यो चेन्जेसले गर्दाखेरि चाहिँ रिजल्ट प्लेयरहरूको चेन्जेसले गर्दाखेरि रिजल्ट ल्याएको देखिन्छ, इङ्ल्यान्डको हकमा अस्ति त्यस्तै भएको देखिन्छ, त्यो चाहिँ कोचहरूले मैदान बाहिर बसेर कसरी खेल्नुहुन्छ, किनभने प्लेयरले त आफ्नो ग्राउन्डमा बसेर खेल्ने काम खेलिरहेको हुन्छ तर थाहा हुन्न नि उसलाई कि म कस्तो खेलिरहेको छु भन्ने कुरा त उसले जज गर्न सक्दैन, टिमले कस्तो गरिरहेको छ भन्ने। तर एक दुईवटा चेन्जले पनि तपाईँको 5 सब्स्टिट्युट गर्न पाउँछ, 5 प्लेयर सब्स्टिट्युट गर्दा पनि तपाईँको टिम डाउनबाट भएको टिम विनिङ पोजिसनमा पुगेको पनि हामी देख्छ, त्यही भएर त्यो चाहिँ अब कोचले कसरी खेलाउँछन् भन्ने कुरा पनि बढी महत्त्व हुन्छ।
1: अब सोमबार आएर फेरि कुराकानी गरौँ होइन, मेक्सिको, इङ्ल्यान्ड, ब्राजिल, नर्वे, पाराग्वे, फ्रान्स, त्यसपछि तपाईँले अर्को कुन भन्नुभयो के रे हुन्छ क्यानाडा, मोरक्को आदि कुरा चाहिँ हामीले चाहिँ फेरि समीक्षा पछि गरौँ है त। ओके, थ्याङ्क यू सो मच, थ्याङ्क यू, बाई बाई बाई। प्रकाश तिमल सिन्हाजी फुटबलको कुरा गर्दै हुनुहुन्थ्यो, तपाईँको टिम बाँकी नै छ होला भन्ने आशा गरौँ होइन त। ओके, अब रसाइली ब्रदर्सको एउटा गीत सुनौँ त एकैछिन।

0: Okay, Timmy, I do, Sapanima. Rashali brother band, Kuya Pastitio Sotaru, Havali, Same, Layer de Sugari Boro, Parker, Prakasimicina, Zili, Portbol Kosamixaganubo, World Cup Co, Agamidin Maki Hunsabanekura, Garnubo, Suner Manparon Hune, Dano Gurum Benile, appreciate Binodai, Rambro, Samixaganunza, Kurasuni, Runzastalaxa Bandevunutio, Tara sadly Wanko, Timta, Chiplis, Croatia, Hario, भनेर भन्दै थियो तपाईँको टिम त बाँकी छ भनेर पनि भनिदिनु थियो धनु बहिनी नेभर माइन्ड बहिनी इट्स ओन्ली ए गेम रमाइलोको लागि हो तर हामीले अब सोमबार जुन चाहिँ मुख्य मेक्सिको अगेन्स्ट भनौँ न अब बेलायत खेल्दैछ त्यसलाई चाहिँ सबैले पर्खेर बसेका छन् कतिजना अफसिक जाने हो भनेर भन्दै हुनुहुन्थ्यो एनिवे फुटबलले फुटबलको फिभर चलिरहेको छ भन्दै एक जानकारी लिइहालौँ
1: यो PFBS
2: गोर्खा रेडियो हो
3: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ MOD को एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in
0: हजुर बिएबिएस गोर्खा रेडियोको प्रस्तुति काठमाडौँको स्वागत हुनुहुन्छ आजको शुक्रबारको यो हाम्रो कार्यक्रम हो अब शुक्रबारे बहस लिएर भीम मात्रजी आउनुभएको छ आजको उहाँको पाउनुहुन्छ बालकृष्ण न्यौपाने वरिष्ठ अधिवक्ता

0: नमस्कार, कार्यक्रम शुक्रबारे बहसबाट बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन मोबाइल एप बीएफबीएस रेडियो अनलाइन डिएबी एफएम र एम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरोकारको विषय समेट्छौँ। कार्यक्रममा आज हामी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको मुखबाट रासपा सरकारको 100 दिने समीक्षा सुन्छौँ। लागौं मूल विषयतिर। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गरेको 100 दिन भोलि पुर्याउँदैछ। सामाजिक कथनलाई जोडेर यो अवधिलाई सरकारको हनीमुन पिरियड मधुमासको समय भन्ने गरिन्छ। सामान्यतया यो अवधिमा सरकारको आलोचना नगर्ने चलन पनि छ, तर यो सरकार गठन भए लगत्तै उसैको भाषाको एक्सनमा उत्रिएपछि सुरुवातदेखि नै बहस तात्तिँदै आएको छ। खासमा यो अवधिमा सरकारको काम क्रियाकलाप र हरकत कस्तो देखियो, हामीसँग वरिष्ठ अधिवक्ता अभियन्ता बालकृष्ण न्यौपाने हुनुहुन्छ। न्यौपानेजी, मैले स्वागत गरेँ यहाँलाई शुक्रबारे बहसमा।
1: हजुर नमस्कार, धन्यवाद।
0: सुरुमै अलिकति यो कपी करेक्सन भन्छन् नि, त्यो सन्दर्भ जोडेर कुरा गर्दाखेरि यो ग्रेडिङको कुरा, ए ए प्लस, बी बी प्लस, सी सी प्लस, कुन ग्रेड दिनुहुन्छ यो सरकारलाई?
1: अब यो भन्नुहोस् न, बी प्लस अझैको बिचमा आयो, सकारात्मक छ काम, नराम्रो काम छैन। जति गरेका छन् अनुभव थिएन, त्यही पनि जे गरिराखेका छन् नि यसलाई सकारात्मक लिनुपर्छ।
0: अलि ठ्याक्क सकारात्मक कामको बुँदागत रूपमा भन्दिनँ त।
1: अब पहिलो चाहिँ यो भ्रष्टाचारलाई जुन उहाँहरूले जुन निर्मम रूपमा जाँच आयोग बनाएर जम्मै मान्छेको सम्पत्तिको विवरण जुन कलेक्सन गर्नुभएको छ, यो एउटा सकारात्मक। अर्को सकारात्मक, कम्युनिस्टका नामबाट राजनीति गर्ने, गरिब र शोषित पीडितका नाममा राजनीति गर्ने विष्णु पौडेल जस्ता मान्छे लाई उहाँले सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गरेर अहिले कारवाहीमा उहाँ थुनामा हुनुहुन्छ। त्यो सकारात्मक, दुईटा सकारात्मक। तेस्रो, यो पासपोर्टको कुरो गर्नु चाहिँ पर्छ उहाँहरूले, तर यसमा चाहिँ उहाँहरूको बुद्धि पुगेन। हतार गर्नुभयो, हतार गर्नुको अर्थ उहाँलाई सायद अख्तियारले प्रेसर गर्नुभयो दर्ता गरिदेऊ भनेर, अनि लटर पटर गर्ने हुन्छ नि एउटा हाम्रो भाषामा, लटर पटर गरेर अदालतमा बुझाइदिनुभयो। त्यसको अनुसन्धान राम्रोसँग हुन सकेन। त्यहाँ 16 मा 18 मा चाहिँ थियो, तर अहिले अख्तियार भन्ने अड्डा एमाले र काङ्ग्रेसको कब्जामा छ, उहाँहरूकै कार्यकर्ता त्यहाँ हुनुहुन्छ। अब उहाँहरूले मन लाएर त्यो भ्रष्टाचारको पैसा कहाँ हो, त्यो पासपोर्ट तपाईँको पैसा ठेकदारले कसलाई बुझायो, अलिकति मेन रूपमा अनुसन्धान गर्नुपर्नेमा लटर पटर गरेर अदालतमा बुझाइदिनु हो, अदालतले थोरै धरोटीमा छोडो। यो एउटा उहाँहरूको कमजोर काम कारवाही हो, गरेको ठिक, तर अब उहाँहरूको पनि समस्या के छ भने यी संवैधानिक अङ्ग र यी
0: अनुसन्धान। हामी 3-4 क्षेत्रमा कुरा गरौँ। सुरुमा यहाँ कानुन व्यवसायी भएको नाताले पनि यो सोध्नै पर्छ, न्याय क्षेत्रमा यो सरकारको एक्सन काम कस्तो हुँदैछ?
1: अब एक्सन काम, अब प्रधान न्यायाधीश चाहिँ पहिलेदेखि नै पार्टीका सेटिङ यो पछि हो, यो पछि हो, यो पछि हो, अहिले पनि थाहा पाइन्छ। अब 15 वर्षपछि नेपालमा को प्रधान न्यायाधीश हुन्छ भन्ने त्यो एउटा चेन्ज चाहिँ काटिदिनु भयो। तर अब अदालत भनेको यो परम्परागत संस्था हो, यो तुरुन्तै तपाईँको यसको रिजल्ट आउँदैन, र जुन त्यो चेन समाप्त भयो र त्यसले पनि धेरै मान्छेहरूलाई राहत भएको जस्तो महसुस गरिराखेको छ। अब बिस्तारो अब यसका रिजल्टहरू देखिँदै आउला, तर जुन त्यो एमाले र काङ्ग्रेसको चेन थियो नि, त्यो चेन चाहिँ ब्रेक गर्नुभयो, यही सकारात्मक हो। र अब उहाँहरूले न्यायाधीश नियुक्ति पनि गरेका छैन, अदालतमा जम्मै उहाँहरूकै काङ्ग्रेस एमालेकै संरचना छन्। अब त्यसलाई कसरी लगाम आफ्नो हातमा लिनुहुन्छ, त्यो चाहिँ उहाँहरूलाई पनि चुनौतीपूर्णै छ। अब उहाँहरू अब जान्नेलाई छान्ने भन्नुहुन्छ, अब कस्ता मान्छे न्यायाधीश नियुक्ति हुन्छन्, यी लगायतका कुराले यसको मूल्याङ्कन गर्ने काम बाँकी नै हुन्छ। यो अहिले जे गर्नुभयो त्यो चाहिँ सकारात्मक हो।
0: अनि यो परिषदमा 3 जनाको बहुमत ल्याएर नियुक्ति गर्ने जुन अध्यादेश ल्याउनुभयो उहाँले, त्यो कस्तो थियो?
1: संवैधानिक
0: परिषद
1: संवैधानिक परिषद, त्यो ठिक थियो के थियो भने त्यहाँ चाहिँ त्यो व्यवस्था नभएको भए त्यो मिटिङमा आउनुभन्दा अगाडि उसले मार्केटिङ गर्थ्यो, मलाई यो पद दिन्छौ भने म आउँछु भनेर, त्यो चाहिँ तपाईँको मिटिङ बाहिर पहिले सम्झौता हुन्थ्यो। त्यो सम्झौता भएर उसलाई त्यहाँ मिटिङमा ल्याउनु भन्दा अगाडि नै लु तिमीहरूलाई यो म दिन्छु भनेपछि मात्रै उहाँ नि मिटिङमा आउँथे। त्यो दलालीको ठाउँ थियो नि, त्यो दलालीको परम्परा यो 3 जनाको निर्णयले आउँछौ आऊ आउँदौ न आउँदौ न बहुमतबाट निर्णय हुन्छ भनेर तिनजना हाम्रो अदालतमा पनि पाँचजनाको इजलास छ भने तिनजनाको एकमत भयो भने अब त्यो दुईजनाको कुरो हुँदैन तिनजनाकै निर्णय चाहिँ कानुनी निर्णय हुन्छ त्यही परम्परालाई संवैधानिक अङ्गमा जुन व्यवस्था गर्नुभयो त्यो ठिक हो। अब यसमा अब काङ्ग्रेस एमालेका जुन चाहिँ तपाईँको दुईटा छन् यसमा संवैधानिक अङ्गमा एउटा राष्ट्रसभाको अध्यक्ष एउटा चाहिँ प्रतिनिधि सभाको विपक्षी दलको नेता एउटा माओवादीका एउटा चाहिँ काङ्ग्रेसका उहाँहरूको दलाली धन्दा सिद्धियो यो राम्रो खालको यो पनि
0: संवैधानिक निकायको विषयमा अलिकति जोड्न खोज्नु भएको थियो त्यो पनि सायद कानुनी क्षेत्रबाटै पर्ला एउटा मानव अधिकार आएको जिन्जी आन्दोलनको विषयको जुन सिफारिसको एउटा कुरा त्यहाँ जोडेका मान्छेहरूलाई पनि मन्त्री बनाए भन्ने हिसाबले पनि कुराहरू आएको छ। अर्को भनेको अख्तियारका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बन्दकै बनाएर राखेर निर्णय गराउन लगायो सरकारले भन्ने हिसाबको कुरा पनि आइरहेको छ। कतै संवैधानिक निकायहरूतिर हस्तक्षेप गर्नतिर गएको छ कि छैन सरकार?
1: होइन, अब कस्तो हुन्छ भने राज्य चलाउन जनताले उहाँहरूलाई जिम्मा दिए र ती अहिले जुन संवैधानिक अङ्गमा बसेका मान्छे जनताले विस्थापित गरेका दलबाट नियुक्ति भएका मान्छे हो। अब उहाँहरू चाहिँ अहिले पनि एमाले र काङ्ग्रेसकै चाहिँ तपाईँको अनुशासनमा काम गरिराख्नु भएको छ। अहिलेको सरकारले हप्काई धप्काई गरेर मन्त्री परिषदमा गरेर त्यति गरेछ। म भएको भए त महाभियोग लगाइसकेको थिएँ। जनताले चाहिँ परिवर्तन खोजे, जनताले पुराना पार्टीलाईका मान्छेलाई जितानन् भने ती मान्छेले चाहिँ किन पदमा राखिराख्नु पर्ने? तिनीहरूको चाहिँ तपाईँको बेस त मागिरहेन। अब यो चाहिँ किन उहाँहरूले हिचकिचाउनु भएको छ? न्याय परिषदका दुईजना मान्छे जो एमाले र काङ्ग्रेसका मान्छे छन् ती दुईजना मान्छे र संवैधानिक अङ्गका मान्छेलाई उहाँले जेन्टलमेन अन्तर्गत तपाईँहरू राजीनामा दिनुहोस्, अब जनताले परिवर्तन खोजे, तपाईँ परिवर्तनभन्दा अगाडिका पार्टीबाट नियुक्ति भएको मानिस हो भनेर उहाँहरूलाई अनुरोध गर्ने, अनुरोध गर्नु भएन भने महाभियोग लगाइदिने, महाभियोग लगाएर हटाएर आफ्नो ग्रिपमा राख्नुपर्छ। जस्तो कस्तो हुन्छ भने घोडा चढ्नेले लगाम आफ्ना हातमा राखेन भने त्यो घोडाले तपाईँको गन्तव्यमा पुर्याउँदैन। अब लगाम उहाँहरूको संवैधानिक अङ्गमा लगाम छैन। अब पुरानै चाहिँ तपाईँको मान्छेका मान्छे त्यहाँ लगाम समाएर बसेका छन्। अब त्यो अवस्थामा चाहिँ जनताको अपेक्षा पुरा नहुन सक्छ। अब यो चाहिँ किन ढिलो गरेको हो मैले पनि बुझ्न सकेको छैन। म भएको भए चाहिँ एउटा छोटो, अघि मैले भने छोटो समय दिएर जनताको परिवर्तनको अपेक्षा तपाईँहरूले सम्बोधन गर्नु चाहिँ हामी हाम्रो हिसाबले देश चलाउन चाहन्छौँ र राज्यको जनताको सेवा सुविधा यी सब कुरा अथवा सुशासनका कुरा जम्मै संवैधानिक अङ्गले गर्ने हो। राज्य त अहिले सीमित मात्रै अधिकार छ राज्यसँग। जम्मै अधिकार चाहिँ यी संवैधानिक अङ्ग अख्तियार भन्नुहोस्, निर्वाचन आयोग भन्नुहोस्, यी चाहिँ लोकसेवा आयोग भन्नुहोस्, ती जम्मैमा चाहिँ उहाँहरूको पकडमा छैन।
0: अब अलिकति व्यवस्थापिकासँग जोडेर कुरा गरौँ, प्रधानमन्त्रीको रुचि चासो लगाव कस्तो पाउनु भएको छ संसदप्रति?
1: अब एउटा चाहिँ उहाँले नेपाललाई उहाँको नेगेटिभ कुरो गर्दा नराम्रो समस्यामा फसाइदिनु हो, नेपालले भारतको भूमि मिचेको छ भनेर। हेर्नुहोस् है, अब नेपाल र भारतको बिचमा कुनै चिज सिमानाको विवाद हुँदा भारतले पहिलो प्रश्न के गर्छ भने ल ठिक छ, काला पानी डिपोलिक सुस्ताका कुरा यो प्राविधिक कुरा हो, प्रमाण हेरौँला। तपाईँको प्रधानमन्त्रीले हाम्रो क्षेत्र मिचेको छ भन्नु त्यो चाहिँ पहिले छोडिदिनुहोस् न, त्यसपछि अर्को पोइन्टमा हामी जाउँला। अहिलेसम्म भारत र नेपालको वार्तामा, सिमानाको वार्तामा नेपाल अफेन्सिभ थियो, भारत डिफेन्सिभ थियो। अब उहाँको जो चाहिँ पाँच सातवटा शब्दको जुन उहाँको भाषण थियो संसदमा गएर, अब नेपालको यो चाहिँ सिमानाको कुरामा नेपाल अफेन्सिभ भयो। उहाँले चाहिँ यो के हो भने आत्मघाती गोल गर्नु हो। अब यसको परिणाम भोलि हामीले नबुझेको, उहाँहरूले धेरै बुझेको, यसले भोलि सकारात्मक दुई वर्ष पाँच वर्षपछि ल्याउँछ परिणाम, त्यो त म भन्न सक्दिनँ। तर उहाँले आत्मघाती गोल भयो यो, र अहिले पनि उहाँलाई संसदमा गएर यो मेरो टर्न स्लिप हो, नेपालले भारतको कुनै क्षेत्र मिचेको छैन, हामी त्यस्तो मिचा जात पनि होइनौँ, र 2014 भारतको संसदमा त्यहाँका संसद सदस्यले गृहमन्त्रीलाई प्रश्न गरेका छन् नेपालले भारतको भूमि मिचेको छ कि छैन, मिचेको भन्ने केही चाहिँ तपाईँको चाहिँ सार्वजनिक रूपमा सञ्चार माध्यममा आए भन्दा त्यहाँको गृहमन्त्रीले के भने आएर छ भने नेपालले भारतको क्षेत्र मिचेको छैन भनेर 2014 तपाईँको संसदमा वक्तव्य दिएको रहेछ
0: 2014।
1: अब के हो यस 2014 त्यो रेकर्ड हेर्दा भेटिन्छ। अब यो के हो, अब हामी अलिकति थोरै बुद्धि भएका मान्छेले नबुझेको हो भने त थाहा छैन, तर यसले चाहिँ नेपाल र भारतको चाहिँ उसमा मित्रतामा अलिकति यसले यसले समस्या बनाउँछ कि यो शब्दले भोलि काला पानी र लिपुले पनि हामीहरूले गुमाउनु पर्ने परिस्थिति आउँछ कि। केही मानिसहरू आलोचना गर्ने के भन्छन् भने यो अब तिमीले पनि हामीहरूले पनि तिम्रो या मिस्या भइगयो, मेरो पनि तिम्रो मिसेको सिद्धियो, यो चाहिँ पछि पछि गरौँ न भन्ने जे छ त्यही गरौँ न भन्ने एउटा सिद्धान्त छ। त्यही सिद्धान्तका प्रयोग गरेर काला पानी र लिपु लेख छोड्नका लागि यो अभिव्यक्ति दिएको हो। कुनै पनि दिनमा नेपाल र भारतको बिचमा अब जहाँ जहाँ जसको जे जे क्षेत्र छ त्यही क्षेत्र हो, एकले अर्काको मिचेको नखोज्ने भन्ने सम्झौता हुन, यसको अर्थ चाहिँ यही काला पानी र लिपु लेखको चाहिँ विवाद समाधान गर्ने भाषा हो यो भन्छन्। त्यो चाहिँ भविष्यको कुरो हो भन्ने उहाँले गरेको एउटा चाहिँ जुन आत्मघाती गोल छ नि,
0: त्यो गोल त्यो गोल चाहिँ मुलुककै लागि महँगो पर्ने भयो,
1: महँगो पर्न सक्छ भोलि।
0: अर्को मैले अलिकति जोड्ने खोजेको विषय भनेको संसदप्रतिको उहाँको कुरा, जस्तो राष्ट्रपतिले नीति कार्यक्रम वाचन गर्नुभयो त्यही बेला उठेर हेर्नुभयो सरकारकै नीति कार्यक्रम थियो। अर्को भनेको चाहिँ प्रतिपक्षका दलहरूले उहाँलाई संसदमा आएर जवाफ दिनु भन्छन्, बेला बेलामा के अरे संसद अवरुद्ध पनि गरिराखेका हुन्छन्, तर उहाँको चाहिँ संसदप्रतिको रुचि त्यति साह्रो आउन चाहेको जस्तो मन मान्या जस्तो त्यस्तो देखिँदैन। यो भनेको त प्रतिनिधि सभा नियमावली अनुसारको कुरा पनि हो, उहाँले त्यो नियमावली मिचिरहनु भएको छ कि छैन यतातिर पनि अलिकति जोड दिनु न।
1: अब त्यो चाहिँ के गर्नुपर्छ भने अब उहाँले संसदमा बोलेर नसमाइकन वार्ता गर्ने, म त काम गर्ने मान्छे हुँ काम गर्न दिनुहोस् न भन्ने जस्ता उहाँका अभिव्यक्तिहरू सुनिन्छन्। अब संसदमै नगएर नेपाल सिङ्गापुर जस्तो बनाइदिनु भयो उहाँले, सब स्विजरल्यान्ड जस्तो भयो, उहाँका पार्टी सभापतिले विदेशमा भइने नेपालीलाई सब हामी नेपालमै काम दिन्छौँ, त्यहाँको तल हामी यहीँ दिन्छौँ, गल्ली गल्लीमा हामी चाहिँ नेपाल फिर्किनका लागि सूचना चाहन्छौँ भने भयो भने जम्मै नेपालीलाई फिर्ता गराउन सक्नुभयो भने त्यो संसदमा जानु बोल्नु नबोल्नुको कुनै अर्थ रहँदैन, तर परिणाम चाहिँ त्यो चाहिँ हात लाग्नु पर्यो। अब परिणाम हात लागेन भने चाहिँ अब उहाँले बेकार यो संसदमा गएर नबोलेको कारणले पनि ठुलो उपलब्धि भएन भन्ने मान्छेले गर्छन्। अब यो ठिक अथवा बेठिक भन्ने कुरो 2 वर्ष पछाडि उहाँको एक्सनबाट र अब बहुमतको सरकार छ भन्ने जाने 2/3 छ, अब त्यहाँ गएर कुनलाई चित्त बुझाउने के बुझाउने के बोल्ने भन्ने कुरो नभएर म किन समय खर्च गर्ने भन्ने उहाँको तर्क रहेछ। अब त्यो तर्क चाहिँ केही समय पछाडि अब एकदम पटापट विकासै विकास भएको भइगयो भने चाहिँ उहाँको तर्क ठिकै रहेछ भन्ने होइन भने चाहिँ संसद अब संसदीय व्यवस्थामा संसदलाई नै नेग्लेक्ट गर्नु त्यो त राम्रो सन्देश त जाँदैन। अब उहाँको दिमागमा यो संसदीय व्यवस्थाभन्दा बाहेक अर्को केही दिमाग छ, त्यो बाटोतिर उहाँले सङ्केत गरेको हो भने चाहिँ यसको केही समय प्रतीक्षा गर्नुपर्छ यसको रिजल्टका लागि।
0: अब अलिकति कार्यपालिकाको कुरा भनिदिनु होला न्यौपानेजी, मन्त्रीहरूले भगाभग अब प्रगति विवरण पेश गर्न थालेछन्, 100 दिने कार्यसूची नै लिएर आएको थियो 100 दिनभित्रमा यो गर्छौँ भनेर, काम कस्तो गर्दैछ सरकारले मन्त्रीहरूले कस्तो गर्दैछन्?
1: अब यो अब भन्ने र गर्नेमा फरक हुन्छ, हेर्नुहोस् अब देखिनु पर्छ, अब अहिलेसम्म देखिएका केही अब खै 100 दिनमै मात्रै त ठ्याक्कै रिजल्टै आइहाल्ला भन्ने पक्षमा त म छैन। अब प्रगति गर्ने कोसिस गर्नु हो त लक्ष्मी प्रसाद देवकोटाको उही छुनु चन्द्र एक भन्छ नि, अब ठुलो लक्ष्य लिनु नराम्रो हुँदैन, गरेको छ अब जनताले ठिक भन्लान् बेठिक भन्लान् अब यसको पनि अझै अहिले मूल्याङ्कन गर्ने कोसिस गरेका छन्, केही मन्त्रालयले भनेका छन्, अब कोसिस गर्दै नै छन्। अब अलिकति बुद्धि र उहाँहरूको समस्या के रहेछ भने सर्वज्ञ त मै छु हामी नै छौँ, अरू चाहिँ जम्मै महामूर्ख हुन् र यस किसिमको कसैले कसैले पनि एउटै मान्छेले जम्मै कुरो जान्दैन
0: भनेर फ्रान्सेली कम्पनीको लागि लबिङ गरिराखेको छ प्रधानमन्त्रीको सचिवालयले भनेर नामै कितेर पो खबरहरू आउन थालेको छ त
1: होइन। अब त्यो मुद्दाको त अहिले फ्रान्सेली कम्पनीको हो कि म पनि हो त्यो मुद्दा मलाई थाहा छ। त्यसको पासपोर्टको कुरो के छ भने टेन्डरमा पासपोर्टको माग्दाखेरि ऱ्याक सर्भर हुँदो रहेछ एउटा र एउटा प्याड सर्भर हुँदो रहेछ, त्यो फ्ल्याट सर्भर भन्दा ऱ्याक सर्भर चाहिँ अलिक बढी आधुनिक रहेछ। अनि टेन्डरमा ऱ्याक सर्भर माग्नु हो, अनि यो जर्मनीको कम्पनीले चाहिँ फ्ल्याट सर्भरलाई हालो, अनि एउटा विज्ञलाई उहाँले सोध्नु हो यो ऱ्याक सर्भर र फ्ल्याट सर्भरको बिचको के हो फरक भन्दाखेरि, त उस्तै उस्तै हो भनेर एउटा मान्छेले लेखिदियो। अनि त्यो ऱ्याक सर्भरको चाहिँ क्यापेसिटी 1 घन्टामा 1000 पासपोर्ट छ, फ्ल्याट ऱ्याक सर्भरको क्षमता हुँदो रहेछ, फ्ल्याट सर्भरले चाहिँ 300 मात्रै छाप्दो रहेछ, त्यसमा पनि एक भनेर भनिदिनु हो त्यहाँ। अर्को चाहिँ त्यहाँ तपाईँको यो चाहिँ टेक्निकल कुरा भए, अनि त्यहाँ चाहिँ 2 छाप्ने मिसिन पर घन्टा 1000 दरले छाप्ने 2 मिसिन चाहिन्छ भनेको छ, तर उहाँहरूले जो अहिले टेन्डर पाइराखेको जसलाई मुद्दा लाग्यो उहाँसित एउटा मात्रै मिसिन छ, 2 मिसिन छैन अहिलेसम्म। चाहिँ त्यो चाहिँ जर्मनीको कम्पनीले पहिले काम चाहिँ यहाँ फ्रान्सवालाले गरेको रहेछ, त्यसले पनि टेन्डर हाल्यो। टेन्डर हाल्दाखेरि चाहिँ अब यो अहिलेको जुन जर्मनीवाला कम्पनीसित क्षमता नभएको कारणले त्यही फ्रान्सवाला कम्पनीसँग पासपोर्ट लिँदो रहेछ, अहिलेसम्म उसले पासपोर्ट चाहिँ त्यही फ्रान्सवाला कम्पनीसँग लिएको देखिन्छ। र अब यसमा देशमा अब गएनन् अहिले, म एकचोटि हेर्नु चाहिँ यहाँ अब त्यसमा जानुपर्ने अनुसन्धान गर्ने मान्छे यो के हो त, देशभरिमा सिडिओ कार्यालय अथवा हाम्रो एमएसएमा ठेकदारले नै कर्मचारी राखेर डाटा कलेक्सन गर्छ कि सरकारको कर्मचारीले कलेक्सन गर्छ भनेर त्यहाँ देशमा पुग्नुपर्ने अनुसन्धान अधिकारी पुग्दै पुगेनन्, हेर्नुहोस् है यहाँ अब त्यो चाहिँ मलाई थाहा छ। अनि त्यहाँको आर्थिक प्रस्ताव पनि टेन्डर खोलेका बेलाको अथवा टेन्डर हालेका बेलाको विनिमय दर बमोजिम हुनुपर्नेमा कुन अगाडिको विनिमय दर अनुसार भनेर ठुलो पैसा त्यहाँ तलमाथि देखिन्छ, अनि त्यो पनि उहाँहरूका त्यो अनुसन्धान कमजोरीको कारण चाहिँ काम गलतलाई गलत हुँदा हुँदै पनि वैध हुने भयो यहाँ यस्तो समस्या हो।
0: भनेको अब फेरि उसले 4 वर्षको लागि ठेक्का पाइसकेको छ के जर्मनीको कम्पनीले
1: हो अब तर एउटा समस्या छ त्यहाँ पनि, यहाँ इस्यु मुद्दामा यो अहिले सर्वोच्चमा पेसी छ, त्यसमा के इस्यु उठाएको छ भने हाम्रो मुद्रण विभाग भन्ने छ, आज हिजो कुन कर्मचारी भने नियुक्ति पनि भयो त्यसको सियो, अनि मुद्रण विभागले नै पासपोर्ट यो चाहिँ लाइसेन्स यी विभिन्न टिकट लगायत छाप्नुपर्ने कानुनी व्यवस्था छ, अनि कुनै कारणले उहाँहरूसित तत्काल गर्न पाइएन भने 1 वर्षको लागि स्वीकृति लिएर टेन्डर गरेर अर्कालाई छाप्न दिने भन्ने पनि त्यहाँ कानुनी व्यवस्था रहेछ। तर यता मुद्रण विभाग पनि छ, मुद्रण विभागलाई त्यो पासपोर्ट छाप्नका लागि मिसिन ल्याएर राखेको छ, तर टेन्डर चाहिँ 5 वर्षको हुन्छ, हेर्नुहोस् है यहाँ 1 वर्षको हुन टेन्डर हुनु स्वाभाविक।

0: सेवाग्राही आयो भने पनि हिजोको जस्तो झल्को फर्को नहुनुभयो। इष्टमुहारूसित हिसाब किताब मिलाउनुहुन्छै मिलाउनुहुन्न भन्ने कुरो चाहिँ अझै एक डेढ महिना अहिलेसम्म चाहिँ कर्मचारी डराएकै छन्। अब यो चाहिँ फेरि तपाईँको काम लाउने भनेको अनुशासनमै राखेर लाउने हो। अब भ्रष्टाचार गर्न पाइएन भन्ने बेखुसी भए कर्मचारीलाई खुसी गर्नलाई भ्रष्टाचार गर्न र राम्रो कुरो चाहिँ एउटा जुन कर्मचारीमा ट्रेड युनियन जुन बन्द गर्नु हो त्यो दलालीका अखडा थिए, घुस भ्रष्टाचार एजेन्सी त्यहीँबाट चल्थ्यो, त्यो सकारात्मक। अब लोकतन्त्र आइसकेपछि विद्यार्थीलाई पनि राजनीतिमा इन्भल्भ गर्नु त्यो देखिक थियो, जुन युनियन बन्द गराएर विद्यार्थीको केही चाहिँ सुविधा हेर्नका लागि एउटा कुनै कर्मचारी पहिले विद्यार्थी परिषद राख्नुभयो, त्यो दुईटा पनि यो सरकारले गरेको सकारात्मक।
1: तर के भन्ने, अब विद्यार्थी भनेको 18 वर्ष मुनिका पनि हुन्छन्, 18 वर्ष मुनिकालाई त उहाँहरूले त पार्टी सदस्य बनाउनु भएको छ अझ।
0: अब त्यो पनि अब कथनी र कथनी भयो। अब हामीले अर्को उनीहरूको राम्रो चाहिँ एउटा के हो गल्ती गरेको, हामीले कुनै ब्याङ्कबाट ठुलो ऋण इस्यु भएको छैन, त्यसैले उनीहरू पनि पर्खर हेरमा छन्। अब राम्रो भइदिए त उहाँहरूलाई पनि राम्रै हो। अहिले उहाँहरू चाहिँ जस्तो सेयरको भाउ पनि खासै बढेको छैन, अब आर्थिक अवस्था र मैले देखेको चाहिँ साधन खराब भएपछि तपाईँको ड्राइभर फेरेर त्यो गाडी गन्तव्यमा पुग्दैन। म बारम्बार भन्ने गर्छु, इँटा बनाउँदै साँचो बाङ्गो छ भने इँटा बनाउन पिएचडी गर्ने मान्छेलाई ल्याएर इँटा बनाउन दिनुहोस्, त्यो साँचोमा इँटा बनाउँदा इँटा बाङ्गै निस्किन्छ। अब यो जुन 72 सालको यो भ्रष्टाचारी साँचो, यो व्यथितिको साँचो, अनावश्यक 846 संसद, यो 8 वटा राष्ट्रपति, 8 वटा प्रधानमन्त्री, अब संविधान संशोधनको प्रतिवेदन उहाँहरूले लेख्दै हुनुहुन्छ अरे, यो प्रदेशको संख्या घटाउने अथवा संसद सदस्य घटाउने यसतर्फ केही गर्नुहुन्छ है गर्नुहुन्न? यी 8 वटा राष्ट्रपति हामीहरूलाई के काम, 8 वटा प्रधानमन्त्री के काम, यसतर्फ अब हेरौँ उहाँहरूको के छ। अब उहाँहरूको पनि एउटा पदाधिकारी प्रदेश खारिज भन्छ, अर्को मान्छे प्रदेश सम्पूर्ण संरचना भन्छ, अब उहाँहरूको जुन अधिवेशनमा दुई कुरा, अब बालनजी बोल्नु भएन यो इस्युमा, अब उपाध्यक्ष र सभापति, सभापति र उपसभापति चाहिँ एउटा प्रदेश खारिज, एउटा प्रदेश संरचना चाहिँ तपाईँको पुनर्संरचना भनेपछि यहाँ पनि उहाँहरू कन्फ्युज हुनुहुन्छ। त्यसैले हेरौँ अब के हुन्छ।
1: अब आम उपभोक्ताले कतिको राहत महसुस गरे होला,
0: उपभोक्ताको त केही पनि छैन। त्यहाँ मार्केटको सरकारले 6 महिनाभित्र हाम्रो मोडालिटीमा तय गर्छौँ भनेको छ। अब म त पोखरा र भैरवको एयरपोर्टको सुरुदेखि नै म विरोधी थिएँ, उहाँहरूले अनावश्यक दिए अनिकालका ढिकी बनाउनु भयो, ऋण तिर्यातिरै छौँ, ब्याज तिर्यातिरै छौँ, उत्पादन छैन, त्यसैले अब त्यसमा पनि भन्नुहोस् न, पोखराको एयरपोर्टवालालाई त भन्दा परु भैरवको कता गए। त्यसैले यसमा पहिले धमिराहरू मार्नुपर्छ, रुख तपाईँको बचाउने हो भने। अब धमिरा धेरै लागेर भित्रभित्र पसिसकेका छन्, अब यो रुखै नकाटिकन होला जस्तो मलाई चाहिँ लाग्दैन। अब यो धमिरा लागेको रुखबाट अब हामी चाहिँ एकदम गजबको काम गर्छौँ भनेर जुन लागिराख्नु भएको छ, अब हेरौँ, प्रतीक्षा गरौँ।
1: अन्तमा, वर्तमान सरकारले संविधान र गणतन्त्र विरोधी गतिविधिलाई फौजदारी अभियोग लगाउने भनेर फौजदारी संहिता संशोधन गर्न लाइरहेछ भन्ने खबर छ, के हो यो?
0: अब त्यो खबर छ, संसदमा दर्ता पनि भएको छ अरे, तर हिजो पञ्चायतमा पञ्चायतको विरुद्धमा अथवा राजाको विरुद्धमा राज संस्थाको विरुद्धमा बोल्दाखेरि त्यहाँ पनि 25 वर्षै अथवा ठुलो कैद जरिमाना हुन्थ्यो, कडा सजायको व्यवस्था थियो। कडा सजाय राखेर व्यवस्था टिक्दैन, पञ्चायत पनि टिकेन, राजा राजतन्त्र पनि टिकेन। जनताको परिवर्तनको अभिलाषा यसरी तिमी फलानु कुरो चाहिँ बोल्नै पाउँदैन, भोलि यहाँ भन्नुहोस् न एकदलीय कम्युनिस्टको कुरो बोल्नै पाउँदैन भनेर भन्नु चाहिँ यो जनताको परिवर्तनको अपेक्षालाई बन्द गर्नु हो। अब यो किन उहाँहरूले गरिराख्नु भएको जथा छैन र यसरी कानुन बनाएर त्यो परिवर्तनलाई रोकिँदो रहेन त, भोलि जनताले चाह्यो भने नेपालमा फेरि राजा ल्याइदिन सक्छन्। तर जनताको चाहनालाई बन्द गराउने जुन कानुनी बाटोबाट बन्द गराउने जुन अभिलाषा उहाँले देख्नुभएको छ, त्यो काम चाहिँ गलत हो। जनता परिवर्तन खोज्छन्, यो व्यवस्थाबाट भएन भने जनता त सार्वभौम हो नि, त्यो जनता सार्वभौम जनताले अर्को जे पनि निर्णय गर्न सक्छ नि, त्यसलाई नै हामी बन्द गर्छौँ भन्नु कुरो चाहिँ त्यो चाहिँ उहाँहरूको गलत काम हो।
1: न्यौपानेजी, यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: हस्, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने यिनै कुराकानीसँगै आजका लागि शुक्रबारे बहसको समय सकिएको छ। समयका लागि अतिथि वरिष्ठ अधिवक्ता न्यौपानेसँगै सुनेर साथ दिनुभयो, तपाईँप्रति पनि आभार। मलाई पनि बिदा दिनुहोस्, नमस्कार।

हजुर भीमजीलाई पनि धेरै धेरै धन्यवाद छ भन्दै आजको शुक्रबारको बहस पनि सकियो, हाम्रो समय पनि सकिन आँट्यो। आज मैले एकजना गोर्खा हिरोको कुरा गर्दै थिएँ, फिफ्थ जीआर अथवा फाइभ गोर्खा राइफल्स का हर्कबीर थापाको, उहाँको कुरा अलि राख्न पाइएन आज, तर पनि छोटकरीमा अलिकति भनिहालौँ। उहाँले धेरै भनौँ न अब माउन्टेनियरिङ गर्नुभयो, पर्वतारोहण गर्नुभयो, स्कटल्यान्डको स्लिगाचन इनमा अथवा चाहिँ बेर खाने ठाउँमा भन्नुभयो, चार्ल्स ब्रुस र उहाँको जुन चाहिँ साथी हुनुभयो स्कटिस एक भनौँ न धनाढ्य म्याकलियोड अफ म्याकलियोड बीच विवाद भएछ। म्याकलियोडले हर्कबीरले एकपल्ट ग्लामेगन पहाड जुन चाहिँ स्कटल्यान्डमा छ त्यो उक्लेर करिब एक घन्टामा फर्किएको कुरा सुने तर पत्याउनै सकेनन्, र यो मार्ग मा पहिला 2 माइल खुला मैदान पार गर्नु पर्थ्यो, त्यसपछि 2,817 फिट अग्लो शिखरसम्म उक्लिनु पर्थ्यो। हर्कबीरले कुनै बहस नगरी फेरि एकपटक नाङ्गै खुट्टाले त्यो दौड गरेर दोहोऱ्याएर देखाइदिएछन्। यसपटक उनले केवल 37 मिनटमा शिखर पुगे, 18 मिनटमा तल फर्किएछन्, अर्थात् अघिल्लो समयभन्दा पुरै 20 मिनट छिटो। वाह, सन् 1899 उनले बनाएको त्यो कीर्तिमान लगभग 1 शताब्दीसम्म कसैले तोड्न सकेनन्। अन्तत त्यो कीर्तिमान करिब 5 मिनटले मात्र तोडियो, पछि धेरै पछि त्यो पनि आधुनिक दौड्ने जुत्ता लगाएका एक पेसेवर यानि कि प्रोफेसनल धावकले रनरले, उनका घनिष्ठ मित्र चार्ल्स ब्रुसले पछि सन् 1922 र 1924 ब्रिटिस एभरेस्ट अभियानको नेतृत्व गरे, जसमा प्रसिद्ध पर्वतारोही जोर्ज म्यालोरी पनि सहभागी भएका थिए। रे श्रोताहरू, सन् 2021 बेलायतको गोर्खा संग्रहालय गोर्खा म्युजियमले हर्कबीरको सम्मानमा विशेष स्मारक स्कच विस्की सार्वजनिक गर्यो, जसको नाम हर्कबीर 1899 1899 राखिएको थियो। यो नाम उनले ग्ल्याबमेगन मा नाङ्गो खुट्टाले बनाएको ऐतिहासिक कृतिमानको सम्झनामा राखेको थियो। नेपालका एक गोर्खा सैनिकले स्कटल्यान्डको एउटा पहाडमा नाङ्गो खुट्टाले दौडेर उक्लिएर बनाएको कृतिमानले यसलाई तोड्ने प्रयास गर्ने लगभग सबैलाई पछाडि पार्यो। यो पर्वतारोहण इतिहासको कुनै सामान्य फुटनोट होइन, यो एउटा इतिहासका सबैभन्दा महान तर कम चर्चित कथाहरू एक पात्र मध्ये एक हो। श्रोताहरू, हर्कबीर थापालाई हामीले सम्झना गर्यौँ। श्रोताहरू, यो बारेमा फेरि चर्चा गर्न सक्छौँ। अहिलेलाई विकास चन्द्र थापा र पवनजीले गाउनुभएको गीत राख्दै म आजको बसाइबाट बिदाको आज्ञा चाहन्छु। फेरि यस्ता रोचक कुराहरू खोजौँला। हस्त, मलाई बिदा दिनुहोस्, नमस्ते। र भोलि नेपाल कप छ, दुवै टिमलाई शुभकामना भन्दै बिदा लिएँ। नमस्ते, हेभ अ ग्रेट डे, बाई बाई।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: शाहको अध्यक्षतामा आज संवैधानिक परिषद बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा अपरान्ह 5 बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिश सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो। हाल निर्वाचन आयोगमा अध्यक्ष सहित 2 राष्ट्रिय मानव अधिकार आयोगको सदस्य 1 र मुस्लिम आयोगका अध्यक्ष सहित 2 पद रिक्त छन्। राष्ट्रिय समावेशी आयोग अध्यक्ष सहित 2 पद रिक्त छ भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा 1 सदस्य पद रिक्त रहेको छ। थारू आयोगमा अध्यक्ष सहित 2 र मधेसी आयोगमा पनि अध्यक्ष सहित 2 पद रिक्त छन्। राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगमा अध्यक्ष सहित 3 र महिला आयोगमा 1 सदस्य पद खाली छ। कांग्रेस सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको बताउनु भएको छ। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शिक्षामा दलीयकरणले सबैभन्दा ठूलो समस्या लिएर आएको बताउनु भएको हो।
4: शिक्षामा राजनीति भयो, शिक्षामा राजनीति भयो भन्छौ, शिक्षामा राजनीति भएन भन्छौ, शिक्षामा दलीयकरण भयो। हामीले के चाहियो भने व्यवस्थापन समिति पनि आफ्नै मान्छे चाहियो, प्रधान अध्यापक पनि आफ्नै मान्छे चाहियो। हामीले यसो गाउँतिर गएर कुराकानी गर्नु गयो भने पनि फलानु विद्यालयमा के छ अवस्था हुँदैन, त्यसको प्रधान अध्यापक त हाम्रै मान्छे हो, त्यसको शिक्षक त त्यो हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनु पर्यो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो। शिक्षामा दलीयकरणले सबभन्दा ठुलो समस्या लिएर आएको, दलीयकरण बाहिर निस्कनु पर्यो। एजुकेसन इज अ पोलिटिकल इस्यु। नेपाली कङ्ग्रेस पार्टीमा एजुकेसनको पर्पज के हो? हामीसँग हजारौंको संख्यामा शिक्षक साथीहरू हुनुहुन्छ जसले समुन्नत नेपाल ल्याउनका निम्ति चाहिँ आफ्नो ठाउँबाट काम गर्न सक्नुहुन्छ। मैले आजको दिनमा नेपाली कङ्ग्रेस सभापति भएर शिक्षक सङ्घमा आबद्ध हुनु र शिक्षकलाई गर्ने आग्रह वा दिने मेसेज भनेको के हो भने तपाईँले शिक्षकको भूमिका ठिक ढङ्गले विद्यालयमा निर्वाह गरिदिनु भयो। एक्सपेक्टेड जे कुराहरू अझ त्योभन्दा पनि अझै बढी कम्फोर्ट जोन भन्दा पनि बाहिर निस्किएर अझै बढी गरिदिनु भयो भने त्योभन्दा ठुलो नेपाली कङ्ग्रेसलाई लगाउने गुणहरू के पनि हुँदैन।
3: कृषि मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रुपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति दिनका लागि विभागलाई रकम उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति दिन विभागले मन्त्रालयसँग रकम मागेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभएको छ। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखेका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको छ। 70 करोड़को क्षति भएको विभागले जनाएको छ। बर्ड फ्लू रोग नियन्त्रण 4 संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको छ। नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 नेपाली युवा आज रिहा भएका छन्। चिनियाँ सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी अध्यागमन कार्यालयका प्रमुख, सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्टका प्रहरी सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनियाँ पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई बुझाएको हो। गएको असार 12 गते लप्ची घुम्न गएका काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनियाँ भागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायत र युरोपेली सहयात्री मुलुकहरूको रक्षा क्षेत्रमा विनियोजित रकमलाई लिएर फेरि आलोचना गर्नुभएको छ। नेटो शिखर सम्मेलन अघि राष्ट्रपति ट्रम्पको भनाई आएको छ। संवाददाता जेम्स गोडसनका अनुसार ट्रम्पले सुरक्षाका लागि युरोपेली मुलुकहरू आफ्नो मुलुकमा भर पर्ने गरेको तर्क गर्नुभएको छ।
2: Donald Trump's once again turned up the pressure on NATO allies, accusing countries, including the UK, of relying on the United States for their defence. Posting on his Truth Social platform, the president claimed America spends far more on the alliance than anyone else, calling the situation ridiculous. His comments come ahead of next week's NATO summit, where defence spending is expected to dominate discussions. The Trump administration's already questioned whether some European countries are doing...
3: अहिले सम्मका खबर यति नै नमस्कार

हजुर नमस्कार श्रोताहरू, बेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको उछान मैले एउटा बहुचर्चित गीतबाट गरिसकेको छु, जुन गीतमा स्वर रहेको थियो बद्री पङ्गिनी र ज्योति मगरको, ज्योति मगर र बद्री पङ्गिनीको स्वरमा रहेको झ्याप्पै आयो बोलको गीतबाट हामी पनि झ्याप्पै बेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा आइसकेका छौँ। र आज यहाँहरू अलिकति छक्क पनि पर्दै हुन्छन् किन आज स्वर्णिम सङ्गमको जिङ्गल बजिरहेको छैन भनेर, तर हामीलाई कहिलेकाहीँ प्रविधिले धोका दिने गर्दछ। श्रोताहरू, मिराटमा रहेको जिङ्गललाई हामीले आज प्ले गर्न सकिरहेछौँ, प्राविधिक कठिनाइको कारणले गर्दाखेरि मैले उक्त जिङ्गल चाहिँ आज राख्न सकिने क्षमा प्रार्थी छु। यद्यपि कार्यक्रम स्वर्णिम सङ्गमको उठान भने बहुचर्चित गीतबाट गरिसकेको छु, झ्याप्पै आयो बोलको गीतबाट ज्योति बगर र बद्री पङ्गिनीको स्वरमा रहेको यो गीत पश्चात। श्रोताहरू, अब भने आजको तिथिमिति कुरा पनि गरिहालौँ। आज मिति विक्रम सम्बत 2083 साल असार 19 गते तृतीय तिथि शुक्रबार, नेपाल सम्बत 1146। तदनुसार आज जुलाई महिनाको 3 तारिक सन् 2026 र शुक्रबार भन्नसाथ श्रोताहरू सप्ताहन्तको तयारी गर्ने दिन पनि हो, अर्थात् विकेन्डको तयारी गर्ने दिन भएको हुनाले कामना गर्छु यो सप्ताहन्त, यो विकेन्ड यहाँको सुखद र रमाइलो साथै बित्नेछ भन्ने। र मौसमको पनि कुरा गरिहालौँ श्रोताहरू, असारको आज 19 गते श्रोताहरू, पक्कै पनि हाम्रो जस्तो कृषि प्रधान देशमा असारको महत्त्व विशेष हुने गर्दछ, किनकि असारको महिना पानी पर्ने महिना भनिन्छ। त्यही भएर पनि आज पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालका केही क्षेत्रमा केही ठाउँमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। हिजो साँझ भने काठमाडौँ उपत्यकामा निकै भारी मात्रामा वर्षा भएको थियो, तर अचम्मको कुरा काठमाडौँको अनाम नगर डुबान हुँदाखेरि, अर्थात् यो जावलाखेल डुबान हुँदै गर्दाखेरि कोटेश्वरभन्दा उतापट्टि कौशलटारतिर पानी परिरहेको छैन, काठमाडौँको यो मौसमले चाहिँ झुक्क्याउने गर्छ श्रोताहरू। र हिजो निकै भारी मात्रामा पानी परेको हुनाले यो सडक यातायातको कुरा गर्ने भने ट्राफिक जामले गर्दाखेरि सधैँको 7-8 मिनटको यात्रा गर्ने क्रम, अर्थात् यहाँबाट बेबेस गोर्खा रेडियोबाट अनामनगरसम्म पुग्नको लागि बढीमा 10 मिनट लाग्थ्यो भने हिजो करिब करिब 1 घन्टा 45 मिनट लाग्यो, किनकि अत्यन्तै ट्राफिक जाम थियो, पानी पर्ने साथ ट्राफिक जाम भइ नै हाल्दछ। त्यही भएर पनि म भन्ने गर्दछु बर्सातको समयमा भनौँ यात्रा गर्दा धेरै कुराहरू ख्याल गर्नुपर्ने हुन्छ, अनावश्यक यात्रा नगरेकै राम्रो हुन्छ। र आज पनि कतै कतै वर्षा हुने सम्भावना रहेको छ। र नेपालमा आज सूर्योदय बिहान 5:12 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 7:03 जाँदा हुँदैछ। यो जानकारी पछि श्रोताहरू, अब नि व्यवसायिक कार्यक्रम स्वर्णिम सङ्गमको बारेमा पनि जानकारी दिइहाल्छु। आज शुक्रबार र शुक्रबारको स्वर्णिम सङ्गममा श्रोताहरू, म सधैँ जस्तै नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहेका एकजना व्यक्तित्वसितको कुराकानीको साथमा उपस्थित आज पनि भइसकेको छु। र आज हाम्रो साथमा पूर्व ब्रिटिश आर्मी अनि कुशल शब्दशिल्पी गीतकार डम्बर याक्सो अतिथिको रूपमा हुनुहुन्छ। उहाँको जन्म चाहिँ ताप्लेजुङ जिल्लाको हाम्पाङमा भएको, यति बेला पनि रिटायर जीवन नेपालमै बसेर बिताइरहनु भएको छ। कहिलेकाहीँ बेलायत नेपाल आउने जाने क्रम त चल्दो होला, किनकि त्यो बेलायत सरकारले दिएको सुविधा पक्कै पनि उहाँले पनि लिनुभएको छ होला। र आज म धेरै कुरा गीत सङ्गीतको बारेमा कुराकानी गर्नेछु गीतकार डम्बर याक्सोसित, र उहाँका थुप्रै गीतहरू रहेका छन्, र ती मध्येको एउटा गीत उहाँ ताप्लेजुङवासी भनेर चिनाउनको लागि पनि एउटा गीत गर्नुभएको छ, जुन गीतमा स्वर अशोक मुकारुम र दिपा सुहाङको रहेको छ। आजको अतिथि गीतकार डम्बर याक्सोको गीत रचना अनि अशोक मुकारुमकै सङ्गीत रहेको गीत अहिलेलाई पनि म यो गीत राखिहाल्छु, अनि त्यस पश्चात पनि उहाँलाई अर्थात् आजको अतिथि म डम्बर याक्सोलाई कार्यक्रममा स्वागत गर्नेछु। र बेबेस गोर्खा रेडियो तपाईँ पनि सुन्दै हुनुहुन्छ, यो क्षण बेला तपाईँ पनि जोडिन सक्नुहुनेछ, र तपाईँले पनि आफ्नो प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ। आजको अतिथि गीतकार डम्बर याक्सोसित तपाईँका मनका जिज्ञासा राख्न सक्नुहुन्छ। यति भन्दै दिपा सुहाङ र अशोक मुकारुमको स्वरमा रहेको गीत यहाँहरू माझमा।

0: नयाँ विम लिक्विडमा कागतीको शक्ति छ, त्यसैले एक चम्चा विम।
1: हजुर श्रोताहरू, हाम्रो हामपाङ गीत मैले यहाँहरू माझमा राखेँ। यो गीत यहाँहरू माझमा मलाई अलिकति सुनाउनु मन लाग्यो, किनकि आजको गीतकारको आफ्नो गाउँठाउँको पहिचान बनेको गीत पनि हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर, आदर श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अब भने आजको अतिथि, व्यवसायको पाहुना, शुक्रबारको व्यवसायको अतिथि, पूर्व ब्रिटिस आर्मी अनि गीतकार डम्बर याक्सोलामा कार्यक्रममा स्वागत गर्न चाहन्छु। भर्खरै मैले उहाँले नै लेख्नुभएको आफ्नै थाकथलो ताप्ले जुङको हाङ पाङकै सेरोफेरोमा लेखेको गीत यहाँ माझमा राखिसकेको छु। अशोक मुकारुङ र उहाँलाई साथ दिनुभएको थियो दिपा सुवाङले। र अब भने म आजको अतिथि डम्बर याक्सोजीलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। डम्बर सर, यहाँलाई स्वागत छ कार्यक्रममा।
3: धन्यवाद।
2: अब बेबेस गोर्खा रेडियो आउँदा त तपाईँलाई आफ्नै रेडियो आफ्नै घर आए जस्तो पनि लाग्छ होला, किनकि कतै न कतै काहीँ न काहीँबाट जोडिनु भएको छ नि यो संस्थासँग त।
3: हो, यो धेरै पहिलादेखि म बेबेस सुनिरहन्थेँ।
2: हजुर,
3: यस्तो अत्यन्तै लोकप्रिय संस्था।
2: हजुर,
3: अब पक्कै भन्ने हो भने बिएबिएसको अब जहाँसम्म समयले साथ दिँदाखेरि बिएबिएसको प्रोग्राम सुन्ने, यहाँदेखि प्रसारण भएका गीतहरू, अब समाचारहरू, हरेक घन्टा घन्टाको समाचारहरू सुन्ने एकजना व्यक्ति, धेरै व्यक्तिमध्ये एकजना व्यक्ति म पनि होला जस्तो मलाई आफैलाई लागेको छ। र आज म यहाँ यो अत्यन्तै लोकप्रिय संस्था बिएबिएसमा यस्तो स्टुडियोभित्र लोकप्रिय व्यक्तिसित बसिराखेको छु, मलाई एकदमै खुसी लागेको छ। र सम्पूर्ण श्रोताहरू, अब यो त ब्रिटिस आर्मीमा अब गोर्खा मात्रै, ब्रिगेड अफ गोर्खाजमा मात्रै सीमित नभएर देश विदेशमा रहनुहुने सम्पूर्ण श्रोताहरूलाई मेरो तर्फबाट नमस्कार भन्न चाहन्छु।
2: हामी पनि खुसी छौँ तपाईँसँग यसरी कुराकानी गर्ने यो मौका मिल्यो। अब तपाईँ आफै पनि एउटा सैनिक जीवनको अनुभव सँगालेर रिटायर बिताएको मान्छे भएको हुनाले सैनिक जीवनको अनुशासन र सिर्जना लेख्दाको अनुशासन कहाँ चाहिँ गाह्रो हुँदो रहेछ, किनकि शब्दहरू लेख्दा पनि एउटा भनौँ शालीनता अथवा एउटा अनुशासनको दायराभित्र बसेरै लेख्नुपर्छ। त्यसमा पनि अब फौजी जीवन होइन सैनिक जीवन झनै अनुशासन, एउटा सङ्गठित संस्थाको अनुशासन बेग्लै हुने गर्छ। तपाईँको अनुभव सुनाइदिनुहोस् न।
3: अब खासै पल्टन घरमा अलिकति अनुशासन र यो अलिकति डर पोख्छ हुन्छ नै, अलिक खुलेर हिँड्ने बस्ने, खुलेर सोच्ने लेख्ने समय हुँदैन पनि। र त्यही अनुशासनको दायराभित्र रहेर अलिक खुलेर लेख्नै सकिएन, समय पनि नमिल्ने, अब दिउँसोभरि धेरै एक्टिभिटीहरू हुन्छ अनि एकदमै थाकिएको हुन्छ, अनि घरमा कोठामा आयो, अरू कामहरू गर्यो, भोलि हुने कामहरूको लागि तयारी भयो, त्यतिकै अब फेरि अब आराम पनि गर्नु पर्यो, होइन।
2: यी
3: विविध कारणले गर्दाखेरि पल्टन घरमा हुँदा, सर्भिसमा हुँदाखेरि लेखन कार्य चाहिँ झन्डै झन्डै ब्रेक नै लागेको थियो भन्न भन्छु म चाहिँ।
2: त्यो त ब्रेक थियो, तर पनि अब त्यो पल्टन घरबाट बाहिरिसकेपछि गीत लेख्दै गर्दा गीतको पनि एउटा दायरा हुन्छ। हिजो आज गीत जे पनि लेखिदिने गर्छन् होइन, कति सुन्ने गीतहरू छन्, कहिले सुन्न पनि नमिल्ने गीतहरू छन्। र यता शब्द भनेकै अर्थात् गीत भनेकै पनि यही हाम्रो जीवन परिवेशलाई भोगेको एउटा देखेको बिम्ब त हो नि गीत, होइन। र ती चिजहरूलाई उतार्दाखेरि प्रस्तुतिकरणमा पनि धेरै कुरामा ध्यान दिनु त पर्छ होला, होइन।
3: पर्छ पर्छ। म खास गरी पहिला स्कुलमा यो साहित्यिक गोष्ठीहरू हुन्थ्यो, कविता गोष्ठी अब गीत सङ्गीतहरू हुन्थे, त्यो अलिअलि सुन्थे, साथीहरूले सुनाउँथे र त्यतिखेरदेखि नै म अलिअलि कोर्न त सुरु गरेको थिएँ। सुरुमा मैले कविता लेख्थेँ, अझै पनि फटाफटा कविताहरू लेखिरहन्छु, तर अब जब भर्ती भएर गएपछि चाहिँ त्यो सबै कुराहरू रोकियो। अब नोटबुक थियो त्यतिखेरको, त्यो पनि कहाँ पुग्यो पुग्यो होइन। अनि अब यहाँ एउटा गीत यहाँ भरे बज्छ होला, त्यो गीत चाहिँ मैले 2035-36 सालमा लेखेको हो।
2: कुन गीत थियो त्यो?
3: त्यो चाहिँ मुस्कान छैना भन्ने गीत, 2035-36 सालतिर लेखेको। अनि अब म
2: भनेपछि तपाईँ पल्टनमा जानुभन्दा अगाडि नै लेख्नु भएको गीत?
3: पल्टनमा जानुभन्दा अगाडि नै लेखेको हो त्यो। अब लेखेर नोटबुक हराए पनि यो कता कता चाहिँ रहिरहँदो रहेछ,
2: मानसपटलमा
3: मानसपटलमा रहिरहने रहेछ। र यसो मर्निङ वक इभिनिङ वक हिँड्दाखेरि सोचेर फेरि त्यसलाई रिराइट गरेर भर्खरै मात्रै 2080 सालमा मात्रै त्यो चाहिँ रेकर्ड गरियो।
2: भनेपछि त्यो 35-36 सालमा लेख्नु भएको गीत,
3: हजुर
2: 80 सालमा रेकर्ड गर्नुभयो, त्यो पुरानो गीत भनेपछि यो चाहिँ विशेष रहेछ। त्यो गीतमा स्वर चाहिँ स्मिता प्रधानको रहेछ होइन, र तपाईँको रचना र सङ्गीत चाहिँ दिनेश काजी बान्ताको रहेछ। त्यो गीत हामी श्रोतामा केही क्षण पछि राख्ने नै छौँ, र त्यो गीत त हामी पछि राख्नेछौँ, त्यो गीतको बारे बोली नै हाल्नुभयो। अघि हामीले एउटा राख्यौँ गीत, हाङपाङकै सेरो फेरोमा लेखेको गीत, पास्तर ताप्लेजुङको चाहिँ हाङपाङ
3: होइन,
2: त्यो आफू जन्मी हुर्केको ठाउँ
3: हजुर
2: गीतमा तपाईँले उतार्नु भएको छ। भनेपछि जीवनको यात्राको क्रममा जहाँ पुगे पनि भनौँ, भन्छन् मान्छे त समयले जता डोराउँछ त्यतै हिँड्नुपर्छ भने जस्तै, जुनसुकै विकासको चाहिँ चरम उत्कर्षमा पुगेको मुलुक होस् अथवा मखमली सुख नै पाएको ठाउँमा बस्दै गर्दा पनि त्यो बाल्य अवस्थामा त्यो खुट्टामा लागेको माटो होइन, अनि त्यो गाउँको त्यो चिसो सिरेटो पानी ऐसेलु घारी हिँडेको त्यो चिजहरू चाहिँ जीवनमा सधैँ रहिरहँदो रहेछ है, त्यही भएर पनि गीत लेख्नु भएको होला।
3: हजुर हजुर हजुर, एकदमै सत्य कुरा। अब गाउँघरमा पुग्नलाई अहिले अलिकति सहज छ, पहिला अलिक त्यति निकै गाह्रो थियो, र अब त्यसमा पनि विदेशी परदेशी भइयो, र गाउँघरमा चाहिँ सपनामा मात्रै पुगिने, अनि वाइ नट अब यसो ट्राई गर्नु पऱ्यो गाउँघरको सेरोफेरोको कुराहरू, फुले खेलेको, हिँडेको, पढेको स्कुलहरू भयो होइन, रमिता हेरेको, अब यी सबै कुरालाई चाहिँ अब यो यो गीतमा चाहिँ हाङपाङको चाहिँ वर्णन गर्नु खोजेको हो मैले।
2: हजुर,
3: र अब कस्तो भयो भनेर चाहिँ अब यहाँ धेरैले मन पराइरहेको कुरा मैले बुझेँ। अशोक मुकारुङ भाइले सङ्गीत गर्नुभयो, एकदमै राम्रो गर्नुभएको छ, उहाँ आफैले गाउनुभयो, अनि दिपा सुवाङले गाउनु भएको छ, यसको अस्ति लोकार्पण पनि भयो। अनि हाङपाङे जति पनि हाङपाङ र ताप्लेजुङ त्यो सेरफेरमा बस्ने मान्छेहरूले चाहिँ उहाँ पुगे जस्तो भयो, अब त्यो सिनहरू देखाउँदाखेरि वहीँ पुगे जस्तो भयो भनेर चाहिँ भन्नुभएको छ।
2: अघि मैले गीत सार्दै गर्दाखेरि पनि त्यो ड्रोनबाट खिचेको तस्विर होला, अत्यन्तै सुन्दर रहेछ नि त हाङपाङ त बस्ती त।
3: हाङपाङ सुन्दर छ, एकदम सुन्दर छ।
2: अहिले त मोटर बाटो पुगेर झन् राम्रो
3: पुग्यो। अब हाङपाङ त्यो अलैँची बगान पनि बगान पनि आएको छ होइन, सुन्तलाहरू पनि आएको छ गीतमा।
2: हजुर,
3: अनि हाङपाङको फाँटमा रमाइलो बेसी धान फल्ने सुनसरी होइन, त्यो पनि आएको छ। अब त्यो याक्से चुङ्वा खुवा दोभान घुमाउने खेत नवमी सप्तमी यी सबैलाई मैले समेटेको छु।
2: अब यो सुन्दर हाङपाङको कुरा गर्दै गर्दाखेरि मलाई एकजना गायकको सम्झना आयो, चुङ्वा दोभान उहाँको बहुचर्चित गीत, खगेन्द्र याक्सु। अहिले त उहाँ गाउँमै बस्नु भएको छ अरे, मलाई साह्रै खुसी लाग्यो। गाउँ बिर्सिनु भएन रहेछ, गाउँ फर्किनु भएको छ होइन, हामीले गाउँलाई बिर्सिनु हुँदैन। अब तपाईँ पनि याक्सु, उहाँ पनि याक्सु, उहाँ गायक तपाईँ गीतकार भएको नाताले कतै यो पारिवारिक सम्बन्ध हो कि?
3: त्यस्तो त खासै होइन
2: ए,
3: तर मलाई कस्तो लाग्छ भने हाङपाङमा जन्मिने धेरैले चाहिँ गीत लेखिँदो रहेछ, लेख्ने गाउने अथवा केही कवि कोही कवि कोही साहित्यकार केही चाहिँ हुने रहेछन् भन्ने मलाई लाग्यो. अब खगेन्द्र त पहिल्यैदेखि उहाँ त गाउँघरदेखि नै गाउने खगेन्द्र अब गाउने त्यो अब यसो तल यो तल खगेन्द्र गाउँदैछ है भनेर भन्थ्यो सानो थियो होइन. अनि पछिबाट अब हामी त भर्ती भएर गयौँ उहाँले चाहिँ अब त्यस्तो आफै गीत आफै कम्पोज गर्ने आफै गाउने होइन. र यहाँनिर तपाईँ कहाँ बस्नुहुन्छ म ताप्लेजुङ हाम्पाङ भन्यो भने सुरुमा चाहिँ खगेन्द्रको के पर्ने खगेन्द्रको के पर्ने भनिहाल्छन् भनेपछि खगेन्द्रलाई यति साह्रो चिन्दो रहेछन् र
2: फेरि एउटै ठाउँ हाङपाङ अनि तपाईँ पनि याक्सो हो नि याक्सो भएको हुनाले कतै हो कि भनेर
3: हाम्रो अब मेरो सानोमा त भतिजो पर्नुहुन्छ उहाँ अहिले गाउँमै उहाँले चाहिँ अब गाउँ अलिकति मान्छेले छोड्दै गए अनि खगेन्द्रले चाहिँ एभोकाडो सुन्तला कागती लगाएर झिलिमिली बनाउनु भएको छ भन्ने कुरा सुने मैले. अब खेतमा अलैँची हुने ठाउँमा अलैँची नहुनेमा धान मकै अनि एकदमै ठिक्पो गर्दै हुनुहुन्छ मलाई पनि जाउँ जाउँ लागिरहेको छ. अब
2: गाउँघर होइन गाउँ गाउँ शून्य पार्नु भएन किनकि त्यो गाउँघर हामी जन्मेको हामी हुर्केको त्यो पितृको बास भएको ठाउँ होइन. घुम्दै फिर्दा एकचोटि त पुग्नै पर्छ सबैले.
3: त्यसै भएर यो सपनामा पुगिरहन्छ. अनि मलाई कोही साथीहरूले होइन तपाईँले हामी भुलेको हो कहिले कहाँ आउनुहोस् न यता माथि
2: त्यही भएर गीतमा गीतमा सम्झिहाल्नु
3: भयो म आउँदैछु नि त भनेर रेला गरिदिन्छु क्या त. अनि खै देखिएन त सपनामा आउँदैछु भनिदिन्छु.
2: कति सालमा भर्ती हुनुभयो दाइ त्यसो भन्दै पुरानो गीत 2035-36 सालमा लेखेको गीत हामीले केही दिनपछि श्रोता माझमा राख्नेछ. स्मिता प्रधानले गाउनु भएको रहेछ त्यो गीत होइन. र यहाँ चाहिँ कति सालमा भर्ती हुनुभयो?
3: नेपालको 2036 साल पुसमा हो. अब अङ्ग्रेजी मिति चाहिँ 1980 जनवरी 14 इङ्लिस हाम्रो
2: 45-40 वर्ष अगाडि कुरा पो रहेछ.
3: हो अनि त्यो भर्ती हुने सालमा मैले 35 सालमा एसएलसी दिएँ.
2: हजुर
3: एसएलसी दिएर एसएलसीको रिजल्ट नआई शिक्षक काम गरेँ. त्यो शिक्षक काम गर्दै गर्दाखेरि यो गीत एउटा गीत लेखेको
2: थिएँ.
3: त्यो एकदमै पुरानो गीत हो.
2: शिक्षक पेसा पनि गर्नुभयो?
3: शिक्षक पेसा पनि गरेँ मैले झन्नै 6-7 महिना गरेँ होला. अब बिचमा फेरि असार र साउनमा अलिकति छुट्टी हुँदो रहेछ. अब वैशाख मा म नियुक्ति भएको हो. पछि मङ्सिरको अन्तिमसम्म गरेँ मैले अनि पुसमा चाहिँ भर्ती भएर गएँ.
2: ए भनेपछि त्यतिखेर पनि गाउँघरमा जस तपाईँले विद्यालयमा पढाउनु भएको रहेछ तपाईँका विद्यार्थीहरू त धेरै छन् होला उसो भने 3-4 महिना पढाए पनि गुरु त भइयो नि. पल्टनमा गुरुबा भने जस्तै तपाईँको पनि धेरै
3: शिष्यहरू छन्. कति त उतै पल्टनमा पनि भेटेँ मेरो स्टुडेन्टहरू. अब मैले अलिकति अलि माथि रिमोट ठाउँमा चाहिँ पढाउने अवसर पाएँ. अनि पढाउनु
2: भनेको
3: ताप्लेजुङमै माथि साङ्लुपा भन्ने ठाउँमा महेन्द्र निम्न माध्यमिक विद्यालय अहिले त माध्यमिक भइसक्यो. अनि पढाउनु चाहिँ एकदमै इन्ट्रेस्टिङ कुरो रहेछ. धेरै मलाई अझै याद आउँछ त्यो सबै. अब बुकहरू भोलिको सब्जेक्टहरू लेसनहरू आज नै ल्याएर यसो हेर्ने. अब त्यही तरिकाले हाम्रो हेड सरले गाइड गर्नुहुन्थ्यो होइन हेर्ने अनि भोलिपल्ट पढाउने. यो एकदमै कस्तो एकदमै इन्ट्रेस्टिङ कुरा मलाई चाहिँ लाग्यो. म चाहिँ एकदमै
2: अरूलाई शिक्षा बाँड्नु त ठुलो कुरा हो.
3: हजुर हजुर
2: होइन
3: शिक्षा बाँड्नु ठुलो कुरा हो. अनि अब आफूले पढेर पछि पढाउँदाखेरि झनै पढे जस्तो हुने क्या. अनि मलाई एकदमै खुसी लाग्यो. अब यो टिचिङ इज लर्निङ भन्छ नि.
2: हजुर
3: त्यस्तै मैले धेरै कुरा सिकेँ.
2: त्यसपछि भर्ती हुनुभयो त्यसपछि लामो समय बेलायती सेनामा सेवा गर्नुभयो.
3: हजुर
2: अहिले रिटायर लाइफ.
3: हजुर
2: र कहिले फेरि रिटायर नहुने विधा अप्नाउनु भएको छ गीत सङ्गीतको क्षेत्रमा. तपाईँ यो गीतकारहरू कहिले पनि भुपु हुँदैनन् होइन किनकि यो कहिले भनौँ रिटायर नहुने पेसा हो नि त भनौँ यो एउटा क्षेत्र हो नि त गीत लेखन भनेको. भूतपूर्व गीतकार नम्बर 100 कसैले भन्दैनन् गीतकार नम्बर 100 नै भन्छन् किनकि जीवन त सधैँ बाँचिरहने विधामा लाग्नु भएको छ होइन. अब यो उसो भने तपाईको पहिलो गीतको जन्म त्यही हो तपाईले कसरी भयो त्यो त्यो गीतको जन्म चाहिँ कसरी भयो
3: 35 36 सालमा अब त्यो गीत चाहिँ अलि पुरानो अलि विरही तरिकाको छ हैन त्यतिखेरको अल्लारे बल्लारे जमानामा
2: हजुर
3: त्यस्तै अब कता धोका खाए जस्तो जस्तो पनि भएर लेखेको हो खासै अब त्यो आफै नै हो भन्ने चाहिँ हुँदैन तर त्यस्तै मलाई लेख्न मन लागेर लेखेको हो अनि त्यसमा अब त्यो गीतको अलिकति पनि दिनु पर्यो हिजोअस्ति यो उत्कृष्ट गीतकारको सेलेक्सनमा त्यहाँ पनि यो गीतको कहाँबाट आयो यो म आफै छक्कै परिरहेको छु आएर त्यहाँदेखि मलाई बोलाइएको थियो
2: हजुर
3: त्यहाँ एउटा लाइन चाहिँ यो श्रवण मुकारुङले पनि एकदमै राम्रो छ भनेर भन्नुभयो त्यो लाइन चाहिँ के छ भने समुद्रको किनारामा फुल सेलाई गयो जिन्दगीको मर्ने बाँच्ने टुङ्गो कहाँ भयो भनेर लेखा छु कि त्यो त्यो लाइन चाहिँ मन परेर त्यो गीत चाहिँ यता राख्यो है भनेर चाहिँ त्यो भाइले मलाई भन्नुभएको थियो एकजना भाइले
2: ए त्यो त्यो शब्दै मन परेर
3: त्यो एकदमै अब यो नयाँ पिँढीले त बुझ्दैन यो गीत पुरानो पिँढीलाई अब मदेखि मभन्दा माथिकोले चाहिँ बुझ्छन् होला
2: पक्कै पनि आज हामी रमाइलो कुराकानी गरिरहेछौँ र गायक गीतकार पनि हुनुहुन्छ चन्द्र शर्माजी अहिले बेलायत पुग्नु भएको छ उहाँले चाहिँ बेलायतमा बिएबिएस रेडियो स्टेसन कहाँ छ भन्नुभएको छ तल फोक्सटन केन्ट युकेमा छ है फोक्सटन भन्ने साथ सोध्नुहोला सबैले बताइदिइहाल्नुहुन्छ तल फोक्सटनमा छ बिएबिएस र आज हामी गीतकार डम्बर याक्षसित कुराकानी गरेछौँ श्रोताहरू र उहाँको पुरानो गीत धेरै अगाडि 34-35 सालमा लेख्नुभएको गीत छ उहाँ भर्ती हुनुभन्दा अगाडिको गीत हामी श्रोतामाझ राख्नेछौँ मैले अघि तपाईँलाई भने नि गीतकारहरू अर्थात् सिर्जनहरू कहिले भुप्मी हुँदैन कहिले पुरानो हुँदैन भनेको चाहिँ यही हो तपाईँले 36 साल अगाडि लेखेको गीत चाहिँ अथवा 34-35 सालमा लेखेको गीत चाहिँ 80 सालमा रेकर्ड गरेर त्यो त नयाँ भयो नि त
3: नयाँ भयो
2: अहिले सुन्दै गर्दाखेरि पनि होइन त्यतिखेरै रेकर्ड गरेको भए पनि नयाँ हुन्थ्यो कलाकारहरू कहिले पनि भुपु हुँदैन भन्ने यस अर्थमा भन्न खोजेको हो र अब नै यो गीत हामी श्रोतामाझ राखौँ सङ्गीत चाहिँ हाम्रो दिनेश काजी बान्तले गर्नुभएको रहेछ
3: हजुर
2: रेकर्ड चाहिँ 3 वर्ष अगाडि गर्नुभएको छ
3: 3 वर्ष अगाडि
2: धेरै अगाडि पहिलो रचना रेकर्डको क्रममा चाहिँ अलि पछि भयो अरू रचनाहरू भन्दा होइन ल त उसो भने तपाईँको एउटा भनौँ मेमोरी रहेको यो गीत डायरीमा नभए पनि दिमागको डायरीमा चाहिँ एउटा छाप भएर बसेको गीत श्रोतामा सुनाऊ वास्तवमा राम्रै चिज थियो होला राम्रै त्यो परिकल्पना थिम थियो होला त तपाईँको मन मस्तिष्कमा बसिरहेछ कहिलेकाहीँ हामी पनि गीत लेख्ने मान्छे स्थायी लेखिरहनु त्यो 2-4 घन्टामा सारिए नै केही भन्दा बिर्सिन सकिन्छ नि तपाईँले चाहिँ बिर्सिनु भएन सर
3: हजुर अब एक्ज्याक्टली त्यही त भएन होला तर सिमिलर टु द्याट होइन
2: त्यसको थिम चाहिँ त्यही हो
3: हजुर
2: हुन्छ यो गीत सुन्नु है त
4: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कतिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं

0: हजुर आदरणीय श्रोताहरू, गीतकार आजको अतिथि डम्बर याक्सोको गीत रचना, स्मिता प्रधानको स्वर अनि दिनेश बान्तवको सङ्गीत रहेको गीत राखे र गीत पश्चात फेरि पनि बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म सम्पूर्ण आदरणीय श्रोतालाई स्वागत गर्न चाहन्छु। नमस्कार, यहाँलाई फेरि पनि स्वागत छ।
1: धन्यवाद।
0: अब त्यो स्कुल पढाउँदै गर्दा शिक्षण पेसामा आबद्ध हुँदा लेख्नु भएको गीत रहेछ, बिरामा डुबी डुबी अब केलाई बाँचौँ। यो गीतको सिर्जना कसरी भयो, के चिजले छोएर लेख्नुभयो? त्यो एउटा उमेर थियो होला, तन्नेरी उमेर होइन, अझ भन्ने अब एसएलसी पास गरेपछि ठ्याक, अब हाम्रोतिर पूर्वतिर त धान नाच्ने पालम भन्ने पनि उमेर हो त्यो, होइन, रमाइलो गर्ने मेलापात जाने उमेरमा लेख्नु भए गीत, थोरै बताइदिनुहोस् न। कहिलेकाहीँ गीतकारहरूले लेख्ने सिर्जनाभित्र गीतकारकै भोगाई पनि प्रतिबिम्बित हुन्छन् भन्छन्, त्यो उमेरमा लेखेको गीतको बारेमा अलिकति बताइदिनुहोस् न। आशा
1: यो खै त्यतिकै लेखेँ भनौँ, होइन, अब अल्लारे बल्लारे जमानामा अलिकति अब आफैलाई पनि अलि त्यस्तै त्यस्तै भएको चाहिँ हो, होइन,
0: हजुर,
1: अब त्यही हो, जिन्दगीमा दुःख सुख आइपर्छ, होइन, अनि अघि धान नाचको कुरा भन्नुभयो हजुरले, अब म धान नाच्ने त होइन तर रहर चाहिँ गर्ने मान्छे हो, अनि अब 35 सालमा एसएलसी पास गरेको, त्यतिखेर म्याट्रिक भन्थ्यो, म्याट्रिक पास गर्ने त सानो सानो हिरो नै हुन्थ्यो,
0: गाउँघरतिर त एसएलसी पास गरेको मान्छे भेटिँदैन थियो नि,
1: भेटिँदैन थियो,
0: अहिले एसएलसी भन्छ म्याट्रिक पास गरेको,
1: म्याट्रिक पास गरेको शिक्षक मान्छे,
0: अहिले त मास्टर गरे भन्दा ठुलो हो त्यतिखेर म्याट्रिक पास गर्नु,
1: अनि धेरैले मन पराउँथे जस्तो मलाई लाग्थ्यो, अनि त्यतिकै अब त्यस्तै भएर चाहिँ मैले लेखेको हो यो गीत।
0: मिठो रहेछ गीत, र दिनेश काजी मान्तावाले पनि मिठो सङ्गीत गर्नुभएको छ, र पछिल्लो समयकी गायिका है स्मिता प्रधानको स्वरमा रहेको गीत हामीले राखिसकेछौँ, र गीत लेख्न गाह्रो हुन्छ कि तपाईँलाई त्यो गीतको भाव चाहिँ खोज्न भन्छ नि, बिम्ब भेटाउन चाहिँ गाह्रो हुन्छ,
1: बिम्ब भेटाउनु गाह्रो, कहिले काहीँ यस्तो हुन्छ कि त्यो शब्दको खोजीमा महिनौ बित्छ, तपाईँ पनि गीतकार हो तपाईँलाई पनि थाहा होला, कहिले चाहिँ एक घन्टा दुई घन्टामा नै गीत कम्प्लिट हुन्छ, कहिले महिनौसम्म पनि हुँदैन, यो मेरो अनुभव चाहिँ यस्तो छ, अनि आफूलाई आफूले लेखेको आफूलाई मन पर्दैन, आफू नै खुसी भयो हुँदैन, अनि गीत लेखेर राख्यो, अर्कोचोटि हेर्दाखेरि होइन यता अलिकति यो यसो गरौँ कि जस्तो भन्ने, अलिकति कथा सुधारौँ कि भन्ने क्रममा फेरि बिगारिन्छ, कहिलेकाहीँ चाहिँ बिग्रिन्छ पनि, अनि गीत लेख्नु चाहिँ म कविता पनि लेख्छु, कविता लेख्नु धेरै सजिलो छ,
0: कवितामा त अब तपाईँले चाहिँ मनका कुराहरू चाहिँ थप्दै गर्नुभयो, होइन, बढाउँदै गर्नुभयो, त्यो महाकाव्य बन्यो छैन, बन्न सक्छ, तर अब गीतमा चाहिँ कति कुराहरू चाहिँ त्यो एउटा सिङ्गो महाकाव्यको कुरा चाहिँ गीतको चार लाइन आठ लाइन दस लाइन अटाउनु पर्छ कहिलेकाहीँ,
1: होइन,
0: त्यही भएर गीत लेख्न गाह्रो हुन्छ, झन् त्यसमा बिम्बहरू, होइन, जस्तै अब कति चिजहरू त हामी गीतकारले प्रयोग गरेका चिजहरू हामीलाई थाहा हुँदैन,
1: क्या
0: सुन्नेहरूलाई चाहिँ त्यो थाहा नहुँदैन, थाहा नहुनु सक्दछ, किनकि बिम्बको रूपमा प्रयोग गरेको हुन्छ, अब यहाँले सुन्नु भएको होला हरिभक्त कटुवालको गीतहरू, होइन, डाली डाली फुल फुल्यो पात पात फुल म भुले फुल भुल्यो भमरामा कुन्नी केमा म भुले, हामी सुन्छौँ, तर त्यो हामीलाई सुन्दै गर्दाखेरि त्यो गीत कसरी लेख्यो होला, फुल कसरी भमरामा घुम्यो होला भन्छौँ नि हामी त, तर गीतकारले बिम्बको रूपमा प्रयोग गरेको चिजहरू हामीलाई थाहा हुँदैन, त्यही भएर जहाँ कवि रवि पुग्दैन कवि पुग्छन् भन्ने चाहिँ बिम्ब चाहिँ गाह्रो नै हुन्छ, होइन,
1: एक्ज्याक्टली हो।
0: या अब अर्का अत्यन्तै सिद्ध हस्त कुशल शब्द शिल्पी है गीतकार जानु कामाङ लिम्बू लेख्नुहुन्छ हङकङबाट, सुनिरहनु भएको रहेछ। अब सेवारो तुलसीजी, अनि आजको पाहुना ज्वाइँसाबलाई पनि मेरो साङ्गीतिक नमन, मैले पनि हाजिर जनाएँ तपाईँहरू साम भन्नुभएको छ, भनेपछि अब ज्वाइँसाबै भनिसके पश्चात त एक किसिमले भनेपछि एउटा त्यो सृजनाको चाहिँ बहस चल्छ होला है यहाँहरू बिचमा पनि, जानु जिल्लामा धन्यवाद दिन चाहन्छु हङकङबाट हुनुहुन्छ।
1: अब उहाँ मेरो बोजु सासु
0: ए
1: पर्नु हुँदो रहेछ, अब उमेरमा त धेरै भर्खरको हुनुहुन्छ, तर उहाँ यो गीत कविता साहित्यमा उहाँ धेरै अगाडि हुनुहुन्छ, उहाँलाई म एकदमै रेस्पेक्ट गर्छु। उहाँको कुनै अब केही चिज आयो भने त्यो पब्लिस भयो भने म पहिलो व्यक्ति म पढिहाल्छु, र अब बोजूलाई मेरो सेवा ढोक
0: ल जानु कामाङजीलाई मेरो पनि भुइँश्वरी नमस्ते सेवारो नोगेन होइन। उहाँ हङकङबाट सुनिरहनु भएको छ, पछिल्लोसम्म त उपन्यासहरू पनि लेखिरहनु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि स्कटल्यान्ड छेउबाट नियर स्कटल्यान्ड भनेर लेख्नु भएको छ कुलराज दुराजी, अब तपाईँलाई त थाहा छ बेलायतको बारे धेरै कुरा है। नमस्कार सबैजनालाई, दुवैजनालाई, अनि अब ग्रेट विकेन्ड भन्नुभएको छ, अब भोलि र पछि बिदा होइन। कुलराज दुराजीलाई पनि धन्यवाद छ,
1: धन्यवाद छ कुलराज दुराज्यू। अब उहाँ पनि बेलायतबाट अब गीत सङ्गीतको
0: चाहिँ
1: पारखी,
0: अब गीत सङ्गीतको पारखी भन्दाखेरि गीत सङ्गीतसँगै जोडिएका व्यक्ति त हुनुहुन्छ तपाईँ जस्तै भनौँ, बेलायती सेनामा लामो समय सेवा गरेका साधुराम गुरुङ उहाँ आफै पनि गीतकार हुनुहुन्छ है, उहाँ पनि लेख्नुहुन्छ। नमस्कार तुलजी, साथै हजुरको आजको गेस्ट लिरिसिस्ट डम्बर एक्सु सरलाई पनि नमस्कार।

0: उहाँ चाहिँ अहिले ननिटन युकेबाट हुनुहुन्छ। उहाँ तुलसीजी साथै आजको पाहुना डम्बर गुरुजीलाई दसौँला जोडी सेवाहरू हजुरहरूको रोचक संवाद र मिठो कुराकानी सुनेर इन्जोय लिइरहेको छु भनेर लेख्नु भएको छ नोगेन भन्नुभएको छ। गुरुजी नि भनेपछि त अब
1: तारा प्रसाद चेम्जोङ, अब मैले अहिले म अलिकति कन्फ्युज चाहिँ भयो, तर गुरुजी भनेपछि म भन्दा जुनियर भाइ हुनुहुन्छ होला, गाउँले हुनुहुन्छ होला, उहाँलाई धेरै
0: धेरै धनकुटातिर
1: चेम्जोङ भनेपछि हजुर
0: उहाँलाई धन्यवाद छ। गुरुजी नै भनेपछि अब तपाईँसँग पल्टनमा तपाईँले होस्
1: अब अलिअलि कतै भेट भयो होला ट्रेनिङतिर, अब म म बटालियनमा धेरै जस्तो अब सिग्नलको कुराहरू सिग्नलिङ म्याटरहरू म सिकाउने गर्थेँ, धेरै भाइहरू आउने जाने गर्थ्यो, धेरैले मलाई चिन्नुहुन्छ, तर मैले सबैलाई चिन्नु सक्दिनँ। पेन्सन आएपछि अलिकति इरेज पनि हुँदै जाँदो रहेछ, पेन्सन आएकै 27 वर्ष भइसकेको छ,
0: 23 वर्ष भयो। अनि विक्रम नेमाङजीले चाहिँ कङ्ग्रेचुलेसन भन्नुभएको छ, विक्रमजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँले पनि सुनिरहनु भएको छ, उहाँलाई धन्यवाद छ। र यसै गरी यहाँ हरिराईजी हुनुहुन्छ, फेल्थम लन्डनबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम षड्यम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोजली रहेछ। आजको अतिथि मिठो गीतका सर्जक डम्बर याक्सु सरलाई हार्दिक स्वागत तथा अभिवादन। डम्बर सरको गीत साह्रै राम्रो र मन छुने रहेछ, यसरी नै तपाईँको सृजनाहरूले सबैको मनमुटोमा बस्न सफल रहन् गुन्जिरहन्, तपाईँलाई उत्तर प्रगतिको कामना भनेर लेख्नु भएको छ, सबैलाई शुभ दिन भनेर। उहाँ चाहिँ हरि राई फेल्थम लन्डनबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद छ।
1: उहाँले मलाई चिन्नुहुन्छ होला सायद, फेल्थममा मेरो बहिनी जहीँ त्यहाँ बस्नुहुन्छ, म समय समयमा त्यहाँ जान्छु, एकदम रमाइलो ठाउँ छ
0: हजुर,
1: त्यहाँको नेपलिस कम्युनिटी एकदम राम्रो छ।
0: फेल्थमको
1: हजुर हजुर हरि रोका भन्नुभयो,
0: होइन हरि राई,
1: हरि राई ए, उहाँले सायद मलाई देख्नु भएको होला, उहाँलाई धेरै धेरै धन्यवाद छ।
0: उहाँ पनि गीत चाहिँ गाउनु हुँदो रहेछ, हङकङ पनि बस्नु भएको हो लामो समय, र हरिजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भनेर। फेल्थममा आफन्तहरू पनि हुनुहुन्छ तपाईँको?
1: छन् छन्, नम्बरी हुनुहुन्छ होइन, बहिनी जैनी हुनुहुन्छ,
0: तपाईँको त धेरै नम्बरीहरू पनि हुनुहुन्छ होला अहिले बेलायतमा। विनोद दाई पनि हाम्रो नम्बरी हुनुहुन्छ, अघि नम्बरी भन्दै हुनुहुन्थ्यो,
1: हामीलाई बहुदल भन्थ्यो, 2036 सालमा भर्ती भयो,
0: ए भर्खर बहुदल र निर्दलको चुनाव भएको थियो होइन,
1: अनि त्यसमा पनि हामी एउटा सेकेन्ड सेभेन एउटा बटालियन जम्ने भएकोले गर्दाखेरि धेरै सङ्ख्यामा गयौँ, हेर्दै गुडुडुडुडु होइन, त्यो बहुदल जस्तै देखिने क्या, अनि सबै हाम्रो टाइटल नै बहुदल हो
0: हजुर, त्यतिखेर
1: अहिलेसम्म पनि
0: ए बहुदल ग्रुपै बहुदल
1: ग्रुपै बहुदल, हाम्रो त्यो मेसेन्जरको
0: हुँदो रहेछ अहिले खरानी ग्याङ भन्ने जस्तो होइन, त्यतिखेर बहुदल ग्याङ,
1: एक्ज्याक्टली हाम्रो यो मेसेन्जर ग्रुप छ नि, भाइबर ग्रुप केहरूमा वाट्सएपमा टाइटल चाहिँ बहुदलै राख्छ।
0: ए अब हामी एउटा गीत राख्नेछौँ, त्यसपछि हामी समाचार सुन्नेछौँ। गायिका जुनु पर्साई मुन तपाईँकै जिल्लावासी हाङपाङकै छोरी हुनुहुन्छ उहाँ पनि होइन, र सङ्गीत चाहिँ शान्तिराम राईको रहेको छ, म त तिम्रो नजरमा यो गीत हामी श्रोतामाझ राख्नेछौँ, यो गीतको बारे केही भन्न चाहनुहुन्छ?
1: यो चाहिँ खास कुन कुन बिम्बमा लेखिएको भने, केटा र केटीको घनिष्ठ सम्बन्ध हुँदाहुँदै कारणवश केटाले चाहिँ अर्कैसित बिहा गर्छ, बिहा गर्ने निदो भएपछि चाहिँ आफ्नो पहिलाको केटीलाई अब बोलाउँछ, निम्तो दिन्छ होइन, त्यतिखेर चाहिँ त्यतिखेर चाहिँ म चाहिँ मरिसकेको मान्छे मलाई नबोलाऊ इत्यादि।
0: हुन्छ उसो भने यो गीत हामी सुनौँ, त्यसपछि हामी समाचार सुनिन्छ, समाचारपछि हामी दोस्रो चरणमा फेरि कुराकानी गर्नेछौँ है त।
1: हुन्छ

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: दैलेखमा पर्ने कर्णाली नदीमा खसेको फोर्स गाडीको खोजी फेरि सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल छ महेश्वरी वाहिनी मुख्यालय सुर्खेतका छ जना गुताखोरले हिजो नदीमा खसेको गाडी खोजी सुरु गरेका हुन्। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथमा सड़कबाट खसेको गाड़ी हिजो 5 घण्टासम्म खोजीको डीआईजी जयराज सापकोटाले जानकारी दिनुभएको छ। दुर्घटनापछि अचेत अवस्थामा भिडमा अड्केका एकजना पुरूषको उद्धार गरी अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको छ। सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ीमा 7 जना थिए भन्ने खुलेको छ। कांग्रेस सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको बताउनु भएको छ। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शिक्षामा दलीयकरणले सबैभन्दा ठूलो समस्या लिएर आएको बताउनु भएको हो।
4: शिक्षामा राजनीति भएन भन्छौ, शिक्षामा दलीयकरण भयो। हामीले के चाहियो भने व्यवस्थापन समिति पनि आफ्नै मान्छे चाहियो, प्रधान अध्यापक पनि आफ्नै मान्छे चाहियो। हामीले यसो गाउँतिर गएर कुराकानी गर्नु गयो भने पनि फलान विद्यालयमा के छ अवस्था भन्दैन, त्यसको प्रधान अध्यापक त हाम्रै मान्छे हो, त्यसको शिक्षक त त्यो हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनु पर्यो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो। शिक्षामा दलीयकरणले सबभन्दा ठुलो समस्या लिएर आएको, दलीयकरण बाहिर निस्कनु पर्यो। एजुकेसन इज अ पोलिटिकल इस्यु। नेपाली कङ्ग्रेस पार्टीमा एजुकेसनको पर्पज के हो? हामीसँग हजारौंको संख्यामा शिक्षक साथीहरू हुनुहुन्छ जसले समुन्नत नेपाल ल्याउनका निम्ति चाहिँ आफ्नो ठाउँबाट काम गर्न सक्नुहुन्छ। मैले आजको दिनमा नेपाली कङ्ग्रेस सभापति भएर शिक्षक सङ्घमा आबद्ध हुनुहुन्छ, शिक्षकलाई गर्ने आग्रह वा दिने मेसेज भनेको के हो भने तपाईँले शिक्षकको भूमिका ठिक ढङ्गले विद्यालयमा निर्वाह गरिदिनु भयो। एक्सपेक्टेड जे कुराहरू अझ त्योभन्दा पनि अझै बढी कम्फोर्ट जोन भन्दा पनि बाहिर निस्किएर अझै बढी गरिदिनु भयो भने त्योभन्दा ठुलो नेपाली कङ्ग्रेसलाई लगाउने गुणहरू के पनि हुँदैन।
3: बेलायतको भावी प्रधानमन्त्रीका बलिया दावीदार एन्डी बर्नहमले आफू नेतृत्वमा पुगेमा लेबर पार्टीले 2024 ल्याएको चुनावी घोषणा पत्रमा प्रतिबद्ध रहने बताउनु भएको छ। उहाँले रक्षा लगानी योजनाका लागि कोष जुटाउने विषयमा पूरै जिम्मा लिने पनि उहाँको भनाइ छ। रक्षा लगानी योजनामा 4 अर्ब 70 करोड़ पाउण्डको कमी पुष्टि भएपछि बर्नहमको भनाइ छ आफूले मुलुकको सुरक्षा व्यवस्थालाई अति नै गम्भीर रूपमा लिएको पनि बताउनु भएको छ। स्काईका प्रमुख राजनीतिक संवाददाता जो क्रेक
5: He admitted in his interview that he was not told about the huge black hole. Estimates range from 5 billion to 15 billion in defense spending. He said, I didn't have all the details. I wasn't in the discussions.
3: स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई गएको मक्सिरसम्मको दावी बक्यौता भुक्तानी गरेको जनाएको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई अझै 7 महिना यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23 अर्ब 44 करोड़ 2 लाख 98 हजार रूपियाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा धेरै परीक्षण वा उपचारका लागि दबाव नदिन आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायत र युरोपेली सहयात्री मुलुकहरूको रक्षा क्षेत्रमा विनियोजित रकमलाई लिएर फेरि आलोचना गर्नुभएको छ। नेटो शिखर सम्मेलन अघि राष्ट्रपति ट्रम्पको भनाई आएको छ। संवाददाता जेम्स गोर्सनका अनुसार ट्रम्पले सुरक्षाका लागि युरोपेली मुलुकहरू आफ्नो मुलुकमा भर पर्ने गरेको तर्क गर्नुभएको छ।
6: Donald Trump's once again turned up the pressure on NATO allies, accusing countries, including the UK, of relying on the United States for their defense. Posting on his Truth Social platform, the president claimed America spends far more on the alliance than anyone else, calling the situation ridiculous. His comments come ahead of next week's NATO summit, where defense spending is expected to dominate discussions. The Trump administration's already questioned whether some European countries are doing enough, with Defense Secretary Pete Hegseth warning the era of what he called free riding should be over.
3: आउँदो सोमबार राति इङ्ल्याण्डको खेल परेका बेला बिहान 5 बजेसम्म पब खोल्न अनुमति दिएपछि इङ्ल्याण्ड र वेल्सका पब मालिकहरू औधी खुसी भएका छन्। यो दिन स्थानीय समयको राति 1 बजे इङ्ल्याण्ड र मेक्सिको बीच अन्तिम 16मा पुग्न प्रतिस्पर्धा हुनेछ। ज्यासन क्लेरी लिया मौटन स्पामा हज क्यारियर सञ्चालन गर्नुहुन्छ.
2: But not just for the pub itself, it's just in general, it's the community, it's a community pub. We've had over 100 people here every game and the atmosphere is just amazing. And to be able to do that and to be able to celebrate, this is once every 4 years.
3: अहिले सम्मका खबर यति नै. नमस्कार.

0: आज श्रोताहरु निष्ठुरी रहेछौ दैव निष्ठुरी यो गीत राखे दीपक लिम्बुको स्वरमा संगीत थियो महेश खड्काको अनि गीत रचना रहेको थियो आजको व्यवसाय कार्यक्रम स्वर्णिम संगमको अतिथि गीतकार डम्बर याक्षोको र गीतको साथ सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु अनि साथसाथै आजको अतिथि गीतकार डम्बर याक्षो सरलाई पनि कार्यक्रम स्वागत गर्न चाहन्छु डम्बर सर यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम
1: धन्यवाद
0: यो गीतको बारे अलिकति बताइदिनुहोस् न निष्ठुरी रहेछौ दैव निष्ठुरी है कोही कसैलाई गुमाउँदाको पीडा जस्तो होइन लाग्यो दीपक लिम्बुले गाउनु भएको तापले जुनकै गायक हुनुहुन्छ जिल्लावासी भाइ नाति के पर्छ तपाईँको भतिजो होइन
1: अब सानो केलाउँदै जाँदा हाम्रो लिम्बुको धेरै सानो लाग्छ सालो पर्दो रहेछन् तर मलाई दाई नै भन्नुहुन्छ
0: हजुर
1: म भाइ नै भन्छु यो गीत चाहिँ खास मैले दैवसित चाहिँ मैले अलिकति गुनासो गरेको
0: हजुर
1: किन यसरी मान्छे बितेर जान्छन् किन मर्नै पर्छ यसो सोच्दाखेरि यो त प्रकृतिको देन हो
0: नियमै हो होइन
1: नियमै हो अब केही नलाग्ने हुन्न दैव हुन्न भन्दा भन्दै छोडिजानुपर्छ भनेर मैले लेखेको हो अनि त्यसै गरी जीवनको यात्राहरू मोडिजानुपर्ने आफ्ना भन्ने सबैलाई छोडिजानुपर्ने भनेर टुङ्ग्याएको छु र यो गीत सुन्दाखेरि सुन्नेलाई
0: हजुर
1: लास्टमा चाहिँ फेरि चित्तै बुझ्ने खालको अब यो हो नै मर्नै पर्ने रहेछ जानै पर्ने रहेछ भन्ने खालको होस् भनेर हो अनि मैले यो गीत चाहिँ कहिले लेखेँ भने एकजना मेरो काका
0: हजुर
1: तर मेरो घनिष्ठ साथी पनि हुन् उमेरले त धेरै अलि पाएको पनि तर उहाँ चाहिँ सँगसँगै म सँगसँगै हिँड्ने उहाँ बितेपछि त्यो रुनुपर्छ नि त होइन त्यो रुँदाखेरि अरू साथीहरू रुँदाखेरि अब काकालाई चाहिँ अब यस्तो फ्लोरमा राखेका थियौँ अब अरू एरेन्ज गर्नु पर्यो नि त होइन अनि अरू साथीहरू चाहिँ सोफामा यताउति घुरिरहेको थिएँ मैले चाहिँ अनि यो गीत लेख्न सुरु गरेको
0: ए भनेपछि काकाको सपको अगाडि बसेर त्यो रुँदै गर्दाखेरि होइन अब अन्त्येष्टिको लागि लानुको लागि साइत निकाल्नु पर्यो कतिखेर आफन्तहरू भेला हुनु पर्यो त्यो दिनजेल त रुङ्नु पर्यो कोर्नु पर्यो
1: अनि बेलुकी केही छिन चाहिँ सबै हल्ला खल्ला भयो अब साथीभाइहरू कोही तास खेल्ने कोही केही होइन रुम्दा त्यस्तै त हुन्छ
0: हजुर
1: अनि भरे थाकेपछि सबै सुते अनि मेरो पालो लेख्न थालेँ अनि लेखे त्यो त्यही त्यतिखेर नै कम्प्लिट भएको यो गीत
0: भनेपछि त्यो एउटा पीडाको बेला पो लेख्नु भएको रहेछ गीत त
1: हजुर
0: भनेपछि यो गीत आफैमा जीवन्त रहेछ उसो भने किनकि वास्तवमा म भन्ने गर्छु स्रष्टाका सिर्जनाहरूले चाहिँ यही हाम्रो समाज अर्थात् जीवन र जगतलाई नै स्रोत बनाएर लेख्ने गर्छन् स्रष्टाहरूले सायद त्यो काकाको निधनमा तपाईँ त्यहाँ नबस्नु भएको भए तपाईँ छेउमा नभएको भए यो गीत नजन्मिनु पनि सक्दैन त्यो चिज परिवेशले छुयो भनेपछि एउटा जीवन्त
1: अरू अरू पनि त छ तर अब त्यहाँ पुगेपछि चाहिँ म लु अब यो इनफ इज इनफ भनेर सुरु गरेँ अब
0: होइन गाह्रो हुँदैन यस्तो बेलामा गीत लेख्न
1: गाह्रो हुन्छ नि अब तपाईँ पनि आफै गीतकार हुनुहुन्छ गीत लेख्दाखेरि धेरै चोटिरहेको छु म अब अरू बेला चाहिँ फेरि ठिकै हुन्छ होइन जब जब लेख्नु जब गहिरिएर लेख्न थालिन्छ अब यहाँ अहिले अघि धेरै गीतकारहरू जानकामाङ बोजूको कुरा गरियो उहाँ पनि रुनु नै हुन्छ होला जस्तो लाग्छ क्या
0: होइन सिर्जनामा त सिर्जनामा त स्रष्टाहरू कहिले बारम्बार मरिरहेको हुन्छ कहिले बारम्बार तन्नेरी भइरहेको हुन्छ बारम्बार कहिले काहीँ स्रष्टाहरू चाहिँ एकदम इत्रिरहेको हुन्छ नि सिर्जनाभित्र भनेपछि तपाईँ पनि एकचोटि चाहिँ यो रुएर लेखेको गीत
1: पक्का हो
0: त्यो परिवेशै त्यही थियो होइन अब उसो भने तपाईँको सैनिक जीवनले तपाईँलाई गीतकार बन्न चाहिँ कतिको प्रेरित गर्यो किनकि त्यहाँ त धेरै भोगाइहरू हुन्छ कहिलेकाहीँ युद्धमा जानुपर्छ अथवा घाइतेहरूलाईको हालत देखिन्छ अथवा ट्रेनिङमै पनि धेरै कठिनाइहरू भोगेको देखिन्छ त्यस्तो बेला त्यो चिजहरूले कतिको तपाईँलाई त्यो खुराक मिल्यो सृजना
1: त्यो त्यति मलाई त्यो अझै पनि म सम्झिन्छु कति इन्सिडेन्ट एक्सिडेन्टहरू देखेँ मैले होइन अब पक्का लडाइँको कुरा त देखिएन मैले पेन्सन आएर कोसोभोमा जाँदाखेरि दर्दनाक घटना देखेँ मैले होइन अब यी सबै कुराहरू त अब त्यसको बारेमा त मैले लेखेको त छुइनँ किनभने माहौलै बेग्लै भयो पल्टन घरमा नोकरीको दौडानमा होइन त्यस्तो सोच्ने मौका परेन खासै भन्यो भने म जब भर्ती भएर पेन्सन आइन्जेलसम्म चाहिँ मेरो ठुलो ग्याप भयो
0: ए
1: ग्याप भएर अहिले यहाँनिर म यसरी गीतहरू रेकर्ड गर्दाखेरि कतिले होइन के भएको बुढेसकालमा भन्नुहुन्छ होला जस्तो मलाई लाग्छ कतिले त भने पनि होइन
0: अब पहिला
1: मैले मेरो मेरो कन्टिन्युटी दिन सकिनँ मैले ब्रेक भयो होइन ग्याप भयो तर म त्यहीँ छु म त्यसैमा छु भनेर फेरि सुरु गरेको हो
0: वास्तवमा बुढेसकालमा लेखेका गीतहरू अझ बढी खारिएका हुन्छन् होला सिर्जना किन त्यो भोगाई हुन्छ अनुभव हुन्छ त्यो अरूकोलाई जीवनलाई हेरेर लेख्नु आफैले जीवनमा देखेको भोगेको कुराहरू लेख्दाको त फरक भइहाल्छ नि जसरी अघि मैले निष्ठुरी रहेछ दैवको प्रसङ्ग आउँदा तपाईँले भन्यो भने उमेरले मभन्दा जेठो काका तर साह्रै मसँग हिँडेर उहाँको निधन हुँदाखेरि त्यो रुँदै गर्दा लेखे भनेपछि त्यो परिवेशले जन्माएको अथवा भोगाईले जन्माएको गीतहरू त अर्थात् सिर्जना सशक्त त भइ नै हाल्दछ
1: हजुर हजुर पक्का हो
0: सैनिक जीवनको यो लामो समयमा होइन त्यस्तो कुनै भनौँ सम्झन योग्य क्षण छन्
1: त्यस्तो धेरै छन् अब एउटा दुईवटा चाहिँ के छ भने यो जब फोकल्यान्ड वारको कुरा चल्यो सेभेन जिआर चाहिँ डिप्लोय पनि भइहाल्यो सेकेन्ड सेभेनलाई पनि अब विभिन्न किसिमको अब यो एमर्जेन्सी मुभमेन्टहरू होइन स्केरी आउट भन्ने खालको त्यो त्यस्तो शब्दहरू चलाइन्थ्यो म सर्भिसमा म नयाँ थिएँ भनौँ न
0: त्यहाँ चाहिँ जानु परेन
1: त्यहाँ जानु परेन म सेकेन्ड सेभेनमा थिएँ
0: हो
1: त्यतिखेर अलिअलि सुन्नमा आउँथ्यो म सिग्नल प्लान्टमा थिएँ र केही कुराहरू छिट्टै थाहा पाइन्थ्यो बटालियनमा के हुँदैछ भनेर र यस्तो त्यो वार्निङ अर्डरहरू आउँछ जस्तै सेभेन डेज होइन त्यहाँदेखि हुँदै हुँदै 48 डेज 48 आवर 24 आवर गर्दै अरू 2 आवर त्यस्तो खालको
0: जिरो आवर मुभमेन्ट भइहाल्छ होला
1: होइन अनि जिरो आवर चाहिँ मुभमेन्ट भइहाल्छ त्यसलाई चाहिँ नोटिस टु मुभ भन्छ अब जस्तै 2 आवर नोटिस टु मुभ होइन 2 आरटिएम भन्छ
0: अब मैले यो प्रश्न यसकारण सोधेँ त्यो अवस्मरणीय क्षण भने ती चिजहरूले पनि सिर्जना जन्मिन्छ जस्तै अघि तपाईँले भनिहाल्नु फकल्यान्डको कुरा गरिहाल्नुभयो तपाईँ जानु भएन तर त्यो युद्ध नजिक नजिक सुमसुमाउनु त भन्यो त तपाईँले त तर फकल्यान्ड नाम युद्ध भएपछि मात्रै सुन्ने स्रष्टाहरूले फकल्यान्डको टापुबाट फकल्यान्डको युद्धबाट भनेर गीतहरू लेखिरहेको हामी भेट्छौँ तपाईँले त्यो नजिकसम्म पुग्नु भएको हुनाले सिर्जनाहरू जन्मे कि जन्मेन त्यस्ता चिज
1: जन्मिएन जन्मेको छैन अहिलेसम्म
0: हजुर
1: अलिक त्यतिखेर समय मिलेन अब अहिले फेरि सोच्नुपर्छ लेख्न सक्छु
0: धेरै कुराहरू थाहा हुन्छ नि तपाईँहरूलाई लेख्दाखेरि होइन एउटा नाम मात्रै मलाई फोकल्यान्ड भन्ने मात्रै नाम थाहा छ मैले फोकल्यान्डको परिकल्पना गरेर लेख्नु र तपाईँ त फोकल्यान्डसम्म पुग्नु पनि भयो होला हेर्नु भयो होला फोकल्यान्ड युद्ध लडाएका साथीहरूसँग कुरा पनि भयो होला होइन ती चिजहरूले त धेरै कुराहरू सृजनामा त अटाउँछ नि होइन त्यही भएर पनि सिर्जना आफैमा एउटा जीवन भन्ने गर्छु र त्यो अवस्मरणीय क्षणहरूबाट सैनिक जीवनको त्यो अवस्मरणीय क्षणबाट पनि सिर्जनाहरू त जन्मिन्छ नि
1: जन्मिन्छ
0: लेख्नै बाँकी छ
1: लेख्ने क्रम जारी छ भनौँ न अब अहिले तपाईँले अलिकति च्यासै भनिहाल्नु पर्यो मैले गीत स्वयं नै लेखेको छु तर कति चाहिँ लेख्ने क्रममै कम्प्लिट हुने क्रममै छन्
0: ए हजुर
1: कति चाहिँ कम्प्लिट भइसकेर पनि यो सङ्ग्रहको लागि चाहिँ तयारी हुने क्रममा छ
0: सङ्ग्रह पनि निकाल्दै हुनुहुन्छ
1: एउटा चाहिँ मैले पहिला गीत र कविताको सङ्ग्रह एउटा पुरै एउटा मिक्स टाइपको निकालेँ सानो अब चाहिँ कविता र गीतको कविता चाहिँ धेरै थोरै छ गीतहरु नै अब त्यो निकल्यो भने
0: संयुक्त रूपमा गीत कविता सँग निकाल्दै हुन्छ
1: गीत र कविता संग्रह निकाल्छु त्यो त्यसमा चाहिँ मेरो झन्डै 50 वटा गीत पर्छ
0: र केही कविता
1: केही कविता पर्छ
0: त्यहाँ चाहिँ तपाईँका भोगाईका धेरै चिजहरू हामी भेट्न सक्छौँ
1: धेरै भेट्न सकिन्छ
0: हुन्छ हामी कुराकानीलाई पनि निरन्तरता दिँदै जानेछौँ र बिचमा हामी गीत सङ्गीत पनि राख्दै जानेछौँ र तपाईँकै रचनालाई एउटा गीत राख्न चाहन्छु कञ्चन थलङको स्वरमा सङ्गीत पनि कञ्चन थलङकै रहेको छ शब्द चाहिँ यहाँको रहेको छ यो गीत सुन्नु त्यसपछि बाँकी कुराकानी गरौँला है त
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेर विचार गर्नु
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
4: BFBS Gorkha Radio

0: हजुर आदरणीय श्रोताहरू, शीतल शीतल हावा चल्दा यो गीत राखेँ मैले कञ्चन थलाङको स्वर सङ्गीतमा र रचना रहेको थियो आजको अतिथि गीतकार डम्बर याक्सोको। डम्बर सरलाई फेरि पनि स्वागत छ।
1: धन्यवाद।
0: यो शीतल शीतल हावा चल्दा है, अब हाङपाङको मान्छे कञ्चनजङ्घाको सिरेटो होइन, त्यो हावाको अनुभव त भयो होला। यो गीतको बारे पनि बताइदिनुहोस् न।
1: यो गीत चाहिँ अब कञ्चनजङ्घाको जस्तै जस्तै भनौँ, तर अलिकति अर्कै छ यसको सन्दर्भ चाहिँ।
0: हजुर।
1: म हङकङमा हुँदाखेरि 85-86 साल भनेको झन्नै 41-42 सालतिर हङकङमा अब त्यो विकेन्डमा माथितिर घुम्न, वाटर ड्यामतिर माथि डाँडातिर घुम्न गइन्छ नि।
0: हजुर।
1: त्यतिखेर अब सिङ्गल भनौँ, अब आफू सिपाही साथी साथी मिलेर गइन्थ्यो। अब सबै त्यहाँ त्यो माथि डाँडातिर चाहिँ कोही फ्यामिली घुमिराखेको हुन्छ, कोही जोडीहरू धेरै घुमिराखेको हुन्छ। अनि मलाई घरको सम्झना आयो र हावा शीतल शीतल चलिरहेको थियो। त्यतिखेर मैले यसलाई चाहिँ लेख्ने सुरसार गरेँ। अनि अब त्यो शीतल शीतल हावा चल्दा याद तिम्रो आयो फेरि भनेर।
0: हजुर। यो गीतको सिर्जना चाहिँ हङकङमा भएको छ भने होइन?
1: हजुर, हङकङमा भएको हो। अनि पछि कुरै कुरामा कञ्चन भाइले, होइन दाइ तपाईँले यस्तो गीत लेख्नुहुन्छ अरे, के लेख्नु भएको छ हेरौँ न, यसो देखाएको। उहाँले चाहिँ त्यस्तै चिसो चिसो शीतल शीतल मनपर्ने रहेछ
0: क्याको एउटा चिसो चिसो भन्ने गीतै छ नि होइन।
1: अनि ल यो ठिक छ दाइ, यो मलाई दिनु न भन्नु। ल ल त भने, तर मैले त्यो पक्का त्यतिखेरै दिनु, अलि पछिबाट दिनु दिनु भनेपछि हुन्छ। ल यो गीत चाहिँ दिएँ, म आफै कम्पोज गर्छु ल दाइ भने गर। अनि उहाँले गर्नुभयो,
0: मिठो कम्पोज गर्छ,
1: राम्रो कम्पोज गर्नुभएको छ। अनि अनि यो यो गीत कम्प्लिट गरेर यो सबै त्यो भिजुअल पनि उहाँले गर्नुभएको छ, राम्रै गर्नुभएको छ यो
0: कञ्चनजीले।
1: हजुर।
0: गीत लेख्नको लागि परिवेश माहौलले ठुलो महत्त्व राख्दो रहेछ है। जस्तो कि अघि तपाईँको यो निस्ट्री रहेछ दैवको कुरा होस् अथवा यो शीतल शीतल हावा, तपाईँ त्यो हङकङको त्यो अघि भन्नुभएको ठाउँ नपुग्नु भएको भए, त्यहाँ सिरेटो नचलेको भए, यस्ता चिजहरू जन्मिँदैन नि कहिले काहीँ,
1: जन्मिँदैन।
0: त्यस्ता भनौँ एउटा माहौलले क्रिएट चाहिँ गर्छ गीतकारहरूलाई।
1: हरेक गीतमा अब जेमा पनि केही न केही माहौल चाहिँ हुनै पर्छ, केही के एउटा एउटा
0: होइन, मेरो पनि अनुभव छ। तर कहिलेकाहीँ के हुन्छ भने त्यो ठ्याक्कै त्यो माहौल अनुसार गीत लेख्दै गर्दाखेरि ठ्याक्कै पुरा नभएको पनि हुन्छ होइन। जस्तै मेरो एउटा रोशन गुरुङले गाउनु भएको गीत छ है, दोवानामा बाढी आयो बिचमा परे एक्लो म, बाँच्ने रहर धेरै थिए बचाइदिने अबको। यो गीत चाहिँ मैले वास्तवमा धेरै अगाडि न्युज हेर्दै थिएँ, आज त इन्डिया टेलिभिजन, त्यहाँ इन्डियामा कुनै एउटा ठाउँमा चाहिँ पिकनिक गएको टोली त्यो दुई तिनवटा खोलाको बिचमा उनीहरू रमाइरहेको थियो। एक्कासी बाढी, अहिले बर्खाको सिजन, माथि पाहाडमा बाढी आएको तल थाहा हुन्न। अनि भागा भएको हुन्छ, केही चाहिँ त्यो अलिकति अग्लो ठाउँ बसिरहेको हुन्छ, रेस्क्यु टिमहरू आएको हुँदैन, खुम भनौँ रेस्क्यु टिमको उसमा आसमा बस्दा बस्दै त्यो बाढी बढ्दै बढ्दै जाँदा त्यहाँ मध्ये केहीले बगाउँछ, बगाएको देखिसकेपछि मलाई मनमा एक किसिमको नमिठो लागेर चाहिँ त्यो उनीहरू चिच्याएको देख्दा, दोबानामा बाढी आयो बिचमा परे एक्लो म, बाँच्ने रह धेरै थियो बचाइदिने अब कसले रेस्क्यु गर्ने, उनीहरूको मनमा त्यो भयो होला भने लेख्यो। तर कहिले त्यो परिवेशसँग त्यति मात्रै लेख्यो, त्यसपछि तलको अन्तरा नआउँदाखेरि अब त्यसपछि के गर्ने भन्दाखेरि फेरि अब गीतलाई मडेर प्रेमिल भावमा चाहिँ अनि ढालियो क्या अन्तरा। भनेपछि त्यो परिवेश माहौलले ठुलो कुरा महत्त्व राख्छ। म कहिलेकाहीँ भन्ने पनि गर्छु, हरिभक्त कटल दाईको गीत एउटा होइन, उहाँले चाहिँ त्यो पोखिएर घामको झुलको भरि सङ्घारमा भन्ने गीत चाहिँ न्यु रोडको त्यो भूगोल पार्कमा बस्दा लेख्नु भएको अरे, माथिबाट एकजना नुहाएर एउटा लेडिजले कपाल झार्दै गर्दा देखेर चाहिँ लेख्नु भएको थियो अरे भने जस्तै, परिवेशले चाहिँ ठुलो महत्त्व राख्छ संस्थाको जीवनमा।
1: परिवेशले ठुलो महत्त्व राख्छ। अर्को अब त्यो व्यक्तिलाई के परेको त्यो पनि एउटा परिवेश त अलिकति नै, अब कोही बिछोडको कुराहरू हुन्छ होइन, कोही कस्तो हुन्छ, कोही अब एकदमै दुःख लाग्दो कुराहरू हुन्छ, कोही प्रेमिल कुराहरू हुन्छ, यी विभिन्न अब यो पनि परिवेश विभिन्न किसिमको परिवेशहरू होइन हुँदो रहेछ। अनि यो त्यसका यो अलि शून्यतामा बसेर लेख्ने भन्छन्, तर खास गरी कतै गएर केही हेरेर होइन सुनसानमा, सुनसान त होस् तर एउटा परिवेश एउटा फाल्टै एकदम यो होस् न त होइन एउटा परिवेश होस् भन्नु मन लाग्छ
0: मलाई। त माहौल गीत लेख्नको लागि सुनसान पनि चाहिँदैन होइन, त्यो कुनै पनि चिजले छुनु चाहिँ पर्छ,
1: छुनु चाहिँ पर्यो, एक्ज्याक्टली छुनु चाहिँ पर्यो। अब त्यो छोएको बेला त्यतिखेर नै अब अहिले त यो फोनमा नोटमा लेखिहालिन्छ होइन, पल्टन घरमा चाहिँ त्यो चाहिँ भएन क्या त,
0: हजुर
1: पल्टन घरमा त्यो भएन र नै अब रोकिएको हो। त्यस्तो परिवेशहरू त धेरै आइ गयो होला तर खासै लेख्ने समय नै नभएर हो
0: त्यस्तो छैन। तर तपाईँको जीवनमा तपाईँले लेख्नुभएको गीतमध्ये होइन तपाईँसँग साह्रै नजिक भएको गीत चाहिँ कुन हो, जीवन भोगाईमा अथवा तपाईँले लेख्दै गर्दाखेरि तपाईँकै जीवनसँग नजिक भएर लेखेको गीत हुन्छ नि त्यस्तो?
1: त्यस्तो अब प्रायः सबै त्यस्तो छ,
0: एउटा त यही होला निष्ठुरी रहेछ दैव पनि भएको होइन,
1: निष्ठुरी रहेछ दैव यो चाहिँ एकदमै नजिकबाट अनि छोटो समयमा मैले कम्प्लिट गरेको हो र एकदम डुबेर नै लेखेको हो। म अब मैले अघि भने नि यो गीत लेख्दाखेरि म रोएको छु, त्यस्तो हुन्छ नि त होइन। अनि अर्को चाहिँ अब यो जुनु पर्सनले गाएको गीत म त तिम्रो नजरमा जिउँदै मरेको मान्छे, खास गरी मलाई एकजना भाइले उसको नाम चाहिँ भन्नु हुँदैन नभने शर्तमा दाइ यस्तो भन्यो मलाई अनि यसो लेखिदिनुहोस् न भन्यो कि भाइले, सोचेँ मैले होइन। त्यहाँदेखि अब लेख्न सुरु गरेँ, लेख्दै गयो गीत कम्प्लिट भयो उसले अरे यो ठिक छ, अनि अब त्यसो भए त मेल भर्सनमा चाहिँ गाइनु पर्थ्यो रेकर्ड हुनु पर्थ्यो, तर फिमेलमा अब मैले शान्तिराम सरलाई अन यो यस्तो छ यो मेल अथवा फिमेल जसले गाए पनि हुन्छ तर अब
0: दुइटाले भोग्ने कुरा,
1: दुइटाले भोग्ने कुरा
0: अलिक बढी त मेलले नै भोग्छ, त्यस्तो
1: मेलले नै भोग्छ र मैले अनि मेल खोजिराखेको थिएँ ठ्याक्कै जुनु फेरि त्यतिखेर अब एकदम चर्चामा आएको बेला, त्यसमा पनि आफ्नै
0: आफ्नै
1: ठाउँको मेरै घर मन्त्री हो उसको घर, ऊ जन्मेको घर भनौँ न होइन, अब त्यहाँदेखि त उसको हुर्काई बढाइ त अरूतिर भयो र लु नानी म छोरी भन्छु मेरो भाइको छोरी, अब उसको बुवा हामी दाजुभाइ भनौँ न गाउँले साइनुले, अनि लु छोरी यो गीत गाइदेऊ है भनेको, अनि हुन्छ त्यहाँदेखि रेकर्ड गरियो। यो पनि मैले मलाई अलिकति आफू खुसी भएको गीत क्या मैले लेखेको,
0: अरूको कथा सुनेर,
1: अरूको कथा सुनेर लेखेको।
0: वास्तवमा यस्तो हुने गर्दछ कहिले काहीँ, अब तपाईँले नसुनेर पनि लेखेको गीतहरू अरूको जीवनसँग मेल खान सक्छ नि त,
1: हजुर
0: होइन। कहिलेकाहीँ यस्तो लाग्दैन बाटोमा हिँड्दै गर्दाखेरि शब्दहरू अथवा कुनै चिजले टक्क छोएर गीत लेख्नु भएको छ कि छैन?
1: छ छ छ
0: छ नै
1: लेखिन्छ प्राय, मलाई त्यही हुन्छ। म अब बिहान चाहिँ अलि अल्छे खालको छु, बेलुकी बेलुकी हिँड्नु जान्छु, एक्लो जान्छु एक्लै, अनि मलाई श्रीमतीले एक्लै नहिँड्नु भन्छ, केही छैन बेलुकी त अब साह्रै साँझमा हिँड्दिनँ, तर म चाहिँ त्यो गीत लेख्नुलाई नै बेलुकी चाहिँ म एक्लो हिँडेको, गीतै लेख्नुलाई चाहिँ
0: हुन्छ त्यस्तो। सडक सायरी भन्छ, मैले पनि एकचोटि यहीँ बेबेसबाट फर्किँदै गर्दा मोटरसाइकलमा एउटा ट्रकले निकै ठुलो धुवा छोडेको थियो होइन, एकदम अब कहिलेकाहीँ त्यो ट्रकको अथवा गाडीको पछाडि कालो धुवा छोड्दा त रिस त उठ्छ नि,
1: उठ्छ नि
0: है, अनि यसो रिस उठेर यसरी पछाडि चाहिँ एउटा स्लोगान लेखेको रहेछ कि तिमीलाई भुल्दैछु ठुली किस्ता किस्तामा भन्ने रहेछ, त्यो चिजले मलाई छोयो। अनि मैले एउटा गीत लेखेँ तिमीलाई भुल्दैछु किस्ता किस्तामा तिम्रो तस्विर मेट्दैछु दिलको भित्तामा, अनि एकजना नयाँ बहिनीले गाउनुभयो बिबी अन्नाई सङ्गीतमा है, अनि साजन राईले एक ठाउँ गाएर सुनाउँदा एकजना डिभोर्स भएको दाईले चाहिँ यो गीत चाहिँ म जसरी पनि खर्च गर्छु गाउ कि गाउ भन्छ, त्यो चिजहरू छुँदो रहेछ क्या, भनेपछि कति त्यो गीतकार अथवा स्रष्टालाई छुको चिजहरू अरूको जीवनमा पनि मेल खानु पुग्दो रहेछ. त्यस्ता गीतहरू धेरै रहेछन् त्यसो भने तपाईँको.
1: हजुर हजुर.
0: यहाँ श्रोताहरूको प्रतिक्रिया चाहिँ पढ्छु, उहाँहरूलाई धन्यवाद दिनुहोला. धेरै श्रोताहरू रहेका छन्। छवि थापा मगरज्यू लेख्नुहुन्छ, फक्सन के युकेबाट हुनुहुन्छ. नमस्कार तुलजी अनि पाहुना गीतकार डम्बर याक्सोज्यूलाई पनि नमस्ते. हजुरको मिठो भलाको शैली सुरुदेखि नै सुनिरहेछु. उहाँको गीतहरू राम्रो लाग्यो, बधाई अनि शुभकामना छ. सबैको सप्तान्त सुखद रहोस् भन्नुभएको छ. छवि थापा फक्सनबाट हुनुहुन्छ, उहाँलाई पनि
1: छवि थापाज्यूलाई धेरै धेरै धन्यवाद. मन पराइदिनु भयो, सुनिदिनुहोस् होइन. अब एज टाइम पास जस्तो लाग्छ मलाई चाहिँ, अब धेरैले मन पराएपछि मलाई अलिक जाँगर चलिरहेछ
0: गीतहरू लेख्नलाई.
1: थ्याङ्क यू सो मच.
0: राज राईजीले बेलायतबाट हुनुहुन्छ, सायद अब उहाँ पनि पल्टनिया भएको हुनाले तपाईँलाई नजिकबाट चिन्नुहुन्छ कि हो. कङ्ग्रेचुलेसन भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ.
1: राज राई मलाई लाग्छ उहाँ हाम्रो मेरो छिमेकी दाई हुनुहुन्छ होइन.
0: हजुर.
1: र उहाँ र मेरो त हरेक हरेक दिन जस्तै च्याटिङ भइरहन्छ.
0: ए नेपालमा चाहिँ उहाँको सङ्कुवा सभा जस्तो लाग्यो मलाई. र यहाँ कैलाश अन्त लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट. नमस्कार तुलजाई अनि आज शुक्रबारको लभली कार्यक्रम स्वर्णिम सङ्गममा आउनुभएको गेस्ट लिरिसिस्ट डम्बर याक्सो मामालाई पनि सेवारो नमस्ते. हजुरहरूको यो रमाइलो भलाको शैली सुनेर शुक्रबारको कार्यक्रम स्वर्णिम सङ्गमको इन्जोय लिइरहेको छु भन्ने लेख्नु भएको छ. हाम्रो कैलाश अन्त लिम्बू ननिटन युकेबाट हुनुहुन्छ. कैलाश भाइलाई पनि धन्यवाद.
1: कैलाश भाइलाई पनि धेरै धेरै धन्यवाद छ. भान्जा अब मामा भन्नुभयो, भान्जालाई धेरै धन्यवाद छ.
0: लीलाराज काम्बाङजी उहाँ पनि अब तपाईँ ताप्लेजुङको, उहाँ चाहिँ पाँच तर याङ्गरको हुनुहुन्छ है. थर्पु अनि बाटो त त्यही हो नि होइन, ताप्लेजुङ जाने. अनि उहाँले उहाँ पनि गीतकार हुनुहुन्छ है. उहाँ लेख्नुहुन्छ लीलाराज काम्बाङजी, उहाँ अहिले बेलायतबाट हुनुहुन्छ, अक्सफोर्डबाट. पर्साई कान्छा पर्साईको छोरो ज्यान मेरो गोरु, हाङ्कबाङको सुरती याक्सोमा कान्छी, तिमीलाई देख्दा ज्यानुन्छ फुर्ती, चुवाको दोबान यो लोर्के जोबान, देउतालाई भाकेर छेत्रीको छोरो लिम्बुकी छोरी, जाउँडाँडा काटेर. लीलराज काम्बाङ अक्सफोर्डबाट आदरणीय दाजु ज्वाइँ गीतकार डम्बर याक्सोज्यू तपाईँ अनि तुलसी बस्ने सरलाई नमन गरे है. हाङ्कपाङको बारेमा धेरै गीतहरू बने तर माथिका शब्दहरू अहिलेसम्म बनेका छैनन् जस्तो लाग्यो. किन पो हाङ्कपाङको सुर्ती र पर्साईहरूको चर्चा यति सुनेन. जुनु पर्साई आफै त्यहीँको हुनुहुन्छ, अब म आफै बल गर्नु पर्ला. कार्यक्रम सुन्दैछु, मजा लागिरहेछ. सबैमा सेवारो नाइस विकेन्ड भन्ने लेख्नु भएको छ. धेरै कुरा लेख्नु भएको छ.
1: लीलाराज काम्बाङलाई ए उहाँ पनि बाजे नै पर्नुभयो त्यसो भए. जानुजीको बाजे भनेपछि मेरो त बाजेको पनि बोजूको पनि बाजे भनेपछि धेरै बाजे. उहाँलाई मेरो सेवा ढोक छ अनि उहाँ पनि गीतकार हुनुहुँदो रहेछ अनि उहाँले केही हरपहरू लेखिसक्नु भएछ. यो एकदमै हाम्रो हाङ्कपाङ, हामी अब प्राय
0: हाङ्कपाङमा चाहिँ धेरै पर्साईहरूको पुर्खौली थले हो क्या.
1: पर्साईहरू जस्तै अब म बसेको ठाउँ मेरो गाउँलाई चाहिँ पर्साई गाउँ नै भन्छ.
0: ए तर म धेरै काठमाडौँ पर्साईहरू चिन्छु होइन. कहाँ घर भन्दा हाङ्कपाङ हो, पुरानो घर भन्छन् पर्साई ओलीहरू होइन. यता तेह्रथुमको तेह्रथुम र ताप्लेजुङ
1: पर्साई चुडाल ओली
0: बिमली
1: होइन निरौला विभिन्न सबै मिसिएर बसेको छौँ. अनि हाम्रो त्यहाँ त म चाहिँ अब लिम्बू भएर मेरो लवजमा कता कता लिम्बू नै हुन्छ. पर्साईहरूको पनि त्यो लिम्बू गाउँमा बसेकोले गर्दाखेरि टोन आइहाल्छ. लिम्बू जस्तो जस्तो बोल्छन् अनि हाम्रो कस्तो छ भने साइनो चाहिँ एकदमै दाजुभाइको एकदमै चेलीमाइतीको नाता एकदम दाजु एकदमै घनिष्ठ सम्बन्ध छ एकअर्कामा. अनि अब त्यो पर्साईहरूले गर्दा नै अब कति हाम्रो लिम्बू समुदायको मान्छेहरू त त्यो बरा लिने धान नाप्नु थाल्ने इत्यादि हुन्छ नि. तर म चाहिँ पर्साईहरूसित नै धाँचेर पढ्थेँ अनि
0: उनीहरू
1: सँगसँगै स्कुल जाने आउने कहिले अब
0: सङ्गतले पनि ठुलो कुरा गर्छ.
1: सङ्गत म एकदमै त्यो उहाँहरूलाई चाहिँ धन्यवादै. अब मेरो भाग्य हाम्रो भाग्य नै भनौँ, यो पर्साईहरू त्यहाँ हुनुको चाहिँ हाम्रो भाग्य भनौँ न. अब धेरै अब नत्र लिम्बूले यसरी पर्वते कुरा बोल्न अलिकति गाह्रो हुँदै जान्छ क्या त माथितिर. अब जस्तै
0: म पनि इलाममा जन्मेको, लिम्बू गाउँमा हुर्केको हुनाले पहिला पहिला अब साथीहरू धेरै भएको, अलिअलि लिम्बू कुरा त आइहाल्थ्यो, अहिले बिर्सेँ, धानै नाचेछु होइन, पालामा आउँथ्यो बिर्सेँ होइन, तर त्यो सङ्गतले ठुलो महत्त्व राख्छ.
1: अब तोङ्बा सुकुटी पाने, अब फिलुङ्गेको अचार सेलरोटी, यो जुन मौलिक छ नि होइन
0: अन्डा. म जस्तै अब म परिवारको अब कान्छो छोरो, म गाउँमा गयो भने अहिले पनि पुराना अब हाम्रा टोलका अग्रज दिदीहरू भनौँ, हौ कान्छा कोना फेरि भनिहाल्छ कि यता आइजे भनिहाल्छ है, त्यो भन्ने कुरा त त्यो चिजहरूले त हामी त सिकेर बुझेर आएको हुनाले जान्दछ नि.
1: त्यहाँको त्यहाँको एउटा सौन्दर्यता नै त्यो छ एकदमै.
0: जानुजीले चाहिँ हामी लामो कुरा लेख गऱ्यौँ हाम्रो लीलाजी, यो गीत तपाईँले पुरा गर्नै पर्ने भयो होइन, यो उहाँले लेख्नु पर्साईको छोरो ज्यानमेरो गोरु हाङपाङको सुरती याक्सोमा कान्छी तिमीलाई देख्दा ज्यानन्छ फुरती चुना चुवाको दोबान यो लोर्के जोबान देउतालाई भाकेर छेत्रीको छोरो लिम्बुकी छोरी जाउँडाँडा काटेर है ल मेन्जो मेन्जो मिठो आएको छ होइन
1: ल
0: हाम्रो पनि शुभकामना छ. अनि जानु कामबाङजी लेख्नुहुन्छ धेरै धेरै धन्यवाद जय साहब अनि तुलसीजीलाई, गीत साह्रै मार्मिक साह्रै राम्रो लाग्यो, गीतको उत्पत्ति कसरी भयो भन्ने कुराकानीले पनि मलाई कता कता छोयो, गाउँघरतिरको कुराको याद आयो, फेरि पनि यस्तै खुसीका खबरहरू सुनिरहन पाऊँ ज्वाइँ शुभकामना भन्नुभएको छ.
1: धन्यवाद छ, मलाई सेवा ढोक छ उहाँकै, खास म उहाँबाट नै म अलिक प्रेरित भएको छु. युकेमा उहाँले एउटा सानो बुक दिनुभयो, मैले अब उहाँको धेरै छ त्यो बुकको पक्का टाइटल भुले होइन म, तर म पढेर त्यहाँ उहाँको त्यो साहित्यिक शब्दहरू कहाँ कति धेरै भण्डार रहेछ क्या उहाँकोमा.
0: उहाँको एउटा कविता सङ्ग्रह त के अरे शिविरमा हराएको ईश्वर यस्तै के छ होइन, अनि जुन घाम थुप्रै छ उहाँको कृतिहरू,
1: धेरै छ कृतिहरू. अनि उहाँलाई त म त यो एउटा यो शब्दको भण्डार भन्न चाहन्छु. उहाँ चाहिँ त्यस्तो हुनुहुन्छ, अब उहाँले अझै धेरै गर्नुहुन्छ.
0: हुन्छ जानुजी, तपाईँलाई पनि फेरि पनि धन्यवाद दिदी. अब भने म एउटा छोटो विश्राम लिन्छु र एउटा गीत राख्नेछु, जुन गीतमा स्वर रहेको छ मुना ठेटालको, विक्रम राईको सङ्गीत रहेको र आजको अतिथि गीतकार डम्बर याक्सोको कलमबाट लेखेको गीत राख्नेछु र त्यसपछि हामी बिसौनी पुछारको कुराकानी गरेर बिदा हुनेछौँ. अहिले राम्रो छोटो विश्राम.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.

0: हजुर आदर्श दारू आमा हजुरलाई सक्दिन बिर्सन आमा हामीलाई एक्लो बनाई किन छोडी गयो एउटा मार्मिक गीत राखे मैले यहाँहरू माझमा गायिका मुना ठटालको स्वरमा गीत रचना रहेको थियो आजको अतिथि डम्बर याक्सुक पनि सङ्गीत यसमा अमर श्रष्टा विक्रम राईको रहेको थियो र गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्दै डम्बर सर यहाँलाई फेरि पनि स्वागत छ
1: धन्यवाद
0: यो गीत चाहिँ एउटा वास्तविक कटु यथार्थ होइन अँगालेर त्यो यथार्थलाई स्वीकारेर लेखेँ गीत जस्तो लाग्यो
1: हो यो मैले किन लेखेँ भने अब हिजोआज
0: हजुर
1: यो पछिल्लो समयमा आएर छोरीहरू पनि विदेशमा जान्छन्
0: हजुर
1: विदेशमा काम गर्छन् अनि छोरी आउँदाखेरि आमा चाहिँ हुँदैन अनि यो अब मेरै श्रीमतीलाई पनि यो भयो ऊ अब आमा बितेको खबर पाएपछि ऊ पागलै भयो जस्तो भयो अनि धेरै छोरीहरूलाई यस्तो हुन्छ अनि घरमा आउँदा आमा नदेख्दाखेरिको जुन त्यसलाई चाहिँ मैले बिम्बित गरेर चाहिँ लेखेको हो पागल जस्तै भएर यता खोज्छ उता खोज्छ कोठामा खोज्छ आँगनमा खोज्छ कहीँ पाउँदैन होइन अनि खेतबारीमा खोज्छ
0: आमा जहाँ जहाँ जानुहुन्थ्यो त्यो सबै ठाउँ
1: सबै ठाउँ खोज्छ
0: हजुर
1: अनि कहीँ पनि नभेटेको कुराहरूलाई चाहिँ बिम्बित गरेको हो यो गीतले पनि निकै भावुक बनाएकै हो
0: हजुर
1: म आफैलाई पनि मेरो त आमा हुनुहुन्छ तर मैले अरू सबैको आमा को पक्षबाट आमा गुमाउनेहरूको पक्षबाट मैले लेखेको
0: गीत हो एउटा प्रतिनिधि गीत हो भनौँ न
1: प्रतिनिधि गीत हो यहाँ म याक्थुङ चुम्लुङमा काम गर्थेँ सचिव पोस्टमा अनि म त्यो करिडोरमा यसो हिँड्दाखेरि त्यहाँ एउटा बहिनी रोइराखेको मैले देख्थेँ
0: हजुर
1: अनि किन रोयो भनेर मैले पत्तो लाउँदाखेरि उसको चाहिँ आमा बितेको रहेछ त्यहाँदेखि होइन यो गीत मैले कम्प्लिट गर्नै पर्छ भनेर मैले कम्प्लिट गरेर चाहिँ रेकर्ड गरेको हो यसमा सङ्गीत चाहिँ अब प्रिय भाइ
0: विक्रम राई
1: स्वर्गीय विक्रम राईको हो उहाँले एकदम राम्रो गर्नुभएको छ र उहाँलाई म सम्झिन चाहन्छु साथै अहिले अब मुना ठटाल चाहिँ अब तपाईँको छिमेकी गाउँको
0: बिचको
1: जिल्ला पाँच तर्को हो होइन
0: अझ भने अघि लीलाराज कामबाङजीले लेख्नु भएको थियो उहाँको त गाउँले बहिनी
1: ए उहाँले एकदमै राम्रो गाइदिनु भएको छ
0: लीलाजीको गीत पनि गाउनु भएको छ हाम्रो
1: गीत यो लोकार्पणमा चाहिँ देखाइयो लोकार्पण गरियो त्यतिखेर मैले मुना भान् उसले मामा भन्छन् मैले भान्जी भन्छु अनि मैले म्यासेन्जरमा कन्ट्याक्ट गरेको थिएँ
0: हजुर
1: उहाँ त चाइनामा पढ्नु जानु भएको रहेछ
0: मुना बहिनी
1: मुना
0: ए
1: चाइनामा पढ्दै हुनुहुन्छ मास्टर्स गर्न जानुभयो होला सायद होइन त्यो छ अनि यसको फिचरिङ पनि मैले उता गाउँमा नै गाउँ भन्दाखेरि मोरङमा गएर मोरङमा त्यो सानो एउटा मेरो यो छ
0: भिडियो
1: त्यही ठाउँमा चाहिँ गरियो र एकदम यो गीतबाट पनि म अत्यन्तै खुसी छु म आफै चाहिँ खुसी छु होइन तर अरू कतिलाई दुःखी पनि बनायो होला त्यसको लागि म क्षमा चाहन्छु

0: गुरुङ भाउजूले बेलायतबाट हुनुहुन्छ, उहाँहरू दुवैजनालाई धन्यवाद। दाई के भन्न चाहनुहुन्छ यहाँ?
1: अब लीला भन्नुभयो होइन, लीला
0: ललित
1: ललित ललित गुरुङ दाई
0: साथी भाउजू
1: र भाउजूलाई मेरो हृदयदेखि नै प्रणाम छ, नमस्कार छ। अब गुरुजी नै हुनुहुन्छ होला उहाँ नि, होइन अथवा साहब के हुनुहुन्छ, म भन्दा सिनियर अब भाइ भनेपछि सिनियरको एकदमै नमन गर्छु र हजुरको आशीर्वाद जुन सल्लाह सुझावलाई सिरोपर गर्छु र राम्रो कमेन्ट गरिदिनु भएकोमा आभार प्रकट गर्दछु।
0: साधुराम गुरुङज्यूले चाहिँ बेलायतबाट आहा गीतहरू धेरै राम्रो लाग्यो, लेख्नु भएको रहेछ राम्रो राम्रो गीतहरू, सरलाई धेरै धेरै बधाई, यसरी नै लेख्दै जानु होला, शुभकामना छ भन्नुभएको छ है साधुराम गुरुङज्यूले। गीतकार
1: साधुराम गुरुङज्यूलाई धेरै धेरै धन्यवाद छ।
0: जर्मनीबाट हुनुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ द्वारिका थापा मगरज्यू, नमस्कार तुलजी। साथै आजको पाहुना गीतकार डम्बर याक्सुजीलाई पनि सेवा र नोगेन छ। लाउरे जीवन भए पनि सङ्गीतप्रतिको रुचिले राम्रा राम्रा सृजनाहरू रच्नु भएकोमा सलाम गर्दछु। हजुरहरूको कुराकानी सुरुदेखि नै सुनिरहेको छ है तुलसीजी। विदा भए द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्ग भन्नुभएको छ।
1: द्वारिका थापा मगरज्यूलाई धेरै धेरै धन्यवाद छ,
0: कार्यक्रम सुनिदिनु भयो, जोडिनु भयो
1: उहाँलाई।
0: अनि अर्का गीतकारै हुनुहुन्छ नूतन भुषालजी, अहिले चाहिँ उहाँ चाहिँ इजरायलबाट हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्कार सर, साथै आजका पाहुना गीतकारज्यूलाई पनि नमस्कार, सुनिरहेको छ हजुरको रमाइलो कुराकानी भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद।
1: नूतन भुषालज्यूलाई पनि धेरै धेरै धन्यवाद छ।
0: यसै गरी यहाँ मिनी कालीकोटी रायजी आसपोर्ट केन्द्र युकेबाट लेख्नुहुन्छ, नमस्कार सर, दुवैजनामा सुनिरहेछ है भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ।
1: उहाँलाई पनि धेरै धन्यवाद छ।
0: अब उहाँहरू धेरैजनाले कार्यक्रम सुनिरहनु भएको छ, अब बेलायत जाँदै हुनुहुन्छ जस्तो लाग्यो, अघि म आउँदैछु भन्दै हुनुहुन्थ्यो, कहिले जाँदैछ?
1: मेरो यहाँ एउटा यो सानो प्रोग्राम छ होइन, जुन चाहिँ अलिक माथि माथि सर्दै सर्दै गएको छ। मेरो श्रीमती त अस्ति गएको हप्ता नै गयो, हामी माथि स्टाफोर्ड, धेरै माथि माथि बर्मिङहामदेखि पनि 40 मिनट अप ड्राइभिङ हो होइन। पहिला चाहिँ मेस्टर्नमा बसिन्थ्यो, त्यहाँको प्रपर्टी बेचेर माथि चाहिँ अब छोरीलाई दिएको हो खास, मेरो हामी मेरो एउटा छोरी छ, मेरो सन्तान, अनि अहिले सानो नातिनी छ। अब नातिनी र बाजे बोजूको सम्बन्ध चाहिँ एकदमै कस्तो हुँदो रहेछ भने, अब यो हाम्रो शरीरमा हाम्रो हर्मोन नै चेन्ज हुँदो रहेछ नाति नातिना भएपछि। अनि त्यो फोन गर्यो, फोनमा नातिनीले बाबाई नातिनी भन्यो होइन, उसको नाम माया, बाबाई माया भन्यो, नै भन्छ, राख्नै मान्दैन।
0: अनि नेपालीमा एउटा खान्छ, साउको भन्दा ब्याजको माया भन्छ,
1: एक्ज्याक्टली। अनि अब यहाँ बुढीलाई पनि अलिकति साह्रो पर्यो, उता नातिनीलाई साह्रो, अनि एट द सेम टाइम अब ज्वाइँ उता जर्मनमा जाने भएकोले गर्दाखेरि मेरो श्रीमती चाहिँ अस्ति गएको हप्ता गयो, म चाहिँ अब अलि यो मेरो काम कम्प्लिट गरेर जान्छु, अनि सायद दसैँ तिहार उता मानेर बुढाबुढी फेरि फर्किन्छु।
0: ए भनेपछि केही दिनपछि जाँदै हुनुहुन्छ।
1: हजुर,
0: प्रेम विश्वकर्मलाई दिप ज्वेलरी अल्सोट युकेबाट नमस्कार, दुवैजनाले भन्नुभएको छ, प्रेम दाईलाई पनि धन्यवाद छ हाम्रो होइन।
1: हजुर, हाम्रो धेरै धन्यवाद छ।
0: अल्सोटमा त धेरै नेपाली पनि हुनुहुन्छ होइन। अब हामी कार्यक्रमको पुछार पुछारतिर आएछ, नयाँ कामहरू केही गरिरहनु भएको छ गीत सङ्गीतको क्षेत्रमा?
1: अहिले खासै नयाँ छैन भन्दाखेरि, एउटा गीत फेरि रेकर्ड हुने क्रममा मैले दिइसकेको छु, त्यो चाहिँ त्यस्तै वियोगकै छ, त्यो पनि आफ्नो श्रीमान बितेपछि श्रीमतीको वियोगको कहानीहरू छ, त्यति छ अहिलेको लागि। तर अरू समाजसेवाहरू चाहिँ म गरिराखेको छु,
0: समाजसेवा पनि हुनुहुन्छ। अब दुईवटा प्रश्न, रमाइलो प्रश्न सोध्छु यहाँहरूलाई
1: भन्नु है।
0: कहिलेकाहीँ मध्यरातमा जुरुक्क उठेर गीत लेख्नु भएको छ कि छैन?
1: छ
0: छ है,
1: छ।
0: म त्यो मध्यरातमा चाहिँ कसरी केले जुरुक्क उठेर गीत लेख्नु भयो?
1: त्यो कहिलेकाहीँ अब त्यो राति बिउजेपछि फेरि निन्द्र लाग्दैन नि त, अब यो त्यो टाइमलाई त सदुपयोग गर्नु पर्यो। अनि फोन खोल्यो अरे, अनि गीत लेख्नु सुरु गर्यो।
0: ए, त्यसरी लेख्नु भएको छ?
1: त्यसरी पनि लेखेको छु।
0: अर्को एउटा चाहिँ म प्रश्न गर्छु है, यो एउटा रमाइलो प्रश्न हो। जीवनमा एउटा मात्रै गीत लेख्ने अवसर मिल्यो तपाईँलाई भने कुनै त्यस्तो विषय कुन विषय छान्नुहुन्छ, के विषयमा चाहिँ गीत लेख्नुहोस्, एउटै मात्रै गीत लेख्नु पाउने त्योभन्दा अर्को पाउन तर एउटै विषयमा मात्रै गीत लेख भनेर कसै त्यो एकदम भन्नु त्यस्तो भयो भने

0: कुन चाहिँ विषयमा गीत लेख्नु मन छ?
1: अलिक प्रेमिल गीत नै लेख्न मन लाग्छ मलाई.
0: प्रेमकै गीत, प्रेमकै गीत भने तपाईँलाई अलिक बढी प्रेमिल भावको गीतहरू लेख्न.
1: प्रेमिल भावको गीत अब आधुनिक गीत नै हुन्छ मलाई.
0: अब नि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. डम्बर सर बिएबिएस गोर्खालीको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा आइदिनु भयो. पुछारमा बिसौनीमा दीपक लिम्बूले गाउनुभएको तपाईँकै रचनाको एउटा गीत राख्ने नै छु होइन. र अन्तमा बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने विश्वभरिका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: विश्वभरिका श्रोताहरू, ब्रिगेड अफ गोर्खास लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी बुवा आमा भान्जा भान्जी सबैलाई मेरो नमस्कार, सेवा ढोग. म अब अलि यो पछिल्लो उमेरमा आएर पनि पहिलाको कुराहरूलाई यसो रिमाइन्ड गर्दैछु. सबैले मन पराइदिनु होला, दिनुभएकोमा चाहिँ धेरै धेरै आभार प्रकट गर्दछु. र आज म यसरी बिएबिएस जस्तो एउटा गरिमा म एउटा लोकप्रिय प्रसारण केन्द्रबाट बोल्नु पाउँदा, यहाँ तुलसी भाइसित भला कसरी गर्नु पाउँदा, दुनियाँ अब श्रोताहरूसित बोल्नु पाउँदाखेरि एकदमै खुसी लागेको छ. सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. सेवाहरू नमस्कार.
0: र दाईलाई पनि सेवाहरू नमस्ते भन्दै बिदा हुन्छ है त.
1: हुन्छ, हस्, सेवाहरू
0: नमस्ते. हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो गीतकार डम्बर याक्सु, उहाँसित मैले कुराकानी गरेँ. बिएबिएस गोर्खा रेडियोको व्यवसायमा पुछारमा भने दीपक लिम्बूको शर्मा रहेको उहाँकै रचनाको एउटा गीत यहाँ माझमा सार्दै म भने बिदा हुन चाहन्छु. तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस् र सुनिदिनु भएकोमा पनि धन्यवाद. सुनेर जोडिनु हुने श्रोताहरूलाई पनि धन्यवाद दिँदै यो सप्ताहन्त सुखद बित्योस् भन्दै बिदा हुन्छु. नमस्ते.

0: Radio. Gorka Radio. नेपाली कांग्रेसको संस्थापन पक्ष बाहेकका नेताहरूले सम्पर्क कार्यालयबाट समानान्तर गतिविधि चलाउने भएका छन्। विशेष महाधिवेशन अघिको कार्य समितिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको बैठकमा छुट्टै कार्यालय चलाउने सहमति भएको नेता मेन बहादुर विश्वकर्माले जानकारी दिनुभएको।
1: अब सम्पर्क कार्यालय बनाउने र सम्पर्क कार्यालयबाट नै सबै बैठकहरू छलफल गर्ने, जसका लागि सुनदेवीमा सम्पर्क कार्यालय स्थापना भएको छ र त्यहाँ नै अब सबै पार्टीका 15 महाधिवेशनको तयारी सम्बन्धमा सबै छलफलहरू बैठकहरू त्यही हुन्छन्। त्यहीबाट सम्पर्क सम्बन्ध र संगठन विस्तारको कुरा हुन्छ।
0: 15 महाधिवेशनको तयारी आगामी सोमबारबाट थालिने पनि उहाँको भनाइ छ। विश्वकर्माले डिजिटल क्रियाशील सदस्यता नवीकरणबारे संस्थापनले चलाएको अभियानबारे टिप्पणी पनि गर्नुभएको छ।
1: हामीले त्यति युगको रूपमा लिएका छैनौँ, अप्ठ्यारो रूपमा पनि लिएका छैनौँ, त्यसलाई डिजिटल इन्ट्री पनि गर्दैछौँ। तर त्यो बेला समापन गरेको क्रियाशील सदस्यता नवीकरणलाई वञ्चित पनि नगरौं र क्रियाशील सदस्यता अध्यावधि वा डिजिटल इन्ट्रीलाई नै महाधिवेशनमा भाग लिन पाउने र नपाउने त्यसलाई बोर्डर लाइन पनि नबनाऊ भन्ने हाम्रो भनाइ हो। त्यसले पार्टी एकता गर्छ, तर त्यसलाई अध्यावधि गर्नेलाई भाग लिन दिने नभए नदिने भनेको चाहिँ पार्टीलाई झन् आकार खुम्च्याउने कुरा हुन्छ भन्ने हाम्रो।
0: फागुन 21 चुनाव निर्वाचन आयोगले मान्यता नदिएको कांग्रेसको खड्का नेतृत्वको कार्य समितिलाई सर्वोच्च अदालतले पनि मान्यता नदिए पनि समानान्तर गतिविधि भने चलाइरहेको छ। राष्ट्रिय सभा सदस्यहरूले सरकार र सत्ताधारी दलको आर्थिक कार्यदिशामा आधारभूत समस्या देखिएको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यले बजेटका कारण आर्थिक असमानता बढ्ने तर्क गरेका छन्। सभाका सदस्य चन्द्रबहादुर केसी,
2: पहिलो कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मध्यस्थतालाई कायम गर्नुहोस् र हामीलाई दिनुहोस् अनि त्यो सार्थक हुन्छ। त्यसैले अब यो समानता कदममा आएको असमानता बोकेर आएको यो बजेट, यो अर्थतन्त्र अहिलेको यसले यो करका चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको जुन ताती ल्याएर आएको छ त्यसलाई एकीकृत चाहिँ नि कर प्रणालीमा गइदिएको भए अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिने पहाडीय मोडलको चाहिने बजेट ल्याइदिएको भए सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लामा छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
0: सांसद रेणुचन्दले विभेद बढाउने खालको बजेटका साथै संघीयताबारे सरकार र सत्ताधारी दल राष्ट्रपालाई सुझाव दिनुभएको छ।
3: प्रधानमन्त्रीले त झिक्कै झिक्कै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने, जवाफदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुल मान्छेको बजेट होइन भन्दै म एउटा गम्भीर कुरा सरकारप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतासँग खेलवाड नगर्नुहोस्। रगतसँग साटेर ल्याएको अधिकार हो, यो सुझाव होइन चेतावनी हो, डोन्ट मेस विथ इट।
0: कांग्रेस सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको आरोप लगाउनु भएको छ। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले शिक्षामा दलीयकरणले सबभन्दा ठूलो समस्या लिएर आएको बताउनु भएको।
4: शिक्षामा दलीयकरण भयो, हामीले के चाहियो भने व्यवस्थापन समिति पनि आफ्नै मान्छे चाहियो, प्रधान अध्यापक पनि आफ्नै मान्छे चाहियो। हामीले यसो गाउँतिर गएर कुराकानी गर्नुभयो भने पनि फलानु विद्यालयमा के छ अवस्था भन्दैन, त्यसको प्रधान अध्यापक त हाम्रै मान्छे हो, त्यसको शिक्षक त त्यो हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनु पर्यो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो। शिक्षामा दलीयकरणले सबभन्दा ठुलो समस्या लिएर आएको, दलीयकरण बाहिर निस्कनु पर्यो। एजुकेसन इज अ पोलिटिकल इस्यु। नेपाली कङ्ग्रेस पार्टीमा चाहिँ एजुकेसनको पर्पज के हो? हामीसँग हजारौँको संख्यामा शिक्षक साथीहरू हुनुहुन्छ जसले समुन्नत नेपाल ल्याउनका निम्ति चाहिँ आफ्नो ठाउँबाट काम गर्न सक्नुहुन्छ। मैले आजको दिनमा नेपाली कङ्ग्रेस सभापति भएर शिक्षकसँगमा आबद्ध हुनु र शिक्षकलाई गर्ने आग्रह वा दिने मेसेज भनेको के हो भने तपाईँले शिक्षकको भूमिका ठिक ढङ्गले विद्यालयमा निर्वाह गरिदिनु भयो। एक्सपेक्टेड जे कुराहरू अझ त्योभन्दा पनि अझै बढी कम्फोर्ट जोन भन्दा पनि बाहिर निस्किएर अझै बढी गरिदिनु भयो भने त्योभन्दा ठुलो नेपाली कङ्ग्रेसलाई लगाउने गुणहरू के पनि हुँदैन।
0: आउँदो सोमबार राति इङ्ल्यान्डको खेल परेका बेला बिहान 5 बजेसम्म पब खोल्न अनुमति दिइएपछि इङ्ल्यान्ड र वेल्सका पब मालिकहरू औधी खुसी भएका छन्। यो दिन स्थानीय समयको राति 1 बजे इङ्ल्यान्ड र मेक्सिको बीच अन्तिम 16मा पुग्न प्रतिस्पर्धा हुनेछ। ज्यासन क्लेरी, लियाम्टन स्पा, हर्ड क्यारियर सञ्चालन गर्नुहुन्छ.
5: But not just for the pub itself, it's in, just in general, it's, the community, it's a community pub. We've had over 100 people here every game, and the atmosphere is just amazing. And to be able to do that,
0: अवस्था अहिलेसम्मको खबर यति नै. नमस्कार.
6: यो PFBS गोर्खा रेडियो हो.

आदरणीय श्रोता पनि मिठो गीतमा अहिले अर्जुन सुनामको आवाज सुन्दै हुनुहुन्थ्यो र यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवा कोसेलीको शुभारम्भ भइसक्यो। यहाँहरू सबैलाई सुस्वागतम। न्यानो युवा टकाउन चाहन्छु। म शिरीष सुनवार आज पनि यो प्रस्तुतिलाई लिएर तपाईँको सेवामा हाजिर छु। यस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि आज कार्यक्रममा औधिभरि राख्दै अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ। साथ तपाईँहरू सबजनाले पक्कै पनि दिनुहुन्छ होला भन्ने आशा गर्दछु। समय दिउँसोको अहिले 1:13 गएको छ। आज विक्रम सम्वत 2083 साल असार महिनाको 19 गते, तदनुसार 3 जुलाई 2026 शुक्रबारको दिन आज चाहिँ आषाढ कृष्ण तृतीया तिथि परेको छ र आजको यो प्रस्तुतिमा ठिक 4 बजेसम्मको लागि तपाईँको सेवामा विभिन्न सरसामग्रीहरू लिएर म हाजिर भइसकेकी छौँ र तपाईँहरू सबैले आजको यो प्रस्तुतिमा मलाई साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु। त आदरणीय श्रोतावृन्द, आजको कुरा गर्नु पर्दाखेरि तिथिमितिको कुरा भइसकेको छ र आज चाहिँ के कस्तो विशेष दिन परेको छ त भन्ने कुरा पनि तपाईँसँग म सेयर गर्न चाहन्छु। र आजको कुरा गर्नुपर्दाखेरि विशेष गरिकन आज चाहिँ इन्टरनेसनल प्लास्टिक ब्याग फ्री डे पनि हो। जस्तो कि हिजो पनि मैले कुरा गरेँ क्लिन बिच डे भनेर, यो सप्ताहभरि नै विभिन्न प्रकारका चाहिँ दिनहरू छुट्याइएको छ। यो क्लिन बिच डे भन्दाखेरि पनि क्लिन बिच विकको अवसरमा र यो जुलाई महिनालाई चाहिँ प्लास्टिक फ्री जुलाई भनेर भनिएको छ है। र त्यसको चाहिँ विशेष दिन आज चाहिँ नि इन्टरनेसनल प्लास्टिक ब्याग फ्री डे हो र प्लास्टिक ब्यागको प्रयोग चाहिँ कति साह्रो चाहिँ हाम्रो पर्यावरणको लागि हानिकारक छ भन्ने कुरा मैले तपाईँलाई बताइरहन परेन। हिजो पनि यस विषयमा अलिकति कुरा गरेको थिएँ मैले होइन, र अगाडि पनि अब आज अलिकति विस्तृत रूपमा यस विषयवस्तुमा म कुराकानी तपाईँहरूसँग सेयर गर्छु। यस दिनको विशेषताको विषयमा पनि कुराकानी गर्नेछु, सुन्दै गर्नु होला होइन। अनि साथसाथमा भोलि चाहिँ शनिबार हो, भोलि चाहिँ नेपाल कप तपाईँलाई थाहा छ त्यसो हुँदैछ क्विन्स एभेन्यू ओल्ड सर्टमा। र नेपाल कपको कुरा गर्नु पर्दाखेरिमा चाहिँ नि नेपाल कप भन्ने बित्तिकै यो चाहिँ ब्रिगेड गोर्खाजको एउटा बडो महत्त्वपूर्ण स्पोर्टिङ इभेन्ट हो र विभिन्न युनिट्सहरू जो चाहिँ ब्रिगेड गोर्खाजभित्र छन् उनीहरू बिचमा हुने प्रतिस्पर्धात्मक फुटबल प्रतियोगिता हो यो। र यसमा चाहिँ ग्रुप स्टेजेस हुँदै क्वार्टर फाइनल्स अनि सेमी फाइनल्स हुँदै भोलि फाइनलमा पुगेको छ क्युजिएस र 1RGR दुईजनाको भिडन्त। भोलि फुटबल ग्राउन्डमा तपाईँहरू पनि हेर्न चाहनुहुन्छ भने क्विन्स एभेन्यू ओल्ड सर्टमा पुग्नुहोला भनेर भन्न चाहेँ है। अनि साथसाथमा वुमेन्स भलिबल कम्पिटिसन पनि भोलि हुँदैछ, विभिन्न युनिटका भलिबल टिम, यो वुमेन्स भलिबल टिम भनौँ, लेडिज भलिबल टिम आउँदो हुन्छ अनि त्यहाँ प्रतिस्पर्धा गर्नुहुन्छ एकअर्कासँग। अनि बिस्तारै बिस्तारै उहाँहरूको पनि भनौँ न अब ग्रुप स्टेजेसदेखि लिएर क्वार्टर फाइनल सेमी फाइनल भएर फाइनल खेल पनि भोलि नै हुन्छ। यो चाहिँ नकआउट सिस्टममा हुनुपर्ने हो मेरो विचारमा। हुन त के कस्तो हुन्छ भोलि पनि तपाईँले सुन्न सक्नुहुन्छ, हेर्न पनि सक्नुहुन्छ त्यहाँ जानुभयो भने। अनि पछि आगामी दिनहरूमा त्यसको बारेमा तपाईँले जानकारी बिएबिएस कर्खा रेडियोबाट पाइ नै हाल्नुहुनेछ। नेक्स्ट विकमा चाहिँ हामीले उक्त दिन यहाँदेखि भोलिको दिनमा रेकर्ड गरिएका जति पनि अडियो बाइट्सहरू सेयर त गर्ने नै छौँ। र भोलिको दिनमा चाहिँ दिउँसोको 2 देखि 5 बजेसम्मको लागि बिएबिएस कर्खा रेडियोबाट प्रत्यक्ष प्रसारणमा हाम्रो नेपाल कप फाइनल रहनेछ। यसपटक हाम्रो टिममा चाहिँ अब हाम्रो दाई योगराज राई, दिदीहरू दुईजना रूपा राणा र आशा पुन जाँदै हुनुहुन्छ र म पनि स्टुडियोमा नै रहनेछु र तपाईँहरूको साथमा म रहनेछु। स्टुडियो मार्फत साथ दिनेछु भने क्विन्स एभेन्यू ओल्ड सर्टबाट हाम्रो 3 जना दिदीहरू 2 जना र दाजुले साथ दिनुहुनेछ। हामी 4 जनाले मिलेर तपाईँहरूको लागि भोलि एकदमै आँखाले देखेको प्रत्यक्ष हाल नेपाल कपको कस्तो रहन्छ त्यो 1 सेकेन्डको खबर तपाईँहरूमा पुर्याउने कोसिस हाम्रो रहनेछ र यो जानकारी गराउन चाहे मैले अहिले तपाईँलाई होइन, अनि तपाईँहरू सबजनाले भोलि साथ दिनुहोला भनेर पनि भन्न चाहन्छु म। र यो चाहिँ 4 जुलाईको कुरा, भोलिको यो कार्यक्रम विशेष कार्यक्रमको कुरा मैले तपाईँसँग सेयर गरि नै हालेँ र अब मेला जस्तै नै हुन्छ नेपाल कप भनेर फुटबल मात्र हुँदैन, त्यहाँ यति धेरै स्टल्सहरू हुन्छन्, खानाको स्टलहरूदेखि लिएर होइन तपाईँहरूको त्यहाँनिर सपिङ गर्ने स्टलहरूदेखि लिएर इट्स गन बी सच ए ह्युज एउटा चाहिँ नि आयोजना होइन। अनि
तपाईँहरूले यति रमाइलो गर्न सक्नुहुन्छ. खेल त भइ नै हाल्यो, साथसाथमा साथीभाइहरूसँग भेटघाट गर्ने, मिङ्गलिङ अराउन्ड गर्ने, मिठो मिठो खानाको मजा लिने होइन, अनि विभिन्न प्रकारको चाहिँ काम लाग्ने जानकारीहरूको लागि पनि विभिन्न स्टल्सहरू हुन्छ, त्यहाँबाट तपाईँले इन्फर्मेसनहरू पनि लिन सक्नुहुन्छ. गर्दाखेरिमा अल इन अल भोलि चाहिँ एकदमै रमाइलो, राम्रो, एकदमै इन्फर्मेटिभ एउटा चाहिँ नि दिन रहन सक्छ, एउटा इभेन्ट रहन सक्छ तपाईँको लागि. हाम्रो नेपाल कप फाइनल हेर्न जान नछुटाउनु होला है. यसै गरिकन अब अगाडि बढ्न चाहन्छु. अगाडि बढ्नु पर्दा अब एकैछिन पश्चात हेल्थ सेगमेन्ट रहन्छ, अनि दुई बजेको समाचार पश्चात कार्यक्रमको अर्को चरणमा मिठा मिठा गीत सङ्गीतहरू सुनाउँदै अगाडि लिएर जानेछु. आज तपाईँको लागि साङ्गीतिक बसाइरहनेछ दोस्रो चरणमा, अनि तेस्रो अनि अन्तिम चरणमा तीन बजेको समाचार पश्चात हेल्थ पोडकास्ट रहनेछ, जस अन्तर्गत डाक्टर जोलिसा सिंह हुनुहुन्छ. गत सप्ताह हामीले ब्लड प्रेसरको बारेमा कुरा गऱ्यौँ, यो सप्ताह हामी कुरा गर्दैछौँ डायबिटिज यानि कि मधुमेहको बारेमा. ठिक चार बजीसम्म यिनै विविध सरसामग्रीसहित म तपाईँको सेवामा रहनेछु. अहिलेको लागि अब तपाईँलाई एउटा मिठो गीत सुनाइहाल्छु ज्योतिका टाङ्ग्रीको आवाजमा.

0: बोनस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
1: हजुर, त आदरणीय श्रोता पनि दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न प्रकारका कुराहरूमा हामी यस सेगमेन्ट अन्तर्गत ध्यान दिने गर्दछौँ। प्रत्येक दिन कार्यक्रम दिवाको सिलीको यो रेगुलर सेगमेन्ट तपाईँको लागि म राख्ने गर्दछु र आज पनि अब स्वास्थ्यलाई नै ध्यानमा राखेर यो एउटा सामग्री तपाईँसँग सेयर गर्दैछु। जुन सामग्री सुनेर तपाईँले पनि मैले पनि केही न केही यसबाट उपयोगी टिप्सहरू लिन सक्छौँ, लिनेछौँ भन्ने मलाई पक्का विश्वास छ। त आज भने हामी हाम्रो अलिकति जीवनशैलीको कुरा गर्छौँ, विशेष गरिकन निष्क्रिय जीवनशैलीको कुरा गर्छौँ। अब सक्रिय जीवनशैली भयो भने स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ भन्ने कुरा त तपाईँलाई भनिरहनै परेन, हामी सबैलाई थाहा भएकै कुरा हो। निष्क्रिय जीवनशैली भएपछि चाहिँ ओभियसली स्वास्थ्यमा नकारात्मक असरहरू पर्छन्। त ती असरहरू के हुन्छन् त भन्ने विषयवस्तुमा आजको यो सामग्री केन्द्रित रहेको छ, त्यसतर्फ तपाईँको ध्यान आकर्षण म अब गराइहाल्छु। त दैनिक रूपमा अत्याधिक मात्रामा बस्ने र थोरै वा कुनै शारीरिक व्यायाम नगर्ने जीवनशैलीलाई गतिहीन वा निष्क्रिय जीवनशैली भनेर भनिन्छ। निष्क्रिय गतिविधिहरूमा अत्याधिक मात्रामा टेलिभिजन हेर्ने, भिडियो गेम खेल्ने, कम्प्युटर प्रयोग गर्ने, काम वा स्कुलमा बस्ने र यात्रा गर्ने जस्ता गतिविधि पर्दछन्। प्राविधिक प्रगति बढ्दै जाँदा मानिससँग विभिन्न प्रकारका सुविधाहरू पहुँचमा छन्, तर यसको प्रयोगले शारीरिक र मांसपेशीगत गतिविधिहरूलाई पनि सीमित गरेको छ। सत्तरीको दशकको सुरुवातमा हास्य कलाकार रोबर्ट आर्मस्ट्रङले एक गतिहीन जीवनशैली जसलाई काउच पोटेटो पनि भनिन्छ, यसलाई उनले यो उद्गारलाई भनौँ कोइन गरेका थिए, जसमा व्यक्तिहरू वा समूहहरू नियमित शारीरिक गतिविधिबाट टाढा रहन्छन्। निष्क्रिय जीवनशैली एक बढ्दो स्वास्थ्य समस्या हो जुन धेरै रोगहरूको कारण पनि हो। अध्ययनहरूले देखाए अनुसार लामो समयसम्म बस्दा धेरै किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरू उत्पन्न हुन्छन्। दैनिक 8 घन्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायाम नगर्ने व्यक्तिमा मोटोपना र धुम्रपान जत्तिकै मृत्युको जोखिम हुने अध्ययनहरूले देखाएको छ। लगभग 700 वर्ष अगाडि मानिसहरूले शारीरिक बोझ कम गर्न र व्यापारलाई प्रोत्साहित गर्न पाङ्रा र घोडाले तान्ने गाडाको आविष्कार गरेका थिए। औद्योगिक क्रान्ति सन् 1750 सन् 1914 जुन अवधि छ त्यसमा चाहिँ औद्योगिक क्रान्ति भएको मानिन्छ। यो औद्योगिक क्रान्तिले जलस्थल र हवाई यातायातको विकासलाई थप्यो। इलेक्ट्रोनिक्स र दूरसञ्चार क्रान्ति 20औं शताब्दीको उत्तरार्धमा विशेष गरी 1970 शुरु भयो। यस समयमा संचार यानि कि टेलिफोनको सुविधा र शारीरिक श्रम यानि कि कम्प्युटर, वासिङ मसिन, भ्याक्युम क्लिनर कम गर्न बनाइएका विभिन्न प्रकारका घरेलु उपकरणहरू व्यापक रूपमा प्रयोग भएको देखिन्छ अथवा प्रयोग हुन सुरु भएको देखिन्छ। व्यवसायमा उन्नत प्रविधिहरूको प्रयोगले उत्पादकत्व र मुनाफा त बढायो तर आवश्यक शारीरिक श्रमको मात्रा पनि घटायो। नयाँ प्रविधिले समाजको लागि यसको फाइदाको बावजुद आकस्मिक शारीरिक गतिविधिमा उल्लेखनीय कमी ल्याएको देखिन्छ। बढ्दो निष्क्रिय व्यवहारहरूका कारण अधिक वजन र मोटोपनसँग सम्बन्धित दीर्घकालीन रोगहरूको तीव्र वृद्धि भइरहेको अध्ययनहरूले देखाएको छ। मानव जातिले सामना गरेका सबैभन्दा गम्भीर स्वास्थ्य महामारी मध्ये एक मोटोपनाको महामारी हो जुन विभिन्न नसर्ने रोगहरूको प्रमुख कारण हुँदै आइरहेको छ अथवा प्रमुख कारण प्रमाणित हुँदै आइरहेको छ।

बालबालिकाहरूमा निष्क्रिय जीवनशैली बढ्दै गइरहेको छ। पहिला पहिला त बालबालिकाहरू खेल्न जान्थे, बाहिर निस्कन्थे, होइन अब हामी आफै नै भनौँ न, होइन बाहिर कति जान्थ्यौँ, कति खेल्थ्यौँ, साथीभाइहरूसँग कुद्थ्यौँ, एकदमै हिँड्थ्यौँ, अथवा विभिन्न प्रकारको शारीरिक रूपमा चाहिँ सक्रिय हुनुपर्ने खालको गेम्सहरू, खेलहरू हामी खेल्ने गर्थ्यौँ। तर अब अहिलेको बच्चाहरूलाई हेर्ने हो भने उनीहरू कि त कम्प्युटर गेम्समा हुन्छन्, कि त फोनमा हुन्छन्, कि त टिभीमा रमाइरहेका हुन्छन्। बाहिरी शारीरिक रूपमा खेल्ने खेलहरू अहिले प्राय समाप्त नै भइसकेका छन्, अथवा छैनन् नै भन्दा फरक पक्कै पनि नपर्ला। त यो कारणले गर्दाखेरि बच्चाहरूले अत्याधिक समय स्क्रिन जन्य उपकरणहरूमा बिताइरहेका छन्। विभिन्न अध्ययनहरूले यो देखाएको पनि छ। बालबालिकाहरूको चाहिँ एकदमै निष्क्रिय जीवनशैली अहिले बढ्दो छ। संसारभरिका अधिकांश बालबालिकाले दिनको 2 घन्टाभन्दा बढी समय चाहिँ टेलिभिजन हेर्ने गर्छन्। साथै अधिकांश समय फोन र ल्यापटपमा खर्चिने गर्दछन्। यो अनुमान गरिएको छ कि 15 वर्षभन्दा कम उमेरका 31% वयस्कहरूले पर्याप्त व्यायाम गर्दैनन्, जुन वार्षिक 3.2 मिलियन मानिसहरूको मृत्युको कारण पनि भएको मानिन्छ। विश्वका करिब 67% वृद्ध वृद्ध दैनिक 8.5 घन्टाभन्दा बढी समय बस्दछन्। लामो समय स्क्रिन वा टिभी हेर्ने बानी अस्वास्थ्यकर खानाको सेवन सँगसँगै जोडिएको विभिन्न अध्ययनहरूले देखाएको छ। किनभने अब टिभी हेर्दाखेरि, स्क्रिनमा हामी बिजी हुँदाखेरि छिटो छिटो त के खान सकिन्छ त, होइन, अब त्यो पनि खाइन्छ, अब त्यसमा जङ्क फुडहरू नै बढी हुन्छ, जङ्क फुडहरूको सेवन बढी हुन्छ। त्यो कारणले गर्दाखेरिमा चाहिँ नि अब निष्क्रिय भएर बस्दाखेरि स्वास्थ्यमा त्यसको दुष्प्रभाव त पर्ने नै भयो। त्यसमाथि जङ्क फुडको सेवनले त त्यो दुष्प्रभावलाई डबल गतिमा चाहिँ नि बढाइरहेको पनि हुन्छ भन्ने कुरालाई हामीले बिर्सनु पक्कै पनि हुँदैन। त लामो समयसम्म बसेर काम गर्दा स्वास्थ्य समस्या जस्तै थकान महसुस हुने, मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, निन्द्राको कमी, तनाव, डिप्रेसन, जोर्नी तथा मांसपेशी सम्बन्धी रोग, पेशागत दुर्घटना र सबै कारणले हुने मृत्युदरसँग जोडिएको विभिन्न अनुसन्धानहरूले देखाएको छ। आधुनिक कार्यस्थलले व्यवसायको प्रकृतिलाई सक्रियबाट निष्क्रियमा परिवर्तन गरेको छ। यो परिवर्तनको एउटा कारण कागजमा आधारित कामबाट कम्प्युटरमा आधारित र पेपरलेस काममा जानु पनि हो।

विश्व स्वास्थ्य संगठन यानि कि WHOले सन् 2013 प्रकाशित गरेको तथ्याङ्कका अनुसार निष्क्रिय जीवनशैलीका कारण हरेक वर्ष विश्वभरि 32 लाख मानिसको अकालमै मृत्यु हुने गरेको छ। अध्ययनहरूले देखाए अनुसार आफ्नो कामको लगभग सबै समय एउटै सिटमा बिताउने व्यक्तिहरूमा कम समय बिताउनेहरूको तुलनामा अकालमै मृत्यु हुने सम्भावना 1.4 गुणाले बढेर जान्छ। हाम्रो समाजमा शारीरिक र मानसिक स्वास्थ्य राम्रो भएको व्यक्ति भन्दा सुविधा र पहुँचमा हुनुलाई सम्पन्नता र स्थितिको प्रतीकको रूपमा लिइन्छ। शारीरिक गतिविधिको मात्रा बढाउनको लागि सजिलै गर्न सकिने पैदल मार्गहरू, साइक्लिङ मार्गहरू, खुला सार्वजनिक स्थानहरू हुनुपर्दछ। ट्राफिक जाम, साँगुरो सडक, वायु प्रदूषण, पार्क वा पैदल यात्री पैदल मार्गको अभावका कारण पनि नागरिकको शारीरिक गतिविधि कम भइरहेको छ। दिगो विकास लक्ष्य 3 संयुक्त राष्ट्र संघले सबैका लागि स्वास्थ्य र कल्याण सुनिश्चित गर्न सम्बोधन गरेको छ। तर यस तथ्यको बावजुद मानिसहरू लामो समयसम्म बाँचिरहेका त छन्, तर उनीहरूको जीवनको गुणस्तर भने घटिरहेको छ। मांसपेशीको शक्ति कायम राख्न नियमित व्यायाम आवश्यक हुन्छ। निष्क्रिय जीवनशैलीले मांसपेशी कमजोर हुने गर्दछ। मांसपेशीहरू अत्यन्तै कमजोर हुँदै जाँदा सही तरिकाले काम गर्न पनि छोड्दछन्। अध्ययनले देखाए अनुसार दैनिक 5 घन्टाभन्दा बढी बस्ने मानिसहरूमा दैनिक 1% मांसपेशीको शक्ति गुम्ने खतरा हुन्छ। यसले गर्दा बारम्बार थकान महसुस हुन्छ। अध्ययनले देखाए अनुसार लामो समयसम्म बसिरहने व्यक्तिमा घुँडा दुख्ने समस्या पनि बढी हुने गर्दछ। त आदरणीय श्रोतावृन्द, निष्क्रिय जीवनशैलीको बारेमा आज हामी कुरा गर्दैछौँ र यो सिलसिलालाई अब म यहाँ छोटो विश्रामले अलिकति ब्रेक गर्न चाहन्छु र हामी साङ्गीतिक विश्राम लिन्छौँ। त्यस पश्चात फेरि पनि निष्क्रिय जीवनशैलीसँग नै सम्बन्धित यो चर्चालाई हामी निरन्तरता दिनेछौँ।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFPS कुलकर्म रेडियो हो।

हजुर त प्रिय श्रोतावृन्द, यो मिठो एउटा गीत तपाईँलाई अहिले सुन्दै हुनुहुन्थ्यो र यो गीत सँगसँगै हामी अगाडि बढेका छौँ। यो चरणमा हामी अहिले सुन्दैछौँ हेल्थ सेगमेन्ट अन्तर्गत निष्क्रिय जीवनशैलीको बारेमा केही जानकारीहरू हामी साटासाट गरिरहेका छौँ। कमल खत्री र मेलिना मैनालीले गाउनु भएको यही गीतको साथसाथमा अब हामी फेरि पनि यो ब्रेक पश्चात यो हाम्रो चर्चा परिचर्चालाई अगाडि बढाउँदैछौँ। आउनुहोस् अब निष्क्रिय जीवनशैलीले हाम्रो स्वास्थ्यमा पार्ने प्रभावको कुरा गर्नुपर्दा यो चर्चालाई अगाडि बढाउँ। मानिसमा निष्क्रिय जीवनशैली र बढ्दो खाने बानीले गर्दा शरीरमा अनावश्यक तौल बढ्ने गर्छ, जसका कारण मधुमेह हुने सम्भावना उत्तिकै रहन्छ। हप्तामा 40 घन्टाभन्दा बढी समय स्क्रिन अर्थात् टिभी, भिडियो, कम्प्युटर आदिको सामुन्ने बिताउने हो भने टाइप 2 मधुमेह हुने सम्भावना 3 गुणाले बढेर जान्छ। 30 वर्ष वा सोभन्दा बढी उमेर समूहका मानिसमा मधुमेह टाइप 2 हुने गरेको भए तापनि आजको समयमा यो रोग कम उमेरका व्यक्तिमा पनि उत्तिकै हुन थालेको देखिएको छ। यदि जीवनशैली सक्रिय बनाउने र प्रयास गरिएन भने कालान्तरमा मुटु स्नायु सम्बन्धी समस्याले विकराल रूप लिनेछ। त्यस्तै गरिकन अध्ययनहरूका अनुसार निष्क्रिय जीवनशैली र क्यान्सर बीच सम्बन्ध रहेको छ। सबैभन्दा लामो गतिहीन समय भएको समूहमा सबैभन्दा कम गतिहीन समय भएको समूहको तुलनामा 13% बढी क्यान्सरको जोखिम देखिन्छ। लामो समयसम्म बस्दा कोलेस्ट्रोल अनि एन्डोमेट्रियल डिम्बाशय र प्रोस्टेट क्यान्सरको जोखिम बढ्ने गर्दछ। व्यायाम नगर्ने महिलाको तुलनामा सक्रिय महिलामा स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ अनि निष्क्रिय जीवनशैलीका कारण भिटामिनको कमी पनि हुन्छ, विशेष गरी भिटामिन B र भिटामिन D। भिटामिनको कमीले हाड जोड्नीको समस्या निम्त्याउँछ। धेरै विकासशील देशहरूले रोगहरूको ट्रिपल बोझको सामना गरिरहेका छन्। न्यून र मध्यम आय भएका देशहरूमा नसर्ने रोगका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ। महँगो उपचार, औषधि खर्च र कहिल्यै सन्चो नहुने नसर्ने रोगहरूका कारण व्यक्तिको जीवनस्तर अझ खस्किँदै पनि जान्छ। शारीरिक गतिविधि र व्यायाम क्षमता वृद्धि गर्नु नै स्वस्थ जीवनशैलीको प्रमुख आधार हो। निष्क्रिय जीवनशैली परिवर्तन गर्न केही प्रारम्भिक प्रयास भने चाहिन्छ, तर यस परिवर्तनका फाइदाहरू असंख्य मात्रामा छन्। सबैभन्दा सजिलो र सरल उपाय भनेको हिँड्नु हो। हिँडाइले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नको साथै मुटु सम्बन्धी रोग नियन्त्रणमा मद्दत पुर्याउँछ। सन् 2018 12,37,114 जनामा गरिएको एक अध्ययनले व्यायाम नगर्नेको तुलनामा व्यायाम गर्नेहरूमा मानसिक स्वास्थ्य समस्या कम देखिएको बताएको छ। दैनिक रूपमा 10,000 कदम हिँड्न वा 7 किलोमिटर हिँड्ने वा 1 घन्टा 30 मिनट हिँड्ने गरेमा पर्याप्त सक्रिय भएको मानिन्छ। यदि तपाईँ लामो समयसम्म बसेर काम गर्नुहुन्छ भने कम्तीमा हरेक 1 घन्टाको अन्तरालमा उठ्ने र शरीर हलचल गर्नु पर्दछ। हामीले व्यवहार परिवर्तनका सूत्रहरू सिकाउनु पर्छ। यस्ता सूत्रहरूमा प्रविधिको प्रयोग गरेर गर्न सकिन्छ, जस्तै सक्रिय वा निष्क्रिय समय ट्र्याक गर्न मोबाइल फोन घडी बेल्टहरूको प्रयोग पनि गर्न सकिन्छ। सक्रिय गतिविधि बढाउन व्यक्ति विशेषबाट मात्र सम्भव हुँदैन, यसको लागि सम्बन्धित निकायले त्यस्ता ठाउँहरूको उपलब्धता गराउनुपर्छ जहाँ हरेक नागरिकले आफ्नो मानसिक वा शारीरिक स्वास्थ्य ठिक राख्नको लागि जस्तो कि खेल्ने, कुद्ने अथवा विभिन्न शारीरिक क्रियाकलापहरू गर्न सक्दछन्। यस्ता गतिविधिका लागि विभिन्न ठाउँमा व्यवस्थित पार्कहरूको व्यवस्था हुनुपर्दछ। यहाँ जो छ होइन, हरेक कम्युनिटीमा कुनै न कुनै ठाउँमा पार्क, हिँड्ने एउटा ठाउँ, हिँड्ने रुट पक्कै पनि सरकारले व्यवस्था गरिदिएका छन् र त्यसको प्रयोग हामीले गर्नुपर्छ। र त्यसको प्रयोग गरेर त्यहाँ गएर हामीले चाहिँ यदि सक्रियताको लागि आफ्नो शरीरलाई हलचल गर्ने हो, हिँड्ने हो, खेल्ने कुद्ने हो भने चाहिँ पर्याप्त मात्रामा हाम्रो सक्रियताको जुन लेभल छ त्यो मेन्टेन हुन्छ, जसकारण गर्दाखेरि हामीले कालान्तरमा भोग्नुपर्ने विभिन्न प्रकारका स्वास्थ्यसँग सम्बन्धित समस्याहरू भोग्न नपर्ने हुनसक्छ, किनभने हामी पर्याप्त मात्रामा हलचल गरिरहेका हुन्छौँ। त स्कुल जाने

यसमा चाहिँ लाग्छ र जब हामी सक्रिय हुन्छौँ निष्क्रियताबाट हामी जब निस्कन्छौँ त्यति बेला स्वास्थ्यसँग सम्बन्धित समस्याहरू आफै नै कम भएर जान्छ र हामी एकदमै स्वास्थ्यकर जीवन जिउन सक्छौँ। त प्रिय श्रोता आज निष्क्रियताले लिएर आउने असरहरू जुन दुष्प्रभावहरू हाम्रो शरीरमा हाम्रो स्वास्थ्यमा यसले पार्छ यस विषयवस्तुमा हामीले कुरा गऱ्यौँ र अब भने यो सामग्रीलाई यतिमै थाती राख्दै अगाडि समयतिर ध्यान दिने बेला भएको छ। दुई पनि बज्ने लागेछ, 2 बजेको समाचारको पनि पालो पर्यो। अब त्यसतर्फ लाग्छौँ एउटा मिठो गीतको साथमा, त्यसपछि कार्यक्रमको अर्को चरणमा फेरि म भेट्न आउनेछु।

0: कांग्रेसको संस्थापन पक्ष बाहेकका नेताहरूले सम्पर्क कार्यालयबाट समानान्तर गतिविधि चलाउने भएका छन्। विशेष महाधिवेशन अघिको कार्य समितिका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले डाकेको बैठकमा छुट्टै कार्यालय चलाउने सहमति भएको सो पक्षका नेता मीन बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ।
1: अब सम्पर्क कार्यालय बनाउने र सम्पर्क कार्यालयबाट नै सबै बैठकहरू छलफल गर्ने, जसका लागि सुनदेवीमा सम्पर्क कार्यालय स्थापना भएको छ र त्यहाँ नै अब सबै पार्टीका 15 महाधिवेशनको तयारी सम्बन्धमा सबै छलफलहरू बैठकहरू त्यही हुन्छन्। त्यहीँबाट सम्पर्क सम्बन्ध र संगठन विस्तारको कुरा हुन्छ।
0: आगामी 15 महाधिवेशनको तयारी आगामी सोमबारबाटै थालिने उहाँको भनाइ छ। विश्वकर्मालाई डिजिटल क्रियाशील सदस्यता नवीकरणबारे संस्थापनले चलाएको अभियानबारे टिप्पणी पनि गर्नु भएको छ।
1: हामीले त्यति युवाको रूपमा लिएका छैनौँ, अप्ठ्यारो रूपमा लिएका छैनौँ, त्यसलाई डिजिटल इन्ट्री पनि गर्दैछौँ। तर त्यो बेला समापन गरेको क्रियाशील सदस्यता नवीकरणलाई वञ्चित पनि नगरौं र क्रियाशील सदस्यता अध्यावधि वा डिजिटल इन्ट्रीलाई नै महाधिवेशनमा भाग लिन पाउने र नपाउने त्यसलाई बोर्डर लाइन पनि नबनाऊ भन्ने हाम्रो भनाइ हो। त्यसले पार्टी एकता गर्छ, तर त्यसलाई अध्यावधि गर्नेलाई भाग लिन दिने नभए नदिने भनेको चाहिँ पार्टीलाई झन् आकार खुम्च्याउने कुरा हुन्छ भन्ने हाम्रो।
0: फागुन एक्काइसको चुनावमा निर्वाचन आयोगले मान्यता नदिएको कांग्रेसको खड्का नेतृत्वको कार्य समितिलाई सर्वोच्च अदालतले पनि मान्यता नदिए पनि समानान्तर गतिविधि चलाइएको हो। नेकपा एमाले वर्तमान सरकारको समीक्षा 6 बुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिले असफल देखिएको टिप्पणी गरेको हो। 100 बुदे बाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्र देखिएको एमालेको निष्कर्ष छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारी शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम हुने गरी बजेट विनियोजन नगरेको आरोप लगाउनु भएको छ। आज राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले साना साना आयोजनाहरूका लागि बजेट विनियोजन गरेको देख्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दावी गर्नुभयो।
2: बजेटको प्राथमिकता र सिद्धान्तमा विनियोजन शीर्षकमा कति तालमेल होला त भनेर हेर्दाखेरि चाहिँ अब यो छलफल हामीले आफै काम नगरेको हो, किनकि हामीसँग पर्याप्त समय त थियो। त्यसो गर्दाखेरि त्यति ठुलो तालमेल चाहिँ म देख्दिनँ। किन देख्दिनँ भन्दा यो सरकार एक फरक कन्डिसनमा आएको हो। यो सरकार बीचमै चुनाव भएर आएको, यो सरकारले आफूलाई दाबी गरेको एउटा परिवर्तनबाट आएको र उहाँहरूका आफ्ना निश्चित उद्देश्य कार्यक्रम र कार्ययोजना छन् र उहाँहरूले के गर्ने भन्ने कुराको रोड म्याप दिनुभएको छ। हो, त्यो रोड म्याप यहाँ कार्यक्रममा कहाँनिर ट्रान्सलेट छ त? मैले चाहिँ खोजेको कुरा यही थियो। करिब करिब 1964-65 अर्बको बजेट आज हाम्रो सामु हाम्रो सरकारले अगाडि प्रस्तुत गरेको छ। यहाँ हेर्दाखेरि पुँजीगत भन्दा साधन खर्चको हिस्सा धेरै ठुलो छ। राज्यको नीति कहाँ हो त? हामीले के गर्न खोजेको, केमा प्रायोरिटी दिन खोजेको भन्ने कुरा मुख्य अनुशासनको बुकमा हेर्ने हो भने साना साना स्केलका कार्यक्रमहरूलाई जे राख्नु भएको छ नि, मैले पोइन्ट गरेर भनिरहेको छैन, त्यसले वित्तीय अनुशासन कायम गर्ने कुरा देखिँदैन।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले आफ्नो 100 दिनमा जनताले महसुस हुने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलंगी पुलको उद्घाटन गरी आज काठमाडौँ फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष राई,
3: कोसिस उहाँहरूले गर्नु भएकै हो, कोसिस भएको हो, तर रिजल्ट चाहिँ महसुस त्यति जनतालाई भएको छैन। रिजल्ट भएको महसुस हुनुपर्छ। महँगीहरू धेरै भयो, अब महँगी तपाईँको नियन्त्रण गर्नुपर्छ भन्ने सल्लाह सुझाव हाम्रो।
0: उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ इन्फाका पदाधिकारीको विदेश यात्रा नरोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्माको संयुक्त इजलासले इन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। इन्फा अध्यक्ष पंकज विक्रम नेमवाङले दायर गरेको रिटको अन्तिम टुङ्गो नलागेसम्म विदेश यात्रामा अवरोध नगर्न भनेको छ। विदेश भ्रमण रोक्न राष्ट्रिय खेलकुद परिषद राखे पले लेखेको पत्र तत्काल कार्यान्वयनमा रोकिएको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

आज त प्रिय श्रवण रञ्जन राई र अस्मिता अधिकारीको आवाजमा यो गीत हामीले सुन्यौँ र यसैको लागि कार्यक्रम दिवाको शैली अगाडि बढिसकेको जानकारी पनि यो गीतबाट तपाईँले पाइ नै सक्नु भएको छ होइन र यो बेलामा तपाईँलाई अब अगाडि लिएर जान चाहन्छु. समय दिउँसोको 2 बजेर अहिले 11 मिनट गएको छ र यो बेलामा तपाईँलाई म अगाडि कार्यक्रममा लिएर जान चाहन्छु यस्तै मिठा मिठा गीत सङ्गीतहरूतर्फ. अनि साथसाथमा आज हामी यस चाड अन्तर्गत अलिकति यो हाम्रो इन्टरनेसनल प्लास्टिक ब्याग फ्री डेको अवसरमा अलिकति केही जानकारी सेयर गर्नेछौँ. यसको साथसाथमा प्लास्टिकले हाम्रो पर्यावरणलाई कसरी क्षति पुर्याइरहेको छ भन्ने कुरा पनि अलिकति गर्ने तयारी छु गर्दैछु किनभने जुलाई चाहिँ प्लास्टिक फ्री मन्थको रूपमा चाहिँ अहिले हामीले संसारभरि नै यसलाई चाहिँ नि अब्जर्भ गरिरहेका छौँ. र यो चाहिँ प्लास्टिक भन्ने बित्तिकै तपाईँ हामी सबैको लागि दिनानुदिन प्रयोग हुने यो एउटा चाहिँ नि वस्तु हो, सजिलो पनि छ होइन. यस कारण गर्दाखेरि हामीले प्लास्टिकलाई जहाँ पनि प्रयोग गरिरहेका हुन्छौँ, सामानहरू किनेर लिएर आउनको लागि अथवा एक ठाउँबाट अर्को ठाउँमा लानको लागि मात्र होइन आदरणीय श्रोता, पनि यो प्लास्टिक चाहिँ हामीले दिनानुदिन प्रयोग गर्ने विभिन्न अन्य सामानहरूमा पनि प्रयोग भइरहेको हुन्छ. यसले स्वास्थ्य र पर्यावरण दुइटैलाई चाहिँ नकारात्मक असर पुर्याइरहेको हुन्छ भन्ने कुरालाई चाहिँ हामीले बिर्सन भएन. त आज चाहिँ इन्टरनेसनल प्लास्टिक फ्री डे हो, प्लास्टिक ब्याग फ्री डे हो र हरेक साल जुलाई महिनाको 3 तारिकको दिनमा मनाइन्छ. यसको मुख्य उद्देश्य भनेको मानिसहरूलाई सिङ्गल युज प्लास्टिक ब्यागको खतराप्रति जागरूकता फैलाउनु र पर्यावरण अनुकूल विकल्पहरू जस्तो कि कपडाको ब्याग भयो अथवा जुटको सपिङ ब्यागहरू भयो त्यसको प्रयोग गर्नको लागि प्रेरित गर्नु पनि हो. र प्लास्टिक प्रदूषणको रोकथामको लागि पनि आजको दिन एकदमै महत्त्वपूर्ण छ र एउटा प्लास्टिक ब्यागलाई पुरैसँगले नष्ट हुनमा 100 देखि 500 वर्षसम्मको समय लाग्छ. आफै विचार गर्नुहोस्, एउटा जाबु एउटा सानो प्लास्टिक ब्यागलाई पुरैसँगले नष्ट गर्नको लागि 100 देखि 500 सालसम्म लाग्छ भने यसले पर्यावरणलाई कत्तिको भयङ्कर नोक्सान पुर्याउँछ भन्ने कुरा मैले तपाईँलाई बताएर आउन त पक्कै पनि परेन होइन. र यसरी हामीले जुन प्लास्टिकहरू फ्याँक्छौँ त्यो फेरि यो कचराहरू पुरै चाहिँ समुद्रमा पुग्छ जहाँ चाहिँ जीव जन्तुहरू जो पानीभित्र बस्छन् मरिन लाइफ जसको चाहिँ इकोसिस्टम छ यसलाई चाहिँ नि पूर्ण रूपमा यसलाई ध्वस्त पनि बनाइदिन्छ र उनीहरूको ज्यान पनि खतरामा पर्छ. यसै गरिकन प्लास्टिकले जुन माटो हुन्छ नि हाम्रो होइन यसको उब्जाउ क्षमतालाई पनि खत्तम गर्छ, यानि कि जुन उर्वरा शक्ति छ यो माटोमा त्यसलाई पनि यसले नकारात्मक रूपमा चाहिँ नि प्रभावित पार्दो रहेछ. र यो भयो भने चाहिँ के हुन्छ भने अब राम्रो उर्वर शक्ति नभइसके पश्चात चाहिँ नि हाम्रो जुन प्रडक्सन हुन्छ बाली नालीको जुन एउटा चाहिँ नि उत्पादन हुन्छ त्यसमा पनि क्षति पुग्छ. त्यसबाट समग्र रूपमा तपाईँ हामी सबैको लागि खाद्यान्नको अभाव हुनसक्छ र लङ टर्ममा चाहिँ यसबाट भुखमरीहरू पनि आउन सक्ने अवस्था हुनसक्छ. त प्लास्टिकको जुन एउटा चाहिँ असर छ त्यो क्षणिक मात्र नभइकन त्यो अत्यन्तै दूरगामी असर छ. यस कारणले गर्दाखेरि पनि यो प्लास्टिकको प्रयोग जुन छ त्यो धेरैभन्दा धेरै कम गर्नु अत्यन्तै जरुरी हुन्छ भन्दा फरक पक्कै पनि नपर्ला. त यो दिनको सुरुवातको कुरा गर्नुपर्दा यो दिन चाहिँ सन् 2008 सुरु भएको थियो. जिरो वेस्ट युरोप को एक सदस्यले चाहिँ नि यो दिनको सुरुवात गरेका थिए र सुरुवातमा युरोपको केही देशहरूसम्म सीमित थियो तर आज यो विश्वव्यापी रूपमा नै सबैतिर एउटा आन्दोलनको रूपमा नै सञ्चालित भइरहेको दिनको रूपमा लिन सकिन्छ है. यस कारण गर्दाखेरि हामीले आज चाहिँ नि अब यो प्लास्टिक ब्याग मुक्त दिवसलाई चाहिँ मनाउनु पर्दाखेरि प्रण गरौँ आजैबाट कि हामीले घरबाट निस्किँदाखेरि स्पेसली सपिङको लागि सधैँ चाहिँ हामीले वैकल्पिक जुन ब्यागहरू हो त्यसलाई बोकौँ, जस्तो कपडाको ब्याग भयो जुटको ब्याग जुन चाहिँ रियुज गर्न सकिन्छ. अनि यसै गरिकन दोकानहरूमा अनि पसलहरूमा चाहिँ प्लास्टिक ब्याग यदि विक्रेताहरूले दिन्छन् भने त्यसलाई लिनको लागि चाहिँ स्पष्ट रूपमा मना गरिदिउँ हामीले होइन. अनि आसपासका मानिसहरूलाई पनि सिङ्गल युज प्लास्टिकको नोक्सानको बारेमा कुरा गर्ने अनि यस अभियानको हिस्सा बन्ने बनाउने र यस अभियानलाई सफल बनाउनको लागि योगदान दिने तपाईँ हामी जस्तो सबैजनाले एक एक इन्डिभिजुअलले एक एक व्यक्तिले चाहिँ नि आफ्नो जुन यो आफ्नो जुन एउटा चाहिँ भूमिका छ यो पर्यावरणलाई संरक्षण गर्नको लागि त्यसमा चाहिँ एकदमै ध्यान दिने हो र त्यसको लागि हामी एकदमै
सिरियस भएर चाहिँ काम गर्ने हो भने चाहिँ हामीले यो पर्यावरण संरक्षणमा केही न केही योगदान दिएर विश्वको यो जुन वातावरण छ, जुन पर्यावरण छ, यसलाई बचाउन सक्छौँ। र त्यसको मतलब के हो त, हाम्रो आफ्नो घरको रक्षा हामीले गरिरहेका हुन्छौँ, किनभने विश्व, पृथ्वी, अर्थ, यो ग्रह हाम्रो घर हो, यो छैन भने हामी छैनौँ, होइन। र यो बिगर पिक्चरलाई हेरेर चाहिँ हामीले प्लास्टिकको जुन प्रयोग छ यसलाई चाहिँ कम गर्नुपर्छ, स्पेसली प्लास्टिक ब्याग्सको कुरा गर्नुपर्दा। त आजको दिनको यो महत्त्व मैले कुरा गरेँ आदरणीय श्रोताबिन, अगाडि पनि अब हामी यस विषयवस्तुमा कुरा गर्दै जानेछौँ, अहिलेको लागि भने अब समय अगाडि घर्किसकेको छ। एउटा गीत सुनाउँछु र यो गीत चाहिँ बद्री कुमार पङ्गिनी र ज्योति मगरले गाउनु भएको छ, छ्याप्पै बोलको गीत, एकदमै चड्के यो गीत रहेको छ। यस गीतलाई चाहिँ आज हाम्रो बहिनी धनु गुरुङज्यूले चाहिँ सुन्ने अनि सुनाउने इच्छा राख्नु भएको छ। उहाँ अहिले चाहिँ सेन्ट्रल लन्डनको चाहिँ ट्राफिक जाममा छु भनेर भन्दै हुनुहुन्थ्यो, र यो गीत सुनेर एकैछिन भए पनि म यो ट्राफिक जामको जुन एउटा चाहिँ एकदमै प्रेसरपूर्ण स्थिति जुन छ यसमा चाहिँ रिल्याक्स गर्न चाहन्छु दिदी भनेर उहाँले चाहिँ लेख्नु भएको छ, गर्दाखेरि म उहाँको लागि यो गीत म सुनाउँछु, उहाँ सँगसँगै तपाईँ हामी सबैजनाले पनि सुनेर एकैछिन इन्जोय गरौँ है त।

0: BFBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

हजुर, धेरै मस्त मस्त दोने मेरा दिल का ले गए छे मिठो गीत सुन्दै हुनुहुन्छ तपाईँ सबैले इन्जोय पक्कै पनि गर्नुभयो होला भन्ने आशा गरेको छु यतिखेर आदरणीय श्रोतावृन्द। यो गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवा कोसेलीको दोस्रो चरणको यात्रा पनि अगाडि बढिसकेको छ। यहाँहरू सबैजनाले पक्कै पनि इन्जोय गरिरहनु भएको छ होला जस्तो मैले विश्वास गरेकी छु। यस्तै गीत सङ्गीतहरू एकपछि अर्को तपाईँको लागि राख्दै जाने मेरो तयारी रहेको छ। समयको कुरा गर्न चाहन्छु यतिखेर, समय भने अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको 2:31 गएको छ। यो बेलामा प्रिय श्रोताबृन्द, अब भने म तपाईँलाई अगाडि लिएर जान्छु। यस्तै गीत सङ्गीतहरूको सिलसिला जारी नै राख्ने मेरो तयारी छ। तपाईँहरू सबैजनाले पक्कै पनि आजका यी गीत सङ्गीतहरूलाई सुनेर यो फ्राइडेको जुन आफ्टरनुन छ यसलाई इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने मैले आशा पनि गरेको छु। त आजको कुरा गर्नुपर्दाखेरि मैले अघि पनि भने तपाईँहरूलाई आज चाहिँ नि प्लास्टिक ब्याग्सलाई चाहिँ नो भन्ने दिन हो, होइन, यानि कि प्लास्टिक ब्याग फ्री डे हो जुन चाहिँ संसारभरि आज हामीले मनाइरहेका छौँ। र किनभने यो प्लास्टिक जो छ यो हाम्रो चाहिँ पर्यावरणको लागि राम्रो पक्कै पनि छैन, यसले चाहिँ नै धेरै ठुलो पर्यावरणीय सङ्कट लिएर आइसकेको छ आजको यो समयमा पृथ्वीको लागि, होइन। यसमा जलवायु परिवर्तन, जैव विविधताको चाहिँ क्षय अनि प्रदूषणको साथसाथमा प्लास्टिक प्रदूषण पनि एउटा गम्भीर विश्वव्यापी चुनौती नै बनिसकेको छ, विश्वको लागि एउटा ठुलो च्यालेन्जको रूपमा यो रहेको छ भन्दा फरक पक्कै पनि नपर्ला, होइन। र आज मानव सभ्यताको लागि अभिशाप सिद्ध भइसकेको छ प्लास्टिक, है। विशेष रूपबाट सिङ्गल युज प्लास्टिक ब्यागले हाम्रो जीवनशैलीलाई यतिसँग चाहिँ समातेको छ कि यसबाट मुक्ति बिना चाहिँ न स्वच्छ पर्यावरणको कल्पना गर्न सकिन्छ न त स्वस्थ भविष्यको कल्पना गर्न सकिन्छ। यसैको कारणले गर्दाखेरि यही विषयवस्तुलाई सम्बोधन गर्नको लागि नै प्रत्येक साल आजकै दिन यानि कि 3 जुलाईको दिनमा अन्तर्राष्ट्रिय प्लास्टिक ब्याग मुक्त दिवस मनाइन्छ। र यो एउटा औपचारिक दिवस मात्र होइन प्रिय श्रोताबृन्द, यो सम्पूर्ण दुनियाँको लागि एउटा चेतावनीको दिन हो कि यदि अब पनि हामीले हाम्रो बानीलाई सुधारेनौँ भने हामी पछि आउने हाम्रो जुन अर्को पुस्ताहरू छन् होइन उनीहरूको लागि चाहिँ यो संसार हामीले देखेको जस्तो रहने छैन र उनीहरूको लागि ठुलो समस्या हामीले छोडेर जान्छौँ यदि अहिले नै हामीले यसको लागि केही सुधारका उपायहरू अपनाएनौँ अथवा कदम चालेनौँ भने। त आज विश्वमा हरेक वर्ष लगभग 40 करोड टन प्लास्टिक उत्पादन हुने रहेछ र संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको अनुसार चाहिँ यसको एउटा ठुलो हिस्सा चाहिँ केवल एक पटक मात्र उपयोग गरेर चाहिँ नि ढुवाङमा जुन फाल्छौँ नि हामीले प्लास्टिक ब्याग हो त्यही नै हो। अनुमान यो पनि छ कि प्रतिवर्ष लगभग 1.1-1.4 करोड टन प्लास्टिक चाहिँ समुद्रमा पुग्छ। यदि यही स्थिति रहिरह्यो भने विक्रमसम्म त होइन, यो अङ्ग्रेजी साल होइन, सन् 2050 पुग्दाखेरि, सन् 2050 भनिसकेपछि अब लगभग 24 वर्ष भनौँ न होइन, अबको 24 वर्षसम्ममा त समुद्रमा माछाहरूभन्दा धेरै प्लास्टिकहरू हुनसक्ने आशंका व्यक्त गरिरहेको छ। यो केवल एउटा चाहिँ नि तथ्याङ्क मात्र होइन बल्कि तपाईँ हाम्रो यो मानव सभ्यताको लागि पनि एकदमै भयानक भविष्यको सङ्केत हो। सबैभन्दा ठुलो चिन्ताको विषय यो छ कि प्लास्टिक अब केवल यो हाम्रो धरतीमा चाहिँ फैलिएको मैला मात्र होइन बल्कि हाम्रो शरीरको हिस्सा पनि बनिसकेको छ। वैज्ञानिक शोधहरूले भनेअनुसार हावा, पानी, भोजन, नुन, दुध अनि महदेखि लिएर यहाँसम्म कि मानवको रगत, फोक्सो र गर्भाशयमा समेत माइक्रो प्लास्टिकको कण पाइएको छ। एक सामान्य व्यक्ति चाहिँ प्रतिवर्ष हजारौँ सूक्ष्म प्लास्टिक कण भोजनमा, पेय पदार्थमा अनि सासको माध्यमबाट आफ्नो शरीरमा पुर्याइरहेको हुन्छ। यो स्थितिले चाहिँ नि क्यान्सर, हर्मोनल असन्तुलन, हृदय रोग, प्रजनन सम्बन्धी समस्या र प्रतिरक्षा तन्त्रमा पनि प्रतिकूल प्रभाव जस्ता अनेक स्वास्थ्य चुनौतीहरूको पनि जन्म भइरहेको हुन्छ। यस कारण गर्दाखेरि यो प्लास्टिकको कणहरू हाम्रो लागि कति खराब रहेछ भन्ने कुरा यसबाट पनि स्पष्ट हुन्छ होइन। र यो चाहिँ आधुनिक जीवनशैलीको चाहिँ उपज हो किनभने आधुनिक जीवनशैलीमा प्लास्टिक ब्याग हाम्रो दिनचर्याको अभिन्न हिस्सा नै बनिसकेको छ। सागसब्जी किन्न होस् है, चाहे हामी कुनै पनि कपडा, दबाई, भोजन, अनलाइन डेलिभरी आदि इत्यादि सम्पूर्ण घरेलु सामानको लगभग हरेक कार्य हामीले प्लास्टिक ब्यागको उपयोग बिना पुरा गरिरहेका हुँदैनौँ। सुविधा र सस्तोपनको कारण यसको प्रयोग लगातार बढिरहेको छ जसबाट हाम्रो जीवन मानव प्लास्टिकको नै एउटा चाहिँ पकडमा आइसकेको छ। एक बार उपयोग गरेर फ्याँकिनेवाला यही नै ब्याग चाहिँ नि पर्यावरण, जल स्रोतहरू, वन्यजीव र मानव स्वास्थ्यको लागि एउटा गम्भीर खतरा बनिसकेको छ। यसैले
समयको माग यो छ कि हामीले कपडा जुट या कागजका चाहिँ ब्यागहरूलाई अपनाएर प्लास्टिक ब्यागबाट पूर्ण रूपमा मुक्ति लिने सङ्कल्प गर्नुपर्छ, काम त्यसको लागि गर्नुपर्छ है। यो ध्यान पुर्याउँ हामीले प्रिय श्रोता, किनभने अहिलेको यो समयमा पनि हामीले यस विषयवस्तुमा जागरुक भएनौँ र यसको लागि केही गरेनौँ भने धिक्कार छ हामीलाई, किनभने हामीले हाम्रो पुस्तालाई मात्रै हेरिरहेका छौँ, हामीभन्दा आगामी पुस्तालाई हेरेका छैनौँ। हाम्रो आफ्नै वंश छ, हाम्रो आफ्नै छोराछोरी नाति नातिनादेखि लिएर जो हामी पछि आउने पुस्ताहरू छन् उनीहरूको लागि नै हामीले ठुलो एउटा खतरापूर्ण स्थिति सृजना गरेर जाँदैछौँ। यो नहोस् भन्नका खातिर आजैबाट हामी सजग हुनुपर्छ, सतर्क हुनुपर्छ भनेर चाहिँ आजको दिनमा हामी सबैजना एकदमै एकदमै कन्सियस हुनु जरुरी छ। त प्रिय श्रोताबृन्द, यति भन्दै म अगाडि बढ्छु अर्को एउटा मिठो गीततर्फ। र आज हामी यो प्लास्टिक ब्याग फ्री डे मानिरहेका छौँ, अन्तर्राष्ट्रिय जगतमा नै हामीले यस दिनलाई चाहिँ प्लास्टिकको जति पनि डिसएडभान्टेजहरू छ यो कस्तो छ र यसबाट हामीलाई कस्तो असर पुग्छ सम्पूर्ण मानव जगतलाई भन्ने कुराको बारेमा आज केही चर्चा परिचर्चा यस चाहिँ बसाइ अन्तर्गत म गर्दैछु कार्यक्रमको दोस्रो चरणमा। र यतिकैमा अब अहिले फेरि पनि अर्को एउटा मिठो गीत सुनाउने तयारीमा छु, जुन गीतमा अहिले तपाईँको लागि आवाज मेलिना राई र विशाल निरौलाको रहेको छ। सुनौँ है त।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

इन्जोय गर्नुहोला यस गीतलाई भन्ने आशा गरेको छु। प्रिय श्रोता पनि आतिफ असलमको आवाजमा एकदमै मिठो, एकदमै सुन्दर यो गीत सुन्दै हामी अगाडि बढेका छौँ। र आजको यो प्रस्तुतिमा हामी अलिकति यो प्लास्टिकको बारेमा कुरा गर्दैछौँ, किनभने आज इन्टरनेसनल प्लास्टिक ब्याग फ्री डे परेको छ। र प्लास्टिकले चाहिँ कसरी, प्लास्टिक ब्यागले कसरी हाम्रो चाहिँ जीवनलाई, हाम्रो पर्यावरणलाई, हामीसँग जोडिएका हरेक पक्षहरूलाई चाहिँ यसले नकारात्मक रूपमा प्रभावित गरेको छ भन्ने विषयवस्तुमा चाहिँ हामीले कुरा गरिरहेका छौँ है। र यो प्लास्टिकको कुरा गर्नुपर्दाखेरि साँच्चै नै हो, हाम्रो मनुष्यहरूको दुश्मन मात्र होइन यो प्लास्टिक, होइन मनुष्यको स्वास्थ्यको लागि मात्र होइन, सम्पूर्ण पर्यावरणको पनि ठुलो दुश्मन हो, यो शत्रु हो। यसले माटोको उर्वरतालाई कम गर्छ, जल स्रोतहरूलाई प्रदूषित गर्छ, अनि नालाहरूमा जाम भएर यसले चाहिँ बाढ सहरमा चाहिँ बाढीको कारण पनि बन्न सक्छ यो है। तथा पशु पक्षीहरू, समुद्री जीवहरू आदिको असमय मृत्युको कारण पनि प्लास्टिक नै हो। अनि यसै गरिकन अब स्पेसली अब गाईहरूको कुरा गर्नुपर्दाखेरि, गाईहरू अब यहाँ युकेमा त होइन तर भनौँ न हाम्रो चाहिँ एसियन कन्ट्रीहरूतिर धेरै ठाउँतिर हामीले गाईहरूले चाहिँ खुलामा चरिरहेको पनि पाउँछौँ होइन, र यिनीहरूको पेटबाट कैयौँ किलो प्लास्टिक निक्लिएको घटनाहरू पनि हामीले सुनेका छौँ है। त्यसको मतलब के हो त, उनीहरू बाहिर चरिरहँदाखेरि प्लास्टिक त फालिरहेको प्लास्टिकलाई पनि उनीहरूले सँगसँगै खाँदाखेरि यस्तो स्थिति भएको हो। अनि समुद्रमा भन्नुहुन्छ भने कछुवाहरू भयो, डल्फिन, व्हेल अनि पशु पक्षीहरू सबैजना चाहिँ प्लास्टिकलाई पनि भोजन सम्झेर चाहिँ खाँदाखेरि बिस्तारै बिस्तारै मृत्युको शिकार उनीहरू भइरहेका छन्। यस प्रकारले प्लास्टिक केवल पर्यावरणको लागि मात्र होइन बल्कि हाम्रो जीवनको पुरै जैविक तन्त्रलाई नष्ट गर्नको लागि जिम्मेवार छ। विडम्बना हेर्नुहोस् त फेरि कस्तो भन्ने है, प्लास्टिकको सबैभन्दा ठुलो आकर्षण यसको सुविधा नै हो र यही सुविधा सबैभन्दा ठुलो सङ्कट बनिरहेको छ। केही मिनटको उपयोगको लागि बनिएको प्लास्टिक ब्यागहरू सयकडौँ वर्षसम्म नष्ट हुँदैन। जुन वस्तुको उपयोग हामी केही मिनटको लागि गर्छौँ त्यसको दुष्प्रभाव कैयौँ पिँढीसम्म भोग्नुपर्ने हुन्छ। सुविधाको लागि के यो जुन हाम्रो कैयौँ पिँढीको लागि हामीले तयार गरेको यो खतरनाक स्थिति सही छ त, केही मिनटको सुविधाको लागि यो के सार्थक छ त भन्ने कुरा पनि हामीले सोच्नुपर्ने हुन्छ। इज इट वर्थ इट भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ है। र आजकल चाहिँ एकदमै प्लास्टिकको जुन प्रयोग छ, स्पेसली सिङ्गल युज प्लास्टिक ब्यागहरू प्रयोग पहिलाभन्दा धेरै कम भइसकेको छ। अब युकेको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि यहाँ चाहिँ प्लास्टिक ब्यागहरू बाहिर हाम्रो जुन सप्सहरूतिर होइन सुपर स्टोरहरूतिर पहिला फ्रीमा नै प्रयोग गरिन्थ्यो भने अब अहिले त्यसलाई चाहिँ पैसा तिर्नुपर्छ, मिनिमम पनि 30 पेन्स, 50 पेन्स, कहीँ कहीँ त 1 पाउन्डसम्म पनि तिर्नुपर्ने हुनसक्छ। र यो किन गरेको होला त सरकारले भन्ने प्रश्न गर्नुहुन्छ भने यो चाहिँ हाम्रो यो जुन सिङ्गल युज प्लास्टिक यो जुन प्रयोग छ नि यसलाई चाहिँ डिस्करेज गर्नको लागि, हतोत्साही गर्नको लागि पनि हो, जसबाट चाहिँ तपाईँ हाम्रो आफ्नै स्वास्थ्यको लागि, सम्पूर्ण पर्यावरणको लागि चाहिँ नि फाइदा हुन्छ। यसर्थ मान्छेले पैसा हालेर किन्न परिसकेपछि धेरै प्लास्टिक युज गर्दैनन्, त्यही एउटै प्लास्टिकलाई युज गरेर घरिघरि त्यसैको प्रयोग गर्छ होइन, अनि त्यसैलाई नै प्रयोग गर्दाखेरि चाहिँ प्लास्टिक वेस्टेज भएर जाँदैन नि त। त्यो कारणले गर्दाखेरि पनि सायद त्यो गरेको हुनुपर्छ र हामीलाई डिस्करेज गरेको पनि हो यो, जुन चाहिँ हामी डिस्करेज हुनु जरुरी पनि छ। अब अहिले जुटको ब्यागहरू, कपडाको ब्यागहरू प्रशस्त मात्रामा हामीले जहाँ पनि पाउँछौँ होइन, र अहिले त पसलहरूमा, दोकानहरूमा, सुपर स्टोरहरूमा पनि किन्नको लागि पाइन्छ। एकपल्ट किनेर घरिघरि तपाईँले त्यसलाई चाहिँ वर्षौँसम्म प्रयोग गर्न सक्नुहुन्छ भने त्यो नै प्रयोग गर्नु राम्रो हो जस्तो लाग्छ मलाई पनि है। त यस कारणले गर्दाखेरि हामीले चाहिँ प्लास्टिक को जुन प्रयोग हामीले गर्छौँ त्यसमा प्रतिबन्ध लगाउनु एक हदसम्म राम्रो नै हो, तर प्रतिबन्ध लगाएर मात्र एउटा जुन उल्लेख्य परिवर्तन आउँदैन, हामीले आफ्नो जीवनशैलीलाई नै बदल्नुपर्छ, हाम्रो सोचलाई नै बदल्नुपर्छ है। जबसम्म हामीले हाम्रो चाहिँ जुन किनमेल गर्दाखेरिको बानीहरू बदलिँदैनौँ तबसम्म प्लास्टिकको उपयोग कम हुँदैन। कपडा या जुटको ब्याग सधैँ आफ्नो साथमा राख्नुहोस्, आफ्नो गाडीमा राख्नुहोस् होइन, अनि पुनः उपयोग्य चाहिँ बोतलहरू, डिब्बाहरू प्रयोग गर्नुहोस् प्लास्टिकको डिब्बाहरू भन्दाखेरि पनि, अनावश्यक प्याकेजिङबाट बस्नुहोस् तथा स्थानीय स्तरमा पर्यावरण अनुकूल उत्पादनहरूलाई बढावा दिने र हामीले गरेको यो साना साना कदमहरू जुन छन्, हामीले चलाएको साना साना स्टेप्सहरू जुन छन्, यो चाहिँ ठुलो परिवर्तनको आधार पनि बन्न सक्छ। यसमा चाहिँ तपाईँ हामी सबैजनाले हाम्रो इन्डिभिजुअल लेभलमा गर्न सक्ने काम पनि यही नै हो। अनि उद्योगहरूको पनि ठुलो जिम्मेदारी छ उत्पादहरूलाई प्याकेजिङ को जुन कुरा गर्नुपर्दा पर्यावरण अनुकूल बनाउनु, अनि रिसाइक्लिङ योग्य सामग्रीको उपयोग गर्नु र प्लास्टिकलाई

चाहिँ एकदमै चाहिँ मूर्खता हो तपाईँ हाम्रो. यसर्थमा आज चाहिँ हामी सबैजनाले चाहिँ नै प्रण गरौँ प्लास्टिक ब्यागहरूको प्रयोग नगर्ने होइन, अथवा गऱ्यौँ भने पनि एकदमै कमभन्दा कम गर्ने, अनि जहाँ चाहिँ सकिन्छ प्लास्टिकको ठाउँमा अन्य रिसाइक्लेबल चाहिँ कुराहरूको प्रयोग गर्न सकिन्छ, अथवा त्यस्ता चाहिँ विकल्पहरूको प्रयोग गर्न सकिन्छ भने त्यस्ता विकल्पहरूको प्रयोग गर्ने, रिसाइकल राम्रो तरिकाबाट गर्ने होइन, अनि यस्तो प्रकारको चाहिँ नि हाम्रो व्यक्तिगत तौरबाट हामीले गर्न सक्ने कामहरू गऱ्यौँ भने पनि ठुलो योगदान यो हाम्रो तौरबाट हुनसक्छ भन्दा फरक पक्कै पनि नपर्ला. अन्तर्राष्ट्रिय प्लास्टिक ब्याग मुक्त दिवसले हामीलाई प्लास्टिक छोड्ने सन्देश मात्र दिँदैन, बल्कि यो प्रकृतिको साथमा हाम्रो जुन सम्बन्ध छ यसलाई पुनर्जीवित गर्ने अवसरको रूपमा पनि हामीले यसलाई लिन सक्छौँ. पृथ्वी हाम्रो पूर्वजको पूर्वजबाट पाएको चाहिँ एउटा हाम्रो घर मात्र होइन, बल्कि आउने हाम्रा पुस्ताहरूको लागि हामीले सम्हालेर राख्नुपर्ने एउटा धरोहर पनि हो है. यदि हामीले यसलाई सुरक्षित राख्न सकेनौँ भने हामीले गरेका जति पनि विकासका सारा चाहिँ कामहरू छन् त्यो अर्थहीन हुन्छ. यसकारणले गर्दाखेरि आजको दिनमा हामीले यस कुरालाई विशेष ध्यान दिएर चाहिँ नि हाम्रो तौरबाट गर्न सक्ने कुरा गरौँ, कन्सियस हौँ, अवेर हौँ, यही नै म भन्न चाहन्छु यो बेलामा. त आदरणीय श्रोताबिन यति नै भन्दै अब म अगाडि बढ्न चाहन्छु. अगाडि बढ्नु पर्दाखेरि 3 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान्छु. समाचार पश्चात भने अन्तिम चरणको यात्रामा आज हेल्थ सेगमेन्ट भन्दा पनि हेल्थ पोडकास्ट रहनेछ, जस अन्तर्गत हाम्रो डाक्टर जोलिसा सिंह हुनुहुन्छ र उहाँसँगको भलाकुसारीमा आज हामी चिनी रोग यानि कि डायबिटिज मधुमेहको बारेमा केही जानकारी सेयर गर्नेछौँ है. त अहिलेको लागि अब म एउटा गीत सुनाउँछु समृद्धि राई र रोहित जोन छेत्रीको आवाजमा, र यही गीत तपाईँको सेवामा टक्राउँदै 3 बजेको समाचारतर्फ अब तपाईँलाई लिएर जान चाहन्छु यतिखेर.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको बताउनु भएको छ। आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछाने
1: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो, विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला, यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
0: सभापति लामिछानेले रासोपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ।
1: हामीले संघीयता खारेजी कहीँ लेखे जस्तो मलाई त लाग्दैन। के कुरा बुझ्नु पर्यो भने प्रदेश संरचनालाई चाहिँ रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता महसुस सबैले गरेका छन्। रासोपाले मात्र गरेको होइन, हामीले के भन्यो भने प्रदेश संरचनालाई चाहिँ बुझिलो होइन कि प्रभावकारी बनाउनको निमित्त यसमा चाहिँ सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुन सक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर रासोपाले प्रस्ताव गरेको न हो।
0: राष्ट्रिय सभा सदस्यहरूले सरकार र सत्ताधारी दलको आर्थिक कार्यदिशामा आधारभूत समस्या देखेको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर सोनी मुवागले उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सदस्यले बजेटका कारण आर्थिक असमानता बढेको तर्क गरेका छन्। सभाका सदस्य चन्द्रबहादुर केसी
2: पहिलो कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मध्यकतालाई कायम गर्नुहोस् र हामी दिनुहोस् अनि त्यो सार्थक हुन्छ। त्यसैले अब यो समानताको नाममा आएको असमानता बोकेर आएको यो बजेट, यो अर्थतन्त्र अहिलेको यसले यो करका चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको यो जुन ताती ल्याएर आएको छ त्यसलाई एकीकृत चाहिने कर प्रणालीमा गइदिएको भए अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिने पहाडीय मोडलको चाहिने बजेट ल्याइदिएको भए सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लामा छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
0: रेणु चन्दले विभेद बढाउने खालको बजेटका साथै संहिताबारे सरकार र सत्ताधारी दल रासोपालाई सुझाव दिनुभएको छ।
3: प्रधानमन्त्रीले त झिकै झिकै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने, जवाबदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुइँ मान्छेको बजेट होइन।
0: कर्णाली नदीले दैलेख खण्डमा गाड़ी खसेको दुर्घटनामा पर्नेको संख्या 10 जनासम्म हुन सक्ने स्थानीय अधिकारीले बताएका छन्। दुई दिनदेखि गाड़ी र यात्रुको खोजी भइरहँदा स्थानीय सरकारका प्रतिनिधिले खोजी तथा उद्धारका लागि साधन स्रोतको अभाव देखिएको गुनासो गरेका छन्। दुर्घटना भएको दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख गणेश कुमार शाही
4: गर्ने कुरा धेरै हुँदो रहेछ होइन। अब स्रोत साधनहरूको अभावमा हामीले समन्वय र सहजीकरण बाहेक अरू केही गर्न नसकिएको हो यो नदीमा खसेको यो घटनामा हेर्दा है। तर सङ्घीय सरकारको अब यो टिम पनि अलिक ढिलो गरी आइपुग्यो, अब इन टाइममा उपस्थित हुँदा हुँदा पनि हामीले अहिलेसम्म अब त्यो पत्ता लाउन नसकिएको अवस्था छ। यद्यपि उद्धारमा खटिएको टोली त अब निरन्तर प्रयासमा लागिरहेको छ होइन। चुनौती चाहिँ देखियो, गाडी सम्बन्धित ठाउँबाट छुट्दा 7 जनाको चाहिँ चलानी लिएर छुटेको छ, त्योबाट भित्र थुप्रै ठाउँमा मान्छे बस्ने आउने जाने लोकल प्यासेन्जरहरू पनि भेटिन्छ। अब गाडीको ड्राइभरले होटलमा खबर गरेको 10 जनालाई खाना अर्डर गरेको कुरा चाहिँ आएको छ होइन। अब तर यतिजना थियो भन्ने कुराको संख्या नै यति हुन नसकेको छ कि
5: हो। अब यस्तो अवस्थामा यहाँहरूले चाहिँ समन्वय गर्न बाहेक अरू केही गर्न सकिएन भन्ने कुरा गर्नुभयो, कस्तो कस्तो कुराहरू आवश्यक पर्छ भन्ने लाग्छ यहाँलाई?
4: हामीले राख्ने भनेको ठुलो विकटी कुरा त सङ्घ सरकारले नै जिम्मा लिनु पर्यो नि। वर्तमान सरकारले नै सदारूपता देखाउनु पर्ने, सुरक्षा निकायले खटाउनु पर्ने, अब उद्धार गर्नुपर्ने, यो सबै कुराहरू स्रोत र साधनमा स्थानीय सरकार अपर्याप्त छ, हामीसँग पर्याप्त मात्रामा स्रोत साधनहरू छैन, हामीसँग जस्तो गोटाखोर तिन नगरपालिकाको आफ्नै त हुँदैन, अब जस्तो हामीसँग हेलिकप्टर त हुँदैन, हामीसँग म्याक्सिमम हुने भनेको एम्बुलेन्सको कुरा हो, एम्बुलेन्स निरन्तर दौडीको कुरा छँदैछ है, अब त्यसै गरी सबवाहनको कुरा हाम्रो पालिकामा नभए पनि छिमेकी पालिकाहरूसँग समन्वय गरेर त्यो कुरामा पनि हामी प्रतिबद्ध छौँ, हामी म आफै पनि हाम्रो पालिकाको टिम आफै पनि त्यो सम्बन्धित घटनास्थलमा पुगेकै हो, जो दिनैभरि हामी त्यही छौँ, आजतिर मात्र फर्केको परिस्थिति हो भने यो यसको लागि सङ्घीय सरकार नै सबैभन्दा बढी जिम्मेवार र जवाबदेही बन्नुपर्छ भन्ने लाग्छ मलाई।
0: हिजो दुर्घटनामा परेको फोर्स गाड़ीको सशस्त्र प्रहरीका गोताखोरले खोजी गरिरहेका छन्। कांग्रेसको संस्थापन पक्ष बाहेकका नेताहरूले सम्पर्क कार्यालयबाट समानान्तर गतिविधि चलाउने भएका छन्। विशेष महाधिवेशन अघिको कार्य समितिका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले डाकेको बैठकमा छुट्टै कार्यालय चलाउने सहमति भएको सो पक्षका नेता मीन बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ।
6: अब सम्पर्क कार्यालय बनाउने र सम्पर्क कार्यालयबाट नै सबै बैठकहरू छलफल गर्ने, जसका लागि सुनदेवीमा सम्पर्क कार्यालय स्थापना भएको छ र त्यहाँ नै अब सबै पार्टीका 15 महाधिवेशनको तयारी सम्बन्धमा सबै छलफलहरू बैठकहरू त्यही हुन्छन्, त्यहीबाट सम्पर्क सम्बन्ध र संगठन विस्तारको कुरा हुन्छ।
0: आगामी 15 महाधिवेशनको तयारी आगामी सोमबारबाटै थालिने उहाँको भनाइ छ। विश्वकर्माले डिजिटल क्रियाशील सदस्यता नवीकरण बारे संस्थापनले चलाएको अभियान बारे टिप्पणी पनि गर्नुभएको छ।
6: हामीले त्यति युवाको रूपमा लिएका छैनौ, अप्ठ्यारो रूपमा लिएका छैनौ, त्यसलाई डिजिटल इन्ट्री पनि गर्दैछौ, तर त्यो बेला समापन गरेको क्रियाशील सदस्यता नवीकरणलाई वञ्चित पनि नगरौं र क्रियाशील सदस्यता अध्यावधि वा डिजिटल इन्ट्रीलाई नै महाधिवेशनमा भाग लिन पाउने र नपाउने त्यसलाई बोर्डर लाइन पनि नबनाऊ।
0: फागुन 21 को चुनावमा निर्वाचन आयोगले मान्यता नदिएको कांग्रेसको खड्का नेतृत्वको कार्य समितिलाई सर्वोच्च अदालतले पनि मान्यता नदिए पनि समानान्तर गतिविधि चलाइएको हो। अब खबर फटाफट।
7: तनहुँको ब्यास 13 बेनीकोटमा आउँदो साउन 12 16 चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता हुँदै पहिलोलाई 66,666, दोस्रोलाई 44,444 र तेस्रोलाई 22,222 रुपियाँ पुरस्कारको व्यवस्था। ट्राभल तथा टुर व्यवसायलाई पर्यटन बोर्डको 2 दिने तालिम। ट्राभल एण्ड टुर एजेन्सी चलाउँदै आएका 50 व्यवसायलाई करका किसिम, पर्यटन क्षेत्रमा लागू हुने कर र कर तिर्ने सजिलो तरिका सिकाइयो। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीलाई सामान्य चेक जाँचका लागि अस्पताल धाउनुपर्ने बाध्यता हटाइँदै सामान्य प्रशासन मन्त्रालयको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको आधारभूत सेवा इकाई राखेर रगत जाँचदेखि स्वास्थ्य परीक्षण सेवा दिन शुरू। रूपन्देही जिल्ला अदालतमा साउन यता 4,100 मुद्दा फर्च्युट, अझै 3,500 मुद्दा छिनोफानो हुन बाँकी। पालपाली किसान दालचिनी र तेजपात बेचेर धन आर्जन गर्दै साउन यता 3,48,000 किलो दालचिनी र 12,88,000 किलो तेजपात भारत निकासी, तेजपात किलोको 60 र दालचिनी 100 बिक्री हुँदै।
0: बेलायतको भावी प्रधानमन्त्रीका बलिया दावेदार एन्डी बर्नहमले आफू नेतृत्वमा पुगेमा लेबर पार्टीले 2024 ल्याएको चुनावी घोषणा पत्रमा प्रतिबद्ध रहने बताउनु भएको छ। रक्षा लगानी योजनाका लागि कोष जुटाउने विषयमा पूरै जिम्मा लिने पनि उहाँको भनाइ छ। रक्षा लगानी योजनामा 4,70,000,000,000 पाउण्डको कमी पुष्टि भएपछि बर्नहमको भनाई आएको हो। आफूले मुलुकको सुरक्षा व्यवस्थालाई अति नै गम्भीर रूपमा लिएको पनि बताउनु भएको छ।
8: He admitted in his interview that he was not told about the huge black hole. Estimates range from 5 billion to 15 billion in defense spending. He said, I didn't have all the details. I wasn't in the discussions.
0: आउँदो सोमबार राति इङ्ल्याण्डको खेल परेका बेला बिहान 5 पब खोल्न अनुमति दिएपछि इङ्ल्याण्ड र वेल्सका पब मालिकहरू औधी खुशी भएका छन्। यो दिन स्थानीय समयको राति 1 इङ्ल्याण्ड र मेक्सिको बीच अन्तिम 16 पुग्न प्रतिस्पर्धा हुनेछ। ज्यासन क्लेरी, लियामचन स्पामा हर्ड क्यारियर सञ्चालन गर्नुहुन्छ।
9: But not just for the pub itself, just in general, it's a community pub. We've had over 100 people here every game and the atmosphere is just amazing. And to be able to do that, to be able to... BS,
0: अहिले सम्मका खबर यति नै, नमस्कार।

0: Sir Mati Sir Fula, Tala Tala Tal Kio, Asmida di Kariresti, a yogi ko awazma, yogit sunda yunu the baile. Hira agari, yogit ko sa sad mami, I say, as shau, a priyadarbin, samaya, ailiamu studio, gariyunu sar, diusako, tin bazira suramir, kosakari krumku, yuan tin charanma, tapaiku lagi, obo, mane, maile agari, amro, azaku, the health podcast rag, the chusas under Dr. Jolisha Singh Sangari, kurakani diabetes. त्यसको विषयमा यो कुरा कानि केन्द्रित रहन्छ तपाई सबैले सुनेर यसबारे धेरै फाइदा चाहिँ लिनुहुनेछ जानकारी लिनुहुनेछ भन्ने आशा गरेको छु त यसैको साथसाथमा अगाडि बढ्छौँ अब हामी मिठा मिठा गीत सङ्गीतहरू पनि यसको बिचबिचमा तपाईँहरूले सुन्दै नै जानुहुनेछ अहिले नैको लागि भने विशाल ददलानी र रेखा भारद्वाजले गाउनु भएको यो गीत छ यो गीत म तपाईँको लागि राख्छु र यसैको साथसाथमा अगाडि अब हामी आजको हेल्थ पोडकास्टतर्फ पनि लाग्दैछौँ
1: साहेबान कदरदान मेहरबान दिल थाम के बैठिए क्योंकि अब आपके सामने तशरीफ ला रही है आगरा की अजीम फनकारा मलिका हुस्न नूर नजर मोहतरमा

जतातकै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर त प्रिय श्रोता पनि बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. नियमित रूपमा यो समयमा हामी जुन प्रस्तुतिलाई सुन्छौँ त्यो हो हाम्रो हेल्थ पोडकास्ट. र यो सप्ताहको लागि हेल्थ पोडकास्ट लिएर म हाजिर भइसकेँ. र गत सप्ताहदेखि नै हामीसँग हुनुहुन्छ डाक्टर जोलिसा सिंह. र उहाँसँगको कुराकानीमा लास्ट विक हामीले ब्लड प्रेसरको बारेमा कुरा गऱ्यौँ भने अब आजको यो विषयमा डायबिटिज यानि कि मधुमेह चिनी रोग भनेर भन्छौँ यस विषयवस्तुमा कुरा गर्छु. सबैभन्दा पहिला त मैले डाक्टर जोलिसालाई फेरि पनि स्वागत गर्न चाहे, वेलकम ब्याक भन्छु है.
1: नमस्ते जोजोलपा अनि सेवाहरू सबै सुनिरहने मानव भक्ताहरूलाई. मलाई चाहिँ अब बेला त धेरै आफ्नो काममा अङ्ग्रेजीमा बोल्नु परेर पनि होला, मलाई आफ्नो नेपाली भाषा चाहिँ अलि एकदमै प्यारो लाग्न थालेको छ आजको.
0: त्यो एकदमै नेपाली हुनुको एउटा चाहिँ चिनारी पनि हो है. हाम्रो आफ्नै भाषालाई हामीले हेला गर्छौँ, आफ्नै भाषालाई सेकेन्डरी टु इङ्ग्लिस ठान्छौँ भने त होइन, त्यो त हामीले आफ्नो अस्तित्वलाई नै प्रश्न चिन्ह गर्नु. त्यो कारणले गर्दाखेरि मलाई एकदम खुसी लाग्छ डाक्टर जोलिसा मैले भनिरहँदाखेरि. अब श्रोताहरूले त जोलिसाको फेस त देखिराख्नु भएको छैन रेडियो मार्फत. सी इज भेरी यङ डक्टर होइन. र लास्ट विक हामीले अलिकति जोलिसाको जुन यात्राको कुरा गर्दाखेरि पनि श्रोताहरूले त्यो जुन टाइम फ्रेमलाई हेरेर पनि थाहा पाइहाल्नु भयो होला कुन एज क्याटेगोरीमा जोलिसा पर्छिन् भनेर होइन. अनि एकदमै सी इज भेरी यङ बट जोलिसाको नेपालीप्रतिको माया, नेपाली भाषाप्रतिको एउटा आसक्ति र नेपाली भाषाको जुन शुद्धता छ त्यो सुनेर म एकदमै चकित पनि छु र खुसी पनि छु. एकदमै भेरी वेल डन. र अब भने आज हामी डायबिटिजको बारेमा कुरा गर्छौँ भनेर लास्ट विक पनि भनेका थियौँ हामीले श्रोताहरूलाई. डायबिटिज यानि कि मधुमेह चिनी रोग हामी सम्पूर्ण नेपालीहरूको चाहिँ राष्ट्रिय एउटा पहिचानको रूपमा पनि यो रोग बनिसकेको छ. पहिला त ग्यास्ट्रिक नेपालको राष्ट्रिय रोग भन्थे, आजभोलि चाहिँ डायबिटिज जस्तो लाग्छ. किनभने अब यही युकेमा पनि, युकेकै होइन, अब समुदायमा हेर्दाखेरि हाम्रो नेपाली हाउस होल्डमा चाहिँ डायबिटिज भएको एक न एकजना मान्छे त पक्कै पनि भेटिन्छ 99% हाउस होल्डमा है. त्यो कारण गर्दाखेरि अब यसलाई राष्ट्रिय रोग भन्दा सायद फरक नपर्ला जस्तो लाग्छ. र सबैभन्दा पहिला त अब यो डायबिटिज भनेको के हो भनेर नै सोध्न चाहे मैले. अब चिनी रोग भन्दाखेरि सोझै अब त्यो हामीले बुझ्छौँ नै, तर पनि यसलाई चाहिँ मेडिकल टर्ममा कसरी परिभाषित गर्न सकिन्छ?
1: अब एकदम सरलताले बुझ्दाखेरि त्यही नै हो भन्छु म. तपाईँको जब शरीरमा अथवा रगतमा चाहिने भन्दा बढी गरिकन चिनीको तपाईँको लिमिट हुन्छ, लेभल हुन्छ, त्यसलाई चाहिँ हामी डायबिटिज भन्छौँ. सरलतामा बुझ्दाखेरि त्यही नै हो.
0: हजुर. र यो डायबिटिज हुँदाखेरि, चिनी रोग हुँदाखेरि चाहिँ नि अब कसरी चाहिँ हामीले थाहा पाउने? सबैभन्दा पहिला त अब हामी सिम्टम्सकै कुरा गरौँ.
1: हजुर.
0: किनभने सिम्टम्स नै सबैभन्दा पहिला हामीलाई चाहिँ कुनै पनि रोगको पहिचान गराउनको लागि एउटा प्रथम कदम हो. अब रोगको पहिचान भइसके पश्चात त अब त्यसको उपचार हुन्छ होइन. त्यो कारण गर्दाखेरि सबैभन्दा पहिला चाहिँ मैले लक्षणहरूकै बारेमा कुरा गर्न चाहेँ.
1: तपाईँको डायबिटिज अथवा मधुमेहको लक्षणहरू अधिकांशमा देख्ने भनेको यो चाहिँ मैले टाइप 2 डायबिटिजको बारेमा भनिराखेको छु, किनकि अधिकांश तपाईँको 80-90% हुने टाइप 2 दुई प्रकारको डायबिटिज नै हुन्छ. यसमा चाहिँ अधिकांश मान्छेहरूलाई पहिलाभन्दा बढ्दा तिर्खा लाग्नु, पटक पटक पहिलाभन्दा पनि पिसाब गर्न मन लाग्नु होइन, अनि एकदमै थकित महसुस हुनु, तपाईँलाई केही गर्नलाई पनि मन छैन, जहिले पनि पल्टी नै राखु जस्तो हुनु, कहिलेकाहीँ चाहिँ आँखा पनि तपाईँको धमिलो हुनु होइन. त्यो बाहेक चाहिँ तपाईँको शरीरमा कतै छाला काटेको छ, सङ्क्रमण भएको छ भने निको हुनलाई चाहिने भन्दा बढ्दै समय लाग्नु है. अनि कोही कोही मान्छेहरूको चाहिँ छालामा सङ्क्रमण पनि, फङ्गल इन्फेक्सन, आई थिङ्क यसलाई नेपालीमा दाँत पनि भन्छ, रिङ वर्म पनि भन्छ, एकदम चिलाउने खालको, त्यो हुनु. कोही कोही मान्छेहरूको चाहिँ खुट्टाहरू झमझमाउनु होइन, तल राखे पनि हिँडे पनि खुट्टामा चाहिँ एकदम करेन्ट आएको जस्तो, कहिलेकाहीँ दुखेको जस्तो, अधिकांश मान्छेहरूलाई हुने चाहिँ यिनीहरू नै हो. यो भन्दा पनि अर्को चाहिँ के पनि भन्न चाहन्छु भन्दाखेरि, कहिलेकाहीँ चाहिँ मान्छेहरूलाई यो सबै लक्षणहरू देखा पर्छ भन्ने जरुरी छैन. कहिलेकाहीँ चाहिँ आकल झुकलमा आफ्नो रक्त जाँच, ब्लड टेस्ट गर्दाखेरि पनि पत्ता लगाउने चाहिँ हुन्छ.
0: हजुर. अब तपाईँले टाइप 2 डायबिटिजको कुरा गर्नुभयो.
1: हजुर.
0: अब यो टाइपकै कुरा गर्दाखेरि हामी अब अलिकति यसमा डेल्भ इन गरौँ है. टाइप 2 डायबिटिज चाहिँ के हो, कसलाई हुन्छ, अनि टाइप 1 डायबिटिज के हो, कसलाई हुन्छ, यो पनि अलिकति क्याटेगोराइज गरिदिनु मिल्छ?
1: हो, तपाईँको मेडिसिन फिल्डमा चाहिँ आजकल धेरै खालको डायबिटिजहरू पत्ता लगाएका छन्. पहिलाको जमानामा चाहिँ टाइप 1 र टाइप 2 नै मेन हो होइन. अब जुन मैले भने धेरै जस्तो अधिकांशले हुने टाइप 2 हो, यो चाहिँ तपाईँको अलिकति 40 उमेर काटेपछि देख्ने हो. तर अनफोर्चुनेटली चाहिँ आजकल हाम्रो लाइफस्टाइल गर्दाखेरि, हाम्रो खानपिनले गर्दाखेरि अलिकति चाँडै 30 पनि कहिलेकाहीँ कसैले देख्नुपर्ने हुन्छ। तर अधिकांश तपाईँको हाम्रो नेपाली जुन हामी नेपालको पपुलेसनको कुरा गर्दाखेरि चाहिँ 40 काटेकोहरूमा अधिकांशमा देखा पर्ने हो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि, अब अलिकति गहिराईमा बुझ्नु पर्दाखेरि चाहिँ तपाईँको जुमा पेनक्रियास, आई थिङ्क त्यसलाई नेपालीमा अग्नाशय भन्छ, अग्नाशयले चाहिँ इन्सुलिन भन्ने एउटा हर्मोन प्रयोग गर्छ होइन। त्यो हर्मोनले चाहिँ तपाईँको चिनीलाई चाहिँ हाम्रो रगतको चिनीलाई शरीरको हरेक कोषमा गएर शक्ति प्रदान गर्नलाई काम गर्दछ होइन। त्यही भएर चाहिँ तपाईँको चिनी शरीरको लागि अवश्य चाहिन्छ, शक्ति नै प्रदान गर्नलाई चाहियो। अब डायबिटिसमा के हुन्छ भन्दाखेरि, कि त तपाईँको जिउले इन्सुलिनै प्रदान गर्दैन, कि त तपाईँको शरीरले त्यो चिनीलाई सदुपयोग गर्नै सक्दैन। त्यो हुने बित्तिकै के भयो भन्दाखेरि चिनी बढ्दै गयो, अनि त्यसले गर्दाखेरि चाहिँ आफूलाई हुने धेरै अब लक्षण अनि कम्प्लिकेसनहरू आउँदै जान्छन्।
0: अच्छा, त्यो चाहिँ जस दुवै प्रकारको डायबिटिसको चाहिँ कुरा,
1: टाइप 1 डायबिटिस चाहिँ हामीले धेरै जसो चाहिँ बच्चाहरू अथवा किशोरीमा देख्ने हुन्छौँ। अनि टाइप 1 डायबिटिस चाहिँ लाग्ने तपाईँको प्रक्रिया नै फरक छ। यसको चाहिँ यसलाई हामी अटो इम्युन डिजिज भनेर भन्छौँ। यसमा चाहिँ तपाईँको जिउको प्रतीक्षा प्रणाली भन्छ, के अरे अटो इम्युन, आफ्नै जिउले चाहिँ आफ्नै अग्नाशयलाई अट्याक गर्छ, अनि त्यसले आफ्नै अग्नाशयलाई हानि गरेपछि चाहिँ इन्सुलिन निकाल्न सक्दैन। यसको अधिकांशमा चाहिँ त्यही भएर बच्चा आई थिङ्क तपाईँको 10-11 वर्ष एकदमै छिटो नै देखा पर्छ। यो एकदम कदम कदा चाहिँ एकदम कहिले काहीँ मात्रै तपाईँको 30 उमेरसम्म जान्छ। तर मेन छुटाउने हो भन्दाखेरि चाहिँ उमेर अलिक कम, भर्खरको किशोरी अवस्थामा पनि तपाईँको के गरी आफ्नो बच्चाले चाहिँ चाहिने भन्दा बढ्दै पिसाब फेरि छ, चाहिने भन्दा बढ्दै पानी मागिरहेको छ, अथवा चाहिँ पेट दुख्यो भन्यो भने चाहिँ तुरुन्तै चाहिँ कि त 999 डायल गर्नुहोस् अथवा जिपिका चाहिँ लग्नुहोस्। यो टाइप 1 चाहिँ बच्चाहरूमा अथवा किशोरी अवस्थामा अलिक बढ्दा देखिने हुन्छ।
0: अब यो टाइप 1 र टाइप 2 कुरा गरिरहनु हुँदाखेरि, अब मैले सुने अनुसार चाहिँ डायबिटिज लाई कहिले काहीँ चाहिँ नि रिभर्स पनि गर्न सकिन्छ भनेर सुनेको छु। अब हुन त अब फ्याक्ट्स एन्ड फिगर्स के छ तपाईँको मुखबाट सुन्न चाहन्छु। यो मैले सुने अनुसार टाइप 2 डायबिटिज
1: यो कुरा एकदमै सत्य हो, टु अ लिमिट भन्छ है म है। यो एकदमै राम्रो कुरा हो सबै डायबिटिक्सहरूलाई सुन्नलाई, अनि मैले यो आफ्नै आँखाले पनि देखेकी छु। सो त्यसले पनि म भन्छु कि यो सत्य हो भनेर। आजकल तपाईँको रिसर्च गर्दै जाँदाखेरि चाहिँ के कुरा पत्ता लागेको छ भने चाहिँ, केही गरी तपाईँलाई मधुमेह भएको 6 वर्ष बितेको छैन भने चाहिँ आफ्नो खानपिनमा तपाईँले ध्यान दिए, आफ्नो तौल घटाए, तपाईँले आफ्नो डायबिटिस रोक्न सक्नुहुन्छ भनेर चाहिँ पत्ता लागेको छन्। अनि म कहिलेकाहीँ डायबिटिस क्लिनिक बस्दाखेरि यस्तो बिरामीहरू आकल झुकल आजकल देखेकी पनि छु, जसले एकदमै एकदमै हाई लेभलको चिनीलाई पनि एकदमै मुख परहेज गरेर डायबिटिस रोकेको पनि छन्।
0: तर त्यसमा आफ्नो काम चाहिँ आफूले एकदमै डिलिजेन्टली गर्नु पर्छ,
1: एकदम आफ्नै मनोबलमा भर पर्छ यो चाहिँ।
0: हजुर, अनि यो बाहेक एउटा गर्भ अवस्थामा पनि हुने खालको डायबिटिज पनि छ भन्ने छ नि
1: हो। तपाईँको प्रेग्नेन्सी रिलेटेड डायबिटिज गर्भ अवस्थामा पत्ता लाग्ने हो। हाम्रो यता बेलायतमा इङ्ल्यान्डमा एनएचएस अन्तर्गत तपाईँ जब गर्भवती भनेर टेस्ट हुन्छ, प्रेग्नेन्सी टेस्ट भनेर हुन्छ, त्यति बेला उहाँले सुरुमै तपाईँको डायबिटिजको लेभल चेक गर्नुहुन्छ। उहाँले तपाईँको जस्तो प्रेग्नेन्सी तपाईँको बढ्दै जान्छ, उहाँले त्यति बेला पनि टेस्ट गर्दै जानुहुन्छ। कोही कोहीलाई यो बेला डायबिटिज हुन्छ अनि उहाँहरूलाई उपचार पनि चाहिने हुन्छ। अनि अधिकांश महिलाहरूको चाहिँ एकचोटि बच्चा पाएपछि चाहिँ यो डायबिटिज ठिक हुन्छ। तर यसमा के बुझ्नुपर्छ भन्दाखेरि, केही गरी तपाईँलाई गर्भवती हुँदाखेरि टाइप 2 डायबिटिज भएको छ भने चाहिँ भोलि पर्सि चाहिँ तपाईँलाई यो टाइप 2 डायबिटिज हुने अलिकति बढ्दा जोखिम चाहिँ हुन्छ।
0: हजुर, त्यो कुरालाई चाहिँ ध्यानमा दिनु पर्छ है। र अब यो डायबिटिजको कुरा गरिरहँदाखेरि हामीलाई धेरै तपाईँले जानकारी गराइसक्नु भएको छ। अब हामी चाहिँ अलिकति यो डायबिटिजको कुरा गर्दाखेरि कस्तो कस्तो खालको मान्छेहरूमा चाहिँ यसको रिस्क अलिकति बढी हुन्छ, अनि कारक तत्त्वहरूको पनि अलिकति कुरा गराउनु हुन, तपाईँले अगाडि कुरा गराउनु हुँदाखेरि धेरथोर त छुइसकेका छौँ र पनि बाँकी रहेका केही छन् भने।
1: तपाईँको डायबिटिज चाहिँ धेरै जस्तो वंशालुबाट पनि आउँछन् होइन, के गरी तपाईँको स्पेसली बुवा आमा दिदी दाइलाई छ भने चाहिँ आफूलाई पनि हुने अलिकति जोखिममा चाहिँ हुनुहुन्छ तपाईँ भनेर भन्छु। त्यो बाहेक चाहिँ तपाईँको अब तौल बढी भयो भने होइन, तपाईँको शारीरिक रूपमा तपाईँ धेरै एक्टिभ छैन भने होइन, आजकल अब धेरैजनाको काम तपाईँको कम्प्युटर अगाडि बस्ने नै त हो होइन, त्यही भएर हामी पहिला जस्तो हिँडडुल गर्ने छैन, यो सबै चाहिँ तपाईँको जोखिममा पर्छ। अनि अफकोर्स अब आहारको कुरा भइहाल्यो, के गरी तपाईँ दिनमा तिन थाल भात खानुपर्छ तपाईँलाई होइन, जेरी सुवारी सेलरोटी मदिरा पान मैले आई थिङ्क भनिनँ तपाईँको रक्तचाप, बट धुम्रपान एकदमै नराम्रो कुरा, यिनीहरू सबै जुन नराम्रो बानी छ यिनीहरूले चाहिँ डायबिटिजलाई अलिकति धुम्रपान भन्दा पनि खानपिनकै म स्ट्रेस गर्न चाहन्छु, यिनीहरूले चाहिँ कन्ट्रिब्युट गर्ने चाहिँ हुन्छ। हजुर,
0: अब चिनी रोग भनेर भन्दाखेरि र सुन्दाखेरि अब यो चिनी नै खाएन भने चाहिँ यो रोग लाग्दैन भन्ने धारणा पनि कतिको हुनसक्छ, अथवा चिनी धेरै खाने मान्छेलाई यो रोग हुन्छ भन्ने पनि हामीले भनौँ न अब त्यो एउटा चाहिँ सुनेका छौँ, त्यो एउटा धारणा, यो भ्रम हो कि सत्य हो कि के हो अलिकति बताइदिनुहोस् न।
1: यो चाहिँ आधी भ्रम हो आधी सत्य हो भन्छु, किनकि हो अब रोगको नाउँ नै मधुमेह हो होइन, जुन कुरा गुलियो कुरा हुन्छ त्यसमा चिनी हुन्छ नै, त्यो बाहेक चाहिँ अधिकांश मान्छेले थाहा नपाउने गरिकन पनि हामीले दिनका दिन खाने कुराहरूमा चिनी हुन्छ, जस्तै तपाईँको अब आलु, हामी नेपालीहरूलाई अभियसली आलु एकदम मनपर्छ, हाम्रो दिनचर्या भात बिना टिक्दैन होइन, भातमा भयो रोटीमा तपाईँको बिहानो जुन हामीले ब्रेकफास्ट सिरियल भनेर खान्छौँ, विट बिक्स कर्नफ्लेक्स, तपाईँ जुनै पनि सिरियल छान्नुहोस् त्यसमा एकदमै तपाईँको सुगर लेभल हाई बढाउने एउटा तत्त्व हुन्छ। त्यो बाहेक तपाईँको केरा जुन हामीले भन्छौँ फलफुल एकदम हेल्दी छ, अनि बिरामीहरू दिनमा हप्तामा तपाईँको तिन चार पटक केरा खान्छ, उहाँहरूको सुगर तलै आउँदैन, अनि उहाँहरूले सोच्छ तर मैले केही खाएको छैन। अर्को चाहिँ तपाईँको नथपाउने कनक बढ्ने भनेको फलफुलहरूमा पनि कुनै पर्छ, जस्तै तपाईँको अङ्गुरहरू अनि तपाईँको खरबुजाहरू होइन, सो तपाईँले चाहिँ फलफुलमा हेर्दाखेरि चाहिँ यसले पनि तपाईँको मधुमेहमा असर पार्छ कि भनेर आजकल चाहिँ इन्टरनेटमा खोज्नुभयो भने चाहिँ सरल तरिकाले पाउन सक्नुहुन्छ। सो तपाईँको गुलियो मात्रै नभएर कुनै फलफुल र हामीले नियमित रूपमा खाने तपाईँको भात, तपाईँको अब बिस्किट चक्लेटहरू त सबैलाई थाहा छँदैछ, त्यो बाहेक तपाईँको मदिरापन जुन अल्कोहल ड्रिङ्किङले पनि एकदमै धेरै चाहिँ तपाईँको मधुमेह कन्ट्रोल गर्नमा गाह्रो एउटा प्रब्लम निकाल्छ।
0: हजुर, अब चिनी भन्दाखेरि हामीले सोझै चिनी मात्र सोच्छौँ होइन, तर चिनी विभिन्न खाद्य पदार्थहरूमा नेचुरली पनि त्यहाँनिर उपस्थित हुन्छ, त्यो कारणले गर्दाखेरि तपाईँले अङ्गुरको जुन कुरा गर्नुभयो, अङ्गुरलाई त अब फ्रुट क्यान्डी नै भन्छ है, त्यो कारणले गर्दाखेरि वी क्यान अन्डरस्ट्यान्ड द्याट। एनिवे, यो हाम्रो कुराकानीलाई अहिलेको लागि यहाँ म थाती राख्दै छोटो विश्राम लिन्छु, त्यसपछि

0: यो BFBS गोरखा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
0: BFBS
3: Gorkha Radio.
4: हजुर, आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर। र अब भने हामी आजको हेल्थ पोडकास्टको बसाइमा रहेका छौँ डाक्टर जोलिसा सिंहसँग, र उहाँले चाहिँ डायबिटिजको बारेमा यो सप्ताह हामीलाई यो बसाइमा जानकारी गराउँदै हुनुहुन्छ। ब्रेकभन्दा अगाडि धेरै नै हामीले यो मधुमेहको बारेमा जानकारी लियौँ। अब बाँकी रहेका कुराकानीको लागि फेरि पनि मैले यहाँ सबैलाई स्वागत गर्छु र डाक्टर जोलिसा सिंह यहाँलाई पनि फेरि मैले स्वागत गर्न चाहेँ। अब ब्रेकभन्दा अगाडि हामीले डायबिटिज के हो, कति प्रकारका हुन्छ, कस्तो कस्तो कुराहरूले यसलाई ट्रिगर गर्छ, अथवा होइन कस्तो कस्तो मान्छेहरू चाहिँ यसको यो रिस्क क्याटेगोरीमा पर्नुहुन्छ भन्ने कुरा गऱ्यौँ। अब हामी अलिकति ट्रिटमेन्ट र म्यानेजमेन्टतर्फ लागौँ है। सबैभन्दा पहिला चाहिँ अब यो म्यानेजमेन्टको नै कुरा गरौँ अथवा प्रिभेन्सनको कुरा गरौँ। डायबिटिज हुनबाट जोगिनको लागि विशेष गरिकन त्यति बेला जति बेला चाहिँ फ्यामिलीमा यो रन भएको छ, वंशानुगत रूपमा चाहिँ नि डायबिटिज हुनसक्ने खतरा छ भने, त्यस्तो मानिसहरूले चाहिँ अर्ली अन लाइफबाट कस्तो खालको चाहिँ उपायहरू अपनाउन सक्नुहुन्छ जसले गर्दाखेरि लेटर इन लाइफ उहाँहरूलाई चाहिँ यो समस्या हुने सम्भावना अलिकति कम होस्?
5: हजुर, अब यसको लागि आफ्नो तौललाई सकेसम्म धेरै बढ्न नदिने होइन, आफ्नो खानपिनमा अलिकति ध्यान दिनु पर्यो। जुन मैले भने तपाईँको जुन हामी धेरै दाल भात दाल भात अनि तपाईँको आलु, जुन तपाईँको गुलियो मिठाईहरू, हाम्रो जुन यति धेरै भोज पार्टीहरू हुन्छन् हाम्रो क्यान्टमा नेपालीहरूको, त्यसमा अलिकति परहेज गरेर खानु। त्यो बाहेक एक्सर्साइज अथवा व्यायाम, तपाईँलाई व्यायाम गर्नु मन छैन भने हिँड्नुहोस्, हिँड्नुहोस् एकदमै राम्रो, वान अफ द बेस्ट एक्सर्साइज हो भनेर भन्छु म। तपाईँको हप्तामा चाहिँ तपाईँ कम्तीमा पनि 3-4 चोटि आधी घन्टा 40 मिनटको लागि तडातड हिँड्नुहोस्, त्यसले एकदमै राम्रोसँग तपाईँको चिनीको लेभल घटाउँछ। आजकल वैज्ञानिकहरूले यही पनि भनेछ कि तपाईँले खाने बित्तिकै तपाईँको चाहिँ 10-15-20 मिनट जति तगातड हिँड्नु भयो भने चाहिँ त्यसले पनि तपाईँको चिनीको लेभल चाहिँ केही हदसम्म राम्रोसँग घटाउँछ अरे। यो चाहिँ एउटा चिट मेथड जस्तो भयो है। अनि त्यो बाहेक अब मैले जुन भने मदिरा कम खानु होइन, अनि त्यसपछि सकेसम्म स्ट्रेसलाई कम गर्नु, त्यो थाना हुने गरिकन सबैलाई अलिकति कन्ट्रिब्युट गर्ने हुन्छ, यिनीहरू नै कुरा हुनुहुन्छ। खाना अनि व्यायाम अनि तौललाई अलिकति बढ्दा ध्यान दिनु,
4: विशेष गरिकन लाइफस्टाइल
5: नै
4: म्यानेज गर्नुपर्ने रहेछ है।
5: सबैभन्दा ठुलो औषधि भनेकै लाइफस्टाइल हो भन्छु म। हजुर,
4: तर अब यो गर्दा गर्दै पनि बावजुद यसको अब डायबिटिज भयो भने त्यसको ट्रिटमेन्टको मेथडहरू कस्तो हुन्छ?
5: तपाईँको अब मेडिसिन धेरै एडभान्समेन्ट भइसक्यो, आजकल धेरै धेरै धेरै नै चोइसेसहरू छ। तपाईँको हरेक एउटा डायबिटिज अर्को डायबिटिज बिरामी भन्दा भिन्न हुन्छ होइन, तर उहाँहरूलाई चाहिँ कसैलाई ट्याब्लेट चाहिन्छ, कसैलाई इन्जेक्सन चाहिन्छ, त्यो तपाईँको अब उमेर, तपाईँको चिनीको लेभल कति बढी छ, तपाईँको जिउले कसरी औषधिलाई टलरेट गरिरहेको छ, लिइरहेको छ, त्यही अनुसार चाहिँ डक्टरले चाहिँ तपाईँलाई विभिन्न खालको सुरुमा ट्याब्लेटबाट सुरु गर्छन्। केही गरी ट्याब्लेट र तपाईँको जीवनशैलीले पनि परिवर्तन भएन भने चाहिँ एउटा ट्याब्लेटबाट 2-3 ट्याब्लेट थपिने हुन्छ, तिनवटा ट्याब्लेटसम्म पुग्न गयो भने चाहिँ आजकल अनि इन्सुलिन अथवा चाहिँ तपाईँको हाम्रो जिएलपी इन्जेक्सन भन्ने पनि नयाँ औषधि आएको छ. सो आजकल धेरै नै धेरै अप्सन्स छ भनेर भन्छु म डायबिटिज ट्रिटमेन्टको लागि.
6: हजुर, र यो औषधि पनि अब ब्लड प्रेसरको औषधि जस्तै दैनिक रूपमा लिनुपर्छ.
5: हो, यो चाहिँ सुगरको डायबिटिजको रोग चाहिँ तपाईँको ब्लड प्रेसर जस्तै नियमित रूपमा लिनुपर्ने चाहिँ हुन्छ. यसमा अब अलिकति नुआन्स्ड छ, केही गरी तपाईँलाई अब नराम्रोसँग संक्रमण भयो इन्फेक्सन भयो भने चाहिँ आफ्नो डक्टरलाई आफ्नो लिइरहेको औषधिको बारेमा एकचोटि लिनुपर्ने हो कि होइन भनेर सोच्नुपर्ने चाहिँ एकदमै आवश्यकता चाहिँ हुन्छ. तपाईँको कोही कोही डायबिटिज बिरामीहरू चाहिँ इन्सुलिन लिइरहनु भएछ अथवा कुनै औषधि लिइरहनु भएछ भने चाहिँ यता बेलायतमा चाहिँ हामीले सिकडे रुल्स भनेर एउटा पेपरै दिने गर्छौँ. एक दुई तिन पोइन्ट हुन्छ, यो भयो यो नखाने, यो भयो यो खा यो यो हुँदाखेरि चाहिँ यो औषधि नखाने, यति दिनसम्म नखाने, यसरी तपाईँको ब्लड सुगर नाप्ने भनेर तपाईँले आफ्नो जिपीलाई चाहिँ गएर मेरो सिक डे रुल मलाई पाऊ भन्यो भने हरेकले चाहिँ एउटा पाउनुपर्ने चाहिँ हुन्छ.
6: ओके, हजुर. र अब यो डायबिटिज हुँदाखेरिमा चाहिँ नि भनौँ यसबाट धेरै अन्य समस्याहरू पनि निम्तिन सक्छ. मैले सुने अनुसार अब डायबिटिजको पेसेन्टहरूको हतपत्ति कुनै पनि समस्याले अपरेसन गर्नुपर्ने छ भने त्यो पनि अलिकति गर्न नमिल्ने अवस्था पनि आउन सक्छ भन्ने पनि सुनेको छु मैले. अब यसको चाहिँ कम्प्लिकेसन्सहरू के छन् अनि यो डायबिटिजको कारणले गर्दाखेरि निम्तिन सक्ने अन्य स्वास्थ्य सम्बन्धी समस्याहरू के छन्?
5: यो कुरा चाहिँ एकदमै ठिक हो. तपाईँको जब रगतमा चिनी चाहिने भन्दा बढ्दा हुन्छ त्यसले चाहिँ किटाणुहरूलाई अट्र्याक्ट गर्छ, इन्फेक्सन हुने तपाईँको रिस्क एकदमै हाई हुन्छ. त्यही भएर सर्जनहरूले चाहिँ हतपत्ति चाहिँ सुगर कन्ट्रोल नभएको नै अपरेसन नगर्ने कारण चाहिँ त्यो होइन. अनि तपाईँको सेकेन्ड पार्ट के भयो?
6: सेकेन्ड पार्ट चाहिँ अब यो डायबिटिजले गर्दाखेरि अन्य रोगहरू निम्तिन्छ निम्तिन्न कस्तो खालको कुरा
5: हो? यो चाहिँ एकदमै जरुरी क्वेसन गर्नुभयो तपाईँहरूले चाहिँ. अब कोही कोही मान्छेले चाहिँ मेरो चिनी नै त हाई भएको हो नि भनेर बसिरहनु हुन्छ, तर यो एकदम गलत हो. तपाईँको के गरी डायबिटिज छ भने तपाईँलाई हार्ट अट्याक हुने चान्सेस एकदम बढी हुन्छ है. तपाईँलाई डायबिटिज छ भने तपाईँलाई स्ट्रोक हुने चान्सेस पनि एकदम बढी हुन्छ. तपाईँको डायबिटिज कन्ट्रोल भएन भने तपाईँको आँखाको भिजन नै जाने पनि चान्सेस बढी हुन्छ. अब तपाईँ नै सोच्नुहोस्, हाम्रो आफ्नो आँखाको दृश्य नै हाम्रो गयो द्रव्य नै के भन्छ तपाईँको गयो भने दृष्टि नै गयो भने हामीले कसरी काम गर्ने होइन. त्यही भएर चाहिँ डायबिटिज भनेको एकदमै जिउलाई हानि पुर्याउने कुरा हो, यसलाई चाहिँ हेलचक्रै नगर्नु भनेर भन्छु म.
6: हजुर, डायबिटिज एउटा आफैमा बिमारी मात्र नभइकन अन्य बिमारीहरूलाई निम्ति दिन सक्ने खतरा पनि रहेछ.
5: एकदम, तपाईँको हरेक शरीरको हरेक अङ्गलाई हानि पुर्याउँछ.

0: र मेरो विचारमा डायबिटिजसँग सम्बन्धित कुराहरू चाहिँ अब यतिमै थाती राखौँ होला, किनभने नर्मली हामीलाई थाहा हुनुपर्ने एज अ नर्मल पेसेन्ट होइन थाहा हुनुपर्ने कुराहरू मैले राखेँ जस्तो लाग्छ। मैले केही तपाईँलाई सोध्न छुटाएको छु यस विषयवस्तुमा भने अन्त्यमा केही राखिदिनुहोस् न त।
1: यस्तोमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि तपाईँले भने जस्तो डायबिटिज एकदमै ठुलो एउटा टपिक हो होइन, यसको लागि अर्को तिनवटा पडकास्ट गरे पनि भ्याउँदैन होला के गरी भित्रै गयो भने। तर हाम्रो यता बसिरहनु भएको नेपाली पपुलेसनलाई चाहिँ के भन्छु भन्दाखेरि, कहिलेकाहीँ जिपी जाँदाखेरि आफ्नो छोराछोरी आफ्नो सँगै भएन कुरा बुझेन भने चाहिँ हाम्रो जिपी सर्जरीमा ल्याङ्ग्वेज ट्रान्सलेटर सिस्टम सबैलाई हुन्छ। मलाई चाहिँ नेपाली नै बुझ्ने एउटा मान्छे ट्रान्सलेटर गराइदिनु मेरो मेरो कन्सल्टेसनमा राख्नु भन्यो भने उहाँले सजिलैसँग राखिदिनुहुन्छ। यो भयो भने स्पेसली हाम्रो आमा बुवालाई चाहिँ कुरा बुझ्नलाई एकदम सजिलो हुन्छ। पहिलो कुरा चाहिँ त्यो हो होइन। अर्को कुरा चाहिँ तपाईँको के गरी डायबिटिज लागेछ भने वर्षमा एकचोटि आँखा चेकअप गर्न एकदमै जरुरी छ जानलाई, जुन हाम्रो एटलिस्ट एसफोर्डमा पलकार सेन्टर छ त्यस्तै फोक्सनमा पनि पक्कै हुन्छ भनेर मलाई लाग्छ। आफ्नो आँखाको जाँच र खुट्टाको जाँच चाहिँ वर्षमा एकचोटि गर्न नसुटाउनु होला भनेर भन्न चाहन्छु।
0: हजुर धन्यवाद तपाईँलाई यो जानकारीको लागि, र अब आजको यो बसाइलाई पनि यतिमै म सम्पन्न गर्छु। नेक्स्ट विक हामी कोलेस्ट्रोलको बारेमा कुरा गर्छौँ। नेक्स्ट विक भेटौँलाई।
1: हजुर नमस्ते
0: नमस्ते। द हेल्थ पोडकास्टको यो प्रस्तुति आजको लागि यतिमै आएर सम्पन्न भएको छ। आदरणीय श्रोतावृन्द, तपाईँसँग भेट्न अब म भोलि बिहान हाम्रो सुनौलो बिहानीको साथमा हाजिर हुनेछु। त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नु होला। ह्याभ अ नाइस फ्राइडे इभिनिङ भनेर भन्न चाहन्छु। भोलिसम्मको लागि बिदा दिनुहोस्। अहिलेको लागि नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बर्खामा पुरानै घाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला?
1: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ। त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ हजुर।
0: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो?
2: यत्रो ठुलो ट्रान्जिसनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढङ्गले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले सुडानमा जारी भीषण गृहयुद्धका बीच उत्तर कोर्डोफान राज्यमा अर्को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसङ्घीय मानवाधिकार प्रमुख फोल्कर ट्युकले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसङ्घको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युकले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जिनिभाबाट बीबीसीकी इम्युजिन फोल्ज भन्छिन्, यो सत्र पूर्व सावधानीका लागि हो। ट्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद सहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्ज। पछिल्ला दिनमा एल ओबेद, सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लडाईँको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रान्ड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेईप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको सुरुवाततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको छ। फ्रान्सले गत जुन महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा 3 घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरुषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ्यौली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेसन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अङ्ग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरुङबाट काठमाडौँ पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रमसम्म 2078 असार 1 र साउन 16 मेलम्चीमा आएको भीषण बाढी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरुङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ। सुनौ सञ्जय ढकालको यो रिपोर्ट। काठमाडौँ उपत्यकाका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोडिने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड KUKLले बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
1: हिजो चाहिँ धमिलोपना मात्रै नबढेर अस्थायी ड्याममै क्षति पुग्यो, गएर बन्द गराएको छ अहिले, केही दिन वेट गर्छौँ, एक दुई दिन फेरि पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ, नत्र पनि त्यही अनुसार हामी बन्द गर्नलाई तयारी गरिरहेका छौँ।
0: प्रत्येक वर्ष जसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड लिटर पानी काठमाडौँलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको केयुकेएलले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाडौँको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड लिटर पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
1: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गराएको छ कन्सल्ट्यान्टले, हामीले त्यसको रिभ्यू गरेर फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने त्यो हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रञ्जन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिस भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्ले भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै, तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
2: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेश जाने नेपालीहरूको मा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलर सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढङ्गमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईवटा भारत अथवा चिनसँगको भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि, नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
4: भारतपछि तपाईँ चिन जानुभयो, चिनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
2: चिनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएका थिए। मेरो भ्रमणको एउटा ठुलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चिन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरुद्ध प्रयोग हुन नदिने विषयमा हामी स्पष्ट छौँ भन्ने कुरा मैले कम्युनिकेट गर्ने, त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चिनका सम्बन्धमा आधारशिला नै हो। हाम्रो अलि बढी जोड कनेक्टिभिटी, दुई देशबिचको कनेक्टिभिटी, टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलि बढी जोड हुन्छ भनेर मैले राखेँ।
4: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु। तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो, यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
2: मैले अपेक्षा गरेको भन्दा बढी सङ्ख्या र धेरै अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेसन पाएको छु। त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ। आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ।
4: अनि अन्त्यमा यो बिचमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ, विशेष अदालतमा मुद्दा नै दायर भयो। जनताले समयमा राजधानी पाउँछन् अब अभाव हुन्छ भन्ने कुरा आइरहेछ।
2: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिराखेका छौँ। अहिले एउटा ठुलो ट्रान्जिट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जिसन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेको छ। हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठुलो ट्रान्जिसन हुँदै गर्दा पनि निकै धेरै अप्ठ्यारो नपरिकन ट्रान्जिसन गर्न सकौँ भनेर हामी अहिले काम गरिराखेका छौँ।
4: खासमा यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ, अनि यसको समाधान के हो तपाईँको विचारमा?
2: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन, तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगाएको छ। भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो। अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो। धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जिसनको प्रोसेसमा छ। कन्ट्र्याक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ। भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ।
4: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बिच सहमति भयो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
2: त्यो असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठुलो ट्रान्जिसनका बिच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढङ्गले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो, र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। फ्रान्सले गत जुन महिनाको उष्ण लहरका कारण 2000 बढी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। फ्रान्सले 24 जुनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जुन महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढिरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।

पीएफपी स्कोरकार्ड रेडियो कार्यक्रममा हामी गोदुलीमा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस साँझको कार्यक्रममा म सिनेको तर्फबाट। र समय हामीहरूसँग अहिले 4:27 गइसकेको छ। मिठो गीत रहेको थियो अभिमान आल्बर्टस बान्डको रहेको थियो यो मिठो गीत पनि हिजो गरिसक्नु भएको छ। र कार्यक्रम यो गोदुली सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम 4:00 रहेको छ। 7:00 तीन घन्टाको कार्यक्रम र आजको दिनमा तपाईँको माझ मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीको साथमा उपस्थित भएको छु। र आज 3 July 2026 फ्राइडे यानि कि शुक्रबारको दिन तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ। तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली पिएफपिएस एप डाउन गर्नुहोस्। तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ। र स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। प्ले बिएफपिएस गोर्खा भन्नुहोला र 24/7 तपाईँको समक्षमा रहने नै छ। र कार्यक्रमको यो तीन घन्टाभरि आज भरपूर जानकारीहरू हुनेछ र गीत गीतहरू पनि तपाईँको माझसम्म म राख्दै गर्नेछु। र विषयको साथमा आउनुहोस्, कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ। अहिलेको लागि रहेको छ माया हो कि माया जस्तै सुबानी मोक्तानको आवाजमा।

0: Radio. Gurkha Radio.
1: PFP स्कोरकार्ड रेडियो कार्यक्रमले हामी छौँ श्रोता. यो समय गोधुलीको पहिलो घण्टामा र अवश्य पनि यो समयमा तपाईँको माझमा केही वेदर बारेमा पनि केही जानकारीहरू राख्ने नै छु. फोक्सटोनको सन्दर्भमा अहिलेको यो समय टेम्परेचर पनि 21 डिग्री सेल्सियस छ. मोस्टली सनी अहिलेको वेदर. यो अनुसार जानकारी लिएर नहोला र ह्युमिडिटी पनि रहेको छ. अहिलेको यो समय तपाईँले विन्ड चाहिँ अहिले 14 किलोमिटर पर आवर रहेको छ र ह्युमिडिटी 62% रहेको छ. यो अनुसार तपाईँले अवश्य पनि जानकारी लिएर रहन सक्नुहुन्छ. र यसै गरी अहिलेको यो समय शनिबारको दिनमा पनि अहिले सनी छ. वेदर एकदमै राम्रो छ भोलिको दिनमा वेदर. र सन्डे चाहिँ अलिक क्लाउडी हुने कुरा रहेको छ र मन्डे पनि पार्टली सनी वेदर रहेको छ. यस अनुसार पक्कै पनि जानकारी लिइरहनु होला. र लन्डनको सन्दर्भमा पनि अहिले लन्डनमा 26 डिग्री सेल्सियस छ. मोस्टली सनी वेदर र ह्युमिडिटी 10 किलोमिटर पर आवर. 36 किलोमिटर रहेको छ अहिले ह्युमिडिटी चाहिँ. र सनी छ भोलिको दिनमा वेदर राम्रो छ. यो हप्ता नै राम्रो रहेको छ. अब हामी समर पिरियडमा छौँ र वेदरले पनि एकदम फेभरेबल गरिरहेको छ. त्यस्तो साह्रो एकदमै हिट वेभ चाहिँ रहेको छैन. मोडरेट नै रहेको छ अहिलेको सनी वेदर यो विकमा. र यसैको साथमा अब पनि कार्यक्रममा हामी फेरि पनि अगाडि बढ्नेछौँ. तपाईँको माझमा मनोज सिंह दामी र रेखा जोशीको आवाजमा राख्नेछु देउदा. यो गीत एन्जोय गर्नुहोला.

0: गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

काश्मीर पछ्यौरी यो मिठो गीत एन्जो गरिसक्नु भएको छ श्रोता र अहिले हामी कार्यक्रम गोधुलीको यो पहिलो घण्टामा छौँ. समय हामीसँग 5 बजेको लागि भयो भने 9 मिनट बाँकी रहेको छ. यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी राखिहालौँ. हुन गइरहेको छ चेलीबेटी टोली र यसै गरी भिजिटर्सहरूलाई पनि यो समर टाइममा चाहिँ वेलकम गरिएको छ, जुनमा चाहिँ बारपाकी समाज युके समर बेबीको पार्टी अनि एनुअल ग्यादरिङ हुन गइरहेको छ. यो चाहिँ स्याटरडे 25 जुलाईमा हुन गइरहेको छ, बिहानको समय 10:30 बजेदेखि बेलुकी 10 बजेसम्म. स्थान चाहिँ रहेको छ श्यामलखोरी स्कुल फानब्रोमा हुन गइरहेको छ. र यस अनुसार कुनै क्वारी छन् भने तपाईँले मिस्टर पृथ्वीलाल घले, उहाँ चाहिँ सेक्रेटरी हुनुहुन्छ, उहाँलाई फोन गर्नुहोला 07389197833. र यसैको साथमा आउनुहोस् अब भने कार्यक्रममा हामी फेरि पनि अगाडि बढिहालौँ यो मिठो गीतको साथमा. एकदेव लिम्बू, समीर श्रेष्ठ, तिम्रो मुस्कान.

एफपी स्कोरका रेडियो कार्यक्रम हामी गोदलीको पहिलो घण्टाबाट अब पनि बिदा लिने समय आएको छ श्रोता. जाँदा जाँदै यो मिठो एउटा गीत राख्नेछ तपाईँको माझमा र अवश्य पनि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्ने नै छौँ. यसै गीत सङ्गीतहरूको साथमा तपाईँलाई भरपूर मनोरञ्जन गराउँदै गर्ने नै छौँ. अपकमिङ इभेन्ट्सहरू पनि छन्. अब यो समर टाइममा निकै नै धेरै हामीले इभेन्टहरू पनि पाइरहेका छौँ, भेटघाटहरू निकै नै छ. यस अनुसार जानकारी लिइरहनुहोला. र अहिलेको लागि भने केहर सिंह लिम्बुखावसमा मिठो गीत छालेमा इन्जोय गर्नुहोला. स्टे ट्युन्ड, हामी समाचार पश्चात कार्यक्रम गोदलीको दोस्रो घण्टामा भेट्नेछौँ.

0: Gorkha Radio Ho. Gorkha Radio Ho. सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको बताउनु भएको छ। आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछाने
1: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो, विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला। यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
0: सभापति लामिछानेले रासोपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ।
1: हामीले संघीयता खारेजी कहीँ लेखे जस्तो मलाई त लाग्दैन। के कुरा बुझ्नु पर्यो भने प्रदेश संरचनालाई चाहिँ नि रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता महसुस सबैले गरेका छन्। रासोपाले मात्र गरेको होइन, हामीले के भन्यो भने प्रदेश संरचनालाई चाहिँ बुझिलो होइन कि प्रभावकारी बनाउनको निमित्त यसमा चाहिँ सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुन सक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर रासोपाले प्रस्ताव गरेको न हो।
0: सरकारले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालय मा उपकुलपति नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वारहरूबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नु भएको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल नियुक्त हुनु भएको छ। त्यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मराहच्छा उपकुलपति पदमा नियुक्त हुनु भएको हो। नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले आज मन्त्रालयमा नियुक्ति पत्र दिनुभएको हो। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। उपकुलपतिको नाम सिफारिस गर्न शिक्षा मन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो। समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरेको हो। कृषि मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन पशु सेवा विभागलाई 50 करोड़ दिएको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति दिन विभागलाई रकम उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति दिन विभागले मन्त्रालयसँग रकम मागेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभएको छ। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा, 3 लाख किलो दाना नष्ट गरिएको छ। 70 करोड़को क्षति भएको विभागले जनाएको छ। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। अब खबर फटाफट।
2: तनहुँको व्यासतेह र बेनीकोटमा आउँदो साउन 12 देखि 16 चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता हुँदै पहिलोलाई 66,666, दोस्रोलाई 44,444 र तेस्रोलाई 22,222 रुपियाँ पुरस्कारको व्यवस्था। ट्राभल तथा टुर व्यवसायलाई पर्यटन बोर्डको 2 दिने तालिम। ट्राभल एण्ड टुर एजेन्सी चलाउँदै आएका 50 व्यवसायलाई करका किसिम, पर्यटन क्षेत्रमा लागू हुने कर र कर तिर्ने सजिलो तरिका सिकाइयो। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीलाई सामान्य चेक जाँचका लागि अस्पताल धाउनुपर्ने बाध्यता हटाइँदै सामान्य प्रशासन मन्त्रालयको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको आधारभूत सेवा इकाइ राखेर रगत जाँचदेखि स्वास्थ्य परीक्षण सेवा दिन शुरू। रूपन्देही जिल्ला अदालतमा साउन यता 4,100 मुद्दा फर्छ्युट, अझै 3,500 मुद्दा छिनोफानो हुन बाँकी। पालपाली किसान दालचिनी र तेजपात बेचेर धन आर्जन गर्दै साउन यता 3,48,000 किलो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

DFB गोर्खा रेडियो सुन्ने अनुसार अहिले हामी छौँ श्रोता कार्यक्रम गोदोलीको यो दोस्रो घण्टामा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु फेरि पनि म सुनेको तर्फबाट र अहिले 5:12 गएको छ समय इभिनिङ टाइम रहेको छ युकेमा 105.4 MHz ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ तपाईँले हामीलाई अहिले यो रेडियो फोक्सटोनमा हुनुहुन्छ भने तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा पिएफएस एप डाउनलोड गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ 4:15 to 7 कार्यक्रम यो गोजुली र अहिलेको यो समय हामी दोस्रो घण्टामा पनि भरपूर मनोरञ्जन तपाईँलाई गराउने नै छु आज कुनै त्यसो इन्टरभ्यू फिचरहरू छैन जानकारी गराउन चाहन्छु तर अपकमिङ इभेन्ट्सहरूको बारेमा प्रशस्त मात्रामा जानकारीहरू पनि रहेको छ त्यसै गरी गीत सङ्गीतहरूको साथमा पनि तपाईँलाई म मनोरञ्जन गराउँदै गर्ने नै छु श्रोता यसको साथमा अब पनि आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ कार्यक्रममा अहिले लाइभ भने तपाईँको माझमा राख्ने नि छु आस्था तामाङ मास्कीको आवाजमा यो मिठो गीत रहेको छ इट्स गॉट टू बी लव एन्जोय गर्नुहोला यो मिठो गीत

PFPS गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय गुदुलीको दोस्रो खण्डमा र अवश्य पनि अपकमिङ इभेन्ट्सहरूको बारेमा केही जानकारी राखिहालौँ. सयपत्री परिवार समन्त युके एनुअल यो बिबिक्यू पार्टी हुन गइरहेको छ, जुन चाहिँ भोलिको दिन 4 जुलाई स्याटरडेको दिन हुन गइरहेको छ. दिउँसोको समय 2 बजीदेखि बेलुकी 10 बजेसम्म भेनिचे रहेको छ एम्पायर हल अल्डर सर्टमा. र यस सम्बन्धी कुनै क्वारी छन् भने कल गर्नुहोला 07460553363 मा चाहिँ कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुनेछ. र कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ श्रोता. फेरि पनि अर्को एउटा मिठो गीतको साथ मैलेको लागि भने एकदम लिम्बू रहेछ गरी लौरिरहेको छ किन बोल्दैनौ.

0: Express Gorkha Radio. Gorkha Radio.
1: Timi online ma ho?
2: हो
1: के गर्दै गरेको
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
1: ए ल ल हुन्छ हुन्छ
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ
0: यो BFBS कोलकाता रेडियो हो।

BFBS गोर्खा रेडियो सुन्ने हुनुहुन्छ र यो मिठो गीत रहेको थियो श्रोताले घुमी घुमी सुजन चपकाएर शान्तिश्री परियारको आवाजमा. र पनि यसैको साथमा श्रोता हामी कार्यक्रममा यो समय विभिन्न अपकमिङ इभेन्ट्सहरूको बारेमा जानकारी राख्दै आइरहेको छु. यसै क्रममा अब भने ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि म जानकारी राख्नेछु. र भोलिको दिन चाहिँ 4th of July हुन गइरहेको छ फाइनली अब भने नेपाल कप फाइनल, साथै यो गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि रहेको छ. तपाईँहरू जान सक्नुहुनेछ यो समयमा अवश्य पनि. र 10th of July चाहिँ आरजीआरसी कम्पनी ब्याटल अनर हुन गइरहेको छ. गोर्खा आर्कको 5th बर्थडे पनि 18th of July हुन गइरहेको छ र क्युजी मेला पनि 18 जुलाईमा हुनेछ. र साथै क्युजर आर्को शेष कमान कप 24 जुलाई र RI26 क्याम्प ब्याजिङ भने 30 जुलाईमा हुनेछ. र लास्ट बट नॉट लिस्ट गोर्खा ट्रेनिङ कम्पनीको 75th बर्थडे यो 31st of July 2026 हुन गएको छ. यस अनुसार अवश्य पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु. ओभरअल जुलाई मन्थको लागि यही रहेको छ ब्रिगेड इभेन्ट्स र अरू इभेन्ट्सहरू पनि नेक्स्ट मन्थको लागि म राखिदिने गर्नेछु. अहिलेलाई पनि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ. श्रोता तपाईँको माझमा राख्ने नि छु पोखरा पृथ्वी चोकमा यो गीत रहेको छ छवि राज सुनार र यसै गरी शान्तिश्री परियारको आवाजमा.

0: यो BFBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।

पीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम गोदोलीको हामी सेकेन्ड आवरमा छौँ श्रोता र छ बजेको लागि अब पनि हामीसँग 13 मिनट बाँकी रहेको छ त्यसैगरी अब भने ब्रिगेड इभेन्टहरूको बारेमा फेरि पनि केही जानकारी राखे हालौ 11 लिएर 14 सेप्टेम्बरसम्म हुन गइरहेको छ एक्सर्साइज ट्रेल वोक र यो वान अफ द एकदमै पपुलर इभेन्ट पनि हो फिटनेस पनि हुने क्रमहरू हुन्छ तपाईँ पनि इच्छुक हुनुहुन्छ भने यस अनुसार जानकारी लिएर होला र कति धेरैहरू यो सबै पार्टिसिपेट पनि गर्दै हुनुहुन्छ होला एकदमै च्यालेन्जिङ तर साथै एकदमै राम्रो खसको लागि पनि रहेको छ र 26 सेप्टेम्बर स्याटरडेको दिन क्युजिएस हुन गइरहेको छ र अब RI-26 पनि बिस्तारै अब आउने क्रमहरू रहेको छ हेर्दा हेर्दै 12 नोभेम्बरमा पनि पासो परेड हुन गइरहेको छ त अहिलेको लागि भने यति रहेको छ ब्रिगेड इभेन्ट पक्कै पनि जानकारी पाइसक्नु भएको छ श्रोता यस अनुसार आएको छु र अहिलेलाई पनि फेरि पनि तपाईँको माझमा अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने नै छु इन्जोय गर्न सक्नुहुनेछ यो मिठो गीत पनि र गीत सङ्गीतहरूको साथमा तपाईँ मनोरञ्जन लिइरहनु भएको क्रममा कुनै तपाईँको रिक्वेस्ट सङ्गहरू छन् भने पनि तपाईँले हामीलाई अवश्य पनि अनुरोध गर्न सक्नुहुन्छ र त्यस अनुसार हामी राख्ने नै छौँ अहिलेलाई पनि हराउन देऊ स्वप्न सुमन र सुशान केसीको आवाजमा इन्जोय गर्नुहोला

BFB सरकार भिडियो कार्यक्रम मैले हामी छौँ श्रोता यो समय जसरी कार्यक्रम गोजेलीको दोस्रो घण्टामा र अब पनि हेर्दा हेर्दै कार्यक्रमको यो आरबाट बिदा लिने समय आएको छ श्रोता तर अवश्य पनि जाँदा जाँदै एउटा मेरो गीत राख्ने नै छु कार्यक्रमको हामी तेस्रो घण्टामा पनि यस्तै गीत सङ्गीतहरूको साथमा मनोरञ्जन राख्ने नै छु अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी रहनेछ आज कार्यक्रम गोजेलीमा चाहिँ ओभरअल तपाईँलाई जानकारीमूलक कुराहरूको साथमा मनोरञ्जन गराउने क्रम छ र मिठो गीत छैन र माया प्रकाश सुश्राज र मिलिना राईको आवाजमा एन्जोय गर्नुहोस् स्टे ट्युन समाचार पश्चात हामी भेटौँ कार्यक्रमको थर्ड यानि कि फाइनल आवरमा

0: मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ।
1: मेलम्ची खानेपानी विकास समितिले विज्ञप्ति निकालेर यो वर्षको मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान भन्दा माथिल्लो भागमा रहेको पहिरो, गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो पस्ने जोखिम बढ़ेकाले

0: मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको हो। समितिका सूचना अधिकृत मधु तिमल सिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न केही समयका लागि सुरुङ बन्द गर्नु परेको हो। 2078 असार 1 गते र त्यही वर्षको साउन 16 र 17 गते मेलम्ची नदीमा आएको बाढीबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडबक्स, सड़क पहुँच लगायतका संरचनामा क्षति भई मुख्य प्रणाली बन्द भएको छ। त्यसपछि हरेक वर्ष मनसून सकिएपछि वैकल्पिक माध्यमबाट काठमाडौँ उपत्यकामा पानी वितरण गर्दै आएको छ।
1: सरकारले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वार मध्येबाट उपकुलपति नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर बोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसान दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल नियुक्त हुनुभएको छ। यस्तै कृषि तथा वन विश्व विद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा राम श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले मन्त्रालयमा नियुक्ति पत्र दिनुभएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। उपकुलपतिको छनौटका लागि शिक्षा मन्त्री पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो। समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरेको हो। वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाइएका घर तथा संरचनामा पुनः डोजर चल्न थालेको छ।
2: सड़क डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसोदेखि गण्डक क्षेत्रबाट अभियान शुरू गरेको हो। कार्यालयका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन 2 डोजर परिचालन गरिएको छ। भोलि शनिबार थप 2 डोजर ल्याइने र आवश्यकता अनुसार संख्या बढाइने उहाँले बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको साल तमामीको समय रहेकाले हाल विद्युत लाइन नकटाई अभियान सञ्चालन गरिनेछ। साल तमामी सकिएपछि अभियानलाई थप तीव्र बनाइने जनाइएको छ। उत्तरी क्षेत्रबाट सुरु भएको डोजर अभियान क्रमशः दक्षिणतर्फ बढाउँदै नेपाल भारत सीमा क्षेत्रमा सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। यसअघि असार 5 गते सडक डिभिजन हेटौँडाले त्रिभुवन राजमार्ग अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बौहरी गण्डक चोकसम्मको खण्डमा केन्द्र रेखा दायाँ बायाँ 25-25 मिटर भित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउन वीरगंज महानगरपालिकासँग सहयोग मागेको थियो। त्यति बेला अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। गत वैशाख 6 र 7 गते पहिलो चरणमा करिब 1200 घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसबेला सडक सीमाभित्र परेका संरचना 25 दिनभित्र स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो, तर तोकिएको समयसीमा पछि पनि धेरै संरचना नहटाइएपछि सडक विभागले दोस्रो चरणको अभियान सुरु गरेको हो।
1: नेकपा एमाले वर्तमान सरकारको समीक्षा 6 बुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिले असफल देखिएको टिप्पणी गरेको हो। 100 बुदे वाचा पत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्र देखिएको एमालेको निष्कर्ष छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधारको क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्याय सम्पादनमा ठूलो उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ।

पीएफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रमलाई हामी छौँ श्रोता यो समय गोदलीको तेस्रो घण्टामा र अवश्य पनि मिठो गीत रहेको थियो भुइँसरी ठोके है सोल्टी यो गीत सुनिता तेमको आवाजमा र समय हामीहरूसँग 6:11 गएको छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ 4:00-7:00 कार्यक्रम गोजोली र यसै क्रममा यो समय तपाईँले हामीलाई 105.4 MHz ट्युनिङ गरेर सुन्नुहोला रेडियो तपाईँले फोक्सटोनमा र तपाईँको एरियामा रेडियो एक्सेस छैन भने बिएफपिएस एप डाउन गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र यसै गरी हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्नुहोला र कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ फेरि पनि अहिलेलाई भने स्वप्निल शर्मा र यसै गरिरहेको छ जन राईको आवाजमा बादल सरी यो मिठो गीत पनि इन्जोय गर्नुहोस्

पीएफपी स्कूलका रेडियो कार्यक्रममा हामी छौँ श्रोता यो समय गुदलीको आखिरी घण्टामा र यसै गरी आउनुहोस् केही सूचनाहरू तपाईँको माझमा राखी हाल अपकमिङ इभेन्ट्सहरूको बारेमा रहेको छ र भोलिको दिनमा भने सयपत्री परिवार समानता युके एन्युअल बिबीके पार्टी हुन गएको छ 4th of July स्याटरडे विकेन्ड दिउँसोको 2 बेलुकी 10 एम्पायर हल अल्ट्रासाउन्डमा कुनै क्वेरी छन् भने कल गर्नुहोला 0746055363 कल गरेर क्वेरीजहरू पक्कै पनि बुझ्न सक्नुहुन्छ र यसको साथमा अहिलेलाई भने फेरि पनि हामी अगाडि बढ्नेछौँ अर्को एउटा मिठो गीतको साथमा सोल्टी जीव रहेको छ प्रमिला र यसै गरी देवेश राईको आवाजमा

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: BFBS Gorkha Radio हो। तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: अ हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

पीएफपी स्कोरकार्ड भिडियो कार्यक्रम हामी छौँ श्रोता यो समय गोदुलीमा र अब पनि केही इभेन्टहरूको बारेमा फेरि पनि तपाईँको माझमा जानकारी राखिहालौँ र हुन गइरहेको चाहिँ सयपत्री परिवार समान्त युके एन्युअल बिबिक्यू पार्टी 4th of July भोलिको दिन हुनेछ दिउँसोको 2-10 बजेसम्म एम्पायर हल अल्डर सर्टमा र यस अनुसार कुनै क्वारी छन् भने तपाईँले रविन परियार जो चाहिँ जेनरल सेक्रेटरी हुनुहुन्छ उहाँलाई सम्पर्क गर्नुहोला 07460553636 कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुन्छ र भोलिकै दिनमा अर्को इभेन्टहरू पनि यहाँ रहेको छ जसमध्ये म तपाईँलाई जानकारी पक्कै पनि राख्दिने गर्नेछु श्रोता र यसै गरी अहिलेको समयमा बागलुङ समाज युकेको पनि भोलिको दिनमा छ यो एनुअल गेट टुगेदर पार्टी एम्पायर ब्याङ्कुटिङ हलमै हुनेछ अल्डर सर्टमा र क्वेरिजहरू छन् भने कल गर्नुहोला मिस्टर कुमान सिंह थापा वा इभेन्ट कोअर्डिनेटर हुन्छ फोन नम्बर रहेको छ 07576319646 मा चाहिँ कल गरेर क्वेरिजहरू बुझ्न सक्नुहुन्छ र यसैको साथमा अब पनि आउनुहोस् फेरि पनि पालाएको छ तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम मैलेको लागि भने न्याउली बनेमा रहेको छ शान्तिश्री परियार यसै गरी प्रसाद सेवाखुटीको आवाजमा

केही छन्, यो जुलाई महिनामा पनि अब समरको पिक टाइम पनि हो, जुलाई मन्थ होइन, त्यसैले गर्दाखेरि चाहिँ निकै नै धेरै भेटघाटहरू हामी भएको पाउँदछौँ। विभिन्न समाजहरूले ठाउँहरू अनुसार चाहिँ आयोजना गर्नुभएको छ र युकेमा समर अनि राम्रो वेदर हुनु भनेको चाहिँ एकदमै एउटा लटरी लागेको जस्तो पनि हो र समर एकदमै सर्ट स्प्यान अफ टाइमको पनि हुन्छ र यसको चाहिँ मेक द मोस्ट अफ इट पनि भन्न चाहन्छु। मान्छेको लागि यो सोसियल लाइफहरू पनि एकदमै जरुरी हुन्छ। यस, वी गेट बिजी विथ वर्क्स एन्ड एभ्रिथिङ, तर यसको साथमा हामीले सोसियल लाइफहरू भयो भने चाहिँ यसले हाम्रो मानसिक स्वास्थ्य र साथै शारीरिक स्वास्थ्यमा पनि मद्दत पुर्याउँछ। र त्यसैले गर्दाखेरि इन कन्क्लुजन, यसो भेटघाटहरूमा जान नबिर्सिनु होला भन्न चाहन्छु, मेक द टाइम पनि भन्न चाहन्छु। हो, कामहरू गरिन्छ, आफ्नो हरेक कुराहरू हेरिन्छ, तर यस्तो समयहरूमा चाहिँ हामीले गर्न सकिन्छ, समय निकाल्न सकिन्छ जस्तो मलाई लाग्छ। र यसैको साथमा श्रोता, अब विकेन्डतर्फ पनि हामी अप्रोच हुँदैछौँ, यो विकेन्ड राम्रोसँग बिताउनु होला भन्न चाहन्छु। अब वन्डरफुल विकेन्ड, वेदर पनि राम्रो छ र यसैको अनुसार रहनुहोस् भन्दै मसैले पनि बिदा लिनेछु। सीमा राईको आवाजमा मिठो गीत माया फेरी, इन्जोय गर्नुहोला। नमस्ते, बाई।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सत्तारूढ़ राष्ट्रीय स्वतंत्र पार्टी का सभापति रवि लामिछानेले सरकारले सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको बताउनु भएको छ. सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछाने
4: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो, विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ. सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा. विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ. भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्ष भन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला. यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ. सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ. यो राम्रो

0: बिगिनिङ जस्तो मलाई लाग्छ।
1: सभापति लामी छानेले रासोपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ।
0: हामीले संघीयता खारेजी कहीँ लेखे जस्तो मलाई त लाग्दैन। के कुरा बुझ्नु पर्यो भने प्रदेश संरचनालाई चाहिँ नि रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता महसुस सबैले गरेका छन्। रासोपाले मात्र गरेको होइन, हामीले के भन्या हो भने प्रदेश संरचनालाई चाहिँ बुझिलो होइन कि प्रभावकारी बनाउनको निमित्त यसमाथि सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुनसक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर रासोपाले प्रस्ताव गरेको न हो।
1: राष्ट्रिय सभा सदस्यहरूले सरकार र सत्ताधारीको दल को आर्थिक कार्य दिशामा आधारभूत समस्या देखिएको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरूले बजेटका कारण आर्थिक असमानता बढेको तर्क बढ्ने तर्क गरेका छन्। सभाका सदस्य चन्द्र बहादुर केसी,
2: पहिलो कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मतैक्यतालाई कायम गर्नुहोस्, अनि त्यो सार्थक हुन्छ। त्यसैले अब यो समानता कदममा आएको असमानता बोकेर आएको यो बजेट, यो अर्थतन्त्र अहिलेको यसले यो करका चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको यो जुन ताती ल्याएर आएको छ त्यसलाई एकीकृत चाहिँ नि कर प्रणालीमा गइदिएको भयो, अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिने पहाडीय मोडलको चाहिने बजेट ल्याइदिएको भए, सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लालाई छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
1: रेणु चन्दले विभेद बढाउने खालको बजेटका साथै संकेतबारे सरकार र सत्ताधारी दल रासोपालाई सुझाव दिनुभएको छ।
3: प्रधानमन्त्रीले त झिकै झिकै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने जवाफदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुइँ मान्छेको बजेट होइन भन्दै म एउटा गम्भीर कुरा सरकारप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतासँग खेलवाड नगर्नुहोस्। रगतसँग साटेर ल्याएको अधिकार हो, यो सुझाव होइन चेतावनी हो, डोन्ट मेस विथ इट।
1: अब खबर फटाफट।
4: तनहुँको ब्यास तेह्र बेनीकोटमा आउँदो साउन बाह्रदेखि सोह्रसम्म चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता हुँदै पहिलोलाई 66,666, दोस्रोलाई 44,444 र तेस्रोलाई 22,222 रुपियाँ पुरस्कारको व्यवस्था। ट्राभल तथा टुर व्यवसायलाई पर्यटन बोर्डको दुई दिने तालिम। ट्राभल एन्ड टुर एजेन्सी चलाउँदै आएका 50 व्यवसायलाई करका किसिम, पर्यटन क्षेत्रमा लागू हुने कर र कर दिने सजिलो तरिका सिकाइयो। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीलाई सामान्य चेक जाँचका लागि अस्पताल धाउनुपर्ने बाध्यता हटाइँदै सामान्य प्रशासन मन्त्रालयको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको आधारभूत सेवा इकाइ राखेर रगत जाँचदेखि स्वास्थ्य परीक्षण सेवा दिन सुरु। रूपन्देही जिल्ला अदालतमा साउन यता 4,100 मुद्दा फर्छ्युट, अझै 3,500 मुद्दा छिनोफानो हुन बाँकी। पालपाली किसान दालचिनी र तेजपात बेचेर धन आर्जन गर्दै साउन यता 3,48,000 किलो दालचिनी र 12,88,000 किलो तेजपात भारत निकासी, तेजपात किलोको 60 र दालचिनी 100 बिक्री हुँदै। तनहु रिसिङको श्रृङ्गपथ सडकमा पर्ने ढाक्रे खोला खण्डमा ढलान गर्न 15 दिनका लागि आउजाउ बन्द। यो बाटोको साटो 40 काउँ दमोली सडक र सिमनाथ काउँ 40 सडक प्रयोग गर्न अनुरोध। र 5 किलोवाट बिजुली निकाल्ने महाखोला जलविद्युतको टर्बाइन बिग्रिएपछि म्याग्दीका सिस्नेरी र खवाङ गाउँमा बिजुली बन्द, बिग्रिएको टर्बाइन बनाउने।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्वत 2083 साल असार महिनाको 19 गते तदनुसार जुलाई महिनाको 3 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज तृतीया पनि परेको छ। शुक्रबारको कार्यक्रम सधैँ तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा शम्भु राई, उषा किरण अधिकार, पवित्र सुब्बा र शान्तिराम राईको आवाजमा रहेको यस गीतमा शब्द र संगीत भने स्वयं शम्भु राईको नै रहेको थियो र यो सांगीतिक कोशीलीबाट मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने आजको बसाईमा हामीसँग रहेका विषयवस्तुहरू के छन्, लागौ विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदस्य हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने कर्णाली प्रदेशसँग जोडिएको त्यसमा पनि सल्यान जिल्ला कर्णाली प्रदेशको सल्यान जिल्लाको कुमा गाउँपालिकासँग जोडिएको केही विषयमा कुराकानी गर्दैछौ र वन वातावरण तथा विपद व्यवस्थापन शाखामा कार्यरत शाखा प्रमुख हुनुहुन्छ जीवन शर्मा, उहाँसँग कुराकानी गरेका छौँ, सुन्न सक्नुहुनेछ। त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: तारादेवीको आवाजमा रहेको यस गीतका शब्द भने मबिबी शाहको रहेको थियो भने संगीत नातिकाजीको। र यो सांगीतिक कोशिली सँगसँगै लागौं सदस्यत्व कार्यक्रम समावेश गर्ने विषयवस्तुमा। सम्पादकीय तर्फ आजको सम्पादकीयलाई लिएका छौं अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ नियतको बन्धकमा बजेट। यो शीर्षकमा अन्नपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, विगतमा आर्थिक वर्ष शुरू भइसक्दा पनि बजेट नआउने र त्यसले विकास निर्माण तथा प्रशासनिक कामकाज नै प्रभावित हुने समस्या 2072 साल अघिसम्म व्याप्त थियो। संविधानमै जेठ 15 गते संघीय बजेट ल्याउने मिति किटान भएपछि भने निर्धारित समयमै बजेट आउन थालेको छ। यसै गरी प्रदेश र स्थानीय तहका लागि पनि बजेट ल्याउनु पर्ने मिति कानूनमै स्पष्ट व्यवस्था गरिएको छ। समयमै बजेट आओस् र प्रभावकारी रूपमा कार्यान्वयन होस् भन्ने उद्देश्यले नै यस्तो कानूनी प्रबन्ध गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074ले स्थानीय तहले असार 10 गते भित्र सभामा बजेट पेश गर्नुपर्ने व्यवस्था गरेका छन्। यसरी पेश भएको बजेट असार मसान्त भित्र पारित गरिसक्नुपर्छ। तर कानूनी प्रावधान मिच्ने वा पालना नगर्ने प्रवृत्ति पालिकाहरूमा 2074 सालदेखि नै देखिँदै आएको छ, जुन अझै कायम छ। यसपालि पनि सबै 753 पालिकाले निर्धारित मितिमा बजेट ल्याएनन्। साउनबाट शुरू हुने आगामी आर्थिक वर्षको बजेट 23 पालिकाले अझैसम्म नल्याएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण नै सोध्नु परेको छ। असार 10 गते भित्र बजेट नल्याउने पालिकाहरू झण्डै 30 थिए। समय सीमा नागेर केहीले ल्याएपछि बाँकी रहेकाहरूसँग मन्त्रालयले स्पष्टीकरण मागेको हो। पहिलो कुरा, समय सीमा भित्र बजेट नल्याउनु आफैमा कानूनको ठाडो उल्लङ्घन हो भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। यो सामान्य कमजोरी मात्र होइन, चरम व्यतिथि, लापरवाही र गैर जिम्मेवारीपूर्ण कार्य हो। समयमा बजेट ल्याउनु जनप्रतिनिधिको प्राथमिक कर्तव्य हो। उनीहरू आफ्नो कर्तव्यबाट चुक्दा त्यसको सजाय भने सम्बन्धित पालिका जनताले भोग्नुपर्छ, किनभने बजेट नल्याउँदा संघले दिने अनुदानमा कटौती हुन्छ र जनता विकास निर्माणबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ। बजेट समयमा नल्याउनुका पछाडि पालिकाहरूका आफ्नै बहाना छन्। कसैले प्रमुख प्रशासकीय अधिकृत नभएको जिकिर गरेका छन् भने कसैले स्वास्थ्यको कारण देखाएका छन्। कतिपय पालिकाले त जनप्रतिनिधि बीचको आन्तरिक विवादका कारण बजेट नल्याएको बताएका छन्। आपसी विवादकै कारण बजेट रोक्नु अत्यन्त लज्जास्पद विषय हो। राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगले असार 10 गते भित्र सभामा बजेट पेश गरे 5 अंक र असार मसान्त भित्र पारित गरे थप 5 अंक दिने कार्यविधि बनाएको छ। बजेट नल्याउने पालिकाहरूको यो अंक काटिन्छ र सोही अनुसार उनीहरूले पाउने सामान्यीकरण अनुदान पनि काट्छ। अहिलेका जनप्रतिनिधिहरूले ल्याउने यो लगभग अन्तिम जस्तै अर्थात चौथो बजेट हो। उनीहरू कानूनी प्रबन्धबारे जानकार नभएका पक्कै होइनन्। अर्को कुरा, असार 10 गते भित्र बजेट ल्याउनु पर्ने कानूनी बाध्यता हो, 10 गते नै ल्याउनु पर्छ भन्ने होइन। सकेसम्म त्यसअघि नै ल्याउनु झन उत्तम हुन्छ। जसरी यसपालि पोखरा महानगरपालिका लगायत अन्य थुप्रै पालिकाले गरे, समयमै काम सम्पन्न गर्दा आफैलाई सहज हुन्छ भन्ने सामान्य चेतको अभाव हाम्रा जनप्रतिनिधिमा देखिनु ठूलो विडम्बना हो। खासमा यो मितिको मात्रै नभएर नियत कार्यशैली, अनुशासन, विधिको प्रश्न हो। संघले स्पष्टीकरण त सोधेको छ, तर यस्तो लापरवाहीको दण्ड पालिका निर्दोष जनताले नभए गल्ती गर्ने जनप्रतिनिधिले नै भोग्नुपर्ने कानूनी प्रबन्ध गरिनु अत्यावश्यक छ, ताकि भविष्यमा कुनै पनि जनप्रतिनिधिले बजेट ल्याउन विलम्ब र लापरवाही गर्ने भूल कहिल्यै नदोहोराउन् भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादक अब यो सम्पादकीय पछि लागौ छोटो विश्राम तर्फ।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

0: स्वर्गीय हरिप्रसाद रिमालको आवाजमा रहेको यो पुरानो गीतबाटै कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब नै पालो रहेको छ सधैँ जस्तो हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे र इस्यु अफ द डेमा आज भने कर्णाली प्रदेशसँग जोडिएको त्यसमा पनि सल्यान गाउँको कुमा गाउँपालिकामा कार्यरत वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख हुनुहुन्छ जीवन शर्मा सुन्न सक्नुहुनेछ उहाँसँग गरिएको यो कुराकानी लागौं उक्त कुराकानीतर्फ बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ विशेष गरेर हामी सुदूर पश्चिमतर्फ तपाईँहरूलाई जोड्दैछौँ त्यसमा पनि सल्यानको कुमा गाउँपालिकासँग जोडिएको र यतिखेर देशभरि नै बिस्तारै यो मनसुनको प्रभाव देखिएको छ तर पनि पर्याप्त मात्रामा पानी पर्न सकिरहेको छैन र कृषक हरूलाई यसपटक कुराकानी गर्दा सोद्धाखेरि उहाँले भन्नुभयो जम्मा जम्मै देशभरिकै हिसाब किताब गर्दाखेरि सालखाला 15% पाइसकिएको भन्ने कुरा आयो त्योभन्दा बाँकी अझै रोपाई हुन बाँकी रहेको मल बिउजन पाउन गाह्रो भएको कुराहरू पनि आएको छ र हामीसँग वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख हुनुहुन्छ जीवन शर्मा उहाँसँग हामी वातावरणसँग वन जङ्गलसँग यावत मानव जीवनसँग जोडिएको विषयहरू रहेको छ प्रकृतिसँग नजिक रहेर हामीले यी प्राकृतिक संसाधनलाई जोगाउनु पर्ने रहन्छ छोटकरीमा कुराकानी गर्दैछौँ धेरै बेर नपर्खौँ जीवन सर कार्यक्रममा स्वागत छ यहाँलाई
1: धन्यवाद नमस्कार सर
0: समय दिनुभएकोमा धेरै धेरै धन्यवाद छ अब कुराकानीलाई यसो अगाडि बढाउनु पर्दाखेरि मौसमबाटै सुरु गरौँ कस्तो छ अहिलेको मौसम अब यतिखेर त मनसुनको प्रभाव हुने समय अब चरम गर्मी भएको कुरा पनि आएको छ तपाईँहरूकोतिरको चाहिँ स्थिति कस्तो छ
1: हजुर पक्कै पनि अहिले एकदम घाम लागिरहेको छ अनि एकदम निलो आकाश देख्न सकिन्छ बादललाई एकदम छिटफुट रूपमा देखिन्छ पानी एकदमै अहिले त एकदम चर्को घाम लागिरहेको छ अहिलेको मौसम भन्नुपर्दा
0: भनेपछि पानी पर्ने सम्भावना कम भएको हो कि के छ यसमा
1: पानी थोरै चाहिँ बिहान आधी घन्टा जति परेको थियो भारी मात्रामा परेको थियो आधी घन्टा जति त्यसपछि मौसम खुल्ला सफा भएको छ तर पानी पर्ने सम्भावना चाहिँ यसो देखिँदैन वेदर यसो अहिलेको मौसम हेर्दाखेरि पानी पर्ने तत्काल पानी पर्ने यस्तो अवस्था देखिँदैन
0: अब अलिकति यो जुन पानीसँग जोडिएको र मानव जीवनसँग अब कृषि एकदमै नजिक रहेको कुरा अब यो समय भनेको त रोपाईको समय हो होइन अब असारको 15 पनि लगभग पार भइसकेको छ होइन के छ अब समाचारमा आए अनुसारले चाहिँ देशभरिको लगभग 15% मात्रै चाहिँ रोपाई भएको बाँकी अझै हुन बाँकी रहेको भन्ने कुरा आयो मैले अलिकति अगाडि पनि
1: हजुरले हजुरले भने अनुसार नै अहिलेसम्म चाहिँ यस्तो असार 15 लगभग 80-90% रोपाई सम्पन्न भइसक्नु पर्ने अवस्था हाम्रो कुमा गाउँपालिकाको हुनुपर्नेमा अहिले चाहिँ तपाईँको पानी नपरेर पानीको मुहानहरू सुके खोलाहरू सुके त्यस कारणले गर्दाखेरि हाम्रो पनि हाम्रो पालिकाको अवस्था टेन्टेटिभली भन्नुपर्दा त्यही 15-20% मात्रै रोपाई सम्पन्न भएको देखिन्छ अहिलेसम्म हेर्दाखेरि र बाँकी चाहिँ तपाईँको रोपाई रोपेको त्यो रोपो पनि पानी पर्याप्त पानी नपर्दाखेरि जो अस्तित्वतिर अलिकति सुकेको पहेँलो भएको चाहिँ देखिन्थ्यो भने अब आज चाहिँ आज बिहान अलिकति पानी पर्दाखेरि चाहिँ अलिकति हरियाली चाहिँ देखिएको छ त्यसबाहेक तपाईँको यो पाखो बारीमा छरेका मकैहरू हुन्छ नि मकै अथवा अन्य बालीहरू फलफुलहरू त्यो पनि बिस्तारै सुक्ने क्रममा त्यो अलिकति सुकेको जस्तो देखिन्थ्यो हिजो अस्ति भने आज चाहिँ अलिकति पानी आधी घन्टा आधी भोलि पानी अलिकति ठुलो मात्रामा पानी परेको थियो त्यो पानी पर्दाखेरि चाहिँ अलिकति हरियाली देखिएको छ सर
0: भनेपछि यो जुन अहिले तपाईँले भन्नुभएको कुरा हेर्दाखेरि यो मौसमी प्रणालीमा जुन एउटा असहजता देखिएको छ नि अब वातावरण असन्तुलन भनौँ न अब यो अहिले हामीले जलवायु परिवर्तनको कुरा गर्छौँ तपाईँ त अब वन तथा वातावरणकै क्षेत्रमा रहेर काम गर्नुहुन्छ होइन अब विपद व्यवस्थापनको पनि यसमा के देखिन्छ अब यो जुन अहिले देखिएको कुरा त्यो हामीले जुन अनुभव गरिरहेकै कुरासँग जोडिएको विषय हो यो
1: हजुर हजुर त्यस्तो छ अब पछिल्लो समयमा जलवायु परिवर्तनको असर चाहिँ अब धेरै जसो देशहरूले र स्थानीय तहमा पनि अलिकति यसलाई नेग्लिजेन्स गरेको जस्तो देखिन्छ तर यसको प्रभाव एकदमै व्यापक मात्रामा हामीले सोचेको हामीले कल्पना गरेको भन्दा चाहिँ बढी प्रभाव देखिएको छ होइन जस्तो यसपालि तपाईँको असारको पहिलो हप्तामा मैले सम्भवतः म जन्मेदेखि अहिलेसम्म असारको महिनामा जङ्गलमा डडेल लागेको मैले देखेको थिएन होइन यसपालि मैले असारको महिनामा तपाईँको वैशाखको महिनामा एकपटक आग लागि भयो जङ्गल फेरि असारको महिनामा अर्को पटक चाहिँ आगलागी भएको यस्तो असारको महिनामा पहिलो पटक मैले आगलागी जङ्गल आगलागी भएको देखेँ। जबकि पहिला चाहिँ असारको महिनामा पर्याप्त पानी पर्थ्यो र आगलागीका घटनाहरू चाहिँ जङ्गल आगलागीका घटनाहरू देखिँदैन्थे। भनेपछि यो चाहिँ एकदम चरम प्रभाव चाहिँ देखिएको छ जलवायु परिवर्तनको, र अहिले पछिल्लो समयमा यो लालिना भन्छ यसको चाहिँ प्रभाव चाहिँ देखिएको भन्ने छ। यो चाहिँ चर्को चाहिँ गर्मी चाहिँ बढ्ने, तापक्रम बढेर गर्मी बढ्ने र पानी यो मनसुन चाहिँ अलिकति निष्क्रिय जस्तो भएको भन्ने यस्तो कुराहरू अध्ययनले त्यो देखाइरहेको छ सर।
0: यो जुन मानव जीवनले चाहिँ यो प्रकृति माथिको जुन अतिक्रमण गरिरहेको छ नि विकासको नाममा भनौँ होइन विभिन्न उसमा चाहिँ, अब तपाईँहरूको चाहिँ क्षेत्रमा यसो हेर्दाखेरि वन र वनसँग जोडिएको क्षेत्रहरू अनि वातावरण कस्तो छ, कतिको चाहिँ विनाश भएको छ, कति जोगाउनु पर्ने हो, के छ स्थिति चाहिँ?
1: यस्तो छ सर, अहिले पछिल्लो समयमा जब स्थानीय सरकारहरू गठन भयो, स्थानीय सरकार गठन भइसकेपछि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय रूपमा विकास त भएको छ, तर चाहिँ त्यो दिगो विकास हुन सकेन। किनकि अब यो धेरै चाहिँ मात्रामा यो सडकहरू खन्ने कामहरू भयो होइन, यो सडकहरू खन्ने काम गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि तपाईँको वन जङ्गल एकदमै क्षति भयो। त्यसले गर्दाखेरि चाहिँ अन्य जस्तो तपाईँको चाहिँ कार्बन उत्सर्जनको कुराहरू, सोइल माटो चाहिँ क्षयीकरणका कुराहरूदेखि लिएर वन जङ्गल विनाश, त्यसपछि त्यसले पुर्याउने असरहरू, जस्तो त्यसले खेतबारीमा पुर्याउने असर होला, वन्यजन्तुमा पुर्याउने असर, वन्यजन्तुलाई चाहिँ अलिकति उनीहरूको वासस्थान क्षति गरेर कृषि बालीमा पुर्याउने क्षति भयो होइन, त्यो कारणले गर्दाखेरि त्यो समस्याहरू व्यापक रूपमा देखिएको छ। तर अब अलिकति हाम्रो स्थानीय तह अथवा चाहिँ समग्र रूपमा भन्नुपर्दा जनप्रतिनिधिहरूको चाहिँ बुझाइमा अलिकति समस्या हो कि जस्तो लाग्छ। उहाँहरूको चाहिँ अलिकति भौतिक पूर्वाधार निर्माणलाई मात्रै विकास देखेको जस्तो लाग्छ, तर त्यसलाई पनि दिगो रूपमा अलिकति प्लानिङ गरेर गर्न सकेको भए चाहिँ अलिकति क्षति न्यूनीकरण गर्न सकिन्थ्यो। अब हाम्रो सल्यान कुमा गाउँपालिकाको सन्दर्भमा कुरा गर्नुपर्दा, समग्र सल्यानको कुरा गर्नुपर्दा, यहाँ चाहिँ लगभग 50% भन्दा बढी चाहिँ सल्लाको जङ्गल रहेको छ होइन। यो सल्लाको जङ्गल रहँदाखेरि र धेरै लामो समयसम्म पानी नपर्दाखेरि त्यो सल्लाको पात, त्यो कुसुम भन्छ, त्यो कुसुम चाहिँ एकदम प्रज्वलनशील मानिन्छ। कुसुम लगायत सल्लाको अन्य भागहरू जस्तो खोटो निकासी गरिन्छ सल्लाको वनबाट होइन, त्यसलाई चाहिँ त्यो जङ्गलमै हुने भावनाले अत्यन्तै प्रज्वलनशील हुन्छ। त्यस कारणले गर्दाखेरि नि आगलागीको घटनाहरू, पानी नपर्दाखेरि, समयमा पानी नपर्दाखेरि आगलागीको घटनाहरू बढेको बढी दिन प्रतिदिन धेरै हदसम्म बढेको छ, त्यो देख्न सकिन्छ। र अर्को कुरा, यो खाने पानीका मुहानहरू सुक्दै गइरहेको, र अहिले यो वर्ष चाहिँ समयमा रोपाई हुन नसक्दाखेरि चाहिँ अब अर्को वर्ष चाहिँ खाद्य सङ्कट निम्तिने हो कि भन्ने, यस्तो खालको जोखिम देखिने हो कि भन्ने डर चाहिँ छ।
0: भनेपछि यो जुन तपाईँले अहिले बताउनु भएको छ, यो खाद्यान्नसँग पनि जोडिएको वन जङ्गलको अवस्थालाई पनि जोगाउनु पर्ने, मानव जीवनसँग पनि सन्तुलित रूपमा राख्नुपर्ने होइन, मानव जीवनलाई पनि। भनेपछि यो जुन अहिले हामीले कुराकानी गरिरहेका छौँ, जस्तै जलवायु परिवर्तनको एउटा समस्या, विकसित देशहरूले अझ यसलाई गम्भीरतापूर्वक नलिएको होइन, अब नालिनुको कुरा गर्नुभयो, अहिले मनसुनी प्रभाव कम भएको यो अहिले देखिन थालिसकेको छ। भनेपछि सुदूरपश्चिमको लगभग वन जङ्गल होइन, अब जडीबुडी पाउने ठाउँहरूको अवस्थाहरू कस्तो छ?
1: यस्तो सर, यो चाहिँ मैले हजुरलाई करेक्सन गरेँ सर, यो कर्णाली प्रदेशको सल्यान जिल्ला अन्तर्गत कुमा गाउँपालिका परिसर होइन, सुदूरपश्चिम भन्दा पनि। र अर्को कुरा, अब यहाँ अहिले पछिल्लो समयमा यो जडीबुटीको कुरा गर्नुभयो हजुरले, पछिल्लो समयमा तापक्रम बढ्दै जाँदाखेरि वनमा पाउने जडीबुटीहरू पनि बिस्तारै लोप हुँदै गएको हो कि भन्ने अवस्था चाहिँ यो स्थानीयहरूसँग छलफल गर्दाखेरि त्यो बुझ्न सकिन्छ।
0: जडीबुटीहरू कस्तो खालको बढी पाउने हो सर खास चाहिँ?
1: हाम्रोमा मुख्य गरेर चाहिँ टिमुर धेरै उत्पादन हुने भनेको टिमुर हो सर होइन। टिमुरमा अहिले पछिल्लो समयमा यो जलवायु परिवर्तन, तापक्रम वृद्धि हुँदाखेरि त्यो इन्फेक्सनहरू, त्यो फङ्गल इन्फेक्सनहरू देखिरहेको छ होइन, त्यो टिमुरको फलमा पनि त्यो इन्फेक्सनहरू देखिरहेको छ पछिल्लो समयमा, र त्यसलाई चाहिँ रोगको पहिचान गर्न, त्यसलाई उपचार गर्नलाई एकदम समस्या देखिरहेको छ अहिले पछिल्लो समयमा। झन्डै झन्डै हाम्रोमा कुमा गाउँपालिका मात्रै बाट मात्रै झन्डै वर्षको 4-5 करोडको टिमुर निर्यात हुने अवस्था थियो पहिले, भने अहिले यो जलवायु परिवर्तनको असरले गर्दाखेरि त्यसलाई चाहिँ प्रभाव पार्ने देखिन्छ।
0: अब तपाईँ विपद व्यवस्थापनको पनि क्षेत्रमा अलि संलग्न हुनुपर्ने होइन, अब यसपटक पानी धेरै नपर्ने भएपछि त त्यतिको पहिरो होइन, खोला नाला बढ्ने सम्भावना त कस्तो छ? कतिको चाहिँ बढी सचेत, कतिको तयारी गर्नु भएको छ?
1: पानी धेरै त पर्ने सम्भावना देखिँदैन, तर पनि कस्तो छ वेदर प्याटर्न कस्तो हुने विज्ञहरूले भनेको र अहिले देखिएको कस्तो छ भन्दाखेरि, पानी परे चाहिँ पर्छ, तर आधी घन्टा, एक घन्टा अथवा 15 मिनट पानी पर्ने होइन, अनि व्यापक ठुलो मात्रामा पानी पर्ने, अनि त्यसले गर्दाखेरि चाहिँ जतिखेर पनि विपद आउन सक्ने त्यस्तो अवस्था देख्न सकिन्छ होइन। अब त्यसको लागि चाहिँ हामीले पूर्व तयारी प्रतिकार योजनाहरू बनाउँदैछौँ सर होइन, एउटा हामीले उष्णमैत्री पूर्व तयारी तथा प्रतिकार योजना भर्खरै चाहिँ त्यसको लागि छलफल गरेका छौँ भने अर्को चाहिँ हाम्रो पालिका स्तरीय विपद प्रतिकार्य योजना पनि बनाइराखेका छौँ सर।
0: यसमा प्रदेशको र केन्द्रको कतिको समन्वय हुन्छ, कतिको तपाईँले सहायता पाउनु भएको छ उहाँहरूबाट?
1: यस्तो हुन्छ सर, विपद पश्चात राहतको कुराहरूमा प्रदेश सरकार र संघ सरकारले चाहिँ रकमहरू उपलब्ध गराउने गरेको छ सर, र बाँकी चाहिँ हाम्रो तत्काल चाहिँ राहत उद्धार गर्नु पर्यो अथवा विपद प्रतिकार्य पूर्व तयारीको कामहरू गर्नु पर्यो भने चाहिँ यसमा चाहिँ पालिकाले अहिले पालिकाले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने गरेको छ।
0: अब यो जुन वन र वातावरण भनेपछि वनसँग वातावरण पनि जोडियो भनेपछि त वातावरण स्वच्छ हुनु पर्यो, स्वच्छ हुनको लागि त वन जङ्गल पनि राम्रो हुनु पर्यो होइन? के छ तपाईँहरूकोतिर वन फडानी अवैध रूपमा चाहिँ वनको चाहिँ चोरी निकासी हुने, काठ तस्कर हुने समस्या कतिको छ त्यसमा चाहिँ?
1: यस्तो छ सर, अब यो वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत बिरुवाहरू रुखहरू चाहिँ काटेर त्यो त्यसको निर्यात गर्ने कामहरू चाहिँ भइरहेको छ होइन। यसको चाहिँ अब यसको लागि चाहिँ सम्बन्धित निकायले अनुगमन गर्छ होला, सम्बन्धित निकायले हेरिरहेको हुन्छ होला, यसमा चाहिँ ट्याक्कै मलाई अलिकति जानकारी भएन। तर अघिल्लो वर्षतिर हाम्रो चाहिँ यो जडीबुटीहरू हुन्छ नि, यो चुत्रो लगायतको चुत्रोको जरा त निकाल्न नपाउने हो होइन, चुत्रोको जराहरू चाहिँ निकाल्ने चोरी निकासी भइरहेको अवस्था देखिन्थ्यो र हामीले अनुगमन गर्दाखेरि चाहिँ त्यो रोक्न पनि खोजेको, एक दुईपटक रोकेको, फिल्डमा जाँदाखेरि रोकेको। र अर्को कुरा, यो तपाईँको राजस्व दाखिल नगरेर त्यो वन्य जन्तु त्यो वनको वन्य वनसँग सम्बन्धित यो जडीबुटीहरू निकासी भइरहेको अवस्थामा हामीले त्यसलाई चाहिँ करको दायरामा ल्याउनलाई पनि फिल्डको अनुगमनको क्रममा त्यसलाई चाहिँ करको दायरामा ल्याएर त्यसरी छोड्ने गरेका थियौँ र हामीले सम्बन्धित निकायहरूमा खबरदारी पनि गरेको थियौँ हाम्रो गाउँपालिकाको तर्फबाट प्रदेश र जिल्ला स्थित जिल्ला डिभिजन वन कार्यालयमा यसरी चाहिँ चोरी निकासी भइरहेको छ भनेर त्यहाँ चाहिँ खबरदारी गर्ने पनि गरेका छौँ।
0: लगभग कार्यक्रमको पछाडितिर आइपुग्दाखेरि यो जुन कुराकानी गर्ने क्रममा जस्तै हामीले यो अलिकति खेती किसानको विषयमा कुराकानी गरौँ, पानी नपर्दाखेरि धान रोपाई अलिकति कम भएको, जडीबुटीको वन जङ्गललाई चाहिँ फडानीबाट जोगाउनु पर्ने कुराहरू पनि गर्यौँ भने समग्र रूपमा जुन विपद भनेर चाहिँ हामीले कसरी बुझ्ने, प्राकृतिक होइन मानव सृजित होइन, अब प्राकृतिक र मानव सृजित त अलिकति फरक हो नि त, मानवले नै गर्दाखेरि त्यो विपद आउने तर प्राकृतिक रूपमा हुने कुराहरू पनि छन् त होइन, अलिकति हामीले असावधानी अपनाउँदाखेरि त्यसमा चाहिँ के छ नेपालको चाहिँ सन्दर्भलाई तपाईँले जुन अब कुमा गाउँमा बसेर चाहिँ काम गरिरहनु भएको छ, तपाईँको अनुभवमा चाहिँ के देख्नुहुन्छ विपदको चाहिँ कुराहरूलाई यसो हेर्दाखेरि?
1: सर अब यो प्राकृतिक अब दुवै छ सर, दुवै विपदहरू देखिन्छ होइन, त्यसमा पनि अब प्राकृतिक विपदहरू विशेष गरेर अहिले चाहिँ पछिल्लो समयमा जलवायु परिवर्तनको कारणले गर्दाखेरि चाहिँ कतिखेर पहिले नै यो विपद भनेको चाहिँ अब त्यो घन्टी बजाएर आउँदैन भनेर भन्छ होइन, जानकारी दिएर पूर्व जानकारी दिएर आउँदैन, तर पनि अहिले चाहिँ पछिल्लो समयमा तपाईँको यो वेदर प्याटर्न चेन्ज भएर एकै ठाउँमा जस्तो 5-6 किलोमिटर तलमाथि चाहिँ जस्तो डाँडा वारी र डाँडा पारी त्यो भूगोल देखिँदैन, तर डाँडा पारी चाहिँ पानी परेर 81 चाहिँ तल्लो तटीय क्षेत्रमा जो जुन ठाउँमा पानी परेको हुँदैन त्यो ठाउँमा बाढी देखिने सम्भावना हुन्छ, त्यसले गर्दाखेरि विपदका जोखिमहरू चाहिँ अलिकति बढ्ने देखिन्छ अहिले पछिल्लो समयमा यो वेदर प्याटर्न हेर्दाखेरि। पहिलेको तुलनामा यसको चाहिँ क्षतिहरू चाहिँ पर्न सक्ने देखिन्छ, जस्तो पहिलेको तुलनामा सबैतिर पानी पर्थ्यो र सबैतिर चाहिँ पानी परिसकेपछि अब विपद आउन सक्छ, बाढी आउन सक्छ, पहिरो आउन सक्छ भनेर चाहिँ मान्छेहरू पूर्व तयारी गर्थे, सचेत हुन्थे भने अहिले त्यो अवस्था देखिँदैन। एक ठाउँमा पानी पर्छ, त्यहाँ बाढी आएर तपाईँको तल्लो तटीय क्षेत्रमा पुग्दाखेरि त्यहाँको मान्छेलाई त्यहाँ पानी परेको हुँदैन, त्यहाँको मान्छेलाई जानकारी नै थाहा नै हुँदैन, त्यसले गर्दाखेरि चाहिँ उहाँलाई पूर्व तयारी अथवा सचेत रहन चाहिँ त्यो पर्याप्त समय नआउने भएको हुनाले यो विपदको क्षतिहरू चाहिँ बढ्न सक्ने जस्तो देखिन्छ सर पहिलो पछिल्लो समयमा।
0: यसमा छुटेका केही छन् कुराकानी गर्ने क्रममा, केही कुराहरू तपाईँलाई लागेको छ छुटेको, सोध्नुपर्ने विषय नसुधिएको केही छ यसमा तपाईँलाई लागेको अन्तमा चाहिँ?
1: यसमा मैले के भन्न चाहे भन्दाखेरि सर, अब हाम्रो यो कर्णाली प्रदेश, समग्र कर्णाली प्रदेशको कुरा गर्ने हो भने कर्णाली प्रदेश सरकारले चाहिँ यो प्राकृतिक विपदबाट यो मृत्यु भएको इनकेस चाहिँ कर्णाली प्रदेशभित्रका नागरिक र कर्णाली प्रदेशभित्र काम गर्ने नेपाल अधिराज्यभरका जो कोही कर्मचारी अथवा मानिसहरू प्राकृतिक विपदबाट दुर्घटनामा परेर मृत्यु हुनुभयो भने उहाँहरूलाई चाहिँ 2,00,000 क्षतिपूर्ति दिने व्यवस्था छ, कर्णाली प्रदेश सरकारले कार्यविधि ल्याएर त्यो व्यवस्था गरेको छ। यो जानकारी चाहिँ पर्याप्त मात्रामा सबैलाई जानकारी नभएर यो चाहिँ राहत पाउनु भएको हुँदैन, यसको लागि चाहिँ तपाईँहरूको यो मिडिया मार्फत मैले जानकारी गराउन चाहे।
0: धेरै धेरै धन्यवाद छ समय दिनुभयो र समग्र रूपमा चाहिँ कर्णाली प्रदेश त्यसमा पनि सल्यानको कुमा गाउँपालिकासँग जोडिएका केही विषयमा कुराकानी गऱ्यौँ र यो कुराकानीमा सहभागी भइदिनु भएकोमा धेरै धन्यवाद छ जीवन शर्मा सर तपाईँलाई।
1: हुन्छ सर, धन्यवाद।
0: नमस्कार। उहाँ हुनुहुन्थ्यो जीवन शर्मा, उहाँ वन वातावरण तथा विपद व्यवस्थापन शाखामा कार्यरत हुनुहुन्छ कुमा गाउँपालिकाको, र आज हामीले विशेष गरेर कर्णाली प्रदेशसँग त्यसमा पनि सल्यानको कुमा गाउँपालिकासँग जोडिएको विषयमा कुराकानी गर्दै थियौँ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डे सुन्दै हुनुहुन्थ्यो र यो कुराकानी सँगसँगै अब भने लागौँ छोटो विश्रामतर्फ र यो विश्रामपछि पुनः पनि हामी गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ तर अहिलेलाई छोटो विश्रामतर्फ लागौँ।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: सुमित गुरुङको आवाजमा रहेको यस गीतमा सङ्गीत भने दीपक थापाको रहेको थियो र शब्द पनि दीपक थापाकै रहेको छ र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाउँ। यो साङ्गीतिक कोसेली भने लिएका छौँ दीपक खरेलको आवाजमा रहेको कुनै समय निकै लोकप्रिय भएको गीतबाटै आजको कार्यक्रमलाई अगाडि बढाउँ।
1: समितिले विज्ञप्ति निकालेर यो वर्षको मनसुन सक्रिय भएसँगै बेलम्चीको मुहान भन्दा माथिल्लो भागमा रहेको पहिरो गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो पस्ने जोखिम बढेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको हो। समितिका सूचना अधिकृत मधु तिमल सिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न केही समयका लागि सुरुङ बन्द गर्नु परेको हो। 2078 असार 1 गते र त्यही वर्षको साउन 16 र 17 गते मेलम्ची नदीमा आएको बाढीबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सड़क पहुँच लगायतका संरचनामा क्षति भई मुख्य प्रणाली बन्द भएको छ। त्यसपछि हरेक वर्ष मनसुन सकिएपछि वैकल्पिक माध्यमबाट काठमाडौँ उपत्यकामा पानी वितरण गर्दै आएको छ।
2: सरकारले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वार मध्येबाट उपकुलपति नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर बोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसान दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल नियुक्त हुनुभएको छ। यस्तै कृषि तथा वन विश्व विद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा राम श्याम नारायण

लाभ पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले मन्त्रालयमा नियुक्ति पत्र दिनुभएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। उपकुलपतिको छनौटका लागि शिक्षा मन्त्री पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो। समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरेको हो। वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाइएका घर तथा संरचनामा पुनः डोजर चल्न थालेको छ।

देवा करणको आवाजमा रहेको यस गीतमा संगीत भने शम्भुजित बास्कोटाको रहेको थियो र शब्द पनि शम्भुजित बास्कोटाकै। यो कुनै समय निकै नै लोकप्रिय भएको र धेरैले सुन्न रुचाउने गीत हो र दीपक करणको आवाजमा रहेको यो सांगीतिक कोशीली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाउ। तपाईँ अहिले गोर्खा रेडियो बीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा लागौ अर्को एउटा सांगीतिक विश्राम तर्फ र यो सांगीतिक विश्राम भने लिएका छौँ अरुणा लामाको आवाजमा रहेको पोहोर साल खुशी भार्ता। यो पुरानो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

अरुणा लामाको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुट्ने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा स्वर्गीय भक्तराज आचार्यको आवाजमा रहेको यो साङ्गीतिक कोसेली कार्यक्रमबाट म पनि बिदा हुन्छु। सप्ताहन्त दुई दिनको बिदा, रमाइलोसँग बितोस्। सोमबार पुनः फेरि सेवामा उपस्थित हुनेछौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

0: BFBS गोर्खा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

0: प्राथमिकतामा राखेर राम्रो सुरुवात गरेको बताउनु भएको छ। सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामी छाने
1: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो, विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला। यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
0: सभापति लामी छानेले राष्ट्रपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ।
1: हामीले संघीयता खारेजी कहीँ लेखे जस्तो मलाई त लाग्दैन। के कुरा बुझ्नु पर्यो भने प्रदेश संरचनालाई चाहिँ नि रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता महसुस सबैले गरेका छन्। राष्ट्रपाले मात्र गरेको होइन, हामीले के भन्यो भने प्रदेश संरचनालाई चाहिँ बुझिलो होइन कि प्रभावकारी बनाउनको निमित्त यसमा चाहिँ सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुनसक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर राष्ट्रपाले प्रस्ताव गरेको न हो।
0: राष्ट्रिय सभा सदस्यहरूले सरकार र सत्ताधारीको दल को आर्थिक कार्य दिशामा आधारभूत समस्या देखिएको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले नै उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरूले बजेटका कारण आर्थिक असमानता बढेको तर्क गरेका छन्। सभाका सदस्य चन्द्र बहादुर केसी
2: पहिलो कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मतैक्यतालाई कायम गर्नुहोस् र हामी दिनुहोस् अनि त्यो सार्थक हुन्छ। त्यसैले अब यो समानता कदममा आएको असमानता बोकेर आएको यो बजेट, यो अर्थतन्त्र अहिलेको यसले यो करका चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको यो जुन

0: राति ल्याएर आएको छ, त्यसलाई एकीकृत चाहिने कर प्रणालीमा गइदिएको भए, अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिने पहाडीय मोडलको चाहिने बजेट ल्याइदिएको भए, सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लालाई छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
1: रेणु चन्दले विभेद बढाउने खालको बजेटका साथै संहिताबारे सरकार र सत्ताधारी दल राजोपालाई सुझाव दिनुभएको छ।
2: प्रधानमन्त्रीले त झिक्कै झिक्कै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने, यो कसैको कुरा नसुन्ने, जवाबदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुइँ मान्छेको बजेट होइन भन्दै म एउटा गम्भीर कुरा सरकारप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतासँग खेलवाड नगर्नुहोस्, रगतसँग साटेर ल्याएको अधिकार हो, यो सुझाव होइन चेतावनी हो, डोन्ट मेस विथ इट।
1: अब खबर फटाफट।
3: तनहुँको ब्यास तेह्र बेनीकोटमा आउँदो साउन बाह्रदेखि सोह्रसम्म चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता हुँदै, पहिलोलाई 66,666, दोस्रोलाई 44,444 र तेस्रोलाई 22,222 रुपियाँ पुरस्कारको व्यवस्था। ट्राभल तथा टुर व्यवसायलाई पर्यटन बोर्डको दुई दिने तालिम, ट्राभल एन्ड टुर एजेन्सी चलाउँदै आएका 50 व्यवसायलाई करका किसिम, पर्यटन क्षेत्रमा लागू हुने कर र कर तिर्ने सजिलो तरिका सिकाइयो। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीलाई सामान्य चेक जाँचका लागि अस्पताल धाउनु पर्ने बाध्यता हटाइँदै, सामान्य प्रशासन मन्त्रालयको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको आधारभूत सेवा इकाइ राखेर रगत जाँचदेखि स्वास्थ्य परीक्षण सेवा दिन सुरु। रूपन्देही जिल्ला अदालतमा साउन यता 4,100 मुद्दा फर्स्युट, अझै 3,500 मुद्दा छिनोफानो हुन बाँकी। पालपाली किसान दालचिनी र तेजपात बेचेर धन आर्जन गर्दै, साउन यता 3,48,000 किलो दालचिनी र 12,88,000 किलो तेजपात भारत निकासी, तेजपात किलोको 60 र दालचिनी 100 बिक्री हुँदै। तनहु रिसिङको श्रृङ्गपथ सडकमा पर्ने ढाक्रे खोला खण्डमा ढलान गर्न 15 दिनका लागि आउजाउ बन्द, यो बाटोको साटो 40 काउ दमोली सडक र सिमनाथ काउ 40 सडक प्रयोग गर्न अनुरोध। र 5 किलो बिजुली निकाल्ने महाखोला

जिन्ता लाग्यो ताराले भारती घिमिरे र साथीहरूको युगल स्वरबद्ध प्रस्तुत गीत थियो। अब यो गीत सँगसँगै आजको यस कार्यक्रमको हामी पहिलो घण्टामा छौं। त्रिवेणी कार्यक्रमको दुई घण्टाको समय अवधिभर हामी मिठा मिठा गीतहरू सुन्दै स्वास्थ्य सम्बन्धी प्रसंगमा पनि चर्चा गर्दै जानेछु। नमस्कार, बीएबीएस गरका रेडियोबाट सदाजै आज पनि कार्यक्रम त्रिवेणीको प्रखाईमा रहनुभएका हाम्रा आदरणीय श्रोता, तपाईँ हाम्रो दुई घण्टाको बसाईमा मीठा मीठा गीतहरू हामी सुन्नेछौ। यहाँहरूलाई सर्वविदितै छ, स्वास्थ्य सबैभन्दा ठूलो धन हो। जब तपाईँसँग स्वास्थ्य राम्रो छ, तपाईँ हरेक चिज गर्न तत्पर रहनुहुन्छ अनि तपाईँका हरेक कार्यहरू अघि बढ्दै जानेछन्। मन पनि खुसी हुनेछ, परिवार खुसी हुन्छन्। त्यस कारण सबैभन्दा ठूलो कुरो त स्वास्थ्य नै रहेछ। र यदि तपाईँसँग स्वास्थ्य ठिक छैन तर धन सम्पत्ति टन्नै छ भने पनि केही गर्न सकिँदैन। त्यसको लागि स्वस्थ हुनु एकदमै जरुरी छ। आउनुहोस् हामी कार्यक्रमको पहिलो घण्टामा स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्नेछौँ।

बीएफबीएस घरका रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रमको पहिलो घण्टामा तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ। स्वास्थ्य सँगसँगै के छ भने कतिपय मानिसहरू धेरै उमेर पुग्दा पनि एकदमै जवानी देखिन्छन् र कुनै कुनै मानिसहरू भने सानै उमेरमा पनि अलि बुढ्यौलीपना देखा पर्न सक्छ। हुन त आफूलाई छिट्टै नै बुढो देखियोस् भन्ने त कसलाई हुन्छ र प्राकृतिक रूपमा पनि यो प्रक्रिया त बच्चादेखि जवानी अनि वृद्ध अवस्था त हुँदै जान्छ, यसलाई रोक्न पनि त सकिँदैन अनि जे जस्तो परिवर्तन आउँछ आफ्नो शरीरमा स्वीकार गर्नै पर्छ। यो त भगवान्ले दिएको प्रसाद हो भने स्वीकार्य बस्यो, बस त्यति मात्रै गर्न सकिन्छ। तर अहिले पनि हामीले उमेर बढ्दै जाँदा छालाको इलास्टिन फाइबर र क्लोजन कमजोर हुँदै जान्छ र छालामा चाउरीपना देखिने, छाला झोल्लिने अनि सुक्खापन जस्ता समस्याहरू पनि देखा पर्छ र यसमा पनि व्यक्ति अनुसार फरक फरक हुन्छ। कतिपय व्यक्तिहरूको स्किन यस्तो टाइट हुन्छ, यति मुलायम हुन्छ कतिको होइन, र कहिलेकाहीँ यी समस्याहरू कम उमेरमै देखिन पनि थाल्छ र कम उमेरमै छालामा बुढ्यौलीपनको लक्षण देखिनुमा व्यक्तिमा केही बानीहरू भनौँ न लाइफ स्टाइलले पनि त्यस्तो जिम्मेवार वहन गर्छ र कतिपय अवस्थामा मानिसहरूले धुम्रपान सेवन गर्छन्, छालामा रक्त प्रवाह कम गर्छ, समय पूर्व नै बुढ्यौली निम्त्याउन पनि सक्छ। अनि अर्को कुरा हो निन्द्राको कमी, निन्द्राको कमी भयो भने बुढ्यौलीपनाको स्थितिलाई पनि बढावा गर्छ, छालालाई आफैमा मर्मत गर्नबाट रोक्छ। दैनिक रूपमा 7-9 घन्टा मस्त निदाउनु स्वास्थ्यको लागि राम्रो भनिन्छ। यो व्यक्ति पिछे फरक फरक भनिन्छ नि, आफ्नो आफ्नो शरीर, आफ्नो आफ्नो मन, आफ्नो आफ्नो विचार भने जस्तै सबैलाई एउटै नियम लागू हुन्छ भन्ने छैन। तपाईँको हेबिट हो, तपाईँको बडी हो, तपाईँको माइन्ड हो, तपाईँले एउटै कुरालाई कसरी लिनुहुन्छ त्यसमा भर पर्छ। अनि अर्को कुरा त खराब खानपान र खानपान गलत हुँदा पनि छालामा प्रत्यक्ष असर गर्छ गर्छ। खराब आहार विहारले छालामा देखिने विभिन्न किसिमका समस्याहरूमा वृद्धि हुँदै जान्छ र उमेर नपुगेरै चाउरीपना देखा पर्न थाल्छ र आफ्नो शरीरमा चाउरीपना नदेखियोस् भनेर धेरै मानिसहरूले बढी मात्रामा कार्बोहाइड्रेट लेस भएको फुड सेवन गर्नुहुन्छ र कतिले मजाले दाल भात तरकारी खाएर पनि फेस अथवा बडी अनि सोच्ने माइन्ड होइन छालाको स्किन पनि एकदमै राम्रो पनि देखिन्छ, यही नै हो भनेर पनि भन्न सक्ने स्थिति छैन। तर त्यसको लागि तपाईँले प्रयास भने जारी नै राख्नुपर्छ। अनि त्यस्तै गरी तनाव अर्को कुरा, यदि तपाईँ बारम्बार तनाव हुनुहुन्छ भने तपाईँको छालामा पनि प्रत्यक्ष प्रभाव पार्न सक्छ। तनावले छालालाई भित्रबाट नै असर गर्छ। आउनुहोस् एक देव लिम्बुको स्वरमा रहेको यो गीत सुनौ।

0: SBS गोर्खा रेडियो। साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

बीएबीएस कर्क रेडियोबाट तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। म रूपा आउनुस। अब हामी कार्यक्रममा स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गरौं। स्वास्थ्यको विषयमा कुराकानी गर्नुपर्दा श्रोता, मानिसहरूले धेरै पसिना आयो भने शरीरको बोसो पक्लिन्छ भन्ने विश्वास गर्छन्। वास्तवमा त्यस्तै हो त? त्यो हो या होइन? शरीरको तौल घटाउनको लागि पसिना आउने गरी शारीरिक कसरत गर्नुपर्छ, वा हिँड्नुपर्छ, वा दौडिनुपर्छ, अथवा विभिन्न किसिमको वर्कआउट गर्नुपर्छ, त्यो थाहा छँदैछ। र पनि हामीले धेरै सुन्दै आएको कुरा हो, केही व्यक्तिहरूलाई लाग्छ कि पसिना धेरै आउने होइन, उनीहरूले कुनै एक्सर्साइज नगरेर पनि कहिलेकाहीँ धेरै पसिना आउने गर्छ। त्यस्तो अवस्थामा शरीरमा भएको बोसो पक्लिनु हो र यसले तौल घटाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ। वास्तवमा के हो त? यो सत्य हो या होइन त? अब सबैभन्दा पहिला त बुझ्नुपर्ने कुरा के छ भने, पसिना आउनु भनेको बोसो पक्लिएर आउने होइन। पसिना आउनु भनेको त शरीरलाई शीतल पार्ने एउटा प्राकृतिक प्रक्रिया हो। खानपिनको तरिका उचित हुँदा, अथवा भनौँ न कुनै कुनै खाना खाँदा पनि पसिना आउँछ, अथवा नियमित व्यायाम गर्दा, अथवा अर्को कुरा हो जीवनशैली सही तरिकाको हुँदा मात्रै शरीरको बोसो घट्ने हो। त्यस्तो अवस्थामा आएको पसिनाले बोसो घट्छ। यदि हाम्रो शरीरलाई आवश्यक क्यालोरी र हामीले खाने क्यालोरीको मात्रा सन्तुलनमा राख्न सकियो भने हाम्रो तौल पसिना नआए पनि घट्न सक्छ। र अनावश्यक क्यालोरी सेवन नगर्ने अनि नियमित रूपमा शारीरिक व्यायाम गर्दा मात्रै तौल घटाउन सकिन्छ। धेरै मात्रामा पसिना निकाल्दैमा तौल घट्ने कुरा सत्य होइन। र तौल सही हुनको लागि पसिना उत्पादनको मात्रामा भन्दा पनि आफ्नो आहार विहार अनि जीवनशैली सही राख्न ध्यान दिनु आवश्यक छ। यो लामो समयसम्म निरन्तर रहनुपर्छ। हामी एक दुई हप्ता राम्रो जीवनशैली अप्नाउने अनि त्यसपछि अव्यवस्थित तरिकाले जीवनशैली भयो भने पनि त्यो पुनः ब्याक टु तपाईँको वेट गेन गर्दै जानुहुन्छ। पसिना आउनुका धेरै कारणहरू हुन्छन्। मुख्य कारण त गर्मी मौसम तथा तातो वातावरण नै हो। अर्को कुरा, हामीले व्यायाम तथा परिश्रम गर्दा पनि पसिना आउँछ, अनि तातो पिरो तथा मसलादार खाना खाइरहेको अवस्थामा पनि कसै कसैलाई पसिना आउँछ, र धेरै तनाव तथा डरको अवस्थामा पनि पसिना आउन सक्छ। अनि त्यस्तै गरी महिलाहरूलाई हुने विभिन्न प्रकारको समस्याहरूले पनि पसिना आउन सक्छ। मानसिक रूपमा प्रयोग गरिने औषधिहरूले पनि पसिना निकालेको पनि हुन सक्छ। र त्यस्तै गरी पोस्ट मेनोपोजल सिन्ड्रम अथवा महिलाहरूमा महिनावारी सुकेपछि देखिने विभिन्न लक्षण मध्ये एक धेरै पसिना आउने हुन्छ, हट फ्लस भनिन्छ। र एकदमै चिसो मौसममा पनि महिलाहरूलाई यदि त्यस्तो समस्या छ भने एकदमै शरीरभरि पसिना आउँछ। पसिनामा प्राय पानी र इलेक्ट्रोलाइट्स हुन्छ र यसमा बोसोको मात्रा हुँदैन। र अत्याधिक पसिना आइरहेको हुन्छ तब हाम्रो शरीरले पानी गुमाइरहेको हुन्छ, बोसो होइन। जति पसिना आउँछ त्यति मात्रामा पानी पिउनुपर्छ। अत्याधिक पसिना आउनुको अर्थ शरीरले बढी बोसो जलाइरहेको छ भन्ने हुँदैन। र अत्याधिक पसिनाले शरीरको तापक्रमलाई नियमित गर्न मद्दत गर्छ, बोसो हटाउन भने होइन। बोसोलाई घटाउन पसिना आउनु जरुरी हुन्छ भन्ने छैन, तपाईँको लाइफ स्टाइल नै हो। आउनुहोस् अहिलेको लागि भने सबिन राईको स्वरमा रहेको यो गीत सुनौं।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

बीएबीएस कर्का रेडियोबाट तपाई हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। त्रिवेणी कार्यक्रमको यो पहिलो घण्टा हो। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दै आउनुहोस्, अब हामी कार्यक्रमलाई अघि बढाऊ। अहिले यो गर्मीको समय छ, गर्मीबाट राहत पाउनको लागि शरीरलाई शीतलता प्रदान गर्ने खाना खानु एकदमै राम्रो उपाय त हो। प्राय गरेर यो मौसममा भनौँ न हल्का अनि सजिलै पचाउन सकिने खानाहरू खानुपर्छ। तर केही मानिसहरू भने मौसम जस्तो सुकै भए पनि आफ्नो रुचिको खाना खान पनि पछि हट्दैनन्। भन्नुको मतलब जस्तो सुकै गर्मी होस्, जाडो होस्, वर्षा होस्, होइन कठ्याङ्ग्रिने हिउँ नै किन नपरोस्, कतिपय मानिसहरूलाई भने डेली बेसिसमा खाने खाना नै खानुपर्छ। जस्तो कि दाल भात तरकारी मासु यस्ता धेरै सेवन गर्ने व्यक्तिहरू पनि हुन्छन्। आफ्नो रुटिन अनुसार बिहान अथवा बेलुकाको समयमा दाल भात तरकारी नै चाहिन्छ र सबैलाई त्यस्तो चाहिन्छ भन्ने पनि छैन। स्वास्थ्य विज्ञहरूका अनुसार पनि गर्मीमा मांसाहारी खाना विशेष गरी चिकन मटन पोक करीहरू अथवा हामी त अझ यो समर सिजनमा बढी मात्रामा बीबीक्यू पनि सेवन गर्छौँ र चिकन र मटनमा प्रोटिन बोसो बढी हुन्छ अनि पचाउन शरीरलाई बढी प्रयास चाहिन्छ। तर यो सबैलाई एउटै नियम लागू हुँदैन। कतिपय मानिसहरूले त मजाले मासु खाएर पनि राम्रोसँग पचाउन सक्छन्। जे होस् गर्मीको समयमा भने हल्का खाना खानु राम्रो हुन्छ। चिकन वा मटन अथवा पोक करी अथवा कुनै पनि मासु तपाईँले हाई प्रोटिनयुक्त खाना खानुहुन्छ भने शरीरमा पनि विभिन्न किसिमको प्रतिक्रियाहरू देखा पर्न सक्छ। शरीरलाई असजिलो महसुस हुने अथवा गर्मी बढेको फिल हुने अथवा असहज स्थिति देखा पर्न सक्छ। त्यो भनेको अत्याधिक मात्रामा सेवन गऱ्यौँ भने। जस्तो कि तपाईँ हाम्रो बिबिक्यूको समय छ अहिले, हुन त यति बेला बिबिक्यू गर्नु एकदमै गाह्रो पनि छ, गर्मी अत्याधिक छ। तर समर सिजनमा प्राय गरेर बिबिक्यू हामी खाइरहेका हुन्छौँ। जब यो बारबेक्यूको सिजन आउँछ त्यति बेला कुन समयबाट स्टार्ट गर्छौँ अनि साँझसम्म बिबिक्यू खाइसकेर पनि दाल भात तरकारी पनि खानुपर्छ हो, सबैलाई खानुपर्छ भन्ने छैन, कतिलाई खानुपर्छ कतिलाई खानु पर्दैन त्यो आफ्नो ठाउँमा सधैँ छ। तर प्रोटिन बढी मात्रामा सेवन गर्दा मेटाबोलिजम पनि एकदमै फास्ट हुन्छ, शरीरको हिट पनि एकदमै बढ्छ र पानीको कमी पनि बढ्छ। त्यसकारण तपाईँले दिउँसोको खानामा मासु समावेश गर्नुहुन्छ भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ। ओके, अब यो प्रसङ्गपछि आउनुहोस् हामी अर्को एउटा गीत सुनौँ र यो गीत सुनिसकेपछि समाचार सुन्दै कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ।
4: मेलम्ची खानेपानी विकास समितिले विज्ञप्ति निकालेर यो वर्षको मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान भन्दा माथिल्लो भागमा रहेको पहिरो गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो पस्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको हो। समितिका सूचना अधिकृत मधु तिमल सिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न केही समयका लागि सुरुङ बन्द गर्नु परेको हो। 2078 असार 1 गते र त्यही वर्षको साउन 16 र 17 गते मेलम्ची नदीमा आएको बाढ़ीबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सड़क पहुँच लगायतका संरचनामा क्षति भई मुख्य प्रणाली बन्द भएको छ। त्यसपछि हरेक वर्ष मनसुन सकिएपछि वैकल्पिक माध्यमबाट काठमाडौँ उपत्यकामा पानी वितरण गर्दै आएको छ।
3: सरकारले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वार मध्येबाट उपकुलपति नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर बोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसान दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल नियुक्त हुनुभएको छ। यस्तै कृषि तथा वन विश्व विद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा राम श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले मन्त्रालयमा नियुक्ति पत्र दिनुभएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। उपकुलपतिको छनौटका लागि शिक्षा मन्त्री पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो। समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरेको हो। वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाइएका घर तथा संरचनामा पुनः डोजर चल्न थालेको छ।
5: सड़क डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसोदेखि गण्डक क्षेत्रबाट अभियान शुरू गरेको हो। कार्यालयका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन 2 डोजर परिचालन गरिएको छ। भोलि शनिबार थप 2 डोजर ल्याइने र आवश्यकता अनुसार संख्या बढाइने उहाँले बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार चालु आर्थिक

0: वर्षको साल तमामीको समय रहेकाले हाल विद्युत लाइन नकटाई अभियान सञ्चालन गरिनेछ। साल तमामी सकिएपछि अभियानलाई थप तीव्र बनाइने जनाइएको छ। उत्तरी क्षेत्रबाट सुरु भएको डोजर अभियान क्रमशः दक्षिणतर्फ बढाउँदै नेपाल भारत सीमा क्षेत्रमा सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। यसअघि असार 5 गते सडक डिभिजन हेटौँडाले त्रिभुवन राजमार्ग अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बौहरी गण्डक चोकसम्मको खण्डमा केन्द्र रेखा दायाँ बायाँ 25-25 मिटर भित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउन वीरगन्ज महानगरपालिकासँग सहयोग मागेको थियो। त्यति बेला अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। गत वैशाख 6 र 7 गते पहिलो चरणमा करिब 1200 घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसबेला सडक सीमाभित्र परेका संरचना 25 दिनभित्र स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो, तर तोकिएको समयसीमा पछि पनि धेरै संरचना नहटाइएपछि सडक विभागले दोस्रो चरणको अभियान सुरु गरेको हो।
1: नेकपा एमाले वर्तमान सरकारको समीक्षा 6 बुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिले असफल देखिएको टिप्पणी गरेको हो। 100 बुदे वाचा पत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्र देखिएको एमालेको निष्कर्ष छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधारको क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्याय सम्पादनमा ठूलो उल्टो बाटो तथा नीतिगत

यही मिठो गीत सँगै तपाईलाई कार्यक्रम त्रिवेणीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। कार्यक्रमको दोस्रो घण्टामा हामी प्रवेश गरिसकेका छौं। कार्यक्रमको दोस्रो घण्टामा भने यहाँहरूले सुन्न सक्नुहुनेछ आज नेपाल कपको सेमी फाइनलको बारेमा हामी जानकारी लिनेछौ। नेपाल कपको सेमी फाइनल भने रोयल एकाडेमी स्यान्डर्समा भएको थियो। फर्स्ट म्याच र सेकेन्ड म्याचको प्रत्यक्ष रिपोर्ट पनि सुन्नु भएको थियो र त्यो दिन मैले केही रिपोर्टहरू संकलन गरेको छु। आज हामी कार्यक्रमको यो दोस्रो घण्टामा सुन्नेछौँ। अहिलेको लागि भने आउनुहोस्, अब यो हामीलाई समर सिजनमा धेरैभन्दा धेरै कार्यक्रमहरू हुने गर्छन् र तपाईँहरूको यो कार्यक्रम सम्बन्धी जानकारीहरू पनि हामी तपाईँहरूको साथमा राख्दै जानेछौँ। यसै क्रममा बार पाकी समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको छ। शनिबार 25 जुलाईमा बिहानको 10:30 बजेदेखि रातको 10 बजेसम्म यो कार्यक्रम स्यामुएल कोडी स्कुल फानबरमा हुँदैछ। इन्जोय गर्नुहोला। यो नेपाल कपको सेमी फाइनल म्याचको विषयमा मैले तयार पारेको रिपोर्ट भने अबको केही समयपछि हामी सुन्नेछौँ। त्यसभन्दा अगाडि छोटो विश्राम।

0: नेपाल कप सेमी फाइनलको लागि म आरएमएस स्यान्डर्समा छु. सेमी फाइनलको फर्स्ट म्याच क्विन्स गोर्खा सिग्नल्स भर्सेस गोर्खा आग सपोर्ट बटालियन हुँदैछ र यसै क्रममा गोर्खा आग सपोर्ट बटालियनबाट गोर्खा मेजर मेजर प्रकाश राई हुनुहुन्छ. राम्रो पर्फर्मेन्स भइरहँदा पनि खेल हो, हार जित भइहाल्छ, त्यो विषयमा त हामी कुराकानी गर्ने नै छौँ. अहिलेको लागि बिएबिएस गोर्खा रेडियोमा वेलकम छ.
1: दिदी थ्याङ्क यू सो मच हजुरले यो मौका दिनुभयो बोल्ने. हजुरले भन्नुभयो जस्तै अब गेम एकदमै कम्पिटेटिभ भइरहेको छ. क्विन्स गोर्खा सिग्नल्सको टिमले पनि एकदम राम्रो पर्फर्म गर्नुभएको छ अनि हामीले पनि राम्रो गरिरहेको छौँ. खेलो अलिकति हामी चाहिँ वे ट्रेलिङ बाई 3-0 एकदम दिदी, तर खेलाडीले जे गर्नुपर्ने उहाँको रोल एकदमै गरिराख्नु भएको छ. दे आर गिभिङ एभ्रिथिङ अनि त्यसमा नै हामी एकदमै प्राउड छौँ. थ्याङ्क यू.
0: प्लेयरहरूले एकदमै 100% दिनुभएको छ. खेलमा एकदमै डिसिप्लिन, उहाँहरूको स्किल प्रदर्शनी गरिराख्नु भएको, यो नै सबैभन्दा ठुलो कुरो हो. र तपाईँहरू एकदमै व्यस्त भएर पनि यो फुटबलको लागि सेमी फाइनलसम्म आउनु भनेको त एकदमै ठुलो कुरा हो. र कतिको प्लेयरहरूले ट्रेनिङ गर्ने मौका पाउनु भएको थियो भाइ?
1: दिदी हामीले एकदमै गाह्रै थियो किनभने आफ्टर जनवरी हामीले दुईवटा मेजर एक्सर्साइजमा हामीले सपोर्ट गऱ्यौँ अनि हामीले टिम फर्मअप नै आफ्टर इस्टर ब्रेक मात्रै गर्ने मौका पायौँ. त्यसले गर्दाखेरि हामी योसम्मको अहिलेसम्मको जर्नी सक्सेस गर्नु चाहिँ इट्स डाउन टु भाइहरूको डेडिकेसन, हार्डवर्क अनि उहाँको चाहिँ अब भनौँ न एकदमै विनिङ मेन्टालिटीले गर्दा हामी यो पोजिसनमा आयौँ. धेरै थ्याङ्क यू.
0: हजुर, पक्कै पनि विनिङ मेन्टालिटीले गर्दा नै उहाँहरू यो पोजिसनमा आउनुभएको छ. र आज मौसम पनि एकदमै सनसाइन भइरहेको छ यो सेमी फाइनलको म्याच हुने बेलासम्म. र गोर्खा आग सपोर्ट बटालियनबाट फुटबल टिमको लागि कतिजना प्लेयरहरू पाउनु भएको छ?
1: हाम्रो प्लेयर चाहिँ जम्मा 20 छौँ. हामीले दुईवटा टिम कम्प्लिट कन्स्ट्रक्ट गरेर चाहिँ ट्रेनिङ गर्ने प्लान थियो तर सम्भव भएन. गुड टिम प्लस सब्स्टिट्युसन पनि अब हाम्रो पुल राम्रै छ त्यसमा पनि अनि त्यसले गर्दाखेरि अब हाम्रो ओभरअल लिड चाहिँ अब कोप्रो प्रकाश भाइले गर्नुभएको छ अनि उहाँको लिडरसिपमा अनि भाइहरूको भनौँ न डेडिकेसन अनि हार्डवर्कले गर्दा हामी यहाँ आएका छौँ अनि उहाँको जस म चाहिँ एकदमै हामी इन्टायर बटालियन वर सो इन्डाइटेड. दिदी
0: अवश्य ग्रुप स्टेज म्याचदेखि क्वार्टर फाइनल म्याचहरूमा पनि राम्रो गरेको गोर्खा सपोर्ट बटालियनले र भन्न सकिँदैन आखिरी गोलको आँखा पनि हुँदैन भने जस्तै सेमी फाइनलको खेलमा त झन् एकदमै प्लेयरहरूलाई पनि प्रेसर छ. उहाँहरूले राम्रो पर्फर्मेन्स दिइराख्नु भएको छ. एज अ प्लेयर एउटा डिसिप्लिनमा बसेर राम्रो खेल्नु कतिको महत्त्व लाग्छ?
1: हजुर दिदी, स्पोर्टिङ इभेन्ट्स चाहिँ दुइटा उसको लागि, एउटा स्पोर्ट्सम्यानसिप अनि एउटा टिम कोहिजन अनि एउटा इन्टर युनिट कोअपरेसनको लागि पनि खेलिन्छ अनि त्यसले गर्दाखेरि यो स्पोर्ट्समा डिसिप्लिन एकदमै इम्पोर्टेन्ट छ किनभने जुन टिमले जिते पनि ओभरअल हामी ब्रिगेड युनिटले जित्ने भएको हुनाले हामी वी विल अल दि विनर्स हजुरलाई मैले भन्नुपर्दा. त्यसले गर्दाखेरि हजुर ज्यू त्यही हो, अब आफ्नो युनिटमा लोयल्टी भएर गइराखेकै हुन्छ तर इभेन्चुअली हामी सब विनर्स. अनि स्पोर्ट भन्न बित्तिकै स्पोर्ट्सम्यानसिप डिसिप्लिन भने चाहिँ कि एलिमेन्ट हो फर सक्सेस अनि त्यो चाहिँ अहिलेसम्म एकदमै मेन्टेन भइराखेको छ. कोही बेला चाहिँ अब प्लेयर्सहरू अलिक इमोसनल भएर भनौँ न अलिकति ड्र्यागिङ भएको पनि देखिन्छ तर त्यो सिनारियो छैन अहिले दिदी अनि उहाँले बुझ्नुहुन्छ. अब अनि स्पोर्ट्समा चाहिँ डिसिप्लिन भएन भने चाहिँ अब भनौँ न अब स्पोर्ट्स चाहिँ डिसिप्लिन पनि सिकाउने हो. त्यसले गर्दाखेरि स्पोर्ट्समा डिसिप्लिन चाहिँ अब इन्सेपरेबल एलिमेन्ट दिदी. त्यसले गर्दाखेरि म चाहिँ स्पोर्ट्स एन्ड डिसिप्लिन आई किप देम टुगेदर दिदी.
0: सही कुरा. अनि त्यसै गरी वुमेन्स भलिबलमा पनि गोर्खा आगबाट हाम्रो लेडिजहरू एकदमै तयारी हुनुहुन्छ होला.
1: ज्यू अगेन एकदमै उहाँहरू पनि भनौँ न डेडिकेटेड भएर ट्रेनिङ ब्याकग्राउन्डमा गइराख्नु भएको छ भन्ने सुनेको छु मैले. तर जस मेरो सम्पूर्ण ब्रिगेड टिम दिदी बहिनीहरूलाई सबैलाई एकदमै मेरो चाहिँ शुभकामना अनि त्यस पछाडि बेस्ट विशेष दिदी.
0: फाइनल दिनमा हाम्रो जेम्नी बहिनीसँग पनि भयो भने कुराकानी गर्नेछौँ. मैले सुनेको छु उहाँले पक्का सपोर्ट गरिराख्नु भएको छ. अब हेरौँ होइन, अब जसले जिते पनि यहाँले भन्नुभयो जस्तै गोर्खा ब्रिगेडको कुनै पनि टिमले युनिटले जित्ने हो. समय दिनुभयो, थ्याङ्क यू भेरी मच
1: दिदी. हजुरलाई थ्याङ्क यू सो मच किनभने अब हजुर यहाँ भनौँ न अब अघि हजुरलाई भने यस्तै अब जुन इभेन्टको नि हामीले पोजिटिभ पब्लिसिटी चाहिन्छ त्यो चाहिँ मिन्स हजुरले प्रोभाइड गर्नुभएको छ. त्यसले गर्दा हामी इन्टायर ब्रिगेड युनिट्स एकदमै हामी आभारी अनि रेडी छौँ हजुरको कन्ट्रिब्युसन अनि साथको लागि. थ्याङ्क यू सो मच यो मौका हजुरले दिनुभयो. म पो झन् भाग्यमानी भयो दिदी यसको लागि अनि हजुरको सम्पूर्ण युनिट अनि यहाँ उहाँ अब कमिटेड भएर काम गरिरहनु भएको छ उहाँको अब दाजु योगराज दाजु आशा दिदी अनि इन्टायर टिमलाई एकदमै मेरोबाट चाहिँ हेलो नमस्ते भनिदिनुहोस् अनि थ्याङ्क यू सो मच फर दिस अपर्च्युनिटी दिदी. हजुर
0: अल द बेस्ट.
1: धन्यवाद.

गोरखा रेडियो भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk। यो PFBS गोर्खा रेडियो हो।

0: नेपाल कप 2026 को सेमी फाइनलमा शून्यका विरुद्ध चार गोल गर्यो क्विन्स गर्खा सिग्नल्सले. र क्विन्स गर्खा सिग्नल्सबाट हाम्रो एकजना प्लेयर हुनुहुन्छ. भाइ, तपाईँको पुरा नाम?
1: मेरो नाम सिग्नल विराट गुरुङ दुरा हो.
0: ओके, विराट गुरुङ दुरा. विराट भाइ, तपाईँले ओभरअल नेपाल कप अहिलेसम्म सेमी फाइनलसम्म कति गोल गर्नुभयो?
1: आज मेरो चाहिँ डेब्यु गोल थियो दिदी, जस्ट डेब्यु गोल नै आजको सेमी फाइनलबाट नै सुरु भयो.
0: तपाईँ कति वर्ष?
1: म 20 वर्ष भयो दिदी.
0: कुन इन्टेक?
1: म इन्टेक 24.
0: इन्टेक 24, 20 वर्षको होइन. नेपाल कप खेल्न पाउँदा कस्तो फिल गर्नुभएको छ?
1: एकदमै एक्साइटमेन्ट छ दिदी, किनभने यो मेरो पहिलो नेपाल कप हो, त्यसैले फाइनलको लागि लुक फरवर्ड छ दिदी.
0: ओके, फाइनलको लागि लुक फरवर्ड होइन. तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
1: म स्ट्राइकरबाट खेल्छु दिदी, तर बेला बेलामा स्विच गरेर विङ्गरतिर खेल्छु दिदी.
0: बेस्ट कुन पोजिसनबाट खेल्न मन लाग्छ?
1: मलाई विङ्गर सजिलो लाग्छ दिदी, तर म्यानेजमेन्ट टिमले जस मेरो स्ट्राइकरमा अलिकति राम्रो देख्नु भएर चाहिँ जस मलाई स्ट्राइकरमा खेलिराख्नु भएको छ.
0: तपाईँको बेस्ट म्याच एभर भनौँ होइन, आजकै यो सेमी फाइनल होला. अनि यो बाहेक पनि तपाईँले लाइभ अरू म्याचहरू अथवा टेलिभिजनमा हेर्ने मौका पाउनु भएको छ?
1: हजुर दिदी, लाइभ त मैले नेपाल कपको जस मैले फलो गरिरहेको हुन्छु दिदी. म क्याट्रिकबाट नै, क्याट्रिकमा फाइनल चाहिँ हेर्न पाएन दिदी, तर जस लाइभबाट चाहिँ मैले हेरेको थिएँ दिदी.
0: ओके, फुटबल बाहेक अरू स्पोर्ट्सहरू पनि केही खेल्नुहुन्छ?
1: खेल्दिनँ दिदी मैले त्यति साह्रो, मैले खेल्ने भनेको यही फुटबल मात्र हो दिदी.
0: ओके, फुटबल मात्रै हो होइन. अनि त्यस्तै गरी तपाईँको अब यो वर्ल्ड कप हुँदैछ, तपाईँ कुनै पनि प्रोफेसनल प्लेयरलाई सपोर्ट गर्नुहुन्छ, माया गर्नुहुन्छ, अथवा क्लब भनौँ अथवा कन्ट्री?
1: हजुर, मैले चाहिँ मेन चाहिँ पोर्चुगललाई हो दिदी, रोनाल्डोले गर्छु.
0: ओके,
1: तर अहिले चाहिँ फ्रान्सलाई पनि, फ्रान्सको एम्बापेलाई पनि सपोर्ट गर्छु दिदी.
0: ओके भाइ, एकदमै खुसी लाग्यो. सेमी फाइनलको सेकेन्ड म्याच हुँदैछ, बाँकी समय पनि इन्जोय गर्नु होला.
1: हुन्छ, थ्याङ्क यू दिदी.
0: थ्याङ्क यू.

बीएफबीएस कर्क रेडियोबाट यो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। आशा छ इन्जोय गर्नुभयो होला। विपासना मेडिटेशन कोर्स 2026 12 अगस्तदेखि 23 अगस्तसम्म धम्मा दिपा हेरफोर्डसायरमा इन्जोय गर्न सक्नुहुनेछ, अथवा तपाईँहरूले मेडिटेशन लिन सक्नुहुनेछ। अनि तपाईँहरू भिजिट गर्नुहोस् वेबसाइटमा dhamma.org अथवा dhamma.org मा जानुभयो भने विस्तृत जानकारी लिन सक्नुहुनेछ, अथवा थप जानकारीको लागि कृष्ण दर्लामी 07725079469 थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ। अनि त्यसै गरी मेटल्यान्ड नेपाली मेला नटिङ्गममा हुन गइरहेको छ। यस पटक भने चौथो मेला हो र नेपाली समाज नटिङ्गमले कार्यक्रम अर्गनाइज गर्छ अनि जुलाईको 27 तारिकको दिनमा हुँदैछ। भेन्यू मेलबर्न पार्क नटिङ्गममा हो। पोस्टकोड NG85HJ र बिहानको 10 बजेदेखि बेलुकीको 9 बजेसम्म हुनेछ। अनि यसमा विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन्। तपाईँहरूले आजभन्दा पहिलाका 4 इभेन्टहरू पक्का इन्जोय गर्नुभयो होला।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: BFBS गोरखा रेडियो। नेपाल कपको सेमी फाइनल भइरहेको अवस्थामा म द रोयल मिलिट्री एकाडेमी स्यान्डर्सको फुटबल पिचमा छु। यस वर्षको लागि नेपाल कप अर्गनाइजर क्याप्टेन शिव राई किङ्स गोर्खा ओर्डरली अफिसर हुनुहुन्छ। भाइ, सबैभन्दा पहिला त यहाँलाई बिएफबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: दिदी, थ्याङ्क यू।
0: तपाईँलाई लामो समयपछि भेट्न पाइयो है। अब तपाईँको यो कार्य अवधि कति लामो छ?
1: दिदी, अब सकिन लाग्यो। हाम्रो होटल चाहिँ जुलाईमा हुन्छ। अब हाम्रो नेपाल कप, त्यसपछि ब्रिगेड विक, अनि ब्रिगेड भेला नेपाल कप फाइनल सकेपछि चाहिँ हामी होटल गर्छौँ। अनि जुलाईबाट चाहिँ म हाम्रो नर्वेट गलामी साहबलाई चाहिँ जिम्मा दिन्छु। सकिन लाग्यो।
0: हजुर, अब यो भनेको एकदमै गुड अपर्च्युनिटी हो। आरजेआरले हरेक वर्ष 1 RJ 2 RJ भर गर्नुहुन्छ र यस वर्षको यो नेपाल कप अहिले सेमी फाइनलसम्म तपाईँले ग्रुप स्टेज म्याचदेखि सबै म्याचहरूमा एटेन्ड गरिराख्नु भएको छ। सो फार कस्तो फिल गरिराख्नु भएको छ?
1: दिदी, यो जस अब लामो छ कम्पिटिसन, 1 month प्लसको, अनि अब प्लानिङ चाहिँ झन्डै अब एक वर्ष अगाडिबाटै सुरु हुन्छ। अनि यो मन्थको फर्स्टबाट सुरु भयो नेपालको कम्पिटिसन, अनि ग्रुप स्टेज एकदम स्मुथली गयो। 4 लोकेसनमा थियो, स्टार्टिङ फ्रम फोक्सन अनि एन्डिङ चाहिँ माथि ग्लोस्टरमा। एकदम राम्रो भयो, अनि युनिटको हाम्रो ओआइसी साहबहरूले टिमहरूले एकदम राम्रो प्रिपेयर गरिदिनु भयो, उहाँहरूले सपोर्ट गर्नुभयो, अनि उहाँहरूलाई स्पेसल थ्याङ्क्स जान्छ। पहिला मैले भनेको थिएँ, त्यस पछाडि चाहिँ अब हामी क्वार्टर फाइनलदेखि चाहिँ यहाँ स्यान्डर्समा आएको हो। हामीले क्वार्टर फाइनल 2 खेलायौँ, एकदम राम्रो भयो। मेनली चाहिँ वेदरले यसपालि साथ दियो भनौँ न। सधैँ चाहिँ गर्मी हुन्थ्यो, अनि हिटको अलिकति प्रब्लम खेलाडीहरूलाई साह्रो हुन्थ्यो, अनि त्यसले गर्दाखेरि हामीले त्यो कन्सिडर गर्नुपर्थ्यो। तर यसपालि चाहिँ अलिकति वेदरले साथ दिएर गर्दा दिएकोले गर्दा त्यतातिर चाहिँ त्यति साह्रो हामीले वरि गर्नु परेन, अनि आज पनि राम्रो छ वेदर होइन। अनि सेमी फाइनलको आजको यो सेकेन्ड म्याच राम्रोसँग भइरहेछ, बिहान फर्स्ट म्याच राम्रोसँग कन्क्लुड भयो, अनि अब एज पर प्लान गइरहेको छ एकदम स्मुथली, अनि सबभन्दा मेन कुरा चाहिँ सेफली भइरहेछ, एकदम राम्रो छ।
0: सेकेन्ड म्याच सेमी फाइनलको हुने बेलामा अलिक हिट वेभ हुन्छ भनेको थियो फोकसले, तर त्यति हुन सकेन। र पनि बिचबिचमा 20 मिनट भने वाटर ब्रेक पनि भयो क्यारे होइन भाइ?
1: हजुर, त्यो चाहिँ अघि कति चाहिँ अब त्यो खेलाडीहरू इन्जुर भएर पनि त्यति बेला चाहिँ वाटर क्विक ब्रेक गरेको, तर हामीले त्यो पक्का इन्फोर्स वाटर ब्रेक चाहिँ राखेको छैनौँ। अब अहिलेको यो वेदर ठिकै छ, हजुर, त्यति साह्रो गर्मी छैन।
0: र मैले अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष नेपाल कपको फिक्सरमा केही चेन्जेस ल्याएको भनेको सुनेको थिएँ, केही चेन्जेस छ नयाँ कुराहरू?
1: बोर्ड त त्यही हो, पहिलाकै जसरी हामीले ड्र गर्ने हो, तर अब हामीले चाहिँ ड्रइङ गर्दाखेरि चाहिँ अलिकति त्यही अनुसारले हामीले युनिटहरूको चाहिँ पहिला जुन पार्टिसिपेसन चाहिँ पहिल्यै कन्फर्मेसन गरेर ड्र गऱ्यौँ, अनि पछि चाहिँ विड्र नहोस् भनेर। अनि अब अरू त हामीले सेम फर्मेट नै गरेको छौँ, अनि आई थिङ्क नथिङ चेन्ज। अलिकति के हुन्छ भने कहिलेकाहीँ चाहिँ अब युनिटहरू कमिटमेन्टले गर्दा आउनु सक्दैन, थोरै हुन जान्छ, कहिलेकाहीँ अलिक धेरै हुन जान्छ, त्यसले चाहिँ अब फेरि हाम्रो प्लानलाई चाहिँ सेपअप गर्छ। अब धेरै टिम भयो भने त्यही हाल्न सक्छ, धेरै गेम हुन्छ, एउटा टिम नै घटिदियो भने फेरि निकैवटा गेम घट्छ, त्यसले गर्दाखेरि त्यो चाहिँ फ्लेक्सिबल हुनुपर्ने हुन्छ। अनि मेनली चाहिँ त्यो टिमहरूको पार्टिसिपेसन चाहिँ कन्फर्मेसन इम्पोर्टेन्ट हो, अनि ड्र भइसकेपछि फेरि विथड्र गरिदियो भने चाहिँ, टिम विथड्र गरिदियो भने चाहिँ, कुनै कमिटमेन्टले गर्दा विथड्र गरिदियो भने चाहिँ त्यो चाहिँ अब अपरेसनल कमिटमेन्ट छ भने मात्रै हो, नत्र त विथड्र त हुँदैन। तर त्यस्तो आइगयो भने चाहिँ अलिकति गाह्रो हुन्छ। अदर देन द्याट हाम्रो ड्र एकै खालको नै हुन्छ, राम्रो थियो।
0: ब्रिगेड भेला अब आजको यो सेमी फाइनल पछि भने अब फाइनल म्याच नेपाल कप, अनि त्यस्तै गरी काठमाडौँ कप र वुमेन्स भलिबल पनि छँदैछ, ब्रिगेड भेला पनि हो। अब त्यो दिनको लागि प्रिपरेसन कस्तो छ
1: दिदी? अब त्यो आउनुभन्दा अगाडि हाम्रो एउटा इभेन्ट छ, ब्रिगेड विक, द्याट्स भेरी इम्पोर्टेन्ट, अनि लङ हुन्छ, 1 weekै हुन्छ। त्यो ब्रिगेड विकमा हाम्रो धेरै मान्छे इन्भल्भ पनि हुन्छ। त्यस पछाडि बल्ल त्यो हाम्रो नेपालको फाइनल, अनि ब्रिगेड भेला त्यहाँ नै हो, काठमाडौँ कप खेल्ने, त्यहीँ नै हो वुमेन भलिबल कम्पिटिसन खेल्ने। तर हाम्रो प्लान इन प्लेस छ, अब फाइनल हाम्रो त्यो जुन कोअर्डिनेसनहरू हुँदैछ, अनि अब मेनली चाहिँ रिसोर्सेस मेन पावरहरूको चाहिँ कन्फर्मेसन कोअर्डिनेसन हुँदैछ। अब नेक्स्ट विकबाट त हाम्रो ब्रिगेड विक सुरु हुन्छ मन्डेबाट, त्यो 1 हप्ता 1 घन्टा जान्छ, त्यहाँबाट फलोइङ विक चाहिँ प्रिपरेसन गर्ने, अनि विकेन्डमा चाहिँ फेरि नेपालको फाइनल र भेला। सो यसपर प्लानै छ अनि अब हामी चाहिँ अहिले चाहिँ एक्सिक्युसन फेजमा छौँ अब कोर्डिनेसनहरू फाइनल बिटहरू हुँदैछ दिदी
0: गोर्खा ब्रिगेडको जति पनि युनिटका मेम्बर्सहरू त नेपाल कप भनेपछि त एकदमै हिस्ट्रीमै यो प्रेस्टिजियस कप हो होइन यसको लागि डेफिनेटली उहाँहरू शनिबार 4 जुलाईमा क्विन्स एभेन्यू ओल्ड सर्टमा त आउनुहुन्छ त्यो बाहेक कतिपय हाम्रा लोकल कम्युनिटीका दाजुभाइहरू वाइडर कम्युनिटीका मेम्बर्सहरू पनि हुनुहुन्छ होइन आजभोलि त हाम्रो नेपालीहरू अन्य विभिन्न जात जातिहरूसँग लोकल कम्युनिटीसँग पनि नयाँ नाता गाँच्नु भएको छ उहाँहरू सबैलाई इन्भाइट गर्न चाहनुहुन्छ
1: आई थिङ्क यो भेरी इम्पोर्टेन्ट कुरा हो दिदी होइन सो नेपाल कप फाइनल हो त्यो एउटा स्पोर्ट्स इभेन्ट छ अनि अरू काठमाडौँ कप र वुमेन भलिबल कम्पिटिसन भइहाल्यो स्पोर्ट्स बाहेक अब अर्को त चाहिँ मेन एउटा हाम्रो एन्युअल जिबिएको गेट टुगेदर अथवा भेला हो त्यसमा चाहिँ अब सर्भिस मेन एक्स अनि अब फ्यामिलीज रिलेटिभ्सहरू अथवा हाम्रो सिभिलियन सोसाइटिजहरूको मान्छेहरू जो पनि आउनु सक्नुहुन्छ इट्स फ्री होइन आएर उहाँहरूले गेम हेरेर इन्जोय पनि गर्नुहुन्छ अनि भेटघाट हुन्छ अनि एसोसिएसनसँग उहाँहरूको गेट टुगेदर हुन्छ अनि फुडहरू स्टलहरू हुन्छ खानु पाउनुहुन्छ अनि बच्चाहरूको लागि चाहिँ फन फेयर हुन्छ अनि अरू इन्फर्मेसनहरू जेनरली हामीलाई चाहिने इन्फर्मेसनहरू त्यो स्टलमा हुन्छ आई थिङ्क यो चाहिँ भनेको चाहिँ वान स्टप सप जस्तो हो उहाँहरू आउनुभयो भने ग्रेट डे हुन्छ सबै कुरा हुन्छ आउनुहोस् तपाईँहरूलाई फ्री इन्ट्री हो अनि तपाईँहरूलाई इन्भाइटेसन हामीले यहीँ रेडियोको मार्फतबाट दिन्छौँ फ्री छ सबैजना आउनुहोस् इन्जोय गर्नुहोस् होइन भेटौँला त्यहाँ
0: साँच्ची नै आदरणीय श्रोताहरू तपाईँहरूले सुन्नुभयो क्याप्टेन शिव राई किङ्सगढका अर्डरली अफिसर हुनुहुन्छ उहाँले भन्नुभयो जस्तै तपाईँहरू आउन सक्नुहुनेछ तपाईँहरूलाई डेली बेसिसमा चाहिने विभिन्न किसिमका स्टलहरूदेखि लिएर भेटघाट पुराना साहेब अथवा नम्बरीहरू पल्टनका दाजुभाइ दिदीबहिनीहरूसँग पनि भेट हुनुहुनेछ वान डे पिकनिक जस्तै हुनेछ त्यसको बावजुद पनि तपाईँहरूले भरिपूर मात्रामा इन्जोय गर्न सक्नुहुनेछ भाइ हजुर व्यस्त भएर पनि बिएफबिएस गर्खा रेडियोलाई समय दिनुभयो थ्याङ्क यू भेरी मच
1: दिदी धेरै धेरै धन्यवाद इन्जोय गर्नुहोस् रेस्ट अफ गेम थ्याङ्क यू आइदिनु भएको
0: थ्याङ्क यू बाई बाई

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bun Host
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: सत्तारूढ राष्ट्रीय स्वतंत्र पार्टीका सभापति रविलाल मिशानेले सरकारले सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको बताउनु भएको छ। सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछाने
4: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो, विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्ष भन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला। यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
3: सभापति लामिछानेले राष्ट्रपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ।
4: हामीले संघीयता खारेजी कहीँ लेखे जस्तो मलाई त लाग्दैन। के कुरा बुझ्नु पर्यो भने प्रदेश संरचनालाई चाहिँ नि रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता महसुस सबैले गरेका छन्। राष्ट्रपाले मात्र गरेको होइन, हामीले के भन्या हो भने प्रदेश संरचनालाई चाहिँ बुझिलो होइन कि प्रभावकारी बनाउनको निमित्त यसमाथि सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुनसक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर राष्ट्रपाले प्रस्ताव गरेको न हो।
3: राष्ट्रिय सभा सदस्यहरूले सरकार र सत्ताधारीको दल को आर्थिक कार्य दिशामा आधारभूत समस्या देखिएको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले नै उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरूले बजेटका कारण आर्थिक असमानता बढ्ने तर्क गरेका छन्। सभाका सदस्य चन्द्र बहादुर केसी
5: पहिलो कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मतैक्यतालाई कायम गर्नुहोस् र हामीहरू दिनुहोस् अनि त्यो सार्थक हुन्छ। त्यसैले अब यो समानता कदममा आएको असमानता बोकेर आएको यो बजेट, यो अर्थतन्त्र अहिलेको यसले यो करका चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको यो जुन ताती ल्याएर आएको छ त्यसलाई एकीकृत चाहिँ नि कर प्रणालीमा गइदिएको भयो, अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिँ नि पहाडिया मोडलको चाहिँ नि बजेट ल्याइदिएको भए सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लालाई छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
3: रेणु चन्दले विभेद पठाउने खालको बजेटका साथै संकेतबारे सरकार र सत्ताधारी दल राष्ट्रपालाई सुझाव दिनुभएको छ।
6: प्रधानमन्त्रीले त झिक्कै झिक्का माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने, जवाबदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुइँ मान्छेको बजेट होइन भन्दै म एउटा गम्भीर कुरा सरकारप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतासँग खेलवाड नगर्नुहोस्, रगतसँग साटेर ल्याएको अधिकार हो।

0: ये सुझाव है ना, चेतावनी हो, डोंट मेस विद इट।
1: अब खबर फटाफट।
2: तनहुँको ब्यास तेह्र बेनीकोटमा आउँदो साउन 12 देखि 16 सम्म चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता हुँदै पहिलोलाई 66,666, दोस्रोलाई 44,444 र तेस्रोलाई 22,222 रुपियाँ पुरस्कारको व्यवस्था। ट्राभल तथा टुर व्यवसायलाई पर्यटन बोर्डको 2 दिने तालिम। ट्राभल एन्ड टुर एजेन्सी चलाउँदै आएका 50 व्यवसायलाई करका किसिम, पर्यटन क्षेत्रमा लागू हुने कर र कर तिर्ने सजिलो तरिका सिकाइयो। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीलाई सामान्य चेक जाँचका लागि अस्पताल धाउनुपर्ने बाध्यता हटाइँदै सामान्य प्रशासन मन्त्रालयको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको आधारभूत सेवा इकाइ राखेर रगत जाँचदेखि स्वास्थ्य परीक्षण सेवा दिन सुरु। रूपन्देही जिल्ला अदालतमा साउन यता 4,100 मुद्दा फर्च्युट, अझै 3,500 मुद्दा छिनोफानो हुन बाँकी। पालपाली किसान दालचिनी र तेजपात बेचेर धन आर्जन गर्दै साउन यता 3,48,000 किलो दालचिनी र 12,88,000 किलो तेजपात भारत निकासी, तेजपात किलोको 60 र दालचिनी 100 बिक्री हुँदै। तनहु रिसिङको श्रृङ्गपथ सड़कमा पर्ने ढाक्रे खोला खण्डमा ढलान गर्न 15 दिनका लागि आउजाउ बन्द। यो बाटोको साटो 40 काउँ दमोली सड़क र सिमनाथ काउँ 40 सड़क प्रयोग गर्न अनुरोध। र 5 किलोवाट बिजुली निकाल्ने महाखोला जलविद्युतको टर्बाइन बिग्रिएपछि म्याग्दीका सिस्नेरी र खवाङ गाउँमा बिजुली बन्द, बिग्रिएको टर्बाइन।

0: यो वर्ष शुरू भएपछि विपज्जन्य घटनामा 127 जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 देखि 19 गतिको अवधिमा भएका जम्मा 2721 विपज्जन्य घटनामा 127 जनाको मृत्यु भएको तथा 173 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाको मृत्यु भएको छ, 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढी घटना पनि आग लागेका भएका छन्। आग लागेका 830 घटनामा 17 जनाको मृत्यु भएको छ, 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका कारण 147 घटना भएका छन्, 14 जनाको मृत्यु भएको छ भने 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएकामा 13 जनाको मृत्यु भएको छ, 67 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढ़ी पहिरो, भारी वर्षा, डुंगा बल्टिएर, वन डढेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्र विभिन्न 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परेर 1 जनाको मृत्यु भएको तथा 15 जना घाइते भएका छन्। बागलुङका 77 स्थानका खानेपानी मुहानमा दिशामा पाइने किटाणु कोलिफर्म भेटिएको छ। गाउँ गाउँमा पुगेर खानेपानीका मुहानबाट नमूना पानी संकलन गरेर स्वास्थ्य कार्यालयको ल्याबमा परीक्षण गर्दा कोलिफर्मका किटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रमेट शर्माले जानकारी दिनुभएको छ। स्वास्थ्य कार्यालय बागलुङले नियमित खानेपानीको शुद्धता परीक्षण गर्ने क्रममा सो किटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन दिल्ली प्रसाद आचार्यले जानकारी दिनुभएको छ। खानेपानी गुणस्तर सर्भिलेन्स अन्तर्गत जिल्लाका 369 खानेपानीको मुहान परीक्षण गरिएको थियो। टेक्निसियन आचार्यले कोलिफर्म भेटिएका मुहानबाट सिधै प्राप्त हुने पानी नपिउन उपभोक्तालाई आग्रह गर्नुभएको छ। धौलागिरी अस्पताल बागलुङका डाक्टर सन्दीप केसी कोलिफर्म भेटिएका पानी पिउनाले ज्वरो, झाडापखला, मलेरिया, टाइफाइड जस्ता रोग लाग्ने बताउनुहुन्छ। बागलुङका 10 स्थानीय तहमध्ये ताराखोला गाउँपालिकामा रहेका पानीको मुहान परीक्षण हुन बाँकी छ भने काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा कोलिफर्म देखिएको छैन। सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ। जैमिनी नगरपालिकाको 138 खानेपानीको मुहान परीक्षण गर्दा 27 खानेपानीको मुहानमा कोलिफर्म फेला परेको हो। चिकित्सकका अनुसार कोलिफर्म देखिएको खानेपानी सोझै खानु हानिकारक हुन्छ। खानेपानीलाई उमालेर अथवा अन्य प्रविधिको प्रयोग गरेर मात्र पिउन अनुरोध गरिएको छ। कर्णाली नदीको दैलेख खण्डमा गाड़ी खसेको दुर्घटनामा पर्नेको संख्या 10 जनासम्म हुन सक्ने स्थानीयले बताएका छन्। दुई दिनदेखि गाड़ी र यात्रुको खोजी भइरहँदा स्थानीय सरकारका प्रतिनिधिले खोजी तथा उद्धारका लागि साधन स्रोतको अभाव देखिएको गुनासो गरेका छन्। दुर्घटना भएको दैलेखको चुमा चामुण्डा बिन्द्र सैनी नगरपालिकाका प्रमुख गणेश कुमार शाही,
1: त्यो पालिकामा अब पर्याप्त मात्रामा स्रोत साधन भएपछि त गर्ने कुरा धेरै हुँदो रहेछ होइन। अब स्रोत साधनहरूको अभावमा हामीले समन्वय र सहजीकरण बाहेक अरू केही गर्न नसकिएको हो यो नदीमा खसेको यो घटनामा हेर्दा है। तर सङ्घीय सरकारको अब यो टिम पनि अलिक ढिलो गरी आइपुग्यो, अब इन टाइममा उपस्थित हुँदा हुँदा पनि हामीले अहिलेसम्म अब त्यो पत्ता लाउन नसकिएको अवस्था छ। यद्यपि

0: विचारमा खटिएको त्यो भित्र अब निरन्तर प्रयासमा लागिरहेको छ होइन. चुनौती चाहिँ देखियो गाडी सम्बन्धित ठाउँबाट छुट्दा सातजनाको चाहिँ चलानी लिएर छुटेको छ. त्योबाट भित्र थुप्रै ठाउँमा मान्छे बस्ने आउने जाने लोकल प्यासेन्जरहरू पनि भेटिन्छ. अब गाडीको ड्राइभरले होटलमा खबर गरेको 10 जनालाई खाना अर्डर गरेको कुरा चाहिँ आएको छ होइन. अब तर यतिजना थियो भन्ने कुराको संख्या नै यति हुन नसकेको छ कि
1: हो. अब यस्तो अवस्थामा यहाँहरूले चाहिँ समन्वय गर्न बाहेक अरू केही गर्न सकिएन भन्ने कुरा गर्नुभयो. कस्तो कस्तो कुराहरू आवश्यक पर्छ भन्ने लाग्छ यहाँलाई?
0: हामीले राख्ने भनेको ठुलो विकति कुरा त सङ्घ सरकारले नै जिम्मा लिनु पर्यो नि. वर्तमान सरकारले नै तदारुकता देखाउनु पर्ने, सुरक्षा निकायले खटाउनु पर्ने, अब उद्धार गर्नुपर्ने, यो सबै कुराहरू स्रोत र साधनमा स्थानीय सरकार अपर्याप्त छ. हामीसँग पर्याप्त
2: खबर यति नै. नमस्कार.